0: यो नया वर्ष को अवसर में सीजी का टीवी एंड होम अप्लायंसेस को खरीद में आकर्षक कैशबैक तथा पक्का उपहार। फ्रंट लोड वॉशिंग मशीन में 6 केजी एरियल, टॉप लोड वॉशिंग मशीन में 2 केजी एरियल, सेमी ऑटोमेटिक वॉशिंग मशीन में 1 केजी एरियल, माइक्रोवेव ओवन में कुकिंग किट, एसी में फ्री इंस्टॉलेशन। नागरिकता भएपुग्छ, सीजी एलएक्स ईएमआई मार्फत सजिलै खरीद गर्न सकिन्छ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को, र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। काठमाडौँ जिल्ला अदालतले इभिडिङ प्रकरणमा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका नेता तथा पूर्व मन्त्री विक्रम पाण्डे सहित 11 जनालाई थरौटीमा रिहा गर्न आदेश दिएको छ। अदालतले विक्रम पाण्डेसँग 4 लाख रूपियाँ थरौटी माग गरेको छ। त्यस्तै प्रकाश ढुंगाना र संजय भट्टसँग जनहित 10 लाख रूपियाँ थरौटी लिएर छाड्न आदेश दिएको छ।
3: यूएन ओमन एशिया पैसिफिक ट्रांसफर्म केयर इन्वेस्टमेंट एशिया पैसिफिक ले दक्षिण एशियाभर हेरचाह जन्य अर्थतंत्र मार्फत 10 करोड़ महिला तथा किशोरीलाई रोजगारी सृजना गर्न सकिने दावी गरेको छ। हालै काठमाण्डमा सम्पन्न एशिया पैसिफिक राष्ट्रहरूबीचको 2 दिने मन्त्रीस्तरीय संवादमा यस्तो सहमति जुटेको हो।
2: तनहुको देवघाट गाउँपालिका 4 निर्माण हुन लागेको 126 मेगावट क्षमताको तल्लो सेती जल विद्युत आयोजनाको प्रवेश सुरुङ निर्माण कार्य शुरू भएको छ। नेपाल विद्युत प्राधिकरणको पूर्ण स्वामित्वमा रहेको तनहु हाइड्रो पावर लिमिटेडले सुरुङ निर्माणका लागि आरके हाइड्रो इन्जिनियरिङ एण्ड एसोसिएट्स प्राइभेट लिमिटेड काठमाण्डुसँग ठेक्का सम्झौता गरेको हो।
3: मध्य प्रदेशका 8 जिल्ला र डोल्पा जिल्ला हालसम्म पनि साक्षर घोषणा हुन नसक्दा नेपालको पूर्व साक्षर हुने पूर्ण साक्षर हुने लक्ष्य पूरा हुन सकेको छैन। नेपालका 77 जिल्ला मध्ये 68 साक्षर घोषणा भइसकेका छन् र डोल्पा पनि यसै आर्थिक वर्षमा साक्षर घोषणा गरिने तर्खरमा छ। तर शिक्षामा न्यून लगानी भएको मध्य प्रदेशका जिल्लाहरूलाई साक्षर घोषणा गरिहाल्न त्यति सजिलो भने छैन।
2: अख्तियार दुरूपयोग अनुसन्धान आयोग समक्ष राष्ट्रिय सतर्कता केन्द्रले आर्थिक वर्ष 81-82 सम्पत्ति विवरण अनुगमन प्रतिवेदन पेश गरेको छ। सतर्कता केन्द्रका सचिव सूरज कुमार वैद्यले अख्तियारका प्रमुख आयुक्त प्रेम कुमार राई समक्ष प्रतिवेदन हस्तान्तरण गर्नुभएको हो।
3: सरकारको नेतृत्वकर्ता राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा प्रथम महाधिवेशनको पूर्व सन्ध्यामा छ। प्रतिनिधि सभाका 182 सीट सहित पहिलो दल बनेको रासोपाको पहिलो महाधिवेशन असार 7-9 गते चितवनमा गर्ने निर्णय गरेको हो।
2: अब शेयर बजार निरन्तर ओह्रालो लाग्ने क्रम जारी छ। अघिल्लो दिन बुधबार 4.15 अंकले घटेको नेप्से परिसूचक बिहिबार 10.07 अंकले घटेर 2730.17 बिन्दुमा अडिएको छ। त्यसअघि मंगलबार परिसूचक 39.44 अंकले घटेर 2744.40 बिन्दुमा पुगेको थियो। बिहिबार 337 स्केप्सको खरिद बिक्री भएको छ। यस दिन 79,58,752 किट्टा सेयर 3,29,02,44,000 रूपियाँमा कारोबार भएका छन्।
4: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीवी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप

0: नेपाल टेलिकमको इन्टरनेशनल रोमिङ सेवा सुचारू गर्न #14#7# डायल गरी वा नेपाल टेलिकमको एपबाट पनि गर्न सक्नुहुन्छ।
1: नेपाल टेलिकम, राष्ट्रको संचार।
2: राष्ट्रिय वाणिज्य बैंकको अत्यन्तै जरुरी सूचना। सावधान, बैंक वा डिजिटल वालेट को कर्मचारी भन्दै कसैले फोन गरेर तपाईको पिन वा पासवर्ड मागेमा नदिनुहोस्। बैंकले कहिले पनि फोनबाट व्यक्तिगत विवरण माग्दैन। सचेत रहनुहोस्। राष्ट्रिय वाणिज्य बैंक, तपाईको आफ्नै बैंक, आफ्नो भनेको आफ्नै हुन्छ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को। यो तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब विदेशका खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चीनिया राष्ट्रपति शी जिनपिङ बीच बेजिङको ग्रेट हल अफ दि पीपुलमा बहुप्रतीक्षित शिखर वार्ता भएको छ। भेटका क्रममा ट्रम्पले चीनिया राष्ट्रपति शीको खुलेर प्रशंसा गरेका छन्। उनले शीलाई एक महान नेताको संज्ञा दिँदै आफू उनको साथी हुन पाउनुलाई सम्मानको विषय भएको समेत बताएका छन्। त्यस्तै ट्रम्पले शीको पनि खुलेर प्रशंसा गर्दै भनेका छन्, तपाईसँग हुनु सम्मानको कुरा हो, तपाईको साथी हुन पनि सम्मानको कुरा भएको उनले बताएका छन्।
4: अब खेल र खेलाड़ीका खबर। साई तेजा मुका मल्लाको शानदार शतकका बावजूद स्कटल्याण्डले क्रिकेट विश्वकप लीग दुईमा बिहिबार निकट प्रतिद्वन्दी अमेरिकालाई दुई रनले पराजित गरेको छ। डकवर्थ लुइस पद्धतिका आधारमा स्कटल्याण्ड जित हात पारेपछि अमेरिकालाई उछिन्दै लीग दुईको शीर्ष स्थानमा पुगेको छ।
3: महलमा एकमुठी बादल प्रदर्शनमा आएको छ। शुक्रबार प्रदर्शन अन्तर्गत आजदेखि यो चलचित्र प्रदर्शनमा आएको हो। सहारा शर्मा निर्देशित यो चलचित्रको बुधबार काठमाडौँ स्थित बिग मुभीजमा प्रिमियर गरिएको थियो। प्रिमियरमा अभिनेत्री आचल शर्माको रातो ग्राउन र लामो घुम्टुमा बेहुली चाहिँ सजिएर उपस्थित हुनुभएको थियो। महिला नौमती बाजा समूहको प्रस्तुति सहित कार्यक्रम शुरू गरिएको थियो।
4: अब विचार विश्लेषणको पालो। नागरिक मैत्री बन्न नसकेको अदालत प्रशासन शीर्षकमा रोशन आउजीको विचार कान्तिपुर दैनिकमा छापिएको छ। आज आवश्यकता केवल कानूनी सुधारको मात्र होइन, न्यायिक संस्कृतिमा संवेदनशीलता, उत्तरदायित्व र सार्वजनिक हितप्रतिको सम्मानको विकास गर्ने पनि हो। जबसम्म सार्वजनिक सरोकारको विषय अदालतमा दर्ता गर्न खोज्ने नागरिकले युद्ध जिते झैं अनुभव गर्नुपर्ने अवस्था रहन्छ, तबसम्म न्यायमा पहुँचको संवैधानिक आदर्श पूर्ण रूपमा साकार भएको मान्न सकिँदैन। लोकतन्त्रमा अदालत अन्तिम आशा हो, त्यसैले अदालतसम्म पुग्ने बाटो सहज, सम्मानजनक र न्यायचित हुनुपर्छ। सार्वजनिक सरोकारका विषयमा उठ्ने प्रत्येक आवाजलाई प्रशासनिक अवरोधले होइन संवैधानिक उत्तरदायित्वको भावनाले स्वागत गर्न सक्नुपर्दछ।
3: त्यस्तै बजेटको वाचा स्वास्थ्यमा आशा शीर्षकमा अन्नपूर्ण पोस्टमा ज्ञानेन्द्र खलेले लेख्नु भएको छ। बालन शाह नेतृत्वको सरकारको 18 बुँदे राष्ट्रिय प्रतिबद्धतामा 2088 सालसम्म स्वास्थ्य क्षेत्रको बजेटलाई राष्ट्रिय बजेटको 8% पुर्याउने घोषणा समावेश छ। सरकारले यसलाई प्रमुख दलका घोषणा पत्रका साझा प्रतिबद्धताको अभिसरणका रूपमा प्रस्तुत गरेको छ। स्वास्थ्य संस्थामा औषधि, प्रभावकारी स्वास्थ्य बीमा, आपतकालीन प्रसूति सेवा, नजिकै उपलब्ध डायलसिस र बिरामी पर्दा परिवारलाई आर्थिक विनाशबाट जोगाउने सुरक्षा दिनुपर्छ।
4: हवस् त, नेपाली खबर अहिलेलाई यति नै। अब यसपछि पत्रकार खेम्बमका साथ नेपाली बहस सुन्न सक्नुहुन्छ।

0: वस्तु तथा सेवाको मूल्य सूची राख्ने सम्बन्धी अत्यन्त जरुरी सूचना।
1: स्याङ्जा जिल्लाभित्र सञ्चालनमा रहेका होटल, रेस्टुरेन्ट, किराना पसल, स्टेशनरी, औषधि पसल, निर्माण सामग्री पसल, तरकारी तथा फलफूल पसल, छापाखाना, फोटो स्टुडियो, फोटोकपी तथा प्रिन्ट सेवा, माछा मासु पसल, ब्युटी पार्लर, कस्मेटिक पसल, सैलुन, फेन्सी तथा कपड़ा पसल, बिउ बिजन तथा कृषि सामग्री पसल, एग्रोवेट, भाँडा पसल तथा गाड़ी तथा मोटरसाइकल वर्कसप, परामर्श सेवा लगायत सम्पूर्ण व्यवसायी तथा सेवा प्रदायकलाई उपभोक्ता को हित संरक्षण एवं मूल्य पारदर्शिता तथा एकरूपता कायम गर्नका लागि विक्रेताले आफूले बिक्री वितरण गर्ने प्रत्येक वस्तु तथा सेवाको कर र अन्य शुल्क सहितको मूल्य सूची बिक्री वितरण स्थलमा स्पष्ट देखिने बुझिने गरी यही ज्येष्ठ 3 गते भित्र टास गर्न हुन अनुरोध गरिन्छ।
0: मूल्य सूची नराखेमा प्रचलित कानून बमोजिम कार्यवाही गरिने बेहोरा समेत सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ।
1: अनुरोधक
0: जिल्ला प्रशासन कार्यालय स्याङ्जा
1: र गण्डकी प्रदेश सरकार एकीकृत सेवा कार्यालय स्याङ्जा।
2: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार चरक मेमोरियल हस्पिटलमा
3: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई चरक मेमोरियल हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
2: जसमा सामाजिक सुरक्षा कोषको योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
3: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 061582778 582779 र 582780।
4: दिदी, तपाईँ यस्तो बेलामा पनि चुरोट खाँदै हुनुहुन्छ, के गर्नु बहिनी? खाइराको बानी छोड्नै गाह्रो हुने रहेछ। दिदी, यसरी चुरोट खाँदा तपाईँलाई त असर गर्यो गर्यो, तपाईँको पेटभित्रको बच्चाको के दोष? त्यसलाई पनि त असर गर्छ।
5: हो र बहिनी, मलाई त थाहै थिएन। अबबाट यो चुरोट म खाँदै खान्न, अरूलाई पनि नखाने सल्लाह दिन्छु।
6: सार्वजनिक हितका लागि रेडियो आँधी खोला 105.4 मेगाहर्ज।
7: सुन्नुहोस् न, अहिले हाम्रो गर्नेमा 6 बजेको छ।
8: यस समयको साथमा जितु सुनचाँदी पसल वालिङ 8 पेट्रोल पम्पको नजिकै जैसी 15 जाने बाटोतर्फ विश्वासिलो, भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ।
7: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

0: रेडियो आधी खुला 105.4
1: सरा किन बोलाको मलाई?
2: हेर ना, मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन। अरे कतै छैन अलि विश्वासिलो ज्योतिष?
1: ए मेरो पनि न स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाग्छ, अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ मिर्दीमा छ रे, म पनि जान्छु तनि हिँ।
0: हाम्रा विशेषताहरू:
1: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ।
0: ग्रह दशा र कुल देवता साथै पितृदोष, घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या, घर परिवारमा मेलमिलाप नहुने, विभिन्न दुःख कष्ट, अशान्ति, रोग, धन्नाश हुने, शत्रु लाग्ने, हरेक असफलता, मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ।
1: मोत र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने, गर्भखेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ।
0: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
1: युवा तथा बालबालिका सम्बन्धी रिसाउने, पढ्न मन नलाग्ने, झोक्राउने, अटेरी गर्ने, यौवन अवस्थाको प्रेम रोग, प्रेम असफल, वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ।
0: रक्षा जन्तर बुटी, सुरक्षा कवच, आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति गरिन्छ
1: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङ्ग मिर्दी बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको दोस्रो तलामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी मोबाइल 9846554123 र 9806161052।
0: रेडियो आधी खुला 105.4
3: मन पराउने कार्यक्रम हो। काठमाडौँ उपत्यकामा रेडियोबाट सुन्ने इच्छा छ भने रेडियो एलआरएन 99.1 मेगाहर्जबाट पनि तपाईँ सुन्न सक्नुहुनेछ। र नेपाली बहसमा हामी सामाजिक, आर्थिक, सांस्कृतिक, कूटनीतिक, राजनैतिक विषयका बारेमा चर्चा परिचर्चा गर्ने गर्दछौ। सीधा प्रश्नको सीधा जवाफ पनि लिने गर्दछौ। नेपाली बहसमा हरेक क्षेत्रका विषयवस्तुहरूलाई हामी उठान गर्ने गर्दछौ। तपाईँलाई थाहा छ यतिखेर नेपाली बहसमा हामी आज विशेष कुराहरूलाई उठाउन चाहन्छौ। नसुल्झिएका अनुसन्धानहरू धेरै छन् यो देशमा, तपाईँलाई थाहा छ। 2075 साल साउन 10 गते निर्मला हराइन्, अहिलेसम्म कसले हत्या गर्यो थाहा छैन। साउन 11 गते मृत फेला, भदौ 2 गते काठमाडौँमा अर्धनग्न प्रदर्शन, भदौ 4 गते अभियुक्त दिलीप सिंह विष्ट पक्राउ, भदौ 7 गते हरिप्रसाद मैनालीको संयोजकत्वमा समिति गठन, भदौ 8 गते प्रदर्शनमा सनी खुनाको मृत्यु, भदौ 14 गते उत्तम राज सुवेदीको संयोजकत्वमा समिति, भदौ 26 गते दिलीप सिंह विष्ट रिहा, भदौ 31 गते एआईजी धीरू बस्नेतको संयोजकत्वमा 9 सदस्यीय समिति गठन, भदौ 2076 भदौ 26 गते जीवन रिजालको संयोजकत्वमा समिति, 2076 माघ 11 गते डीआईजी सूरज केसीको नेतृत्वमा अर्को समिति गठन, 2079 पुष 15 गते डीआईजी दुर्गा सिंहको नेतृत्वमा छानबिन समिति गठन, 2082 चैत्रमा कृष्ण पंगेनीको नेतृत्वमा छानबिन समिति गठन। तर निर्मला काण्ड कसले घटायो अहिलेसम्म थाहा छैन। किन चाहिँ यस्ता घटनाहरू, यस्ता हत्याकाण्डहरू लुकाइन्छन्, लुक्छन्? किन अनुसन्धानको दायरामा आउँदैनन्? किन अनुसन्धान निष्पक्ष ढंगले हुन सक्दैन? किन यस्ता अनुसन्धानलाई प्रभावित पार्ने काम गरिन्छ? आज हामी निर्मला हत्या प्रकरणलाई उठान गर्न चाहन्छौ। आदरणीय श्रोता, आदरणीय दर्शक, अब निर्मलाले न्याय पाउनुपर्छ। दुईटै नजिकको सरकारले पनि अनुसन्धान गर्ने बताएको छ। तत्कालीन अवस्थामा टेलिभिजनको पर्दामा रहँदै गर्दाखेरि रवि लामिछानेले उतिखेर भनेका थिए, निर्मलालाई न्याय दिलाएर छोड्छौ। आज उनी सत्ताको बागडोरमा छन् र सत्तासीन दुई तिहाईको सरकारको उनी पार्टीको सभापति छन्। आज निर्मला काण्ड सुल्झिन्छ त अब उनका परिवारले न्यायको आशा अझै पनि गरेका छन्। न्यायको पर्खाईमा आमा 15 पटक पेशी सर्दाखेरि खर्च जुटाउन कानको मुन्द्री समेत बेच्दै गरेका घटनाहरू छन्। तपाईँलाई थाहा छ 2071 शिवरात्रि मेला हिँडेका सूर्य बहादुरको हत्या भएपछि आमा विष्णु कुमारीले छोराकै तीन साथी रामचन्द्र मानन्दर, बुद्ध श्रेष्ठ र ध्रुव मानन्दर विरूद्ध उजुरी दिएपछि कास्की जिल्ला अदालतमा मुद्दा दायर भएको थियो। विभिन्न चरणमा जिल्ला र उच्च अदालतका दुईजनालाई दावी नपुग्ने भन्दै सफाई दिइयो। ती फैसला विरूद्ध विष्णु कुमारी न्याय खोज्दै सर्वोच्च धाइरहेकी छिन्। न्यायालयमा यतिखेर मुद्दा पिसी चढ्ने, ढिलाइ हुने, गरीबलाई अर्थात निर्धोलाई न्यायालयमा समेत विभेद गरिने भन्ने खालका विषयहरू पटक पटक उठ्ने गर्दछन्। तर आज सर्वोच्च अदालतमाथि पनि धेरै प्रश्नहरू छन्। तपाईँलाई थाहा छ, अदालतमा वर्षौंदेखिका मुद्दाहरू थुप्रिँदा नागरिकका कति दुःख छन् थाहा छैन। तपाईँले राम्रोसँग थाहा छ आदरणीय श्रोता, आदरणीय दर्शक, न्याय ढिलो गरी न्याय पाउनु पनि न्याय नपाउनु सराह हो। त्यसैले न्यायालय पारदर्शी हुनुपर्छ, न्यायालय निष्पक्ष हुनुपर्छ, न्यायालयले समयमा न्याय दिनुपर्दछ। जनताको आशा, जनताको विश्वास छ न्यायालयप्रति। त्यसैले अब न्यायको ढोका, न्यायको बागडोर सम्हाल्ने श्रीमानहरूले न्यायालयलाई चुस्त दुरूस्त बनाउनु पर्दछ। न्यायालयमा हरेक नागरिकको पहुँच हुनुपर्दछ। ठूलालाई चैन, सानालाई ऐन न्यायालयले गर्नु हुँदैन। आदरणीय श्रोता, हामी बहस गर्न चाहन्छौ आज। हामी जिल्ला अदालतदेखि पुनरावेदन हुँदै उच्च हुँदै हामी सर्वोच्चसम्मको बहस गर्न चाहन्छौ। अब न्यायालय सुध्रिनुपर्छ। अब न्यायालयमा जनताको भरोसा बढ़ाउने काम गर्नुपर्दछ। तत्कालीन समयमा प्रधान न्यायाधीशहरू, पूर्व प्रधान न्यायाधीशहरूले भन्ने गरेका छन्, कतिपय रिपोर्टहरू पनि सार्वजनिक गएका छन्, न्याय केन्द्रित हुन्छ, न्यायालयमा भ्रष्टाचार हुन्छ, न्यायालयमा व्यतिथि छ। तर अब त्यो व्यतिथि हट्नुपर्दछ, न्यायालय सक्लो बन्नुपर्दछ। अब आउने प्रधान न्यायाधीश जब उहाँको चाहिँ संसदीय सुनवाई समितिमा, यतिखेर सुनवाई समिति सुनवाई हुँदैछ, डाक्टर मनोज कुमार शर्मा, अब उहाँको प्रधान न्यायाधीशको पालामा कस्तो न्याय सम्पादन हुन्छ? छ वर्षको कार्यकालका लागि उहाँ आउँदै हुनुहुन्छ। अबको न्याय जनताको न्याय हुनुपर्दछ। आजको नेपाली बहसमा हामी चर्चा गर्न चाहन्छौ। आदरणीय श्रोता, विरोधका बीच पनि निन्दा कार्यक्रम पारित भएको छ। सभामुखले प्रधानमन्त्रीलाई रूलिङ नगरेकोमा आलोचना समेत भइरहेको छ। तपाईँलाई थाहा छ, संविधानको धारा 76(10) प्रधानमन्त्री र मन्त्री संघीय संसद प्रति उत्तरदायी हुनेछन् भनिएको छ। तर प्रधानमन्त्रीको उपस्थिति बिनै सकियो। निन्दा कार्यक्रममाथिको छलफल, रूलिङ गर्नुपर्ने विपक्षी दलको माग सुनवाई भएन। आखिर राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता, अहिलेका प्रधानमन्त्री बालेन्द्र शाह बालेन किन संसद चल्दै हुनुहुन्छ? किन संसदमा उपस्थित हुनुहुँदैन? उहाँले आफ्नो भ्याल्यू क्रिएट गर्न खोजेको हो, वा संसद फेस गर्न नसकेको हो? संसदमा सांसदले सोध्ने प्रश्नहरूको जवाब फर्काउन उहाँलाई हम्मे हम्मे भएको हो? कति छ त्यहाँनिरको डिस्टेन्स? मिटरको हिसाबले कुरा गर्ने हो भने 100-150 मिटर भन्दा उता प्रधानमन्त्री आज किन जान चाहदैनन्? प्रधानमन्त्रीको कार्यालयबाट संसद भवनतर्फ किन जान चाहदैनन्? त्यसमा के छ रहस्य? र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पनि यसको जवाब दिनुपर्दछ भनेर हाल यतिखेर चौतर्फी रूपमा बहस शुरू भएको छ। प्रधानमन्त्री संसदप्रति उत्तरदायी हुनुपर्दछ, तर यतिखेर प्रतिनिधिसभा नियमावलीको नियम 38 उपनियम 1 र 3 भन्छ, अहिलेको अवस्थामा प्रधानमन्त्रीले तोकेको व्यक्तिलाई वा मन्त्रीलाई सभामुखले निद्रा कार्यक्रमको जवाफ फर्काउन सक्नेछ, निद्रा कार्यक्रम प्रस्तुत गर्न सक्नेछ। त्यो नियमको कुरा होला। तर जनउत्तरदायित्वको कुरामा प्रधानमन्त्रीको उपस्थितिकालाई लिएर विपक्षीहरूले चर्को रूपमा आलोचना गरेका छन्। आदरणीय श्रोता, आदरणीय दर्शक, हामी भन्न चाहन्छौ, प्रधानमन्त्रीको धेरै ठूलो भ्याल्यू क्रिएट नगराउनुहोस्, नियममा काम गर्नुहोस्। तपाईँहरू अब देशलाई कसरी सुशासन दिन सकिन्छ, कसरी ऐन बन्न सक्छन्, कसरी नियम बन्न सक्छन्, त्यहाँ प्रधानमन्त्री आएर गएर केही पनि फरक पर्नेवाला छैन। तर तपाईँहरूले चाहिँ सुशासनको मुद्दामा चाहिँ बहस गर्नुहोस्, सुशासन केन्द्रित ढंगले चाहिँ बहस गर्नुहोस्। विपक्षीहरूलाई, प्रतिपक्षीहरूलाई हाम्रो आग्रह छ, तपाईँहरू प्रधानमन्त्रीको पछाडि नदौडिनुहोस्। अब प्रधानमन्त्रीको पछाडि दौडिँदा धेरै ठूलो भ्याल्यू क्रिएट नगराउनुहोस्। तपाईँहरू देश र जनताको पक्षमा काम गर्नुहोस् र नियम कानून ऐनको विषयमा चाहिँ तपाईँहरू व्याख्या गर्नुहोस्। विधायकीहरूले त्यहाँ ऐन नियम बनाउने थलो हो त्यो, संसद भनेको। संसदमा तपाईँहरू त्यो ढंगले काम गर्नुहोस्। तपाईँहरू प्रधानमन्त्री खोज्दा दुईटै नजिकको सरकार छ, उसले पेलेर समेत काम गर्न सक्छ। प्रधानमन्त्री खोज्दा तपाईँहरूको 5 वर्ष बित्न सक्छ। त्यसैले गर्दाखेरि प्रधानमन्त्री तपाईँ नखोज्नुहोस्, तपाईँहरू जनताका समस्या खोज्नुहोस्, ऐन नियमका कुराहरूलाई खोज्नुहोस्, दफाहरू पल्टाउनुहोस्। तपाईँहरू विधायकी हो, विधायकी ऐन नियम कानून निर्माण गर्नका निम्ति सदनमा र संसदमा प्रस्तुत जानुभएको हो। आजको नेपाली बहसमा यी विषयहरूलाई पनि हामी उठाउन चाहन्छौ। छोटो विश्राम लिन्छौ, विश्रामपछि उपस्थित हुनेछौ।
4: हेलो, अर्ग्यानिक फुड ल्यान्ड हो?
5: हजुर, के सेवा गरौँ होला?
4: खाजा चाहिएको थियो, के छ होला विशेष परिकार? अनि अर्ग्यानिक गाउँ घरमै खाए जस्तो?
5: हाम्रोमा शुद्ध, स्वादिष्ट र ताजा सबै प्रकारका खाजा, नास्ता तथा खानाहरू उपलब्ध छन्। त्यसमा पनि विशेष परिकारमा कोदोको मोमो छ नि हजुर।
4: ओहो, कोदोको मोमो? हस, हामी अर्ग्यानिक स्वाद लिनको लागि आइहाल्छ है त।
6: अर्ग्यानिक फुड ल्यान्डमा कोदोको मोमो, ढिँडो, आटो जस्ता अर्ग्यानिक खाजा नास्ताहरू पाइनुका साथै स्वादिष्ट अचारहरू पनि आवश्यक परेमा कोदो, कोदोको पिठो, मकै, हरेक प्रकारका गेडागुडीहरू सुपथ मूल्यमा पाइन्छ। अर्ग्यानिक तथा अन्य सबै प्रकारका शुद्ध, स्वादिष्ट र ताजा खाजा नास्ता खानु परेमा हामीलाई सम्झनुहोस्। अनि सुन्नुहोस् त, होम डेलिभरीको पनि व्यवस्था छ है।
4: सम्पर्कको लागि अर्ग्यानिक फुड ल्यान्ड उपकार साकोसको आडेमा बिटी चोक जाने बाटोतर्फ।
6: प्रोपराइटर कमल सुवेदी, मोबाइल नम्बर 98560-61208।
7: ल ल ल, यता नआउ है बुहारी, तलै बस, छाछुट नगर आज कति दिन रे
8: तीन दिन भयो
7: तिमीलाई थाहा छैन अझै पनि धेरै ठाउँमा महिनावारी भएका पाँच दिनमा फरक फरक व्यवहार गरिन्छ कतै घर बाहिर राखिन्छ कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ
8: केही हुन्न मुआ सुने नहुने होइन कि सफा गरे भइहाल्यो नि
7: जेसुकै भन म छाउन्जेल चाहिँ चार दिन चाहिँ बार्नुपर्छ है पछि जेसुकै गर
8: मुआ महिनावारी भएको बेला खान नदिनु भान्सा वा पूजा कोठामा जान नदिनु केही कुरा छुन नदिनु यी सबै विभेद हुन् यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन् अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुआ पहिलाको जस्तो छैन अहिले
9: हो तिमीले ठिक भन्यौ बुहारी महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ यस्तो काम समानता स्वतन्त्रता महिला हक विरुद्ध छ यस्तो विभेद मानसिक शारीरिक युनजन्य हिंसामा पनि जोडिएको हुन्छ कस्तो नबुझेको
7: भो भो ससुरा बुहारी मिल्नु पर्दैन मैले बुझे अबदेखि गर्दिन हामीले जे सिक्यौं त्यही भनेको त हो नि के गर्नु हाम्रो पालामा जस्तो कहाँ हुन्छ र
10: महिनावारीलाई मर्यादित बनाऊ विभेद अन्त्य गरौं
11: नेपाल सरकार विज्ञापन बोर्ड
12: अरे शिव आज पनि कति नमिठो पकाएको होला म त बाहिरै गएर खाना खान्छु यो घरमा त कहिले पनि मिठो खाना नपाउने भए
13: हजुरलाई त भनिदिए भइहाल्यो नि घरमा पनि समस्या कति हो कति स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि
12: भनेको त हो नि वालिङ आठ बिपी चोकमा रहेको डीएनवाई जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर
13: ल ल म भर्खरै लिन जान्छु है आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु
12: हजुर हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ
13: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी डी एन वाई जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग वालिङ आठ बिपी चोक
12: मोबाइल नम्बर 9855543313 र 9141443
13: मूल्य होइन स्वास्थ्य रोजौं
8: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि के भयो
14: उसले आज फेरि गाली गर्यो पैसा पनि दिएन मोबाइल पनि खोस्यो
8: ओहो दिदी कुट्नु मात्रै हिंसा होइन गाली गर्नु डर देखाउनु पैसा नियन्त्रण गर्नु यी सबै घरेलु हिंसा हुन्
14: हो र मैले त सोचेकै थिइनँ यी त घरभित्रका सामान्य कुरा होला नि भनेर
8: होइन नि घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो यसमा शारीरिक हिंसा मानसिक हिंसा भावनात्मक हिंसा यौन हिंसा सबै पर्छन् मोबाइल नियन्त्रण गर्नु आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि घरेलु हिंसा हुन् अपराध हुन्
14: त्यसो भए अब म चुप बस्दिन सहायता खोज्छु
15: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ हिंसा गर्नेले 3,000-25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नुपर्छ दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ
16: हिंसा सहनु पनि अपराध हो हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस् उजुरी गर्दा दोषीलाई कारबाहीको दायरामा ल्याउन सकिन्छ
10: नेपाल सरकार विज्ञापन बोर्ड
17: रेडियो आदि खोला 105.4
3: म यहाँलाई स्वागत गर्न चाहन्छु नमस्कार
18: हजुर नमस्ते धन्यवाद
3: संसदमा प्रधानमन्त्री आउनका निम्ति किन हिचकिचाड भइरहेको छ यतिखेर सदनमा विरोध पनि भयो नीति तथा कार्यक्रम बहुमतले त पारित भयो तर प्रधानमन्त्री ज्यूको अनुहार हेर्न नागरिकलाई निकै हम्यहम्य भयो क्या नुम्रीजी किन
18: यस्तो छ त्यसमा अब हाम्रो सम्मान्य प्रधानमन्त्रीज्यू संसदमै आउनु भएको अवस्था चाहिँ होइन उहाँलाई पहिले पनि आइदिइराख्नु भएको थियो अब त्यसमा पनि एउटा आफ्नै कार्यविधि एउटा छ होइन अब सरकारको तर्फबाट एउटा मन्त्रीमण्डलको एउटा मन्त्री चाहिँ सम्बोधन गर्ने भनिसकेपछि त्यसलाई चाहिँ अब संवैधानिक बाध्यता पनि रहेन होइन संविधानले अब कार्यविधिले पनि त्यो दिएको नै कुरा रह्यो र प्रधानमन्त्री सम्मान्य प्रधानमन्त्रीज्यूको कार्यालयबाट नै हाम्रो अर्थमन्त्रीज्यूले सरकारको नीति तथा कार्यक्रममा उठेका सवालहरूको विषयमा जवाफ दिनुहुन्छ छलफलमा भाग लिनुहुन्छ भनेर त्यसरी नै चिठी आइसकेपछि त्यो कुरालाई त्यसरी नै प्रक्रियामा अगाडि बढेको
3: तर विपक्षीहरूले यसलाई निकै ठुलो मसला बनाए नि त झविलालजी प्रधानमन्त्री आउनुपर्छ, प्रधानमन्त्रीले सदनमा भाग लिनुपर्छ, होइन प्रधानमन्त्री लोकतान्त्रिक मूल्य मान्यतालाई चाहिँ लात हान्न पाउँदैन भनेर चाहिँ उहाँहरूले आवाज उठाउँदै रहनु भयो। उभिएको उभिए निजुदा कार्यक्रम पारित भयो होइन, राम्रो दृश्य देखियो नि त।
18: उहाँहरू पनि अब त्यसरी भनौँ न उसको गर्न पाउने उहाँहरूको पनि अधिकार त अधिकारकै कुरा रह्यो, तर प्रधानमन्त्रीज्यू पनि फेरि पछि पनि नआउने कुरा त होइन, उहाँ आउनुहुन्छ नै होइन, सदनमा नआउने कुरा पनि होइन, तर नीति तथा कार्यक्रम पास गर्ने कुरामा उहाँहरू पनि विभिन्न व्यस्तता केही थियो होला, त्यसले गर्दाखेरिमा उहाँले अब प्रधानमन्त्री सम्बन्धी प्रधानमन्त्रीज्यूको कार्यालयबाट नै एकजना मन्त्रीज्यूलाई चोकिसकेपछि त्यो कुरामा त्यति धेरै विरोध नै गर्नुपर्छ अथवा उहाँ नै आउनुपर्छ, उहाँले नै प्रस्तुत गर्नुपर्छ, उहाँ नै छलफलमा भाग लिनुपर्छ भन्ने कुरा त्यति धेरै राख्नुपर्ने अवस्था चाहिँ होइन, तर उहाँहरूले पनि आफ्नो अधिकार चाहिँ प्रयोग गर्नुभयो।
3: अस्ति तपाईँका पार्टीका सहप्रवक्ता रमेश वर्षाईजीलाई मैले यसै कार्यक्रममा सोद्धाखेरि उहाँले भन्नुभएको थियो, प्रधानमन्त्रीको कुरा प्रधानमन्त्रीको सचिवालयलाई सोध्नुहोस्, म चाहिँ पार्टीको सहप्रवक्ता हो, धेरै कुरा हामीलाई थाहा हुँदैन, जानकारी पनि हुँदैन भन्नुभएको थियो, त्यस्तो हो अहिले पार्टी र सरकार बीचको दूरी अलिकति फरक भएको हो?
18: पार्टी र सरकार बीचको भन्दा नि अब हामी एज अ सांसदको रूपमा भनेको हामी भनौँ न त्यो सरकार भनेको सरकार कार्यपालिका नै भयो, हामी चाहिँ व्यवस्थापिका भयो होइन, त्यसमा गर्दा सांसदले सांसदकै रूपमा अगाडि बढ्ने नै कुरा नै रह्यो र सरकारले चाहिँ सरकारकै रूपमा एउटा कार्यपालिकाको रूपमा काम गर्ने नै भयो, त्यसमा गर्दा त्यति धेरै उस चाहिँ होइन र त्यस्तो खालको इन्ट्राक्सन अथवा भनौँ न बिचमा ग्याप छ भन्ने कुरा चाहिँ होइन, सरकारले आफ्नो तर्फबाट काम गरिरहेछ र हामी व्यवस्थापकीय हिसाबले एउटा जिम्मेवारी चाहिँ हामी व्यवस्थापकीय हिसाबले नै अगाडि बढिरहेको त्यो खालको अवस्था चाहिँ छ।
3: राष्ट्रिय स्वतन्त्र पार्टीले द्वितीयको आडमा संसदलाई कमजोर बनाउन खोजेको हो, कंग्रेसका सचेतक निष्कल राईले भन्नुभएको छ हिजो
18: भन्नुभएको थियो, यस्तो छ दुईट्याईको आडमा संसदलाई कमजोर बनाउने कुरा त त्यो त रहँदैन होइन, संसद भनेको त भनौँ न आफैमा एउटा बलियो अङ्ग हो र हामीले अघि मैले दिएको जवाबमा पनि मैले के भने भनेदेखि सरकार भनेको आफ्नो कार्यपालिका हो, उसले काम चाहिँ गरि नै रहेको अवस्था छ र हामी चाहिँ भनौँ न व्यवस्थापकीय भूमिकामा भइसकेपछि र संसदले गर्नुपर्ने कामहरूमा चाहिँ त्यसरी कमजोर बनाउने खालको स्थितिमा अथवा कमजोर बनाउने लाइनमा राष्ट्रिय स्वतन्त्र पार्टी अथवा राष्ट्रिय स्वतन्त्र पार्टीबाट गएका हामी सांसदहरू त्यो लाइनमा चाहिँ छैनौँ।
3: तर प्रधानमन्त्री निष्कल राईले भन्नुभएको छ हिजो
18: भन्नुभएको थियो, यस्तो छ दुईट्याईको आडमा संसदलाई कमजोर बनाउने कुरा त त्यो त रहँदैन होइन, संसद भनेको त भनौँ न आफैमा एउटा बलियो अङ्ग हो।

0: कुनै पनि तन्त्र लागू हुँदैन, नेपाली जनताले चाहेको नेपाली जनताले जे कुराहरू चाहनु भएको छ, जसरी हामीलाई आज भनौँ न चुनावमा पनि राष्ट्रिय स्वतन्त्र पार्टी अथवा हामीहरूलाई जसरी पनि मत दिएर पठाउनु भएको छ, जुन कुराहरू हामीले नेपाली जनतामाझ गएर भनेका थियौँ हामीहरू आइसकेपछि हामी यसरी काम गर्छौँ यो गर्छौँ भन्ने कुरामा त्यही तन्त्रको आधारमा हामीहरू अगाडि बढ्ने हो, अरू कुनै पनि तन्त्र एउटा व्यक्तिगत तरिकाले त्यसरी चाहिँ कुनै पनि कुराहरू अगाडि बढ्दैन।
1: प्रधानमन्त्री सदनमा नआउनु निरन्तरताको क्रम भङ्गताको रूपमा लिने यसलाई
0: होइन, निरन्तरताको क्रम भङ्गता मैले यसभन्दा पहिलेका संसदीय अभ्यासहरू हामीले हेर्यौँ भने पनि जति पनि उहाँ उपस्थित हुनुभएको छ सदनमा, त्यो सदनमा उपस्थित भएको भनेको यसभन्दा पहिलेका प्रधानमन्त्रीज्यूहरू उपस्थित हुने भन्दा पनि एउटा भनौँ न
1: यतिखेर हाम्रो बेसमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद झविलाल डुम्रे हुनुहुन्छ। झविलाल डुम्रेजीसँग हामी कुराकानी गर्दैछौ र विशेष गरी नेपाली बहसमा हामी चर्चा गर्दैछौ अहिलेको अवस्थामा प्रधानमन्त्री बालेन्द्र शाह बालेन किन संसदमा उपस्थित हुनु भएन, बहुमतले नीतिता कार्यक्रम पारित त भयो तर सबैको ऐक्यबद्धता त्यहाँ किन हुन सकेन, विपक्षीले विरोध गरेको गरी गरे उरुबिएको बे गरे, करिब घण्टौसम्म चाहिँ खुट्टा थाके तर नीतिता कार्यक्रम बहुमतले पारित त भएको छ, संसदीय निरन्तरताको क्रम भङ्गतालाई राष्ट्रिय स्वतन्त्र पार्टीले किन बोकिरहेको छ भन्ने मेरो प्रश्न थियो डुम्रेजी।
0: यस्तो थियो, क्रम भङ्गतालाई राष्ट्रिय स्वतन्त्र पार्टीले अझ अथवा हामीले चाहिँ त्यस्तो भङ्ग गर्यौं जस्तो मलाई लाग्दैन, जस्तै संविधानले दिएको कुराहरू अथवा संसद सञ्चालन गर्नको लागि आफ्नै नीति तथा नियमहरू छन् त्यो नियमले पनि त्यसलाई चाहिँ भङ्ग नै गर्यो जस्तो चाहिँ मलाई चाहिँ लाग्दैन होइन, सांसदको रूपमा मेरो व्यक्तिगत रूपमा पनि मेरो विचारले पनि, र जुन सम्माननीय प्रधानमन्त्रीज्यूको जुन संसदमा उपस्थितिको कुराहरू धेरै उठिराखेको छ अहिले पछिल्लो समय त्यसमा पनि जस्तै यसभन्दा पहिलेको प्र्याक्टिसहरू हामीले सदनहरू पनि यसभन्दा पहिलेका पनि हेरि नै राखेका छौँ, त्यसमा पनि जस्तै प्रधानमन्त्रीज्यूहरूले दिएका सम्मान्य प्रधानमन्त्रीज्यूहरू जसरी सदनमा आउनुहुन्थ्यो अथवा जसरी भाग लिनुहुन्थ्यो त्योभन्दा त्यतिखेरको भन्दा अहिलेको भागलाई चाहिँ त्यति धेरै कमजोर छ अथवा कम भाग लिनु भएको छ जस्तो चाहिँ मलाई चाहिँ लाग्दैन होइन, हामीले त्यति बेलाको पनि हेऱ्यौँ र उहाँ पनि फेरि अहिले जस्तै मानव उहाँ नीति तथा कार्यक्रमको छलफलमा चाहिँ कुनै प्रधानमन्त्रीज्यूले स्वयं कोही मन्त्रीमण्डलको सदस्यलाई तोकेर पठाइसकेपछि त्यो कुरामा चाहिँ त्यति धेरै विवाद गरिराख्नुपर्छ भन्ने जस्तो मलाई चाहिँ लाग्दैन।
1: होइन तपाईँलाई थाहा छ नि त श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क होइन साम्पाङ राईले पनि त भन्नुभएको छ नि त यो देशमा प्रधानमन्त्री नै छैन होइन, यो देशमा प्रधानमन्त्री छैन, प्रधानमन्त्रीलाई चाहिँ अब अर्को प्रधानमन्त्री तोक्नुपर्छ, संसदमा आउने प्रधानमन्त्री र उता बालुवाटार बस्ने प्रधानमन्त्री चाहिँ दुईटा बनाउनुपर्छ भन्नुभएको छ कि उहाँले चाहिँ, यतिसम्म विरोध भइसक्यो नि त।
0: यस्तो छ, कसले कहाँ सामाजिक सञ्जालदेखि लिएर कहाँ कहाँ के कुराहरू गर्नुभएको छ भन्ने कुराको सबै कुराको पछि त लाग्ने कुरा हुँदैन, त्यहाँभित्रको अब संसदीय अभ्यासमा आफ्ना खालका नीति नियमहरू छन्, संसदीय अभ्यास कसरी चलाउने, संसद चाहिँ कसरी अगाडि बढाउने भन्ने कुरा आफ्ना आफ्ना नियमहरू हामीले नै बनाएका नीति नियमहरू छन्, ती नीति नियम चाहिँ अगाडि चाहिँ भनौँ न त्यसैको आधारमा चाहिँ सक्नु चाहिँ अगाडि।
1: तपाईँले लाग्दैन यहाँले भने अनुसारको त प्रतिनिधि सभा नियमावलीको नियम 38 को उपनियम 1 र 3 चाहिँ अब प्रधानमन्त्रीले तोकेको व्यक्तिलाई सभामुखले नीतिका कार्यक्रम प्रस्तुत गर्न जवाब दिन चाहिँ तोक्न सक्नेछ भन्ने खालको नियम त छ हामीसँग होइन, नियमका हिसाबले त समस्या भएन तर लोकतान्त्रिक विधि र पद्धतिलाई चाहिँ मिच्ने काम होइन, लोकतान्त्रिक प्रक्रियालाई चाहिँ मिच्ने काम, क्रम भङ्गता गर्ने काम, निरन्तरतालाई चाहिँ तिलाञ्जली चढाउने काम चाहिँ त नेपालको संसदमा पहिलो पटक भयो नि त, यो राम्रो भएन नि त होइन।
0: यस्तो थियो, त्यही निरन्तरता सबै कुराहरूलाई त्यही निरन्तरता नै गर्नको लागि त अब हामीहरू जस्तो युवाहरू या त भनौँ न युवा प्रधानमन्त्री देशमा आउनु भएको छैन, कहीँ न कहीँ केही न केही चाहिँ अलिकति फरक तरिकाले हाइजेक गर्नुपर्ने नै अवस्था भएको भएर हामीहरू भनौँ न राजनीतिमा एज अ सांसदको रूपमा एज अ सरकार सञ्चालनको रूपमा हामीहरू आछौँ र जनताले पनि हामीबाट एक्सपेक्ट गरेको भनेको त्यही पुरानै जसरी चलिरहेको थियो, जसरी सरकारहरू अगाडि बढिरहेको थियो त्यही कुराले भन्दा पनि अलिकति फरक तरिकाले हजुरहरूले सञ्चालन गर्नु है, जनताका मुद्दाहरूमा अलिकति केन्द्रित गर फरक तरिका जानु भन्ने कुरा पनि एउटा जनताले दिएको हामीलाई म्यान्डेट पनि हो र त्योसित सँगसँगै जुन कुरा जस्तै 38 को 1 र 3 कुराहरू गर्नुभयो त्यसरी त्यही अधिकारलाई समातेर अथवा त्यही कार्यविधिलाई समातेर नै सरकार अगाडि बढेको हो।
1: अब प्रधानमन्त्रीलाई रुलिङ नगरेको भन्दै पनि आलोचना भयो नि त, प्रधानमन्त्रीलाई सभामुखले रुलिङ गर्न सक्नुपर्छ होइन, संसदमा सांसदलाई चाहिँ रुलिङ गर्न सक्नुपर्छ तर अहिले हाम्रो सभामुखज्यू पनि रबर स्ट्याम्प जस्तै बन्नुभएको हो, उहाँको भूमिका अलिकति विवादास्पद हुन खोजिरहेको हो अहिलेको अवस्थामा।
0: होइन, प्रधानमन्त्रीज्यूलाई रुलिङ भन्दा पनि अब एज अ सभामुखको रूपमा उहाँले भनेको प्रधानमन्त्रीको कार्यालयमा ल यसरी आउनु पर्यो नीति तथा कार्यक्रममा छलफल गर्नलाई भनेर भनौँ न पत्रचार गर्ने अथवा उहाँहरूलाई आधिकारिक रूपमा जानकारी गराउने कुरा नै रह्यो र त्यो कुराको जानकारी प्रधानमन्त्रीज्यूको कार्यालयबाट यसरी मन्त्रीले जवाफ दिनुहुन्छ भनेर आइसकेपछि त्यति धेरै त्यस्तो खालको अवस्था हो जस्तो मलाई लाग्दैन।
1: तर अहिले सरकार चाहिँ जुन ढंगले अगाडि बढ़िरहेको छ, दुईटै नजिकको सरकार छ होइन, सरकारले चाहिँ काम गर्न सक्ने धेरै बाटाहरू छन्, प्रशस्त मार्गहरू छन् तर सरकार काम कुरो एकातिर कुम्लोबोकी थिमीतिर

0: भएन सबैलाल सर
1: अहिले नै सरकारले यसरी गर्यो अथवा भनौँ न हामीले यही बहस पनि केही समयपछि सरकारले जुन खालको रणनीति जुन किसिमले काम अगाडि बढाइरहेछ यही खालको उस पनि अहिले नै भनौँ न हामीले रिजल्ट नै खोजिहाल्ने अथवा रिजल्ट त देखिँदै पनि गएको छ र अहिले नै सबै कुराको विश्लेषण गर्ने बेला भएको छ जस्तो मलाई लाग्दैन.
0: होइन तपाईँलाई थाहा छ नि त कर्मचारीहरूमा त्रास छ, होइन ट्रेड युनियनहरूमा त्रास छ, विद्यार्थी संगठनहरूमा त्रास छ, सुकुम्बासीमा त्रास छ, अझ भनौँ व्यापारी उद्योगीहरूमा पनि त्रास छ. त्रासै त्रासको संसार भयो क्या अहिले चाहिँ नेपालमा.
1: होइन केही केही केही तह र तबकाले अलिकति भनौँ न फरक तरिकाले बुझ्नुभयो होला अथवा उहाँहरूले बुझ्न सक्नु भएन होला त्यो फरक कुरा हो. तर धेरै तह तबका जुन कर्मचारीको कुराहरू गर्नुहुन्छ, जुन सुकुम्बासीको कुराहरू गर्नुहुन्छ, अन्य शिक्षकहरूको कुराहरू गर्नुहुन्छ अथवा विद्यार्थी संगठनहरूको कुराहरू गर्नुहुन्छ त्यसमा चाहिँ नेपाली एउटा भनौँ न भएर सोच्दाखेरिमा चाहिँ त्यति धेरै त्रसित हुनुहुन्छ जस्तो लाग्दैन. किनभनेदेखि सरकारले जुन किसिमको रणनीतिले अगाडि बढ़िरहेछ र हामीले अहिले गरेका कुराहरू हामीले चुनावभन्दा पहिल्यै र पार्टी स्थापना भइसकेपछि ती वाचापत्रहरूमा पार्टीको रणनीतिक योजनाहरूमा सबै कुराहरूमा उल्लेख नै गरेका कुराहरू र त्यही बाटो अनुसार नै सरकार चाहिँ अगाडि हामी गइसकेपछि यो गर्छौं भनेर जुन कुराहरू हामीले जनतामा वाचा गर्यौं त्यही अनुसार नै सरकार चाहिँ अगाडि बढेको जस्तो लाग्छ.
0: होइन अब तपाईँलाई थाहा छ धनिजता कार्यक्रम त महत्वकांक्षी भयो, कर्मकाण्डी भयो, विगतकै निरन्तरता हो भनेर हिजोकै लेखेका नृत्य कार्यक्रमका पुरै लाइनका लाइन त्यहाँ पनि प्रस्तुत भयो नि त. होइन यसकै निरन्तरता हो यो चाहिँ नृत्य कार्यक्रमको.
1: नीति तथा कार्यक्रमको विषयमा के हो भनेदेखि जस्तै नीति तथा कार्यक्रम निरन्तरता त यदि भनौँ न पुरानो सरकारहरूले ती आफूले लेखेका नीति तथा कार्यक्रमहरू पूरा भइदिएको भए उहाँहरूले गरिदिएको भएदेखि चाहिँ बल्ल निरन्तरता हुन्थेनन् होला. उहाँहरूले गर्न सक्नु भएन र हामीले चाहिँ के हो भने हामीले जुन कुराहरू लेखेका छौँ त्यही लाइनबाट त्यही बाटोबाट हामीहरू सरकार चाहिँ अगाडि बढ्छ, त्यही हिसाबले कार्य सम्पादन गर्छ भन्ने कुरा नै रहेछ होइन सरकारको तर्फबाट र हामी व्यवस्थापिकाको तर्फबाट पनि त्यो कुरा हाम्रो बुझाइ पनि त्यो हो. त्यसले गर्दाखेरि अब हामीले त्यो नीति तथा कार्यक्रमको विषयमा विश्लेषण भनेको अबको एक वर्षपछि साँच्चीकै नीति तथा कार्यक्रमहरू सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम अनुसारको बाटोमा सरकार गयो कि गएन भन्ने कुराले त्यसरी विश्लेषण गर्न सक्छ.
0: तर नीति तथा कार्यक्रममा चाहिँ महत्वकांक्षी लक्ष्यहरू पनि त धेरै छन् त, जस्तो 7% आर्थिक वृद्धि दरदेखि लिएर होइन हाम्रो बजेटको आकार हेर्दाखेरि, सीमा हेर्दाखेरि, आयातमुखी अर्थतन्त्रलाई हेर्दाखेरि त जुन किसिमको महत्वकांक्षा लिएको छ यो महत्वकांक्षाले भोलि जनताका माझमा पूरा हुन सकेन भने त फेरि समस्या हुन्छ नि त, ब्याकफायर हुन्छ नि त तपाईँहरूलाई नै.
1: यस्तो छ नीति तथा कार्यक्रमहरू आर्थिक वर्ष 2083-84 को लागि जुन किसिमको नीति तथा कार्यक्रमहरू आइरहेछन् त्यसलाई भनेको जस्तै कतिपय त्यहाँ लेखिएका कुराहरू जस्तै हामीले त्यहाँ प्रष्टसँग यो यो लाइनबाट यो बाटोबाट गइयो भनेदेखि चाहिँ हामीले यो लक्ष्यमा पूरा गर्न सकिन्छ र हामी यो बाटोबाट जान्छौँ भनेर प्रस्ट्याएको पनि अवस्था छ. र केही कुराहरू जस्तै मानौँ यो आर्थिक वर्षबाट हामीले सुरु गर्दै जाँदाखेरिमा अबको 10 वर्षमा हामी चाहिँ कुन ठाउँमा पुग्न सक्छौँ, यही खालको नीति तथा कार्यक्रमहरू हामी लिएर जाँदै गर्दा भन्ने कुराको स्पष्ट रोड म्याप पनि हो जस्तो लाग्छ मलाई त्यो नीति तथा.
0: सुकुम्बासी बस्तीमा पनि त्रास फैलाउनु भयो नि त तपाईँहरूले होइन सरकारले.
1: सुकुम्बासी बस्तीहरूमा उहाँ जुन किसिमको अव्यवस्थित थियो, जुन किसिमको अव्यवस्थित बसाइ थियो त्यसलाई चाहिँ व्यवस्थित गर्ने चाहिँ सरकारको लक्ष्य हो. र अहिलेको समयमा के हो भनेदेखि अलिकति बाहिर आइरहेका कुराहरू कतिपय कुराहरू गलत तरिकाले पनि आइरहेको मैले पनि महसुस गरिरहेको छु होइन. नदी किनारमा जुन चाहिँ अब मनसुन सुरु हुँदै गर्दाखेरिमा यति धेरै जोखिम उहाँहरूलाई बचाउन यति धेरै अप्ठ्यारो खालको परिस्थिति थियो, उहाँहरू पनि एकदम कष्टकर जीवन बिताइराख्नु भएको थियो नदीको किनारमा, त्यसलाई व्यवस्था स्थापन गर्नतिर सरकार अगाडि बढ्नु भनेको त त्यो त गलत हो जस्तो त लाग्दैन नि त. त्यो त सही बाटोमै हिँडे हो त सरकार. जस्तै अहिले नै जस्तै जसै बाहिर चाहिँ अब सबै सकाउने भयो ल भूमिहीनलाई त बर्बाद नै पार्ने भयो यसरी नै अगाडि बढ्ने भयो सरकार भन्ने खालको जुन खालको बुझाइ छ त्यसबाट चाहिँ त्यो बुझाइबाट बाहिर निस्किनको लागि र सरकार चाहिँ कसैलाई पनि भनौँ न उठीवास नै लगाउने लाइनमा होइन कि सरकार चाहिँ व्यवस्थापन गर्ने लाइनमा छ र सम्पूर्ण भूमिहीनको पक्षमा सुकुम्बासीको पक्षमा चाहिँ सरकार चाहिँ अगाडि बढ्छ भन्ने कुरामा चाहिँ विश्वस्त हुनको लागि म यही मिडिया मार्फत पनि त्यो पनि अनुरोध गर्छु.
0: गरिबको देश होइन भने यो सुकुम्बासीको देश होइन, यो विपन्नको देश होइन, विपन्नहरूले बाँच्न पाउँदैन यो देशमा. झविलालजी राष्ट्रिय स्वतन्त्र पार्टीको सरकार आइसके पछाडि विपन्नहरूको भागामा बुझ्नुपर्ने हो यो देशबाट.
1: हो त्यो खालको त्यस्तो खालको बुझाइ कहीँ न कहीँ केही न केही कहीँ ल्याकिङ चाहिँ भनौँ न हुन्छ नि त जनतामा चाहिँ त्यो गलत खालको केही मेसेजहरू गएको हुन सक्छ. तर हामीले चाहिँ कसैलाई पनि अव्यवस्थित बसाईको अवस्थामा पनि उहाँहरूलाई चाहिँ लालपुर्जा दिन्छौ भनेका छौँ हामीहरू. त
0: सुकुम्बासीहरूले चाहिँ मत हालेर चाहिँ तपाईँहरूले सत्तामा पुर्याएका छन्, मन्त्री भएका छन्, प्रधानमन्त्री भएका छन्, तिनीहरूको बिल्लीबास हुनुपर्ने स्थिति किन आयो देशमा.
1: यो सरकार सबैजनाको एउटा सुकमवासी भनौँ न सबैजनाको सरकार हो, त्यसले गर्दा उहाँहरूको घाउमा मलम लाउने र पहिल्यै जुन किसिमले उहाँहरूलाई देखाएर आफ्नो राजनीतिको सटर जुन चलाइन्थ्यो त्यो सटर सदाको लागि बन्द गरेर त्यो व्यवस्थापन गर्ने पक्षमा चाहिँ सरकार अगाडि बढाएको
0: छ। होइन, तपाईँको जिल्लामा पनि त होला नि सुकुम्बासीहरू भूमिहीनहरू स्याङ्जामा छैन नि झमिलालजी?
1: हजुर हुनुहुन्छ, भूमिहीन सुकुम्बासीहरू
0: हुनुहुन्छ, त्यसो भए
1: भेटेर उहाँहरूलाई पनि भेटेको छु र उहाँहरूलाई बुझाइएको छ यस्तो यस्तो छ हजुरहरूलाई त्यो डोजर चलाउने कुरा होइन, जहिले पनि त्यो बाहिर बुझाइ चाहिँ त्यस्तो खालको गराउन खोजियो तर हामी चाहिँ व्यवस्थापनको पक्षमा छौँ र उहाँहरूलाई उचित व्यवस्थापन गर्नलाई चाहिँ हामीहरू अगाडि
0: बढ्छौँ। त्यो डोजर चल्छ त्यसो भए?
1: डोजर चल्दैन, डोजर चल्दैन स्याङ्जामा, डोजर चल्दैन स्याङ्जाको लागि अथवा त्यति धेरै अव्यवस्थित बसाई चाहिँ कमै छ, तर जति पनि जोखिमयुक्त बसाईमा हुनुहुन्छ उहाँहरूलाई चाहिँ सही व्यवस्थापन गर्नु एउटा सरकार अभिभावकको र अभिभावकको त्यो जिम्मेवारीभित्र रहन्छ र त्यो जिम्मेवारी पूरा गर्नलाई हामीहरू तयार छौँ, हामीले उहाँहरूलाई त्यसरी नै बुझाएका छौँ।
0: होइन, भ्रष्टाचार विरुद्ध सरकार निर्मम छ, भ्रष्टाचारीहरूको खैरिज छैन, अब ट्रेड युनियनहरू खारेज हुन्छन्, दलीय संगठनहरू आवश्यक छैन, विद्यार्थी युनियनहरू खारेज हुन्छन् तिनीहरू पनि आवश्यक छैन भनेर जुन ढंगले अगाडि बढ़िएको छ, नेता कार्यक्रममा उनीहरूको बर्खास्तीका लागि चाहिँ जुन सिफारिश भएको छ त्यो ढंगले आएको छ, तर ट्रेड युनियनहरू त अब एक ढिक्का भएर आन्दोलन गर्ने भन्दैछन् नि त, आईएलओमा होइन समावेश रहेको राष्ट्रमा चाहिँ ट्रेड युनियन खारेज गर्छौ भन्नु हास्यास्पद हो भनिरहेछन् क्या संगठनहरू।
1: यस्तो थियो, कतिपय जस्तै जुन उद्देश्यले अथवा जुन किसिमले उहाँहरू अगाडि बढ्नु पर्थ्यो अथवा त्यहाँभित्र पनि के भयो भनेपछि राजनीति गर्ने एउटा साधनको रूपमा मात्रै धेरै प्रयोग गरियो र विद्यार्थी संगठनले जुन विद्यार्थी हकितको लागि बढी काम गर्नुपर्ने साटो चाहिँ दलको एउटा भनौँ न क्याडरको रूपमा दलको कसरी चाहिँ दललाई चाहिँ उसो गर्ने भन्ने विषयमा मात्रै बढी केन्द्रित भएको हामीले देख्यौं। जुन उद्देश्यले उहाँहरूको स्थापना भएको थियो अथवा स्थापना गरिया थियो त्यो अनुसारको प्रक्रिया त अगाडि नबढेको भन्ने कुरा त कन्भिन्स नै हुनुहुन्छ र जुन चाहिँ आन्दोलनको यताउति कुराकानी गर्नुभएको त्यसमा चाहिँ जबसम्म जुनसुकै आन्दोलनहरू जुनसुकै मुभमेन्टहरू पनि जबसम्म जनता स्तरबाट जनस्तरबाट समर्थन हुँदैन त्यस्तो खालको आन्दोलनहरू त्यति धेरै सफल हुन्छ जस्तो मलाई लाग्दैन होइन। त्यसमा गर्दाखेरि त्यो जनस्तरमा चाहिँ यो खालको निर्णयले यो खालको प्रक्रियाले चाहिँ उहाँहरू चाहिँ एज अ जनताको रूपमा चाहिँ धेरै जनमानस चाहिँ खुसी हुनुहुन्छ जस्तो लाग्छ।
0: असार 7-8-9 जस्तो लाग्छ मलाई फेरि एकपटक चाहिँ नारायणी किनारमा भेला हुनुहुन्थ्यो तपाईँहरू होइन पहिलो महाधिवेशनमा?
1: हजुर, 7-8-9 पार्टीको महाधिवेशन हुँदैछ पहिलो महाधिवेशन।
0: पार्टीको निर्विकल्प सभापतिमा रवि लामिछाने नै हो होइन अहिलेको अवस्थामा?
1: हजुर, पार्टी सभापति अहिलेको अवस्थामा रवि लामिछाने नै हुनुहुन्छ,
0: निर्विकल्प पनि उहाँको होइन, उहाँको चाहिँ उहाँको विरुद्धमा अहिले कसैले पनि एड गर्दैन होइन। त्यसो भए
1: यस्तो महाधिवेशनको आफ्नै एउटा नियम छ, पार्टीको आफ्नै प्रक्रिया छ, त्यसमा चाहिँ अरू पनि कोही पनि भनौँ न सभापतिको रूपमा अगाडि जान्छु भनेदेखि उहाँहरूको अधिकार नै रहन्छ महाधिवेशन प्रतिनिधिको रूपमा आउँदै गर्दा भनेको उहाँहरू पनि भनौँ न सभापतिसम्म हुन सक्ने एउटा सभापतिसम्म हुन पाउने गरेर आउने नै प्रक्रिया त रहन्छ होइन पार्टीको विधान सम्मत। त्यस कारण गर्दाखेरि महाधिवेशनमा रवि लामिछाने होला सर्व स्वीकार्य धेरैजनाले स्वीकार गर्ने हाम्रो सद्य पार्टी सभापति चाहिँ हुनुहुन्छ, तर त्यो हुँदै गर्दा पनि अरू कोही पनि आउँदै आउँदैन अथवा उठ्नै सक्दैन अथवा उठ्दैन होला भन्ने कुरा चाहिँ होइन, तर अहिलेको अवस्थामा हाम्रो पार्टी सभापति चाहिँ रवि लामिछाने नै हो।
0: तर उहाँको विरुद्धमा उठ्ने लागत साहस चाहिँ यति बेला कसैले पनि गर्दैनन् भन्ने छ क्या बाहिर?
1: होइन, विरुद्धमा भन्दा पनि त्यो त उहाँहरूले प्रयोग गर्ने अधिकारको कुरा हो, उहाँहरूले अधिकार जुनसुकै महाधिवेशन प्रतिनिधि पनि आफ्नो अधिकार चाहिँ प्रयोग गर्न पाउने स्वतन्त्रता भइहाल्छ।
0: तपाईँको आफ्नो विचारमा चाहिँ सभापति लामिछानेको विकल्प चाहिँ छैन होइन अहिले?
1: सभापतिज्यूको अहिले तत्कालैलाई अहिले हामीले यसरी मेरो व्यक्तिगत रूपमा सोच्ने हो भने त लाग्दैन मलाई उहाँको विकल्प छ जस्तो लाग्दैन, तर जुनसुकै महाधिवेशन प्रतिनिधिले पनि आफ्नो अधिकारको प्रयोग चाहिँ गर्न सक्नुहुन्छ।
0: हस् मान्यजी, यहाँलाई महत्वपूर्ण समयका लागि म धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार।
1: धेरै धेरै धन्यवाद।
0: राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रविलाल
2: डुम्रे, आदरणीय श्रोता, नेपाली बहसमा छोटो विश्राम लिन्छौं, विश्रामपछि पुनः उपस्थित हुनेछौं।
3: भनिन्छ नि नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो।
4: हेलो भाइ, तिमी पोखरा नै छौ नि है? मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ र?
5: यहाँ दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरीमी प्रिन्ट भएको आईडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
4: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ?
5: वालिङ आठ केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि।
4: हजुर हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड कप प्रिन्ट टी शर्ट प्रिन्ट सपिङ ब्याग प्रिन्ट क्यालेन्डर निमन्त्रणा कार्ड भिजिटिङ कार्ड फ्लेक्स प्रिन्ट लाइट बोर्ड प्रमाण पत्र विवाह कार्ड छपाई बिल किताब छपाई डिजिटल छाप तथा डीटीएफ प्रिन्ट लगायतका कामहरू छिटो सरितो र सुपथ मूल्यमा गरिन्छ।
6: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्।
4: ग्लोबल मल्टीप्रिन्ट सेन्टर वालिङ आठ केदारनाथ मार्ग प्रोप्राइटर बलराम चौधरी
6: मोबाइल नम्बर 9855196076 9861 9076 र 9817 1682 23।
4: छायाक्षेत्र फार्मेसीमा डाक्टर आउने सूचना यही जेठ 2 गते शनिबारका दिन सुगर प्रेसर दम तथा थाइराइड रोग विशेषज्ञ डाक्टर सरोज पोखरेल आउँदै हुनुहुन्छ। यदि तपाईँहरूमा अत्याधिक प्यास लाग्ने छिनछिनमा पिसाब लाग्ने भोक धेरै लाग्ने तौल घट्दै जाने हात खुट्टा झमझमाउने वा ओठ कालो सुक्ने घाउ चोट लागेमा निको हुन धेरै समय लाग्ने दृष्टि धमिलो हुने र अत्याधिक थकाई लाग्ने टाउको पछिल्लो भाग दुख्ने वा भारी हुने चक्कर लाग्ने नाकबाट रगत बग्ने छाती दुख्ने वा ढुकढुकी बढ्ने तौल बढ्ने जाडो धेरै हुने कब्जियत हुने छाला सुक्खा हुने र स्वर धोत्रो हुने तौल घट्ने गर्मी धेरै हुने पसिना आउने हात काम्ने र छटपटी हुने सास फेर्न गाह्रो हुने खोकी लाग्ने छाती कसिलो भएको महसुस हुने लगायतका समस्या भएका बिरामीहरूले उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ। पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ।
7: सम्पर्क स्थान छाया क्षेत्र फार्मेसी वालिङ आठ खेल मैदान जाने बाटो फोन 0063441044 मोबाइल 9960081173।
4: स्मरण रहोस् डाक्टर आउने दिन यही जेठ 2 गते शनिबार।
8: ओए साथी हेर न क्या खतरा समाचार आइसक्यो। बाफ्रे अब चाहिँ के हुने हो
9: खै खै के आयो त्यस्तो यत्तिकै पत्याइहाल्छ यो रोहन सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त मिथ्यारो भ्रामक सूचना हुन सक्छ यसै नाति न यस्तो त जसले नि लेखिहाल्छ नि
8: अरे मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ
9: तिमीलाई थाहा थिएन
8: थाहा थिएन
9: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ
8: ओहो त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है
9: हो नि भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
10: भ्रामक सूचना नफैलाऊ जिम्मेवार नागरिक बनाऊ
11: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ
12: नेपाल सरकार विज्ञापन हो
13: होइन के भयो किन बन्द भएको गाडी
14: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन कति छिटो बिग्रिएको हो बन्द भएको भइस
13: कुन ब्याट्री फेरेको हो र यति छिटो बिग्रिएको
14: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन
13: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिँदैन त वालिङ आठ जैसी पदेरामा छ नि कामना इलेक्ट्रिकल हो त्यहाँ पाइन्छ एक साइड ब्याट्री लामो समय टिक्ने र भर पर्दो पनि हुने त्यही गएर एक साइड ब्याट्री राखिहाल्नु त
14: हुन्छ म त्यही जान्छु गएर फेरिहाल्छु
15: एक्साइट ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल एक्साइट ब्याट्रीमा 2-5 वर्षसम्मको वारेन्टी पनि रहेको छ
16: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल
15: हामी कहाँ एक्साइट ब्याट्री इन्भर्टर सोलर कुलर मोटर सिम्नी गिजर हिटर एनएस तार आरओ फिल्टर साथै घर अफिस उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मर्मत गर्ने एकमात्र भर पर्दो पसल कामना इलेक्ट्रिकल वालिङ आठ जैसी भन्देरा प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र सावित्री अर्याल रेग्मी
16: फोन नम्बर 0364415002 मोबाइल 9856405002 र 9864501401
12: रेडियो आदि खुला 105.4
17: पार्टीको मूल नेतृत्वले जसरी पार्टीलाई समय सबैलाई समेटेर लानुपर्ने अवस्था थियो अथवा पार्टीको विधान अनुसार जुन प्रक्रियाहरूबाट एउटा पार्टी सञ्चालन गर्नुपर्थ्यो त्यसमा नभइसकेपछि विशेष महाधिवेशन एउटा परिस्थिति बन्यो. विशेष महाधिवेशनलाई नरेन्द्रको बल लगाएर रोक्ने प्रयास नभएको थिएन. सबै अहिले जो जो चाहिँ अहिलेको नेतृत्वका बारेमा टिका टिप्पणी गरेर हिँडिरहनु भएका सबै नेताहरू त्यतिखेर लागेरै रोक्न खोज्नु भएकै थियो. यद्यपि त्यो विशेष महाधिवेशन सफल भयो. विशेष महाधिवेशनको यो प्रक्रियालाई निर्वाचन आयोगदेखि अदालतसम्म त्यसलाई वैधानिकता दियो र एउटा प्रक्रियाबाट अब त्यही नेतृत्वले टिकट दियो, उम्मेद्वारहरू बन्नुभयो. उम्मेद्वार बनेर आइसकेपछि अहिले संसदमा एउटा खालको अवस्था छ, पार्टीको एउटा ढङ्गले सञ्चालन भएको अवस्था छ. अब यसलाई स्वीकारेर जानुपर्ने ठाउँमा अब त्यो फेरि मैले अरू ठाउँमा पनि भनेको थिएँ, पार्टीभित्र पहिला पनि कतिपय सन्दर्भमा गुटगत र वैचारिक हिसाबले पनि यो विचार समूह बनेर काम गर्ने कुरालाई मैले अन्यथा मानेको थिइनँ. तर यो पार्टी कता कता नयाँ बनाउनु पर्छ, फुटाएर भने जानुपर्छ भन्ने जुन अभिव्यक्तिहरू केही दिनदेखि आइरहेका छन्, केही नेताहरूको मुखबाट यो आइरहेको छ, त्यसलाई पनि मैले अलिकति गम्भीरतापूर्वक लिएको छु. यद्यपि
0: यहाँलाई थाहा छ नि त, जस्तो पार्टीले अब एक ढिक्का बनाउने, पार्टीको विवाद मिल्यो, समानान्तर गतिविधिहरू नगर्ने, पूर्णबहादुर खड्का लगायतको समूह देउवा समूहलाई चाहिँ सम्मानजनक होइन त्यो हैसियतमा चाहिँ राख्ने भन्ने ढंगको सहमतिको बिन्दुमा आइसकेको कुरालाई चाहिँ फेरि कहाँनिर के कुराले अड्कियो र उहाँहरू चाहिँ अलग अलग गतिविधिहरू गर्न थाल्नुभयो, उहाँहरूले समानान्तर कमिटी नै विस्तार गर्ने लाइनमा पुग्नुभयो.
17: अब यस्तो छ, केन्द्रीय समितिमा तपाईँले केही दिन अगाडि मात्रै मनन भएका केन्द्रीय सदस्यहरू हेर्नुभयो भने वैचारिक हिसाबले फरक फरक समूहमा रहेका, विचार समूह हिसाबले फरक फरक समूहमा रहेका नेताहरूले त्यसमा समेटिनु भएको छ होइन. त्यसै समेट्ने प्रयासहरू पार्टी नेतृत्वले नगरेको होइन, गरिरहेको छ. धेरै नेताहरूसँग वान टू वान कुराकानी भइरहेको छ, सामूहिक रूपमा कुराकानी भइरहेको छ, सबैलाई समेट्ने प्रयासहरू भइरहेको छ. तर त्यति हुँदाहुँदै पनि केही नेताहरू अहिले भेला गर्ने उस गर्ने जसरी गरिरहनु भएको छ, यद्यपि उहाँहरूको त्यो कुण्ठाहरू प्रकट भइरहेको छ जस्तो मात्र लाग्छ मलाई. र अलिकता हिजो आफूले पार्टीको सत्ता चलाउँदै गर्दा त्यसबाट इन्जोय गरिरहेको जुन समूह छ त्यो अहिले अलिकता विरक्तिको अलिकता बढी छटपटाएको जस्तो मात्र पनि देखिन्छ. यद्यपि हामीहरू सबैलाई समेटेर लानुपर्छ भन्ने नाममा सबैलाई समेट्ने प्रयास पनि गरेका छौँ. केन्द्रीय नेतृत्वमा आवश्यक भएका नेताहरूलाई पार्टी नेतृत्वले केन्द्रीय समितिमा समेटेर लाने प्रयास पनि गरेको छ. अझै पनि केही सदस्यहरू थप्ने क्रममै पार्टी नेतृत्व छ र सबैलाई समेटेर लाने प्रयास केन्द्रीय नेतृत्वले गरेको छ. यसरी एउटा सदस्यता राख्दा राख्दै पनि त्यो यस्तो खालको गतिविधिहरू हरकतहरू हुने कुरा चाहिँ त्यति स्वाभाविक लागिरहेको छैन. मलाई मात्र होइन कि म जिल्लामा छु अहिले दोलखामा र गाउँ हामी हिँडिरहेका छौँ, त्यहाँका तमाम नेता कार्यकर्ताहरू पनि यस्ता खालको गतिविधि गर्ने नेताहरूको बारेमा बडो कटु टिप्पणीहरू गरिरहनु भएको छ. त्यसैले आम कार्यकर्ताहरू जरा तहमा रहेका नेता कार्यकर्ताहरूले के भनिरहेका छन् भन्ने कुराको बारेमा नसोच्ने र हिजो गुट चलाइरहेका नेताहरूले पार्टीभन्दा गुट चलाइरहेका नेताहरूले त्यो गुटभन्दा बाहिर निस्किन नसक्नु चाहिँ यो पार्टीको लागि पनि त्यति प्रियकर होइन.
0: होइन, अहिलेको अवस्थामा अहिलेका गतिविधिहरू हेर्ने हो भने अब कङ्ग्रेस चाहिँ दुई सिरामा फ्याक्सन हुन्छ होइन, त्यो क्लियर नै भएन अब अहिलेको अवस्थामा.
17: त्यो फेरि केही मान्छेहरू गतिविधि गर्नुभएको छ, केही नेताहरू गतिविधि गर्नुभएको छ, पूर्व पदाधिकारीहरू गतिविधि गर्नुभएको छ, यसको मतलब पुरै पार्टी दुसिराउने अथवा चाहिँ त्यस्तो फ्याक्सन हुने भन्ने कुरा हुँदैन.
0: तर अब गगन थापाले अर्थात नेपाली कंग्रेसको वैधानिक पक्षले उहाँहरूलाई एक ढंगले आफूतिर एक एकजना नेता गर्दै आफूतिर तान्ने प्रयत्न गरिराख्नु भएको छ, खड्का पक्षलाई कमजोर बनाउने खेल चाहिँ शुरू भएन, अब तितरभित्र पार्ने खेल शुरू भयो.
17: योभन्दा अगाडि जे जस्तो अभ्यासहरू भएको थियो पार्टीमा गुटहरूलाई जहिले पनि संस्थागत गर्ने जुन प्रयासहरू भएको थियो, त्यो ढंगको अभ्यास भएको थियो, त्यो गुटगत अभ्यासलाई चाहिँ यो पटक खण्डित गर्ने भन्ने नै हो. त्यसकारणले यदि कसैले मेरो समूहबाट अथवा मेरो गुटबाट केन्द्रीय समितिमा यतिजना मनोनित गरिदियो अथवा अर्को गरिदियो भन्ने कुरा चाहिँ अहिलेको नेतृत्वले स्वीकार्दैन र स्वीकार्नुहुन्न भन्ने हो. त्यसकारणले जो कोही आफ्नो विवेकले निर्णय गर्छ र निर्णय गर्ने क्षमता आफैमा छ भन्ने मान्छ र उसले पार्टीको नेतृत्वसँग मिलेर काम गर्छ र यही यो पार्टीलाई यसरी अगाडि बढाउन सकिन्छ भन्ने लाग्छ र उसले आफ्नो स्वतन्त्र विचार व्यक्त गर्न सक्छ पार्टीभित्र भने उनीहरूलाई पार्टीको केन्द्रीय समितिमा पनि ल्याउने र पार्टीलाई बलियो बनाएर लिएर जाने सन्दर्भमा काम गर्ने भन्ने ढंगले अहिले केन्द्रीय नेताहरूको मनोनयन भएको हो. अब यदि कसैलाई त्यहाँ सोध्दै गर्दा होइन मैले उसलाई सोध्नुपर्छ मैले मेरो समूहको नेतालाई सोध्नुपर्छ भन्ने ढंगले उसले पनि कसै गरी गुटलाई बढावा दिने र समूहलाई नै बल पुर्याउने खालको कुरा गर्छ भने त्यो चाहिँ अहिले स्वीकारिँदैन भन्ने नै हो मेसेज. त्यस कारणले पनि अहिले विभिन्न नेताहरू जसको मनोनयन भएको छ केन्द्रीय समितिमा त्यो केन्द्रीय समितिको मनोनयन पनि त्यसरी नै बुझ्नुपर्छ.
0: अब केन्द्रीय समितिको मनोनयनको कुरा एउटा रहला तर नेपाली कंग्रेसलाई एकजुटा बनाउनका निम्ति पार्टी सभापतिको जुन किसिमको एक्टिभिटिज हुनुपर्ने हो जुन किसिमको क्रियाकलाप हुनुपर्ने हो सबैलाई मिलाएर ल्याउनुपर्ने जुन उत्तरदायित्व उहाँमाथि हो उहाँले पनि एक्सन गर्न नसक्नु भएकै हो त्यस अहिलेको अवस्थामा.
17: त्यो चाहिँ सबै कुरा सत्तामा नदेखिएको होला तर पार्टी सभापति र पार्टी सभापति सँगसँगै केन्द्रीय पदाधिकारीहरूको पंक्ति र उहाँले जिम्मेवारी दिए अनुसार केन्द्रीय समितिका कैयौं नेताहरू सबैजना यो पार्टीलाई बलियो बनाउन एकताबद्ध बनाउन उहाँहरूले आफ्नो ठाउँमा भूमिका खेलिरहनु भएको छ. खास गरी यसमा पार्टी सभापतिले नै र विशेष गरी उपसभापति विश्व प्रकाश शर्मा पुष्पा भूषाल त्यसै गरी महामन्त्रीहरू र पार्टीका पदाधिकारीहरू यसमा गम्भीरतापूर्वक लागिरहेको छ. पार्टी सभापतिले खटाए अनुसार धेरै नेताहरू यसमा काम गरिनु भएको छ र पार्टीलाई बलियो बनाउने सन्दर्भमा पार्टीलाई एकताबद्ध बनाउने सन्दर्भमा सबैले आफ्नो आफ्नो भूमिका खेल्नु भएको छ. वान टु वान मिटिङहरू गर्नुभएको छ नेताहरूको पूर्व पदाधिकारीको घर घर गएर सम्झाइरहनु भएको छ सहकार्य गर्ने प्रस्ताव राखिरहनु भएको छ. यदि उनीहरूले पनि अब फेरि एकपछि अर्को प्रस्तावहरू अर्को चाहिँ विषयहरू थप्दै जानुभयो भने चाहिँ त्यो उहाँहरूलाई पनि त्यसको प्रश्न सोध्नुपर्ने हुन्छ. तपाईँलाई चाहिँ तपाईँहरूलाई चाहिँ पार्टी एकताबद्ध बनाउने कुरामा तपाईँहरूको इन्ट्रेस्ट नभएको हो कि होइन हो भने तपाईँहरू किन यो विषयहरूलाई बढाउने कुरामा मात्र लागिरहनु भएको छ यसको निकास दिने कुरामा किन लागिरहनु भएको छैन भने प्रश्न आम कार्यकर्ताले अब सोध्नुहुन्छ मतदान पछिपछि गरेर सोध्ने अवस्था आउँछ.
0: अहिलेको अवस्थामा चाहिँ अब सरकारले जुन किसिमले नृत्य कार्यक्रम हिजो बहुमत पारित गरेको छ होइन प्रधानमन्त्रीको चाहिँ संसदमा उपस्थिति खोजिरहनु भएको थियो विपक्षी दलहरूले सांसदहरूले उहाँ चाहिँ संसदमा उपस्थित हुनु भएन उहाँले अर्थमन्त्रीले नै नृत्य कार्यक्रमको जवाफ पनि फर्काउनु भयो संसदीय पद्धति र लोकतान्त्रिक प्रक्रियामा चाहिँ क्रमभङ्गतै गर्न खोजे हो राष्ट्रपालले.
17: यस्तो छ राष्ट्रपालले प्रतिनिधि सभामा उसको बहुमतको आधारमा पारित गरेपछि राज्यसभामा राष्ट्रसभाको सिंगल सीट पनि नभएको ठाउँमा अहिलेको प्रतिनिधि सभाको विपक्षी दलहरू मात्रै रहेको राज्यसभाबाट उनीहरूको अनुपस्थितिमै पनि संसद नीतिस्थ कार्यक्रम पास गरेको छ त भनेको मतलब त्यो नीतिस्थ कार्यक्रम देशको नीतिस्थ कार्यक्रम सरकारको ल्याए पनि देशको नीतिस्थ कार्यक्रममाथि केही आफ्ना रिजर्भेसनहरू पार्टीहरूको होला दलहरूको होला त्यसमा सरकारले सुनोस् भन्ने कुरा नै हो सरकारले सरकारको नेतृत्वले सुनोस् भन्ने कुरा हो. सरकार
0: प्रधानमन्त्रीको अनुपस्थितिलाई लिएर चाहिँ निकै ठुलो बखरा भइरहेछ नि त संसदमा.
17: होइन त्यो अभ्यास परम्परालाई नबुझ्ने अथवा त्यो अभ्यास परम्पराहरूलाई खण्डितै गर्छु भनेर हिँड्ने सोच राख्नेहरूलाई त अब मूर्खसँग राम पनि डराउँछन् भनेको जस्तै हो कि. अब होइन भने त एउटा अभ्यास परम्परालाई खण्डित गरेर हिँड्दै गरेर के चाहिँ उपलब्धि हात लाग्यो त आजको दिनलाई मलाई भन्नुहोस् त अथवा आम नागरिकलाई यसको बारेमा बताउनुहोस् त. अहिले प्रधानमन्त्रीले त्यहाँ गएर त्यो हिजोको हाम्रो संसदीय अभ्यास परम्पराको विपरीत गरेर म बोल्दै बोल्दिनँ म जाँदै जान्न म उपस्थितै हुन्न भनेर मेरो बरुका बारी चर्चा गर्दै गर्दा खास त उपलब्धि चाहिँ के भयो त देशका लागि मलाई यति भनिदिनुहोस् न. देशको लागि उपलब्धि हुने कुरामा काम गर्दै गर्दा कसैले विरोध गर्ने कुरा त्यो बिल्कुल उचित थिएन पनि भन्न सकिन्छ. तर यो आखिर प्रधानमन्त्रीले गर्ने कुरा के हो प्रधानमन्त्रीले गर्ने संसदमा सांसदहरूसँगको छलफल संवाद कूटनीतिक निकायका मान्छेहरूसँग होइन त्यसपछि विदेशीहरूको त्यो नेतृत्वहरू आउँदा उनीहरूसँग छलफल गर्ने प्रधानमन्त्री कार्यालयमा बसेर सचिवहरू अरू अरू मन्त्रालयका निकायहरू संवैधानिक अङ्गहरूसँग बसेर छलफल गर्ने देश चलाउने विषय त यही पो होला त तर संसदलाई खास गरी व्यवस्थापिका कार्यपालिका न्यायपालिकाका नेतृत्वहरूसँग छलफल गर्ने तर एउटा कार्यपालिकाको प्रमुख व्यवस्थापिकामा जाँदै जाँदैन त्यो व्यवस्थापिका संसदकै प्रतिनिधि भएर कार्यपालिकाको प्रमुख भएर गएको व्यक्तिले त्यो व्यवस्थापिका संसदलाई नै बाइपास गर्छ भने त्योभन्दा त्यो बुझेको भन्ने कि नबुझेको भन्ने हेपेको भन्ने कि त्यसले अर्को नयाँ अभ्यास शुरूआत गरेको भने नयाँ अभ्यास शुरूआत गरेको भने के हो त नयाँ अभ्यास सबसँग बोल्दै नबोल्ने चाहिँ नयाँ अभ्यास हुन्छ जहाँ बोल्नकै लागि बाहिर सोसियल मिडियामा बोल्नुभन्दा संसदको प्लेटफर्ममा बोल्ने कुरा महत्वपूर्ण हो
0: यसको संसदलाई फेस गर्न नसकेर हो प्रधानमन्त्री संसदमा गएको
17: बोल्न सकेको भए त आएर बोल्नुहुन्थ्यो होला नि त फेस गर्न सकेको त आएर बोल्नुहुन्थ्यो होला नि त
0: द्वितीय सरकारको प्रधानमन्त्रीलाई यति पनि ज्ञान छैन होला र भने
17: देखिएन त देखिएको भए यदि उहाँको ज्ञान भइदिएको भए अथवा उहाँलाई त्यो कुराको त्यो महसुस भएको भए त्यो सोसियल मिडियामा फेसबुकमा लेखिदिएको भरमा त्यो डलर कमाउने मात्र कुरा दिमागमा आएको जस्तो देखियो कि अस्ति आयो नि तपाईँको देख्नुभयो नि सोसियल मिडियामा उहाँले स्ट्याटस लेख्दैपछि उहाँले यदि डलर कमाउनु भयो भने सार्वजनिक बहसको विषय हुन्छ उहाँले लगाएको जुत्ताको बारेमा सार्वजनिक बहसको विषय हुन्छ उहाँले आएर नबोल्दैको विषय सार्वजनिक बहसको विषय भइरहेको बेलामा उहाँ आएर बोल्नु पर्दैन के यो चाहिँ सोसियल मिडियाको खपतको विषय मात्र हो संसद सोसियल मिडियामा जे बोल्दैछु मेरो संविधानै त्यही हो मेरो गतिविधि नै यही हो सोसियल मिडियाबाट तिमी हेर तिमीहरू मन लाग्यो हेर मन लागे नहेर म संसदमा आएर उहाँको बाँकी किन फुट्दैन बालेन भन्ने हो कि बोलेन भन्ने हो अब उहाँको नामै बालेन भन्ने छ तर कहीँ बोल्दैन हुन्न उहाँको नाम बालेन हो कि बोलेन हो कि
0: हस् सजय बाबु सेवाकोटजी यहाँको महत्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु नमस्कार उहाँ नेपाली कंग्रेसका नेता केन्द्रीय सदस्य अजय बाबु सेवाकोटी आदरणीय श्रोता नेपाली बहसमा छोटो विश्राम लिन्छ विश्रामपछि पुनः उपस्थित हुनेछौं
18: किन आँखा मिचे कुमिचे गरेको
19: हेर्न अचानकै मेरो आँखाले अक्षर फोटो भिडियो सबै मधुरो देख्न थाल्यो भने
18: धेरै समय मोबाइल चलाएपछि क्या
19: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ
18: ओहो यो त सेलफोन अन्धोपन हो जस्तो छ राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे
19: ए त्यसो भए जोगिन के गर्ने त
18: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन् पहिलो कुरा सकेसम्म मोबाइल कम हेर्ने हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने बत्ती बालेर हेर्ने मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने हरेक 20 मिनटमा फोन हेर्न छोड्ने कम्तीमा 20 सेकेन्ड अनि पर पर हेर्ने टाढा 20 फिट जति बुझिस् यसलाई 20-20-20 को नियम भन्छन् मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने फोन करिब 18 इन्च टाढाबाट हेर्ने दुवै आँखा प्रयोग गर्ने नियमित आँखा जाँच गरिरहने घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ
20: मोबाइल हेर्दा ध्यान दिउँ आँखालाई बचाऊ
21: नेपाल सरकार विज्ञापन बोर्ड
22: स्कूल तथा अफिसका ड्रेसहरू किनेर बनाउनु पर्ने अनि अन्य कपडाहरू पनि चाहिएको थियो भागादौड गर्नु पनि समय छैन सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने
23: त्यति कुरामा नि यति धेरै तनाव भर्खरै जानुस् त वालिङ 8 नयाँ बजारको पोसाक बगैँचामा सबै सामान त्यही पाइन्छ
22: हजुर सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू सरकारी कर्मचारीका ड्रेसहरू संघ संस्था सहकारीका ड्रेसहरू रेडिमेड बेहुलाका दौरा सुरुवाल रेडिमेड कोट प्यान्ट झोला जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपडाहरू तथा अर्डर बमोजिमका कपडाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्
23: पोसाक बगैँचा वालिङ 8 नयाँ बजार प्रोप्राइटर प्रकाश अरियाल मोबाइल 98560308
24: विश्वामा सुन्न सुन हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सी अरे नि हो र होइन होला त्यस्तो त
25: सोइता तिमीहरूको के खासखुस कुरा हुँदैछ के भयो भन त
26: केही भएन मिस
25: मैले सुनिसके हेर बोक्सा बोक्सी भन्ने हुँदैन यो त सामाजिक अविश्वास मात्र हो बुझ्यौ कसैलाई बोक्सीको आरोप लाउनु कुट्नु पिट्नु पीडा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अंगभंग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
1: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
21: नेपाल सरकार विज्ञापन बोर्ड।
2: रेडियो आदिखोला 105.4
3: नेपाली बहस।
5: यस नेपाली बहसका साथमा प्रीति तयारी चाउचाउ
6: ग्लोबल आईडी ब्याङ्क सबैका लागि ब्याङ्क
7: डिसोम फाइबर नेट।
0: यतिखेर हाम्रो बेसमा वरिष्ठ अधिवक्ता एवं राजनैतिक विश्लेषक प्राध्यापक डाक्टर गान्धी पण्डित हुनुहुन्छ। डाक्टर साहब, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार।
26: नमस्ते खेमजी।
0: हजुर डाक्टर साहब, हाम्रो प्रधानमन्त्रीको अनुहार हेर्न नमिल्ने भयो नि त संसदमा। उहाँ कहाँ जानु भएको छ आजकल? सदनमा आउनु पर्दैन, जवाब दिनु पर्दैन, निजता कार्यक्रममा प्रस्तुत हुनु पर्दैन, लोकतान्त्रिक अभ्यासलाई चाहिँ अब मूल्यन गर्न खोज्या हो।
26: अब जहाँ त दुईटा तिनवटा क्वेसन एकैचोटि आउनुभयो, प्रधानमन्त्री उपस्थित हुनुभएन, उहाँको अनुवाद देखिन सकेन भन्ने हदमा उहाँ आइदिएको भए ठिक हुन्थ्यो। एउटा किनभने पत्नी सभा भनेको एउटा माथिल्लो सीमिका हो, उहाँ पनि त्यही त्यसको सदस्य पनि हो। उहाँ प्रधानमन्त्री भए पत्र होइन कि पत्नी सभाको सदस्यबाट संसद दलको नेता भएर प्रधानमन्त्री भइसकेको हुनाले त्यहाँ आउनु कुरामा आउनुपर्छ भन्ने धारणामा नआउँदाखेरि अमूल भन्ने कुरा आफ्नो कुरा हो। जहाँ तक नीति कार्यक्रम र चाहिँ यो पद्धतिको चाहिँ उल्लङ्घन भयो भन्ने कुरामा म सहमत छैन।
0: किनभने
26: संविधानले पनि भएन, संविधानले के भन्छ भने राष्ट्रपतिको सम्बोधन र त्यसबाट हुने कुरालाई संविधानको धारा 95 किन्छ, प्रत्येक सदस्यलाई उपस्थित हुन
0: धारा टेकेर प्रक्रियालाई टेकेर नआएको कि फेस गर्न नसकेर नआएको भन्ने प्रश्न हो क्या अहिले
26: सर? होइन होइन, यस्तो व्यक्तिगत धारणाबाट र संविधानवाद र नियमको वादलाई चाहिँ हामीले चाहिँ बिर्सिनु मिल्छ र एउटाले भन्नलाई एउटा दृष्टिकोणबाट मेरो एउटा ठिक छ, तर जहाँ तक छ यो भनेको नितान्त के हो भने कार्यक्रम जो चाहिँ नीति सभा कार्यक्रम भनेको नितान्त कसको क्षेत्र हो? कार्यपालिकाको क्षेत्र होइन, व्यवस्थापिकाको क्षेत्र हो। यो व्यवस्थापिकाको भनेको चाहिँ चाहिँ भनेको दुई चाहिँ त्यहाँ बहुमत भएको 275 जना सदस्यहरू भएको प्रतिनिधि सभाले गर्ने निर्णय हो र उहाँहरूले बनाएको नियमको धारा 38 त के भन्छ भने प्रधानमन्त्री जो राष्ट्रपतिले पेश गरेको र नीति सभा कार्यक्रमको छलफल गर्नको लागि कुन दिन कुन समयमा गर्नुपर्छ भन्ने कुरा सभामुखले चाहिँ कि प्रधानमन्त्री वा उनको प्रतिनिधिलाई मात्रै कुरा गर्ने रहेछ, तर त्यो बारेमा छलफल गर्नको लागि त त्यो तोकिएको मितिमा त दलीय प्रतिनिधिको आधारमा नै सम्बोधन हुन्छ। दोब्रो त्यो कुरामा प्रधानमन्त्री भन्दा पनि ठुलो नियमावली नियम 38 त दलको प्रतिनिधि भनेको दलीय प्रतिनिधि भनेको अब राष्ट्रिय स्वतन्त्र पार्टीको हकमा रवि लामिछाने चाहिँ नेपाली कङ्ग्रेसको हकमा भीष्म आङ्जामी जस्ता व्यक्तिहरूले छलफल गर्ने थिए मत म। अब बोलाउने कुरा राष्ट्रपति प्रधानमन्त्री आओस् भनेर संघीय संसदीयका सदस्यले भन्न पाउँछ र नआउँछ, त्यसमा रुलिङ गर्ने या नगर्ने अधिकार चाहिँ सभामुखको। सभामुख पनि एउटा चाहिँ यो विधि र पद्धति बाँधिएको छ नि त, उसले पनि सबै मूलमा केही चाहिँ 30-40 जना मान्छेले सभा के प्रधानमन्त्री आऊ भने भन्यो, 182 जनाले आउनुपर्ने जरुरी छैन भन्नेमा त सभामुखले गरी के छ?
0: वरिष्ठ अधिवक्ताज्यू, न्यायालयको कुरा अलिकति गरौं। अब वरियता क्रममा होइन चौथो नम्बरमा रहनुभएका डाक्टर मनोज कुमार शर्मा सिफारिश हुनुभएको छ, न्यायालय र कार्यपालिकाको कोल्ड वार शुरू भएन वा?
26: यो तर आज मात्र होइन, हिजो अस्ति नै गर्ने गरेको चाहिँ गठबन्धनको सरकार चाहिँ कार्य व्यवस्था न्यायपालिकालाई जुन किसिमको तरिकाबाट चाहिँ आदेशहरू आउने नआउने कुरा देखा अहिले ध्रोत प्रसारण गरे जानुपर्ने अवस्था थिएन। किन थिएन भने मैले धेरै मान्छेले देखेको थियो, स्वयं चाहिँ कार्य कामु प्रधान न्यायाधीश सपना मल्ल प्रधानजी र न्याय परिषदको अध्यक्ष छ, न्याय परिषदले नै को को व्यक्तिहरू प्रधानमन्त्रीमा नियुक्त हुन
0: प्रधान न्यायाधीशमा
26: योग्य छन् भनेर पठाएको हुनाले स्वयं सपना मल्ल प्रधानले सहितको अध्यक्ष भएर पठाएको पत्रमा पनि 6 जना सर्वोच्चका न्यायाधीशहरू प्रधान न्यायाधीशमा मिल्छन् योग्य छन् भनेर लेखेको पर्यो। उहाँ स्वयंले के अरे वरिष्ठ न्यायाधीश यो भनेर टोक्न सक्नु भएन भने आफूले लेखेको पत्र मात्रै टोक्न नसक्ने अनि यो 6 जना मात्रै चाहिँ नियुक्त गर्नु भनेर संवैधानिक परिषदमा साधारण मान्छेले निर्णय गर्दाखेरि चाहिँ संविधानवाद अन्त भयो, सबै संविधान उल्लङ्घन भयो, वरिष्ठ ल्याएन भन्ने कुरा यदि त वरिष्ठ दिनुपर्ने थियो भने एक संविधानमा लेखेको छैन, यदि त उल्लङ्घन गर्यो त उल्लङ्घन त हुने बाटो भयो नि त, उहाँले किन लेख्न नसकेको? यी छजना त योग्य व्यक्ति हुन्, यो मध्येमा चाहिँ एक नम्बरको चाहिँ वरिष्ठ न्यायाधीश हो भनेर लेख्दै हुन्थेन? आफैले चाहिँ उहाँले आफूले लेख्दा चिठी पठाउँदा चाहिँ संविधानवाद र स्वतन्त्र न्यायपालिका लगाउने उहाँले दिएको पत्रमा छजना मध्येमा एकजनालाई चयन गर्दा चारजनाको बहुमतले चयन गर्दा चाहिँ संविधानवाद उल्लङ्घन भयो भनेर होइन, र फेरि के निरन्तर हेर्ने हो भने यो पत्र आज पहिलोचोटि होइन, 2074 दीपक राज जोशीजीलाई वरिष्ठ न्यायाधीश हुँदाहुँदै पनि उहाँ त निरन्तर पाउनु भएन नि,
0: होइन? उहाँ त संसदीय सुनवाई समितिमा गइसकेपछि पछाडि ब्याक हुनुभयो होइन, कम्फर्टेबल बनाउन खोजिन्छ क्या कार्यपालिकाले, जानेदो नजानेदो किसिमले आफ्नै काबुमा राख्न खोज्छ होइन, हिजोदेखि नै
26: होइन, यो आज स्वतन्त्रताको हलन हो कि कुनै व्यक्तिले नपाएको रिसको सोको यसरी खिच्याउनु पर्यो कि? मैले भन्न के भने 2072 हाम्रो संविधान आएको हो नि त, यदि त्यो प्रथा परम्परालाई हामीले पालन गर्नु पर्थ्यो, कुरा के छ भने अमेरि बेलायतमा हामी जहिले पनि संवैधानिक प्रथा परम्परा गर्दाखेरि बेलायतलाई चाहिँ दृष्टान्त दिन्छ, बेलायतमा त लिखित संविधानै छैन, त्यसैले बेलायतमा भएको लिखित संविधान भएको देशको परिपाटी नमानौँ र हामी पनि परिपाटी मानौँ, तर 47-63 चाहिँ वरिष्ठ हाम्रो परिपाटी थियो, हामी त्यसलाई अनुभूति गर्दै अनुसरण गर्दै आएका थियौँ भने 2072 संविधानमा र संविधान निर्माण गर्दा चाहिँ धारा 129 धारा 3 वरिष्ठ न्यायाधीशलाई किन लेख्यो? यदि वरिष्ठ न्यायाधीश दिनुपर्ने भए संवैधानिक परिस्थितिमा किन लानु पर्यो? अरू निकाय गऱ्यो भने नि अटोमेटिक वरिष्ठ आइहाल्छ, जो पनि एक न एक वरिष्ठ हुन्छ भन्नु, भन्दा संविधान बनाउँदाखेरि निर्माता खर्चले के भयो भने यसरी वरिष्ठको नाम दिनु हुँदैन, किनभने हामीले निष्पक्ष र योग्य प्रधान न्यायाधीश चाहिएको, जो चिज जो योग्य छन् तीमध्ये जसले राम्रो दिन सक्छ त्यसलाई ल्याऊ भनेर हामीले त्यो झन् चयन गर्दाखेरिको नि न्यायाधीश बिचमा सर्वोच्च अदालतको न्यायाधीशमा राम्रो काम गरेर म प्रधान न्यायाधीश हुन्छु भने प्रतिस्पर्धाको पनि वातावरण बनोस् भनेर ल्यायो होला नि, हामी चाहिँ ऐन बनाउँदाखेरि संविधान बनाउँदाखेरि उनको मकसद यो छ, अहिले आएर चिठी लेख्दाखेरि पनि उहाँले आफूलाई वरिष्ठ भनेर नलेख्ने अनि अर्को निकायले गर्नु भनेर पठाउँदाखेरि चाहिँ त्यो गरी भयो भने चित्र एकदम आश्वस्त हुन्छ जस्तो लाग्छ, यसले कुनै न्यायपालिका स्वतन्त्र हनन भएको छैन, सबै योग्य हुन् ती छजना योग्य हुन् संविधान त, ती मध्येमा चारजनाले के देख्यो भने अहिले विभिन्न कारण एउटा कारण पनि छ नि त, अहिले गरेको जुन हाम्रो मनोज शर्मा डाक्टर मनोज शर्माजी त एकचोटि नियुक्त गर्दै 6 वर्षसम्म त
4: सुन्नुहोस् न, अहिले हाम्रो गर्नेमा 7 बजेको छ।
8: यस समयको साथमा जितु सुनचाँदी पसल वालिङ 8 पेट्रोल पम्पको नजिकै जैसी 15 जाने बाटोतर्फ विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
4: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

0: नमस्कार, बिहान 7 बजेको आँधी खोला खबरमा प्रविधि कक्षबाट सुखसँगै यहाँहरूलाई स्वागत छ। म तोलाकन्त स्याङ्जा जिल्लाको पहिलो आवाज रेडियो आँधी खोलाको समाचारमूलक प्रस्तुति आँधी खोला खबर एफएम 105.4 मेगाहर्ज र www.radioaandhikhola.org लगइन गरेर संसारको जुनसुकै स्थानमा बसेर पनि हामीलाई प्रत्यक्ष सुन्न सक्नुहुनेछ। यस आँधी खोला खबरको साथमा हिमाल सुनचाँदी पसल उच्च क्वालिटीका आकर्षक गरगहनाहरू ग्यारेन्टीका साथ खरिद बिक्री असल तपाईँकै सुख दुःखको साथी हिमाल सुनचाँदी पसल वालिङ बजार स्याङ्जा। आँधी खोला खबर शुरू गरौं अहिलेसम्मका मुख्य खबरहरूबाट। स्याङ्जाका 11 वटा स्थानीय तह पूर्ण खोप सुनिश्चित प्रमाणीकरण घोषणा, जेठ दोस्रो साता जिल्लालाई प्रमाणीकरण घोषणा गरिने। स्याङ्जामा विद्यार्थी वैज्ञानिकद्वारा आफ्नो आविष्कार तथा नवपरिवर्तन प्रदर्शन र पुणामृत भवानी माविले गर्यो एसई उत्तीर्ण विद्यार्थीलाई सम्मान। स्याङ्जामा रहेका 11 वटा स्थानीय तह पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण घोषणा भएको छ। यहाँको 5 नगरपालिका पुतली बजार, भिरकोट, वालिङ, कल्याङ र चापाकोट नगरपालिका र 6 गाउँपालिका हरिनाश, आँधीखोला, फेदीखोला, बिरूवा, अर्जुन चौपारी र कालीगण्डकी गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण घोषणा भएका हुन्। पालिकाले आफ्ना पालिकामा रहेका 16 देखि 23 महिनासम्मका बाल बालिकाहरूले प्राप्त गर्ने सम्पूर्ण खोप प्राप्त गरेसँगै पूर्ण खोप सुनिश्चित पालिका घोषित भएका हुन्। पुतली बजार नगरपालिकामा रहेका 406, भिरकोटमा रहेका 213, वालिङमा रहेका 406, गल्याङमा रहेका 305, चापाकोटमा भएका 194 बाल बालिकाले पूर्ण खोप प्राप्त गरेका छन्। त्यस्तै गाउँपालिकातर्फ हरिनाशमा 82, बिरूवामा 113, आँधी खोलामा 83, अर्जुन चौपारीमा 113, फेदी खोलामा 89 र कालीगण्डकीमा 217 बाल बालिकाहरूले पनि पूर्ण खोप प्राप्त गरेका छन्। 2069 सालमा सरकारले आफ्नो नीति तथा कार्यक्रममा समावेश गरेर अगाडि बढ़ेको र 2071 सालमा सरकारले पूर्ण खोप सम्बन्धी निर्देशिका बनाएको थियो। सोही निर्देशिका अनुसार सरकारले पूर्ण खोप घोषणा र पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण कार्यक्रमलाई अगाडि बढ़ाएको हो। 2075 असार 31 गते स्याङ्जा जिल्ला पूर्ण खोप घोषणा भएको हो। त्यस यता हरेक वर्ष यहाँका पालिकालाई प्रदेश जनस्वास्थ्य कार्यालय स्याङ्जाले प्रमाणीकरण गर्छ भने जिल्लालाई प्रदेश जनस्वास्थ्य कार्यालय कास्कीले प्रमाणीकरण गर्ने प्रावधान रहेको छ। जिल्लालाई यही जेष्ठको दोस्रो साता पूर्ण खोप तथा दिगोपना प्रमाणीकरण घोषणा गर्ने तयारीमा रहेको प्रदेश जनस्वास्थ्य कार्यालय स्याङ्जाका जनस्वास्थ्य अधिकृत मनिष कुमार महतोले बताउनु भएको छ।
1: अब यो पूर्ण खोप भनेको के हो भने बच्चा जन्मेदेखि 15 महिनासम्म आउनु पर्ने सबै खोप पाएको सुनिश्चित भएकोले यहाँनिर के हुन्छ भने पूर्ण खोप हो भन्छ। र यसको प्रक्रियाहरू भन्दाखेरि सुरुमा माघ फागुन चैतमा स्वास्थ्य कर्मीहरूले प्रत्येक घर घरमा गएर 16 देखि 23 महिनाको बाल बालिकाको लाइन लिस्टिङ गर्छ र त्यो बाल बालिकाले खोप पाएको छ कि छैन भने चित गर्छ। यदि कुनै बच्चाले खोप पाएको छैन भने छुटेको छ भने त्यो छुटेको बच्चाले हामी के गर्छौँ भने खोप केन्द्रमा बोलाएर उसलाई खोप लगाउँछौँ। त्यसपछि घरधुरी सम्मेलन सकिसकेपछि प्रत्येक वाडा खोप समय समितिले निर्देशिका बनाउने पूर्णको निर्देशिका बनाउने तोकिएको निर्देशिका अनुसारको अनुसूचीहरू बनाएर अनि पालिकामा पठाउँछ र पालिकाले फेरि गएर सुलभ सर्वेक्षण क्रस भेरिफिकेसन गर्छ र भेरिफिकेसन गरिसकेपछि पालिकाले वाडालाई प्रमाणीकरण गर्छ। त्यसपछि पालिकाले त्यो पूर्ण कम्युनिटिसका बमोजिम अनुसारको अनुसूचीहरूलाई जिल्ला खोप समय समितिमा पठाउँछ र जिल्ला खोप समय समितिले पालिकालाई भेरिफिकेसन गरेर पालिकालाई के गर्छ भने प्रमाणीकरण गर्छ।
0: स्याङ्जाका विद्यार्थीहरूले आफूले गरेका विज्ञान, प्रविधि, नवपरिवर्तन एवं आविष्कारका विभिन्न विधाको सृजनात्मक प्रस्तुति गरेका छन्। गण्डकी प्रदेश सरकार अन्तर्गतको एकीकृत सेवा कार्यालय स्याङ्जाको आयोजनामा जिल्लाका विभिन्न स्थानीय तहका विद्यार्थीहरूबीच विज्ञान सामग्री प्रदर्शनी प्रतियोगिता समेत भएको थियो, जसमा 300 नमूना माध्यमिक विद्यालय आँधीखोला गाउँपालिका प्रथम भएको छ। कार्यक्रममा द्वितीय, तृतीय र सान्त्वना स्थान कर्मशः भानुभक्त आचार्य मावि गल्याङ नगरपालिका, जीवन ज्योति माध्यमिक विद्यालय बिरूवा गाउँपालिका, त्रिभुवन आदर्श नमूना मावि पुतली बजार नगरपालिका हुन सफल भएका छन्। गण्डकी विश्वविद्यालयका कुलपति प्राध्यापक डाक्टर इन्द्र प्रसाद तिवारीले विद्यार्थीहरूलाई भविष्यमा विज्ञानसँगै विविध नवपरिवर्तन क्षेत्रमा खोज अनुसन्धान गरी भविष्यमा वैज्ञानिक उत्पादन गर्न यस किसिमको कार्यक्रमले महत्वपूर्ण योगदान पुग्ने बताउनु भएको छ। कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी प्रेम सुवेदीले मुलुकको समग्र विकास र समृद्धिको लागि विज्ञान र प्रविधिको क्षेत्रमा आजैबाट बाल बालिकामा रूचि र महत्व बुझाउन यस कार्यक्रमले सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो। शिक्षा विकास तथा समन्वय इकाई प्रमुख विश्वराज आचार्यले भविष्यमा दक्ष वैज्ञानिक अनुसन्धानकर्ता प्राविधिक तथा नवपरिवर्तनकर्ता उत्पादन गर्न बाल बालिकालाई सानैदेखि नवपरिवर्तन विज्ञान र प्रविधिमा आकर्षित गराउनु पर्नेमा जोड़ दिनुभएको छ। एकीकृत सेवा कार्यालय स्याङ्जाका प्रमुख जीवन पौडेलले बाल बालिकाहरूमा रहेको विज्ञान तथा प्रविधिको प्रयोगत्मक ज्ञान एवं आविष्कार सम्बन्धी अन्तर्निहित प्रतिभा प्रस्फुटनमा टेवा पुग्ने र नवपरिवर्तनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। जिल्लाको भूपू सैनिक आवासीय माविको प्रांगणमा भएको विज्ञान सामग्री प्रदर्शनी प्रतियोगितामा जिल्लाका विभिन्न स्थानीय तहका 12 विद्यालयका विद्यार्थीहरू सहभागी भएका थिए भने अन्य थप 20 विद्यार्थी वैज्ञानिकहरूले विज्ञान प्रविधिसँगै आविष्कार र नवपरिवर्तनको प्रदर्शनी गरेका थिए। कार्यक्रममा प्रथम द्वितीय तृतीय र सान्त्वना स्थान हासिल गर्न सफल विद्यालयहरूलाई क्रमशः 10,000 7,000 5,000 3,000 नगद पुरस्कार मेडल र प्रमाणपत्र वितरण गरिएको थियो। विज्ञान प्रविधि र नवपरिवर्तनको क्षेत्रका विभिन्न आविष्कार र सृजनशीलता प्रस्तुत गर्ने विद्यार्थीहरूलाई नगद पुरस्कार र प्रमाणपत्र वितरण गरिएको थियो। एकीकृत सेवा कार्यालय प्रमुख जीवन पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन शिक्षक जीवन ढकालले गर्नुभएको थियो। पुरामृत भवानी माध्यमिक विद्यालयमा एसईई उत्तीर्ण हुने विद्यार्थीलाई सम्मान गरिएको छ। विद्यालयबाट यस वर्ष नियमित तर्फबाट 82 एसईई दिएकोमा 70 विद्यार्थी उत्तीर्ण भएका हुन्। विद्यालयबाट रश्मि भण्डारीले 3.96 जीपीए ल्याउनु भएको थियो। अभिभावक विद्यार्थी शिक्षकहरूको उल्लेख्य उपस्थिति रहेको सम्मान कार्यक्रममा एसईई उत्तीर्ण विद्यार्थीहरू उत्तीर्ण विद्यार्थीका अभिभावक र शिक्षकहरूलाई टीका खादा मायाको चिनो र कलम दिएर सम्मान गरिएको विद्यालय व्यवस्थापन समितिका ज्येष्ठ सदस्य एमकान्त खनालले बताउनु भएको छ। विद्यालयले राम्रो नतिजा ल्याउन सफल भएको भन्दै यो सफलताको श्रेय विद्यार्थी अभिभावक र शिक्षकलाई जाने भन्दै सामुदायिक विद्यालय पनि अब्बल छन् भन्ने उदाहरण पुरामृतले दिएको उहाँले बताउनु भएको छ। कार्यक्रममा विद्यालयका प्रधानाध्यापक दीपक लम्साल, निवर्तमान प्रधानाध्यापक विष्णु प्रसाद अर्याल, सहायक प्रधानाध्यापक हरिप्रसाद पंगनी, अर्जुन तिवारी, विद्यालय व्यवस्थापन समितिका सदस्य शान्ता पाण्डे, शिक्षक गोपालधन सुवेदी, प्रदीप बगाले लगायतले उत्तीर्ण विद्यार्थीहरूको उज्जवल भविष्यको कामना गर्दै बधाई व्यक्त गर्नुभएको थियो। कार्यक्रममा अभिभावक उमेश दर्लामीद्वारा विद्यालयका प्रधानाध्यापक दीपक लम्साल, शिक्षकहरू प्रदीप बगाले, हरिप्रसाद पंगनी र मुक्ति प्रसाद रेग्मीलाई सम्मान गर्नुभएको थियो। कार्यक्रम कक्षा 9 विद्यार्थी प्रज्वल ढकालको अध्यक्षतामा गरिएको थियो भने सञ्चालन विद्यार्थीहरू स्मृति पंगेनी, समर खनाल र ओम नेपालीले गर्नुभएको थियो। रेडियो आधीखुलाको समाचार मूलक प्रस्तुति आधीखुला खबरमा अन्य खबरहरू पनि बाँकी नै छन्। हामीसँगै रहनुहोला।
2: वस्तु तथा सेवाको मूल्य सूची राख्ने सम्बन्धी अत्यन्त जरूरी सूचना।
3: स्याङ्जा जिल्लाभित्र सञ्चालनमा रहेका होटल, रेस्टुरेन्ट, किराना पसल, स्टेशनरी, औषधि पसल, निर्माण सामग्री पसल, तरकारी तथा फलफूल पसल, छापाखाना, फोटो स्टुडियो, फोटोकपी तथा प्रिन्ट सेवा, माछा मासु पसल, ब्युटी पार्लर, कस्मेटिक पसल, सैलुन, फेन्सी तथा कपड़ा पसल, बिउ बिजन तथा कृषि सामग्री पसल, एग्रोवेट, भाँडा पसल तथा गाड़ी तथा मोटरसाइकल वर्कशप, परामर्श सेवा लगायत सम्पूर्ण व्यवसाय तथा सेवा प्रदायकलाई उपभोक्ताको हित संरक्षण एवं मूल्य पारदर्शिता तथा एकरूपता कायम गर्नका लागि विक्रेताले आफूले बिक्री वितरण गर्ने प्रत्येक वस्तु तथा सेवाको कर र अन्य शुल्क सहितको मूल्य सूची बिक्री वितरण स्थलमा स्पष्ट देखिने बुझिने गरी यही ज्येष्ठ 3 गते भित्र टास गर्न हुन अनुरोध गरिन्छ।
2: मूल्य सूची नराखेमा प्रचलित कारण बमोजिम कार्यवाही गरिने बेहोरा समेत सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ।
3: अनुरोधक
2: जिल्ला प्रशासन कार्यालय स्याङ्जा
3: र गण्डकी प्रदेश सरकार एकीकृत सेवा कार्यालय स्याङ्जा।
0: रेडियो आधीखुलाको समाचार मूलक प्रस्तुति आधीखुला खबरमा यहाँहरूलाई पुनः स्वागत छ। अब बाँकी खबर। स्याङ्जाको वालिङमा प्राइम टाइल्सको नयाँ शोरूम सञ्चालनमा आएको छ। नेपालको अग्रणी टाइल्स उत्पादक प्राइम सिरेमिक्स प्रालीले वालिङ दश भकुण्डे स्थित न्यू भूषाल स्टोर मार्फत आफ्ना गुणस्तरीय उत्पादनहरू बजारमा ल्याएको हो। नयाँ शोरूमले स्थानीय उपभोक्ताहरूलाई अन्तर्राष्ट्रिय स्तरको डिजाइन र गुणस्तरीय टाइल्स सहज रूपमा उपलब्ध गराउने कम्पनीका महाप्रबन्धक प्रदीप कुमार झाले बताउनु भएको छ। उहाँले आर्थिक वर्ष 2078-79 एकल ब्राण्डको रूपमा नेपालकै सबैभन्दा बढ़ी बिक्री हुन सफल प्राइम टाइल्सले छोटो समयमै नेपाली उपभोक्ताको मन जित्दै देशव्यापी डिलरको नेटवर्क बनाएको बताउनु भएको छ। फ्लोर र वाल दुवैमा नेपाल गुणस्तर एनएस प्रमाणपत्र प्राप्त गर्ने पहिलो कम्पनी भएको कम्पनीका क्षेत्रीय बिक्री प्रबन्धक सुभाष पौडेलले जानकारी दिनुभएको छ। 2078 सालमा रौतहटको वृन्दावनमा अत्याधुनिक प्रविधियुक्त कारखाना स्थापना गरी प्राइम सिरेमिक्स प्रालीले नेपाली उपभोक्ताका लागि गुणस्तरीय टाइल्स उत्पादन गर्न शुरू गरेको हो। कम्पनीले हाल वार्षिक 40 लाख वर्गमिटर उत्पादन क्षमता र 3 अर्ब रूपियाँको लगानीमा उद्योग स्थापना गरेको हो। शोरूम उद्घाटन समारोहमा न्यू भूषाल स्टोर्सका संचालक पीताम्बर भूषालले टाइल्सहरू सिधै कम्पनीबाट यहाँसम्म आउने भएकाले बुटवल पोखराकै मूल्यमा वालिङमै उपलब्ध गराउने बताउनु भएको छ। नेपालमै उत्पादन भएको स्वदेशी उत्पादनलाई माया गर्नुपर्नेमा जोड़ दिँदै लामो समयसम्म टिकाउ हुने प्राइम टाइल्स प्रयोग गर्नका लागि उहाँले उपभोक्ताहरूमा आग्रह गर्नुभयो। कार्यक्रममा उद्योगी व्यापारी इन्जिनियर निर्माण व्यवसायी आर्किटेक्ट कन्ट्राक्टर लगायत डिलर वर्ग र टाइल्स मिस्त्रीहरूको उपस्थिति रहेको थियो। पर्वतका मत्स्यपालक कृषकहरूलाई माछाका भूरा वितरण गरिएको छ। भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पर्वतले 100% अनुदानमा पर्वतका 57 जना कृषकलाई 1,23,000 माछाका भूरा वितरण गरेको हो। व्यावसायिक रूपमा माछा पालन गरिरहेका कृषकलाई प्रोत्साहन गर्न कृषकको पोखरीमा पुगेर माछा वितरण गरेको कार्यालयका पशु स्वास्थ्य प्राविधिक प्रकाश परियारले जानकारी दिनुभएको छ। उहाँका अनुसार लामो समयदेखि माछा पालन व्यवसायमा आबद्ध कृषकबाट निवेदन संकलन गरी सबै कृषकलाई माछाका भूरा उपलब्ध गराइएको हो। अर्घाखाँचीको शिवगंगा नगरपालिकाको ठाडामा अवस्थित डमरूदह अहिले पर्यटक आकर्षणको केन्द्र बन्न थालेको छ। अग्लो तथा समथर भूभागका बीचमा चारैतिर बस्तीले घेरिएको यस दहलाई पछिल्लो समय व्यवस्थित र आकर्षक बनाउने काम पनि भइरहेको छ। दह वरिपरि पैदल मार्ग तथा पार्क निर्माण गरिएपछि यहाँ आउने पर्यटकको संख्या बढ़दै गएको छ। दहको सुन्दर दृश्यले आन्तरिक पर्यटकलाई विशेष आकर्षित गरिरहेको छ। यहाँ आउने पर्यटकले तस्वीर तथा भिडियो खिचेर टिकटक फेसबुक लगायत सामाजिक सञ्जालमा साझा गर्ने गरेका छन्। सामाजिक सञ्जाल मार्फत डमरूदह भाइरल बन्दै जाँदा यहाँको यसको चर्चा देशभर फैलिएको छ। अब अन्त्यमा आधीखोला खबर सक्नु अघि मुख्य खबरहरू पुनः एकपटक। स्याङ्जाका 11 वटा स्थानीय तह पूर्ण खोप सुनिश्चित प्रमाणीकरण घोषणा। जेठ 2 साता जिल्लालाई प्रमाणीकरण घोषणा गरिने। स्याङ्जामा विद्यार्थी वैज्ञानिकद्वारा आफ्नो आविष्कार तथा नवपरिवर्तन प्रदर्शन र पुणामृत भवानी माविले गर्यो एसटीई उत्तीर्ण विद्यार्थीलाई सम्मान। आधी खुला खबर सकियो। साँझ 6:30 बजे अर्को आधी खुला खबर लिएर आउनेछौ। अहिलेलाई भने प्रविधि कक्षबाट अशोक अनि मतोलाकान्त सँगै विदा हुन्छौ। ज्ञान सूचना र मनोरञ्जनका लागि सुन्दै गर्नुहोला रेडियो आधी खुला। नमस्ते।

नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम गुड मर्निङ आली खोलामा। गुड मर्निङ आली खोला तपाईले सामुदायिक रेडियो आली खोला 105.4 मेगाहर्जमा हरेक बिहान 7:15 देखि 7:30 बजेसम्म सुन्न सक्नुहुनेछ। गुड मर्निङ आली खोलाको आजको बिहानीमा पनि उपस्थित भइसकेको छु म तुलाकान्त। सदाको जस्तै आज पनि गुड मर्निङ आली खोलामा दुईवटा स्तम्भहरू रहनेछन्। पहिलो स्तम्भ रहनेछ तपाईँको आज अर्थात राशिफल स्तम्भ, जहाँ तपाईँको राशिफलमा के लेखिएको छ, के भनिएको छ अथवा समग्रमा तपाईँको आजको दिन कस्तो रहनेछ त्यो बारेमा हामी तपाईँलाई जानकारी गराउनेछौं। पहिलो स्तम्भ तपाईँको आज अर्थात राशिफल स्तम्भमा रहेर भने दोस्रो स्तम्भ रहनेछ शुभकामना अर्थात बधाई प्रशंसा स्तम्भ, जहाँ तपाईँले आफ्नो आफन्तका लागि शुभकामनाका सन्देशहरू, आज जन्मदिन परेको हुनसक्छ अथवा अन्य कुनै शुभ कार्यको थालनी हुनसक्छ अथवा बधाई प्रशंसाका कुनै पनि त्यस्ता कार्यहरू हुनसक्छन्, त्यस्तो छ भने तपाईँले आफ्नो आफन्तका लागि शुभकामनाका सन्देश तथा बधाई प्रशंसाका सन्देशहरू हाम्रो स्टुडियोको टेलिफोन नम्बर 063-441-285 मार्फत तपाईँले 7:30 बजेसम्म यहाँले सम्पर्क गरेर आफ्ना शुभकामनाका सन्देशहरू, बधाई प्रशंसाका सन्देशहरू आफ्ना आफन्त समक्ष पुर्याउन सक्नुहुनेछ। अब भने हामी लाग्छौं पहिलो स्तम्भ तपाईँको आजतर्फ।

आज मिति 2083 साल जेठ 1 गते तदनुसार सन 15 मे 2026 शुक्रवार ज्येष्ठ कृष्ण पक्षको त्रयोदशी तिथि रहेको छ। आज राशिफलको क्रममा पहिलो राशि रहेको छ मेष राशि। मेष राशि हुनेहरूको लागि सहयोगीहरूले राम्रो साथ दिनेछन् भने पहिलेको सफलताले थप काम गर्न हौसला प्रदान गर्नेछ। बिछोड़िएका परिवारजनसँग भेटघाट हुनेछ। रमाइलो जमघाटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त होला। प्रतिष्ठित काम गर्दै नाम र दाम कमाउने बेला छ। नयाँ तथा रचनात्मक काम प्रारम्भ गर्ने 15 मे 2026 शुक्रबार ज्येष्ठ कृष्ण पक्षको त्रयोदशी तिथि रहेको छ। आज राशिफलको क्रममा पहिलो राशि रहेको छ मेष राशि।

गर्ने मौका छ। त्यस्तै गरी वृष राशि रहेको छ। वृष राशि हुनेहरूको लागि धेरै लगानी गर्दा कम मात्र फाइदा हुनेछ। अर्थ अभाव खड्किनाले काम पूरा गर्न समस्या पर्नेछ। नियमित काम बीचमा रोक्नुपर्ने स्थिति आउन सक्छ। आफन्त र परिवारबाट टाढा भइनेछ। साथीभाइसँग असमझदारी बन्नेछ। व्यवसायमा लगानी बढ़ाउनु पर्ने समय छ। पछिका लागि केही वस्तु त्याग्नु पर्ने हुन सक्छ। खर्चिलो काम गर्नुपर्ने हुँदा धेरै रकम जुटाउनु पर्ला। त्यस्तै गरी मिथुन राशि रहेको छ। मिथुन राशि हुनेहरूको लागि दैनिक आवश्यकता पूरा हुनेछन् भने मेहनतको फल प्राप्त हुनेछ। आमदानी बन्नाले उत्साह जाग्नेछ। श्रमको उचित मूल्य पाइनेछ। दिगो फाइदा हुने काम प्रारम्भ होला। समझदारीबाट पनि फाइदा उठाउन सकिनेछ। व्यापारमा राम्रै फड्को मार्ने समय छ। छोटो समयमै राम्रो उपलब्धि हात लागि हुनेछ। रोकिएको काम सम्पादन हुनेछ भने जिम्मेवारी समेत बन्नेछ। त्यस्तै गरी कर्कट राशि रहेको छ। कर्कट राशि हुनेहरूको लागि विशेष काममा जग बसाउने अवसर छ। मेहनतले पदीय जिम्मेवारी दिलाउनेछ। पद प्रतिष्ठा प्राप्त गर्ने बेला छ। धेरैले कामको तारीफ गर्नेछन्। टाढिएका साथीभाइ नजिकिनेछन्। पुरानो मित्रता दिगो परिवर्तनको सम्भाग बन्न सक्छ। शुभचिन्तकहरू प्रशस्तै फेला पर्नेछन्। चुनौतीहरू हट्नेछन् भने विभिन्न अवसरले पछ्याउनेछन्। कर्मयोगले मन प्रफुल्लित गराउनेछ। त्यस्तै गरी सिंह राशि रहेको छ। सिंह राशि हुनेहरूको लागि आफ्ना कमजोरी बाहिरिनाले समस्या पर्ला। सम्भावना देखिए पनि उपलब्धि प्राप्त गर्न समय लाग्नेछ। नियमित कामलाई निरन्तरता दिन सकिनेछ। जीवनशैली व्यस्त रहनेछ र उपलब्धिहीन काममा समय बित्न सक्छ। चुनौतीपूर्ण कामको जिम्मेवारी वहन गर्नुपर्ला। नयाँ योजनातर्फ लगानीमा जोखिम बन्नेछ। अवसर प्राप्त भए पनि आफ्नैले काम बिगार्न सक्छन्। त्यस्तै गरी कन्या राशि रहेको छ। कन्या राशि हुनेहरूको लागि परिबन्धले अप्ठ्यारो स्थिति निम्त्याउन सक्छ। अवसर आए पनि नयाँ काम थाल्नु अघि राम्ररी विचार पुर्याउनुहोला। धेरै श्रम गर्नु परे पनि उचित मूल्य प्राप्त नहुन सक्छ। काममा धन र श्रम खर्चनु पर्ला। स्वास्थ्यका लागि व्यायाम तथा आहार विहारमा विशेष ध्यान पुर्याउनुहोला। आफ्नो वस्तुमा अरूले दावी गर्लान्, दोहोर्याएर प्रयत्न गर्दा रोकिएको काम सम्पादन हुन सक्छ। त्यस्तै गरी तुला राशि रहेको छ। तुला राशि हुनेहरूको लागि समय लागे पनि काम बन्नेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। विशेष उपहार प्राप्त हुन सक्छ। प्रियजनसँगको सान्निध्यले दिन रमाइलो हुनेछ। अध्ययन लेखन तथा मनोरञ्जनमा समय बित्नेछ। मित्रता र प्रेमको बन्धन कसिनेछ भने शुभचिन्तकहरूको सहयोग प्राप्त हुनेछ। आवश्यक भौतिक साधन जुट्नेछन्। व्यापारमा आमदानी बढ़ाउन सकिनेछ। त्यस्तै गरी वृश्चिक राशि रहेको छ। वृश्चिक राशि हुनेहरूको लागि मेहनतीहरूका लागि समय निकै उत्साहजनक रहनेछ। प्रतिस्पर्धामा विजय प्राप्त हुनेछ भने द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन्। पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ। चुनौती चिर्दै काम बनाउन सकिनेछ। स्वास्थ्य सबल रहनेछ भने शत्रुहरू परास्त हुनेछन्। व्यापार लगायत आर्थिक लाभ हुने काम प्रारम्भ हुनेछ। महत्वाकांक्षी कार्य शुभारम्भ गर्ने समय छ। त्यस्तै गरी धनुराशि रहेको छ। धनुराशि हुनेहरूको लागि अवसरका साथै चुनौती समेत देखा पर्ने समय छ। तत्काल फाइदा लिँदा लाभांश अरूलाई बान्नु पर्ला। निर्णय लिन अलमल गर्दा काममा पछि परिनेछ। छिटो फल प्राप्त गर्ने आकांक्षाले पनि समस्या निम्त्याउनेछ। अरूका लागि बुद्धि र श्रम खर्चनु पर्ला। अवसर आए पनि नयाँ काममा हात हाल्नु अघि राम्ररी विचार पुर्याउनुहोला। मेहनत गर्दा अध्ययनमा प्रगति हुनेछ। त्यस्तै गरी मकर राशि रहेको छ। मकर राशि हुनेहरूको लागि फाइदा मात्र हेर्दा आलोचित भइनेछ। पुरानो सम्झौता नवीकरण नगर्दा आफ्नो लाभांश गुम्न सक्छ। प्रक्रिया नमिल्नाले काम दोहोर्याउनु पर्ने हुन सक्छ। प्रतिस्पर्धामा उत्रनु पर्ला। सामान्य उपलब्धि हात पार्न पनि समय लाग्नेछ। प्राथमिकताका आधारमा

काम गर्न नसक्दा पछि परिनेछ। आफ्नै सहयोगीले समेत साथ नदिन सक्छन्, साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला। यस्तै गरी कुम्भ राशि रहेको छ। कुम्भ राशि हुनेहरूको लागि विलयमा योजना बनाएर काम थाल्दा राम्रो फाइदा हुनेछ। प्रतिस्पर्धीहरूले हार खानेछन् भने काममा मेहनतको फल प्राप्त हुनेछ। प्रयत्न गर्दा राम्रै अवसर जुट्नेछ। साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन्। पछिसम्म लाभ हुने काम प्रारम्भ हुनेछ। भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ हुन सक्छ। व्यापारमा मनग्ञ धन लाभ हुनेछ। सेवामूलक कामबाट प्रतिष्ठा पाइनेछ। राशिफलको क्रममा अन्तिम राशि रहेको छ मीन राशि। मीन राशि हुनेहरूको लागि बोलीको गलत अर्थ लाग्नाले वाद विवादमा परिने सम्भावना छ। आत्तिने पानीले काम बिग्रनुका साथै हातमा आएको मौका गुमाउनुपर्ने हुन सक्छ। अध्ययनमा त्यति समय दिन नसकिएला। स्थायी सम्पत्तिमा पनि विवाद आउन सक्छ। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नु परे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ। विचार सम्प्रेषण गर्न केही समय पर्खनु बुद्धिमानी हुनेछ। गुरूमणिङ आदि खोलाको पहिलो स्तम्भ तपाईँको आज अर्थात राशिफल स्तम्भमा रहेर तपाईँको आजको दिन कस्तो रहेको छ, राशिफल कस्तो रहेको छ, त्यो बारेमा हामी तपाईँलाई जानकारी गरायौं। पहिलो स्तम्भ तपाईँको आज अर्थात राशिफल स्तम्भमा रहेर भने यो सँगै हाम्रो पहिलो स्तम्भ तपाईँको आज अर्थात राशिफल स्तम्भ सकिएको छ। अब भने हामी प्रवेश गर्छौं दोस्रो स्तम्भ शुभकामना अर्थात बधाई प्रशंसा स्तम्भमा, जहाँ तपाईँले आफ्नो आफन्तका लागि आज जन्मदिन परेको हुनसक्छ अथवा अन्य कुनै कार्यको थालनी हुनसक्छ अथवा बधाई प्रशंसाका जुनसुकै कार्यहरू पनि हुनसक्छन्। यस्तो छ भने पनि तपाईँले आफ्नो आफन्तका लागि शुभकामनाका सन्देशहरू, बधाई प्रशंसाका सन्देशहरू आफ्नो आफन्त समक्ष पुर्याउन चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 063-441-285 मार्फत तपाईले आफ्ना आफन्त समक्ष शुभकामना तथा बधाई प्रशंसाका सन्देशहरू पठाउन सक्नुहुनेछ। तपाईँ डायल गर्नुहोस् हाम्रो स्टुडियोको टेलिफोन नम्बर 063-441-285।

योसँगै गुड मर्निङ आदि खोलाका लागि छुट्याएको निर्धारित समय सकिएको छ। यतिन्जेल कार्यक्रम सुनेर साथ दिनुभयो त्यसका लागि तपाईँ सम्पूर्णमा आभार व्यक्त गर्दछौ। यतिन्जेल हामीलाई सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्णप्रति आभार व्यक्त गर्दै यतिन्जेल यान्त्रिक कक्षबाट साथ दिनुहुने भाई अशोकप्रति विशेष आभार व्यक्त गर्दै आजको यो श्रृंखलाबाट म तोलाकान्त पनि विदा हुन्छु। यहाँको दिन शुभ रहोस्। नमस्कार।

0: रेडियो आदि खुला 105.4
1: हजुर सुन्नुहोस् न खुसीको खबर ल्याएका छौ अब न्यूरो रोगको उपचार पोखरामै हुन्छ 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि
2: मस्तिष्क मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन अनुभवी हात अनुभवी डाक्टर यही छन् नि
1: 28 वर्षदेखिको अनुभव न्यूरो आईसीयू तथा ओटी को सुविधा भएको थप जानकारीका लागि 061-588-595-574-044
2: गण्डकी मेडिकल कलेज पोखरा तपाईँको स्वास्थ्य हाम्रो भरोसा
3: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई माननीय मन्त्रीज्यू सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ
4: मेरो प्रश्न सांसदज्यूलाई हजुर भर्खरै निर्वाचित भएर आउनुभयो शुरूमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ
5: मेरो प्रश्न मेयर साहबलाई अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ
6: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ
7: संघदेखि स्थानीय तहसम्म नीतिदेखि विकाससम्म विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ
8: नेपाल सरकार विज्ञापन हो
9: होइन के भयो किन बन्द भएको गाडी
10: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन कति छिटो बिग्रिएको हो बन्द भएको भइसक
9: कुन ब्याट्री फेरेको हो र यति छिटो बिग्रिएको
10: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन
9: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिँदैन त वालिङ 8 जैसी पदेरामा छ नि कामना इलेक्ट्रिकल हो त्यहाँ पाइन्छ एक साइड ब्याट्री लामो समय टिक्ने र भर पर्दो पनि हुने त्यही गएर एक साइड ब्याट्री राखिहाल्नु त
10: हुन्छ म त्यही जान्छु गएर फेरिहाल्छु
11: एक्साइट ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल एक्साइट ब्याट्रीमा 2-5 वर्षसम्मको वारेन्टी पनि रहेको छ
12: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल
11: हामी कहाँ एक्साइट ब्याट्री इन्भर्टर सोलर कुलर मोटर सिम्नी गिजर हिटर एनएसआर आरओ फिल्टर साथै घर अफिस उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मर्मत गर्ने एकमात्र भर पर्दो पसल कामना इलेक्ट्रिकल वालिङ 8 जैसी भन्देरा प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र सावित्री अर्याल रेग्मी
12: फोन नम्बर 063-4141-502 मोबाइल 98560-40502 र 98460-51401
13: हरे कृष्ण कृष्ण ए हुलाकी बाबु उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुन्ने
14: हो आमा मैले पनि सुनेको हुँ त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा
13: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या अरे
14: त्यस्तो होइन नि आमा मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन् ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा
13: ए हो र बाबु
14: हो त आमा फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ
13: ए
14: हुलाकका अरू थुप्रै सेवाहरू छन् अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु
13: हस् हस् बाबु हरे कृष्ण कृष्ण कृष्ण
8: नेपाल सरकार विज्ञापन हो
9: ओइ एमजी श्रेया कसम तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त कुन इन्टरनेशनल ब्रान्डको शरण पुगेर आयौ
15: थ्याङ्क यू रिया इन्टरनेशनल होइन बाबा यो त हाम्रै वालिङको मन्जु ब्युटी सलुनको कमाल हो नि
9: सिरियसली वालिङमा यस्तो वाव लुक्स दिने सलुन छ म त छक्क परे
15: छ नि वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन्नै अमेजिङ छ मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो अहिले त ग्लास हेयर जस्तै चम्किन्छ
9: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो त्यहाँ हुन्छ
15: अफकोर्स ब्राइडल मेकअप नेल एक्सटेन्सनदेखि लिएर लेडिज र जेन्ट्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ
9: ल अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले
15: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट बोटक्स बोटोलेक्स न्यानोप्लास्टिया हेयर स्मुदिङ हेयर कलर हेयर रिपेयरिङ ब्राइडल मेकअप नेल आर्ट नेल एक्सटेन्सन फेसियल हाइड्रा फेसियल ट्रिटमेन्ट स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ
9: साथै यहाँहरूले मन्जु ब्युटी सलुन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ प्रुप राइटर मन्जु भण्डारी र विमल भण्डारी मन्जु ब्युटी सलुन एण्ड ट्रेनिङ सेन्टर वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला
15: सम्पर्क मोबाइल 9842698145

0: कार्यक्रम आटियो, अरू तयारी पूरा भयो, खाजा नास्ता यही बनाउन सम्भव देखिएन, कसरी व्यवस्था मिलाउने होला म्याडम?
1: वालिङकै पुरानो शुद्ध र स्वादिष्ट खाजा नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि, त्यहाँबाट ल्याउनु पर्ला।
0: ठिक भन्नुभयो म्याडम, त्यहीबाट ल्याउनु पर्ला। विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै बर्थडे केक, डेरीजन्य पदार्थहरू, दूध, दही, पनिर, नौनी, घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ।
1: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला।
0: नवदुर्गा मिष्ठान्न भण्डार, वालिङआट मोड, पेट्रोल पम्पको अगाडि। प्रोप्राइटर रेशमीलाल कोइराला र विजय कोइराला। सम्पर्क नम्बर 063441246, मोबाइल 9856501119 र 9856333246।
2: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
3: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए।
2: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
3: गोल्ड स्टारको आधिकारिक शोरूम अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ आठ नयाँ बजार चोकैमा। गोल्ड स्टार कम्पनीका पार्टी सुज, स्कूल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
2: गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ आठ नयाँ बजार चोक।
3: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी।
2: मोबाइल 9849718921 र 9462439390।
4: हेलो
5: हेलो बहिनी, सन्चै छौ?
4: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
5: एकदम ठिक छ बहिनी, तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है, ट्रेकिङ नम्बर म म्यासेज गर्छु।
4: आहा, अनि हुलाकमा पो जानु?
5: हो नि, हुलाकमा जाऊ न।
4: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
5: तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
4: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
5: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू, चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन, कुरा बुझ्यौ?
4: ए, सहरमा मात्र होला नि?
5: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
4: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
6: नेपाल सरकार, विज्ञापन हो।
7: के तपाई घर बनाउँदै हुनुहुन्छ? यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका ओडा नम्बर 6 आब्दाली पुलको नजिक तारादेवी ब्लक उद्योगलाई सम्झनुहोला। हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा, गिटी, बालुवा, घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ। प्रोप्राइटर देवेन्द्र थापा। सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट, वालिङ मोड। फोन नम्बर 7364403031, मोबाइल 9856655331।
8: कम्प्युटर इन्स्टिच्युटमा 1 महिनेदेखि 1 वर्ष कम्प्युटर कोर्सहरू र जापानिज भाषाका कक्षाहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौ।
2: कस्तो सास गनाएको तिम्रो त?
9: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई, तिमी सास गनाएको भन्छौ?
2: उपचार गर्नु पर्दैन त, दाँत दुख्यो भनेर मात्रै हुन्छ र?
9: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला। अब
2: यही हाम्रो वालिङ आठ VIP टोल NIMB ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक, त्यही गएर उपचार गराउ त, त्यहाँ त दाँत, गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि।
10: हजुर, हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे, अत्याधुनिक मेसिनद्वारा दन्त परीक्षण, दाँत कलरको सिमेन्ट भर्ने, दाँत सफा गर्ने, टल्काउने, दाँत नभएको ठाउँमा दाँत राख्ने, दाँतको जरीदेखि उपचार RCT गर्ने, डिजिटल प्रविधिद्वारा एक्सरे RBG गर्ने, बिना दुखाई दाँत निकाल्ने, बुद्धि बंगराको शल्यक्रिया साथै गिन्जा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ।
11: यहाँ नेपाल मेडिकल काउन्सिल NMC बाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा सम्बन्धी सम्पूर्ण रोग उपचार पनि गरिन्छ। सम्पर्क उपकार डेन्टल क्लिनिक वालिङ 8 बीआईपी टोल एनआईएमबी बैंकबाट एक घर तल। प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान। मोबाइल 9845648622 र 9241440029।
12: म सानै उमेरमा बेची बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर। तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ। यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
13: दिदी, म पनि 12 वर्षमा बेची आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताए, रोग लाग्यो, निकालिए। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी संगति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु। दिदी,
14: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग छिक्नु अपराध हो।
15: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
14: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
16: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
6: नेपाल सरकार, विज्ञापन बोर्ड,
17: रेडियो आदिखोला 105.4।

0: होइन यही चौपारीमा बतासले भन्दै बस्ने हो कि अब बजारतिर पनि लाग्ने हो। धानको बिउ राख्ने बेला भयो, म त धानको बिउ लिन भनेर बजार जान लागेको हो।
1: ए साँच्चै है, मलाई पनि कुखुराको भाले भाले सल्लाह लिन थियो, म पनि हजुर सँगै जान्छु है।
0: ल त्यसो भए तिमीलाई कुखुराको भाले भाले सल्लाह अनि मलाई धानको बिउ एकै ठाउँमा पाइने पसलमा जाउँ न त।
1: हुन्छ त्यसो भए वालिङ 8 मोडमा रहेको गरिमा एग्रोमा जाम न त, त्यहाँ कुखुराको भाले भाले चल्ला अनि धानको बिउहरू रामधान सामा सावित्री तथा हाइब्रिड धानहरू US 312 US 305 उपज राजा चाइनिज G10 शान्ति च्याम्पियन हरदीनाथ JK 33 33 64 44 अनि झार मार्ने विषारी पनि पाइन्छ। त्यति मात्रै नभएर विभिन्न तरकारीका बिउ बिजनहरू गाई भैँसीका औषधि कुकुर बिराला बंगुरका औषधि तथा दानाहरू पनि पाइन्छ।
2: गरिमा एग्रो वालिङ 8 मोड स्टाफ होटलको आडैमा वालिङ सिटी पोलिक्लिनिकको ठ्याक्कै अगाडि।
1: प्रोप्राइटर कृष्ण भट्टराई र अस्मिता न्यौपाने। मोबाइल 98560 51068 र 98 73 70 771।
2: एक पटक आएर त हेर्नुहोस्, तपाईँलाई फर्की फर्की आउने बनाउने जिम्मा हाम्रो हो।
3: हेर न यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि, भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
4: होइन के भन्नुभएको, हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
3: होइन ठिकै त भने नि, काम त केही गर्न सक्दैन नि सक्दैन, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त।
5: अङ्कल अङ्कल आउनुहोस्, म हजुरलाई बाटो घटाइदिन्छु।
6: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
7: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
3: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवादै बाबु।
2: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात लिङ्ग अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
8: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताऊ, सभ्य समाज निर्माण गरौं।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
10: ओहो रामु दाई कता हिँड्नु भयो?
11: कता हिँड्नु, धानको बिउ राख्ने बेला भयो, धानको बिउ लिन बजार जान लागेको नि।
10: कुन धान लगाउने विचार गर्नु भयो र?
11: कुन धान लगाउने हो भनेर सोचिरहेको छु, कुन लगाउँदा ठिक होला नि?
10: ल दाई पनि US कम्पनीको US 312 शङ्कर धान लगाउने नि।
11: यो धान कस्तो छ नि बहिनी?
10: यो धान त नेपालमा सर्वाधिक किसानले प्रयोग गर्दै आइरहेको खानामा मिठो पाक्नलाई नै छिटोका साथै मध्य पहाड़ी क्षेत्रमा पनि नेपाल सरकारद्वारा सूचीकृत गरिएको धान हो नि।
11: ए हो र, त्यसो भए म पनि ढुक्कसँग शङ्कर धान US 312 धानको बिउ लिएर आउँछु, अरूलाई पनि US 312 धान नै लगाउन भन्छु।
10: हुन्छ दाई, सँगै जाउँ है US 312 धानको बिउ लिनलाई।
12: नेपाली माटोले रोजेको किसानले खोजेको शङ्कर धान US 312 लगाई आफ्नो उत्पादन बढाउनु हो।
13: तराई र मध्य पहाड़ी क्षेत्रमा नेपाल सरकारद्वारा सूचीकृत शङ्कर धान US 312 खोजी खोजी लगाऊ, उत्पादन बढ्ने छ।
14: बालक बालिकालाई काममा लगाएको पाइएमा कानून अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
15: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुहोस्।
16: माउ किन खोज्नु भएको होला हजुर? को पर्नुभयो?
15: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
16: हजुर रेडियोले त भनिरहन्छ नि, यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो र यस्तो कुरा?
15: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका, तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
16: होइन हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौँ न हजुर।
8: तपाईले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रुपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
17: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दियौं। नेपाल सरकार विज्ञापन बोर्ड।
18: किन मुख छोपेर हाँसेकी हो र सबिना? दाँतमा समस्या भयो कि के हो?
19: दाँत पनि कता कता फर्किएका छन्, दाँत मिलाउनु पर्नेछ अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
18: हो र? आजै वालिङ ओरल एन्ड डेन्टल केयर वालिङ आठ भीआईपी टोलमा जाऊ न। त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि।
19: हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनु भएका साथै गरौं प्राथमिक अस्पताल वालिङमा दुई वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान आठदेखि साँझ सात बजेसम्म सेवा प्रदान गरिनेछ।
18: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक एसपी कम्प्लेक्समा गत साउन छ गतेदेखि नियमित सेवा सञ्चालन आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
19: हाम्रा सेवाहरू:
18: दाँत तथा मुखको परीक्षण,
19: दाँतको एक्सरे,
18: दाँत सफा गर्ने,
19: दाँत टल्काउने,
18: मुख गनाउने समस्याको उपचार,
19: दाँत रङको सिमेन्ट भर्ने,
18: दाँतको जरेदेखिको उपचार,
19: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया,
18: साधारण दाँत निकाल्ने,
19: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने,
18: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने,
19: गिजाको शल्यक्रिया,
18: कृत्रिम दाँत राख्ने,
19: दाँत रङको वा मेटलको खुल लगाउने,
18: बच्चाहरूको दाँतको विशेष उपचार
19: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने,
18: साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जीसीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ। वालिङ ओरल एन्ड डेन्टल केयर वालिङ आर्ट बीआईपी टोल राष्ट्रिय वाणिज्य ब्याङ्क तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा।
19: प्रोप्राइटर डाक्टर किरण गुरुङ, फोन नम्बर 063590025, मोबाइल 9860404822। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सक सँग मात्र उपचार गर्ने बानी बसालौ।
5: अहिले हाम्रो गर्नेमा 8 बजेको छ।
20: यस समयको साथमा जितु सुनचाँदी पसल वालिङ आठ पेट्रोल पम्पको नजिकै जैसी 15 जाने बाटो तर्फ विश्वासिलो भर पर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
5: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

0: रेडियो आदि खुला 105.4
1: हतार हतारमा छोराको बिहे आँटियो, अरू सबै व्यवस्था मिल्यो, तर अब सुनका गरगहनाको व्यवस्था गर्नुपर्ने भयो। कहाँ जाने, के गर्ने अल्पत्र परियो।
2: तिमी अल्पत्र नपर न, मैले विश्वासिलो ठाउँमा बिहेका लागि आवश्यक पर्ने सबै गरगहना बनाउन अर्डर दिइसकेको छु।
1: लौ अब कहाँ दिनुभयो? मैले बैरगारी नयाँ बजारको भूपु सैनिक एन्ड खिलुङ कालिका सुनसाथी पसलबाट ल्याउने सोच बनाएकी थिएँ।
2: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको, ढुक्क बस न।
1: हजुर, ग्राहकहरूको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 चोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास ब्याङ्कको ठिक अगाडि सरेको जानकारी गराउँछौ।
2: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ। यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ।
1: प्रोप्राइटर गुप्त बहादुर सुनार एन्ड राजन सुनार, भूपु सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल,
2: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास ब्याङ्कको ठिक अगाडि।
1: मोबाइल नम्बर 98 0 66 41 870 र 98 6 65 94 497।
2: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
3: घरी कम्प्युटर बिग्रिन्छ, घरी लाइन जान्छ, हैरान भयो। कति धेरै काम गर्न थियो, गर्नै पाइएन।
4: बिग्रीका बनाएर हुने भए बनाउला, नभए नयाँ किनौला। इन्भर्टर हाल्नु पर्ने छ, सीसीटीभी जडान गर्नु छ। मैले वालिङमा कम्प्युटरका क्षेत्रमा 12 वर्ष र सीसीटीभीको क्षेत्रमा 6 वर्षदेखि सेवा दिँदै आएको एपेक्स कम्प्युटर सोरुमबाट ल्याउने कुरा भइसकेको छ।
3: यहाँ कम्प्युटर, ल्यापटप बिक्री तथा मरमत, प्रिन्टर बिक्री तथा मरमत, सीसीटीभी जडान तथा मरमत, विभिन्न ब्रान्डका प्रिन्टरहरूको टोनर रिफिल तथा मरमत, फायर एक्सटेन्गुइसर बिक्री तथा रिफिल पनि गरिन्छ।
4: टेलिफोन, इन्टरकम, इन्टरनेट, नेटवर्किङ गरिनुका साथै इन्भर्टर जडान तथा मरमत गरिन्छ। ब्रोसर, क्यालेण्डर, सर्टिफिकेटहरू डिजाइन गरिन्छ। टाइम एटेन्डेन्स डिभाइस जडान तथा मरमत गर्नु परेमा हामीलाई सम्झनुहोस्।
3: एपेक्स कम्प्युटर सोरुम तथा सर्भिस सेन्टर, वालिङ 8 नयाँ बजारको ओह्रालो। सम्पर्क नम्बर 98 5 60 55 271, 98 4 68 32 809 र 98 5 60 50 271।

0: कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त गजब लाग्यो
1: हो र मैले नि राम्रो लागेर गोल्ड स्टारको अथराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए
0: मलाई नि चाहिएको थियो आजै त्यही जान्छु
1: गोल्ड स्टारको आधिकारिक सोरुम अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ आठ नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज स्कूल तथा अफिसियल सुजहरू स्पोर्ट्स सुज लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ
0: गोल्ड स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ आठ नयाँ बजार चोक
1: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी
0: मोबाइल 9894918921 र 9462439399
2: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू
3: डर लाग्नु निद्रा नलाग्नु
2: अनौठा विचार आउनु
3: निराशा बढ्नु खुसी नहुनु
2: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु
3: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु
2: दैनिक कार्यहरू पूरा गर्न नसक्नु
3: छटपटी हुनु चिटचिट पसिना आउनु
2: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु
3: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु
2: खानामा रुचि नहुनु एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्
3: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं बिरामीलाई हौसला बढाऊ
2: नेपाल सरकार विज्ञापन बोर्ड
0: अल टाइम फार्मेसी पुरानो टाइम फार्मेसीमा डाक्टर आउने सूचना यही जेठ दुई गते शनिबारका दिन नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर विपिन केसी आउँदै हुनुहुन्छ वहाँबाट दिने सेवाहरू ज्यादै झस्किने तर्सने मुटु ढुकढुक भएको भान भएमा धेरै पसिना आउने रिसाउने भएमा नबुझिने कुरा वा अल्मलिदो व्यवहार गरेमा मन छटपटाहट भएमा शारीरिक वा बाह्य रोग भएमा कामकाजमा मन नलाग्ने निद्रा नलाग्ने भूख नलाग्ने दिक्क मान्ने अत्याधिक रक्सी वा लागू पदार्थ सेवन गरेमा लामो समयसम्म टाउको दुखी रहेमा वा एउटै कार्य बारम्बार दोहोराएमा मनमा केही कराएको भान भएमा तथा पाँच वर्ष भन्दा माथिका बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता अन्य नसा तथा मानसिक समस्याबाट पीड़ित हुनु भएको छ भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ साथै सोही दिन हाड जोड्ने नसा तथा बाथरोग विशेषज्ञ डाक्टर भोगेन्द्र बहादुर केसी पनि आउँदै हुनुहुन्छ यदि तपाईँलाई लामो समयदेखि हातखुट्टा शरीर दुख्ने चलाउन अप्ठ्यारो पर्ने ढाड कमर दुख्ने फुल्ने झमझम गर्ने जोड्ने दुख्ने सुनिने पुरानो भात युरिक एसिड हड्डी मर्कने सड्कने खिएको भाँचिएको भएमा एक्सरे तथा प्लास्टर गर्नु परेमा साथै हाड जोड्ने नसा तथा पाथरोग सम्बन्धी समस्या भएका बिरामीले सोही दिन सम्पर्क गर्न सक्नुहुनेछ यसै प्रत्येक दिन अनुभवी मेडिकल अफिसर एमबीबीएस डाक्टरबाट सेवा दिनुका साथै एक्सरे भिडियो एक्सरे फार्मेसी प्रयोगशाला सेवा चौबिसै घण्टा उपलब्ध पुनश्च फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ सम्पर्क स्थान अल टाइम फार्मेसी पुरानो टाइम फार्मेसी वालिङ नौ तल्लो वालिङ प्रोप्राइटर मनोज खनाल फोन नम्बर 0364141006 मोबाइल 9857552666 स्मरण रहोस् डाक्टर आउने दिन यही जेठ दुई गते शनिबार

0: रेडियो आदिखोला 105.4
1: नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम भिरकोट नगर गतिविधिमा। भिरकोट नगर गतिविधि तपाईले सामुदायिक रेडियो आदिखोला 105.4 मेगाहर्जमा सुन्न सक्नुहुन्छ। भिरकोट नगरपालिकाले गरेका विविध गतिविधिहरूमाथि केन्द्रित रहेर हामीले यो कार्यक्रम उत्पादन र प्रसारण गर्दै आइरहेका छौं। भिरकोट नगरपालिकाको सहयोगमा उत्पादित कार्यक्रम भिरकोट नगर गतिविधिमा हामीले विभिन्न भिरकोट नगरपालिकासँग सम्बन्धित विभिन्न व्यक्तित्वहरूसँग कुराकानी गर्दै आइरहेका छौं, जनप्रतिनिधिहरूसँग कुराकानी गर्दै आइरहेका छौं। यसै क्रममा आज हामीले भिरकोट नगरपालिका वडा नम्बर 9 ले आयोजना गरेका विभिन्न कार्यक्रमहरूमाथि केन्द्रित रहेर र अथवा वडा नम्बर 9 का विविध गतिविधिहरूमाथि केन्द्रित रहेर कुराकानी गर्नका लागि उपस्थित छु म तोलाकान्त। भिरकोट नगरपालिका वडा नम्बर 9 का वडा अध्यक्ष बिमबहादुर गुरुङ मसँग हुनुहुन्छ। भिरकोट नगरपालिका वडा नम्बर 9 ले गरेका विविध गतिविधिहरूमाथि कुराकानी गर्नका लागि उहाँ मसँग हुनुहुन्छ। उहाँसँग विशेष गरेर भिरकोट नगरपालिका 9 नम्बर वडाले गरेका अहिलेसम्मका गतिविधिहरूमा केन्द्रित रहेर कुराकानी गर्न लागिरहेका छौं। यहाँलाई हार्दिक स्वागत छ कार्यक्रम भिरकोट नगर गतिविधिमा।
2: हस् धन्यवाद, नमस्कार।
1: यहाँ भिरकोट नगरपालिकाको दोस्रो कार्यकालमा वडा नम्बर 9 को अध्यक्ष भएर काम गरिरहनु भएको छ। यो दोस्रो कार्यकालको पनि चौथो वर्ष यहाँहरूको सकिसकेको छ, अब अन्तिम वर्ष पाँचौं वर्ष पनि हुँदैछ र समग्रमा यहाँको 9 वर्ष भिरकोट नगरपालिका वडा नम्बर 9 को वडा अध्यक्षको नेतृत्व लिएर यहाँले अगाडि बढ्दै गर्दा यो 9 वर्षको कार्य अनुभव यहाँको कस्तो रह्यो त्यो बारेमा बताइदिनुहोस् न।
2: धन्यवाद तोला सर। विशेष गरेर हामी अलिकति यङ जेनेरेटिभ त्यो यङ मान्छेहरू राजनीति आइहाल्नु पर्ने स्थिति त थिएन, तर पनि समयको चाहिँ माग अनुसार
1: दोस्रो कार्यकालमा वडा नम्बर 9 को अध्यक्ष भएर काम गरिरहनु भएको छ। यो दोस्रो कार्यकालको पनि चौथो वर्ष यहाँहरूको सकिसकेको छ, अब अन्तिम वर्ष पाँचौं वर्ष पनि हुँदैछ।

0: आएको छौँ र जनताको माग अनुसार नै हामी चाहिँ त्यही अनुसार चल्दै पुनः फेरि 2079 सालको चाहिँ त्यो निर्वाचनमा पनि म पुनः फेरि चाहिँ वडा अध्यक्षमा चाहिँ निर्वाचित भएर जनताले पत्यार फेरिआएका छौँ र विशेष गरेर हामी चाहिँ यो जनप्रतिनिधि भनेको एक किसिमको चाहिँ जनताको गोठालो नै हो। यो गाउँ ठाउँको यो ठाउँको विकास गर्न यो ठाउँको हरेक किसिमबाट हेर्दाखेरि यो सबै कुराको जिम्मेवारी लिएर यो ठाउँमा केही गर्नुपर्छ भन्ने हिसाबले नै हामी चाहिँ नेतृत्वमा आएको नेतृत्व जुनसुकै चाहिँ अब त्यो व्यक्ति आए पनि यो ठाउँको विकास गर्न यो ठाउँको केही न केही कुरा गरौँ यो ठाउँबाट केही न केही चाहिँ माथि उठाउँ भन्ने सोचले नै जनप्रतिनिधि भएर आउने नै होइन। त्यसमा चाहिँ त्यो फरक हुन सक्छ मान्छेको बुझाइ कतिको के होला तर हामीले चाहिँ आजसम्म आइसकेपछि मैले 2074 सालबाट चाहिँ सुरु गरेको राजनीतिक यात्रा आज मेरो 9 वर्षको चाहिँ रनिङ हुँदै गर्दाखेरि विभिन्न किसिमको बाधा अडचन धेरै किसिमका आलोचना हुँदै गर्दा पनि मैले चाहिँ यो ठाउँको चाहिँ विशेष गरेर बाटोघाटो खाने पानीदेखि लिएर विभिन्न चाहिँ यहाँको संघ संस्थासँग समन्वय गरेर अगाडि बढिरहेका छौँ। यहाँ विशेष गरेर चाहिँ हाम्रो त भिरको नगरपालिकाको पनि 9 नम्बर भनेको एक किसिमको दुर्गम क्षेत्र नै हो। हाम्रो नेपालको चाहिँ हुम्ला जुम्ला जस्तै यो चाहिँ भिरको नौ पनि भिरको नगरपालिकाको दुर्गम क्षेत्र नै हो। यो ठाउँमा विशेष त पहिलो चाहिँ प्राथमिकता मेरो चाहिँ यो मोटर बाटो नै थियो। अहिले चाहिँ हाम्रो लगभग भिरको नौमा आउन र कुनै पनि चाहिँ समयमा चाहिँ बाटो अवरुद्धको कारणले चाहिँ बाटो रोकिनु पर्ने अवस्था चाहिँ छैन। त्यसपछि हामीले चाहिँ हाम्रो अभियानमै थियो कि एक घर एक खाने पानी। त्यसपछिको हाम्रो चाहिँ मुख्य दोस्रो एजेन्डा भनेको खाने पानी थियो मेरो। त्यसमा पनि लगभग एउटा गाउँमा पुरै चाहिँ गाउँमा हाम्रो खाने पानी सम्पन्न भइसकेको छ भने त्यो गाउँबाट सम्पन्न हुने आर्थिक वर्षमा चाहिँ एक घर एक धाराको हिसाबले सम्पन्न हुने अरे चाहिँ कार्यक्रम अगाडि बढिरहेको छ। अर्को तेस्रो कुरो हाम्रो शिक्षा। त्यसो शिक्षाको विषयमा भिरकोट नगरपालिकाको एउटा सानो वडा भइकन पनि दुर्गम क्षेत्रमा यो तीनटा चाहिँ माध्यमिक विद्यालय चलेको छ। त्यसमा चाहिँ एउटा चाहिँ के अरे आदर्भ विद्यालय गरेर चारवटा चाहिँ विद्यालय छन्। त्यसमा हाम्रो भिरकोट नौको यो माथिल्लो चाहिँ विकट क्षेत्रमा पनि तीनवटा माध्यमिक विद्यालय चलेको छ। त्यो तीनटै विद्यालय हेर्दा हामीले चाहिँ के अरू चाहिँ त्यो बजारको चाहिँ हिसाबमा तुलनात्मक रूपमा चाहिँ हामीले ग्रस्त दिन नसके पनि हिजो भन्दा आज केही सुधार गर्ने अरे हामीले हरेक वर्ष शिक्षा स्वास्थ्य सबैसँग जोडिएर हामीले विषयगत रूपमा चाहिँ योजना बढाएर पब्लिकसँगै बसेर हामी योजनाबाट अगाडि बढिरहेका छौँ र यस विषयमा चाहिँ विशेष गरेर हामीले चाहिँ शिक्षामा अलिक बढी फोकस गरेका छौँ ताकि चाहिँ हाम्रो यो माथिल्लो चाहिँ क्षेत्रमा चाहिँ प्राइभेट स्कुल नभएको अन्त जान नसक्ने अवस्था भएको हुनाले पनि हामीले चाहिँ विशेष गरेर चाहिँ यो चाहिँ विद्यालयहरूमा चाहिँ अलिक बढी फोकस दिएर चाहिँ अगाडि बढिरहेका छौँ।
1: जस्तै यो वडावासीका मागहरू कतिको सम्बोधन भयो भन्ने लाग्छ यहाँले जस्तो वडामा बसेर काम गर्दै गर्दा वडावासीले जुन यहाँहरू निर्वाचनका बेला घर घरमा जाँदाखेरि वडावासीहरूले पक्कै पनि यहाँहरूसँग अपेक्षाहरू गर्नुभयो होला माग राख्नुभयो होला ती मागहरू सम्बोधन गर्नका लागि यहाँहरूले के गरिरहनु भएको छ?
0: वडावासीको माग त धेरै हुन्छ है हामी चाहिँ थोरै स्रोत चाहिँ सीमाभित्र रहेर चाहिँ हामी सबैको माग सम्बोधन गर्नुपर्ने हुन्छ। त्यसो त भन जति सबै सम्बोधन त गर्न सकिरहेको छैन तर पनि हरेक टोल टोलमा छिरेर हामी प्रत्येक वर्ष चाहिँ एउटा चाहिँ त्यो कार्ययोजना बनाउँदै गर्दा एक आर्थिक वर्षको कार्ययोजना बनाउँदै गर्दाखेरि प्रत्येक टोल टोलमा विषयगत रूपमा हामी प्रत्येक टोलमा छिरेर योजना बनाउँदै गरेका छु र त्यही अनुसार सोही अनुसार कार्यक्रम पनि गर्दै गरेका छु। त्यो गर्दै गर्दाखेरि मैले चाहिँ भने जति सबै माग पूरा गर्न त सकिनँ होला तर म प्रत्येक टोलमा छिरेर प्रत्येक चाहिँ क्षेत्रमा छिरेर चाहिँ हामी त्यो काम गर्ने चाहिँ गरिरहेछ।
1: जस्तो वडावासीहरूको विशेष गरेर के कस्ता मागहरू छन् 9 नम्बरमा?
0: विशेष गरेर त पहिला सुरुमा त मैले तपाईँलाई भनिहाले चाहिँ मोटर बाटो नै हो मुख्यत। अहिले पछिल्लो समय चाहिँ हामी 74 पछि 79 आउँदै गर्दाखेरि मोटर बाटोको माग त्यति धेरै छैन तर कि हाम्रो चाहिँ पक्की छैन कच्ची नै हो केही चाहिँ बाटोहरू हाम्रो चाहिँ पीसीसी भएको छन् अलि अप्ठ्यारो ठाउँहरूमा अरू चाहिँ कालपत्र गर्ने तयारी यो वर्ष पनि चलिरहेछन्। तर चाहिँ पछिल्लो समय माग के भनेको त्यहाँ विभिन्न टोलको चाहिँ आमा समूहको भवन भयो त्यसमा युवा क्लबहरूको चाहिँ आफ्नो चाहिँ कुरा रह्यो विद्यालयको कुरा भयो र विभिन्न जात जातिका यो धर्म संस्कृतिको कुराहरू छ यी सबै कुरालाई हामीले थोर थोरै ठाउँबाट भए पनि सम्बोधन गरिरहेछौँ सबै ठाउँमा चाहिँ।
1: वडाका प्राथमिकताका योजनाहरू नै तिनै हुन्
0: विशेष गरेर अब बाटो र खाने पानी शिक्षा र स्वास्थ्य नै हो हाम्रो विशेष गरेर। त्यस अहिले पछिल्लो समयमा हामीले चाहिँ कल्चरहरू के के छन् त भिरकोट नौमा चाहिँ विभिन्न जात जातिहरू छन् त्यसमध्ये के कल्चर छ त भन्ने विषयमा पनि हामीले चाहिँ त्यसरी चाहिँ अध्ययन गरेर सोही अनुसार हामीले त्यो आफ्नो जातीय चाहिँ संस्कृतिको विषयमा पनि हल्का अब चाहिँ हामी विस्तारित रूपमा त्यता अगाडि बढिरहेको छौँ। अहिले
1: भिरकोट नौमा विशेष गरेर कुन कुन समुदायको अलि बाहुल्यता रहेको छ?
0: 9 नम्बर वडामा विशेष गरेर चाहिँ अब गुरुङ मगर नै अलि बढी चाहिँ बाहुल्यत भएको चाहिँ बस्ती हो वडा हो र यसमा अरू चाहिँ अब दलित बस्ती पनि चाहिँ छन् भने त्यसमा ब्राह्मण समुदाय पनि चाहिँ मिसकर्मा छन् सबै चाहिँ जात जाति छन्। विशेष गरेर अलिकति चाहिँ बहुमतको हिसाबले हेर्ने हो भने चाहिँ गुरुङ मगरको नै अलिक बढी छ कि चाहिँ लाउँछ हामीले।
1: यो वडाभित्र काम गर्ने क्रममा विकास निर्माणका क्रमहरूमा के कस्ता चुनौतीहरू छन् 9 नम्बरभित्र?
0: चुनौती त सबभन्दा ठूलो हाम्रो चुनौतीकै कुराले बावजुद पनि हामीले चाहिँ काम गर्नुपर्ने हामीले चाहिँ बाध्यता छ। अब मानव एउटा बाटो अथवा एउटा खानेपानीको चाहिँ एउटा कुनै एउटा प्रोजेक्ट योजना चलाउँदै गर्दाखेरि तपाईँको हाम्रो चाहिँ के निर्माण सामग्री लानेर पनि हाम्रो बाटोकै समस्याले गर्दा पनि निर्माण सामग्रीमा त्यो निर्माण कार्यमा धेरै अप्ठ्यारो परिरहेको छ। अर्को कुरो त्यहाँ सम्पूर्ण त्यही काम गर्नको लागि त्यसलाई चाहिने आवश्यक चाहिँ अब जस्तै चाहिँ पानीको विषयमा जोड्नु पर्यो भने हामीले अब त्यही विषयमा समस्या भएको हुनाले धेरै कुराहरू छ। अर्को कुरो

0: तपाईँको यो चाहिँ दक्षजनक शक्ति हामीसँग छैन, बाहिरबाट ती मान्छे हायर गर्नुपर्दा पनि त्यसले पनि अलिकति चाहिँ विकासका काममा थोरै थोरै भए पनि असर चाहिँ परेको छ।
1: ओडाका राम्रा सम्भावनाहरू पनि छन् र चुनौती त भइसके र चुनौती सँगसँगै ओडाभित्र अलि राम्रा सम्भावनाहरू केही देख्नुहुन्छ?
0: धन्यवाद सर। अब विशेष गरेर हाम्रो वडा चाहिँ एक हिसाबले कृषि प्रज्ञ क्षेत्रको रूपमा पनि परिचित भएको वडा हो, जहाँ चाहिँ बाख्रा पालनको रूपमा चाहिँ भिटकोट नौमा चाहिँ लगभग 25-30 चाहिँ व्यावसायिक फर्महरू दर्ता भएर व्यावसायिक रूपमा चाहिँ अब चाहिँ बाख्रा पालिरहेका छन् भने, त्यसै गरी कृषि क्षेत्रमा हामीले भिटकोट नगरपालिकाले पहिलोचोटि मल्चिङ सिस्टम अथवा आधुनिक प्रविधिबाट हामीले चाहिँ त्यो पनि चाहिँ सुरु गरेर अहिले चाहिँ केही युवाहरू चाहिँ त्यही कृषिमा निर्भर रहने गरी चाहिँ हामीले चाहिँ त्यो विभिन्न चाहिँ कृषिको चाहिँ योजनाहरू अगाडि बढाएर त्यही अनुसार काम गरिरहेको पनि छन् भने, विशेष यो गण्डकी प्रदेशमा नेपालकै ठूलो हुन सक्ने एउटा गडाडी गुफा हाम्रो त्यहाँको चाहिँ त्यहाँको मात्र हाम्रो भिटकोट त्यो 9 नम्बर नभइकन भिटकोटकै ठूलो गणनाको रूपमा हाम्रो गडाडी गुफा छ। त्यो गुफा अलिकति ओजेलमा परेको छ, हामीले त्यसलाई चाहिँ अगाडि चाहिँ बढाउने अहिले चाहिँ काम हाम्रो निवर्तमान चाहिँ म्यासा छाराम खनालको पालादेखि नै हामीले त्यो गुफाको अलिकति चाहिँ चर्चा परिचर्चा गरेर त्यहाँ केही चाहिँ अब भौतिक निर्माणको कार्य सुरु गरिरहेको छौँ। अहिले पूरा सम्पन्न भइ नसकेको हुँदा अझै पनि हामी त्यो निर्माण गर्ने क्रममा अहिले पनि हामी यो वर्ष चाहिँ त्यसमा चाहिँ भिरको नगरपालिकाबाट बजेट चाहिँ विनियोजन गरेर त्यसमा चाहिँ लाइन जोडान गर्ने र भित्रसम्म चाहिँ गुफा भित्रसम्म हामी जति सकिन्छ लाइन चाहिँ भित्र लाने भन्ने अभियानमा त्यो कार्यक्रम चाहिँ अगाडि बढिरहेको छ।
1: जस्तै यहाँले भन्नुभयो यो भिरकोट वडा नम्बर 9 भित्र धार्मिक पर्यटकीय सम्भावना बोकेका अन्य क्षेत्रहरू पनि छन्, जस्तै यहाँले नाम लिनुभयो गडहरे गुफा यो ठूलो गुफाको रूपमा पनि रहेको छ, तर यसको जति प्रचार प्रसार हुनुपर्ने हो त्यति नभएको हो कि त्यसको प्रचार प्रसार गरेर त्यहाँ आन्तरिक तथा बाह्य पर्यटकहरू भित्राउन सक्यो भने त्यो आमदानीको रूपमा पनि जोडिन सक्थ्यो होला। यसको लागि यहाँले ओडाले अथवा नगरपालिकासित केही समन्वय अथवा प्रदेश केन्द्रसित केही समन्वय त्यस्तो कुनै निकायहरूसँग समन्वय गरेर यसको कुनै खाकाहरू बनाएर यसको डीपीआर त्यस्तो केही गराएर अगाडि बढ्दै हुनुहुन्छ के छ?
0: हस् धन्यवाद सर। यो गरेर गुफाको विषयमा यो एउटा चाहिँ ऐतिहासिक गुफा रहेको भन्ने चाहिँ हामीले त्यो पहिले त्यो किम्बदन्ती आउँछ, त्यसपछि हामी 74 सालबाट यता चाहिँ गरेर गुफालाई हामी विशेष रूपमा चाहिँ अघि बढाउने गरी हामी अघिल्लो कार्यक्रममा हामीले नगर प्रमुखको चाहिँ त्यो निवर्तमान नगर प्रमुखको नेतृत्वमा चाहिँ एउटा चाहिँ हामीले विज्ञ टोली चाहिँ बोलाएर काठमाडौँको टिभीबाट चाहिँ विज्ञ टोली ल्याएर यो भित्र चाहिँ गुफाभित्र के छ कस्तो छ प्लस गुफाभित्र जान हामीलाई कतिको चाहिँ खतरा छ भन्ने विषयमा एउटा अनुसन्धान टोली नै ल्याएर हामीले अनुसन्धान गरेका थियौँ र त्यही अनुसार हामीले एउटा प्रतिवेदन पनि तयार गरेका छौँ, जबकि गुफा चाहिँ यति कति भित्र गइरहेछ त्यसमा चाहिँ त्यसको कति भित्र जानेसम्म चाहिँ सहज असहज के छ भन्ने विषयमा प्रतिवेदन, त्यसपछि मान्छे कुनै नयाँ मान्छे जाँदै गरेर त्यो गुफाभित्र कति खतरा छ त भन्ने विषयमा पनि हामीले प्रतिवेदन निकालिसकेपछि हामी त्यसपछि हामी एउटा डिपेयर पनि तयार गरेका छौँ, त्यो भौतिक निर्माण गर्नलाई त्यसमा के गर्ने भन्ने एउटा डिपेयर तयार गरेर हामी चाहिँ त्योभन्दा 74 पछि हामी त्यो गरिसकेपछि 76-77 हामी चाहिँ संघीय सरकारको चाहिँ र भिरकोट नगरपालिकाको चाहिँ समपुग एउटा चाहिँ कार्यक्रम समपूरक कार्यक्रम राखेर हामी एउटा 4.75 करोड एउटा योजना हालेर हामी त्यहाँ केही संरचनाहरू चाहिँ निर्माण गरेका छौँ भने, अबको समयमा हामीले यही वर्ष चाहिँ यही आर्थिक वर्षमा हामीले त्यहाँसम्म लाइन जोडान गरेर त्यहाँबाट भित्र जान सक्ने जुन चाहिँ त्यहाँ आउने चाहिँ अब आन्तरिक होस् या बाह्य पर्यटकहरूले भित्र जान सहज हुनको लागि केही भौतिक चाहिँ निर्माण र प्लस चाहिँ लाइन पनि सर्कुलर गर्ने चाहिँ गरी अहिले यो वर्ष चाहिँ केही कामहरू हुँदैछ।
1: 9 नम्बर वडाभित्र हुने विकास निर्माण लगायत अन्य गतिविधिहरूमा नगरपालिका प्रदेश र केन्द्र सरकारसित के कस्तो सहकार्य भइरहेको छ?
0: अब नगरपालिका त हाम्रो मुख्य मुटु नै हो, सबै कुरा हामी नगरपालिका मार्फत नै हुने गरेका छौँ र नगरबाट चाहिँ हामीले जति प्रदेश सङ्घ प्रदेश चाहिँ कोर्डिनेट गर्नुपर्ने हामी नगरबाट नै समन्वय गरेर चाहिँ गरिरहेका छौँ। जस्तै हामीले एउटा अहिले पनि चाहिँ योजना चलिरहेको छ हाम्रो चाहिँ प्रदेशबाट चाहिँ यो 70 लाखको चाहिँ एउटा योजना चलिरहेको छ, त्यो योजना पनि हामी नगरपालिकाबाट समन्वय गरेर पहिला चाहिँ त्यो नगरले कति सकिन्छ त्यसपछि नसक्ने प्रदेश र सङ्घमा कुन कुन पठाउने भने हामी नगरपालिका समन्वय गरेर अघि बढिरहेछौँ। त्यसरी नै हामी चाहिँ हरेक कुरामा चाहिँ नगरपालिका र प्रदेश सङ्घसँग समन्वय गर्न चाहिँ हामीले चाहिँ नगरपालिकासँग समन्वय गरेर नै त्यो अघि बढिरहेको छौँ। हामी चाहिँ
1: ओडावासीहरूले यो ओडाभित्र हुने विकास निर्माणका योजनाहरू कार्यान्वयनमा लागत सहभागिता जनाउनुहुन्छ या हुँदैन, के कसरी यहाँहरूले योजना सम्पन्न गर्नुहुन्छ?
0: लागत सहभागिता तपाईँले चाहिँ राम्रो कुरो उठाउनु भयो, यो विषयमा त विशेष अहिले यति बेला जहाँ चाहिँ गाह्रो छ तपाईँको, यति बेला हामी चाहिँ कुनै एउटा योजना हाल्यो त्यसमा चाहिँ अब नेपाल सरकारको चाहिँ मापदण्ड अनुसार हामीले 10-15% 20%सम्म चाहिँ जनसमाधान हुनुपर्छ भन्ने चाहिँ एउटा चाहिँ अब नोम्स नै छ, त्यो भित्र हामी छिरेर काम त गर्छौँ तर पनि धेरै चाहिँ के अरे उपभोक्ता समितिले एकदम गाह्रो मानिरहेको छ, यो उपभोक्ता समितिबाट काम गराउन गाह्रो मानिरहेको छ। हामीले विशेष गरेर चाहिँ तपाईँको त्यो चाहिँ त्यो गाउँको गोरेटो बाटोहरूमा त्यसपछि गएर ती चाहिँ के सामुदायिक भवनहरूमा हामी यसमा चाहिँ विशेष चाहिँ त्यो चाहिँ जनसमाधान चाहिँ प्रयोग भएको छ, अन्य त अलिक त्यो चाहिँ त्यो बस्तीभन्दा अरू चाहिँ त्यो गाउँको टोलको काममा भन्दा बाहिरको काममा चाहिँ श्रम श्रमदान गर्न अलिक गाह्रो नै भएको छ. पब्लिक उठाएर पब्लिकसँग श्रमदान उठाएर काम गराउन चाहिँ अलिक समस्या नै छ अहिले.
1: वडाको वार्षिक बजेट कति हुन्छ यो चालू आर्थिक वर्षमा? वडाले कति वार्षिक बजेट सञ्चालन गरेको छ?
0: हाम्रो त अब भिडको नगरपालिका स्याङ्जे जिल्लाको कान्छो नगरपालिका भन्नुपर्छ. यसमा त्यति धेरै बजेट गाउँपालिका भन्नु पनि त अलिक चाहिँ कम बजेट आउँछ. भिडको नगरपालिकामा त्यति धेरै बजेट हुँदैन हाम्रो चाहिँ वडामा, किनकि हामीले अलिक धेरै काम चाहिँ नगरले नै हेर्ने गरी त वडामा त्यही चाहिँ 30-40 लाखको अथवा 50 त बढी भयो 50 लाख त्यतिसम्मको मात्र हुन्छ. त्यसमा पनि हामीले हरेक चाहिँ विषयगत चाहिँ अब योजना बनेर छिराउनु पर्ने हुँदै त्यति धेरै चाहिँ हुँदैन. त्यही हो हाम्रोमा भएको चाहिँ 30-40-45-50 त्यही नै हो हाम्रो वडाको चाहिँ बजेट.
1: अनि यो समयमै योजनाहरू सम्पन्न गर्नका लागि यहाँहरूले के कस्तो पहल गर्नुहुन्छ वडाले?
0: होइन, आजसम्म त भिडकोट नगरपालिकाको भागमा वडा नम्बर 9 भनेको अहिलेसम्म कुनै पनि बजेट 1 रुपियाँ पनि फ्रिज नहुने र समयमा नभ्याउने भन्ने आजसम्म रेकर्ड चाहिँ छैन. यो वर्ष पनि हाम्रो लगभग 80% काम चाहिँ सकिसकेको छ. अब केही पर्सेन्ट काम छ, त्यसमा चाहिँ हामी समन्वय गरेर अब सघाउने तयारीमा छौँ. जस्तै गरेर गुफाको हाम्रो लाइन विस्तार गर्ने काम हो, यसमा चाहिँ अब हाम्रो बुटोल पावर कम्पनीसँग चाहिँ अब समन्वय नभएको हामीले मात्र गरेर सम्भव छैन त्यसलाई. त्यही भएर यस्ता 2-4 वटा काम मात्र बाँकी छ. त्यसमा लगभग 80% काम हाम्रो समय सकिएको छ. हाम्रो कुनै वर्ष पनि 1 रुपियाँ पनि आजसम्मको बजेट चाहिँ फ्रिज भएको छैन.
1: यहाँ भर्खरको युवा पनि हुनुहुन्छ, अहिले पछिल्लो समय युवा अथवा गाउँबाट अलिकति मानिसहरू बसाई सरेर अन्यत्र जाने चलन पनि छ. यो यहाँको मात्रै होइन, सबै ठाउँमा छ. यो दर कस्तो छ भिरकोट नगरपालिका 9 को हकमा? भिरकोट 9 बाट बसाई सरेर अन्यत्र जानेको यो चलन कस्तो छ?
0: बसाई सराई त अब यो एक हिसाबले यो माहौल जस्तै बनाएको छ अहिले यति बेला चाहिँ, किनकि गाउँमा सबै कुराले अहिले पछिल्लो समय मान्छे चाहिँ प्रविधि मैत्री भइसकेपछि हाम्रो वडा चाहिँ पछि नै भन्नु पर्यो दुर्गम. हाम्रो यहाँ चाहिँ हरेक हिसाबले हेर्ने भने एउटा राम्रो चाहिँ हस्पिटल छैन. त्यसपछि चाहिँ तल त्यो बजारसँग चाहिँ तुलनात्मक गर्न मिल्ने खालि चाहिँ शिक्षा पनि छैन हाम्रो यहाँ. त्यही हिसाबले बाटोघाटो त हिजोभन्दा धेरै सुधार भएको छ. कुनै समयमा रोक्नुपर्ने आवश्यकता छैन, तर पनि मान्छे एक हिसाबको फेसन जस्तो भएको छ यो बसाई सराई चाहिँ. चाहे उसको घरमा इन्कम होस् नहोस् अथवा जसरी हुन्छ, केटाकेटी पढाउने न्युले अथवा कुनै न कुनै बाहनाले चाहिँ मान्छे बसाई सराई चाहिँ बढ्दो छ.
1: गाउँमा विकास पुग्दै गएर तर त्यहाँ बस्ने मानिसहरू बजार केन्द्रित हुन थाल्नु भयो अहिले पछिल्लो समय.
0: एक साइडबाट हेर्ने हो भने त मान्छे बसाई सरकै लागि विकास गरिदियो हो कि भन्ने पनि चाहिँ भन्न मिल्ने चाहिँ अहिलेको अवस्थाबाट आउन आइरहेका छन्. जस्तो चाहिँ हिजो चाहिँ गाउँमा चाहिँ एउटा मोटर बाटो नजाँदा त्यहाँ बसाई सरक गर्दै गर्दा मान्छे बोकेर लान नसक्ने अवस्थाको चाहिँ थियो भने अहिले चाहिँ घर घरमै मोटर बाटो जाँदाखेरि त्यही त घरको सामान बोकेर बसाई सरक जानको लागि विकास गरिदियो हो कि जस्तो पनि चाहिँ त्यस्तो हो कि भन्ने अवस्था आउन लागिसक्यो. किनकि मान्छे हरेक कुरामा चाहिँ सामान्य तपाईँको हाम्रो यो गाउँमा गरेर गाउँ ठाउँमा गर्दा नगर्नुहुने केही पनि छैन. सपोज उदाहरणको लागि हेर्ने हो भने मेरो वडामा 2 जना भाइहरूले 30 रुपियाँमा अघिबाट खोर्सानी मात्रै लाहन् उनीहरूको व्यावसायिक रूपले लाहन्. त्यसमा हामीले गर्नुपर्ने अनुदान मल्चिङ प्लास्टिकदेखि पाइपदेखि लिएर हरेक हामी उपलब्ध गराछौँ. तर त्यसरी गर्यो भने यहीँ पनि त लाखौँ रुपियाँ कमाउन सक्दैछ, विदेशी नै नपर्ने अवस्था त छ नि. त गर्ने मान्छेले चाहिँ छ, तर नगर्ने मान्छेले उसको चाहिँ मानसिकता नै म अब यहाँ बस्दिनँ, म बजार बस्छु भन्ने भएको मान्छेले हामीले रोक्न चाहिँ नसकिँदो रहेछ. तर गर्ने मान्छेले यहीँ पनि हाम्रो भाइहरूले गरेको देख्दाखेरि ओहो अघि गरे त यहीँ पनि त हुँदो रहेछ नि भन्ने कुरा चाहिँ एउटा उदाहरण रूपमा पनि त्यो भाइले केही काम गरेको देख्दा खुसी लाग्छ.
1: यहाँको वडा नम्बर 9 को भावी योजनाहरू के छन्? त्यस्तो केही योजनाहरू बनाउनु भएको छ आगामी वर्षको लागि?
0: त्यस्तो अब हामी त मुख्यत यी भौतिक निर्माणतिर चाहिँ हाम्रो मोटर बाटो भयो, अरूको त्यो कुरो त्यति धेरै अब लगानी गर्नुपर्ने अथवा लाग्नुपर्ने अवस्था चाहिँ मैले देख्दिनँ. किनकि बाटो बाहेकको अरू कुरा बाटोमा पनि पक्की बनाउने मात्र बाँकी छ. अरू सबै कुरा त चौडादेखि लिएर सबै कुरा चाहिँ मोटर बाटो पुगिसकेको छ. अबको हाम्रो योजना भनेको कृषिमा आत्मनिर्भर हुने अरी हामीले चाहिँ योजना बनाइरहेछौँ. हाम्रो भिडकोट नौ बाख्रा पालनको लागि पकेट एरियाको रूपमा नै घोषणा भएको छ र व्यावसायिक पनि हाम्रो चाहिँ थुप्रै भइसकेको छ, धेरै भइसकेको छ. र तिनीहरूको बजारकरणको लागि त्यो बुटोल पोस्टदेखि चाहिँ गाडी आएर नै खसी बोका उठाएर लाने गरिरहेको छ. त्यो चाहिँ मसँग प्रत्यक्ष जोडेर पानी गरिरहेको छ. अर्को कुरो हामीले यति बेला चाहिँ केही साथीहरू अलैँचीतिर र केही साथीहरू खुर्सानीतिर चाहिँ लागिरहेछ. त्यसमा प्लस अहिले यो वर्षदेखि मैले के भनेछु भन्दा अब कफीतिर हामीले त्यो सुन्तलाले त्यति राम्रो चाहिँ त्यो ठाउँ नदिएको हुनाले अहिले कफी जोनको लागि चाहिँ म चाहिँ यो वर्ष प्रोसेस गरिरहेको छु. अहिले यो वर्ष यो आर्थिक वर्षमा हामीले कृषि विकास कार्यक्रममा चाहिँ केही बजेट राखेका थियौँ र त्योबाट हामीले प्रत्येक घरलाई 5-5 वटाको दलले अनुदान चाहिँ कफीको बेड्न दिने. यदि त्यो कफीले अर्को वर्ष केही चाहिँ राम्रो चाहिँ संकेत दियो भने हामी कफी हबको रूपमा चाहिँ भिरकोट नौलाई चाहिँ अगाडि बढाउने अरे हामी चाहिँ कार्ययोजना बनाएर अगाडि बढिरहेछौँ.
1: हामी भिरकोट नगर गतिविधिको अन्तमा छौँ. यो कार्यक्रम सुनेर बस्नुभएका भिरकोट नगरवासी श्रोता तथा वडा नम्बर 9 वासी विशेष गरेर उहाँहरूलाई तपाईँ के भन्नुहुन्छ?
0: यहाँहरू सम्पूर्णलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु, किनकि मैले द्वितीय पटकसम्म चाहिँ यहाँले मत दिएर चाहिँ वडा त्यो अध्यक्ष यहाँ प्रतिनिधि बनाएर दिनुभयो. अबको दिनमा हामीले अरूले हेरेर होइन आफूले गरेर केही गरेर चाहिँ देखाउनुपर्छ भन्ने हिसाबले हामी कृषिमा आत्मनिर्भर हुने अरे चाहिँ हामी चाहिँ त्यो के अरे वडाले कार्यक्रमहरू तयारी गर्दै छौँ। अबको समय हामी सबैजना नेतृत्व सबैमा हुनुपर्छ। जस्तो एक हिसाबले प्रतिनिधिको रूपमा म भए पनि भोलि तपाईँ हामी एबिसी जो पनि हुन सक्ने त म पनि गर्न सक्छु भनेको भन्ने हिसाबले आफू हामी सबैजना नेतृत्व गर्न सक्ने हिसाबले हामी अब हरेक किसिममा कृषिमा होस् प्रतिनिधिमा होस् अथवा हरेक कुनै संघ संस्थामा चाहिँ नेतृत्व लिन सक्ने अगाडि बढौं। त्यसमा हामी सबैजना सहकार्य गरेर अगाडि बढौं। त्यसमा हामी पनि हातमाले गर्नेछौँ। तपाईँहरूको घर दैलोमै बसेर तपाईँ हामी सबैजना बसेर चाहिँ अगाडि बढ्ने चाहिँ प्रतिबद्धता चाहिँ जनाउन चाहन्छु र अरूको पछि चाहिँ त नलाइकन आफ्नो चाहिँ डिसिजन आफै गरेर आफूले पहिला अरूलाई कुरा गर्नुभन्दा पहिला आफूले काम गरेर चाहिँ देखाऊ अनि बल्ल अरूको कुरा गरौँ भन्न चाहन्छु।
1: आफ्नो व्यस्त समयका बावजुद पनि हामीलाई समय उपलब्ध गराएर भिरकोट नगरपालिका 9 नम्बर वडाले गरेका विविध गतिविधिहरू हामीलाई जानकारी गराइदिनु भयो। भिरकोट नगरपालिका 9 नम्बरले गरेका गतिविधिहरूका बारेमा जानकारी गराइदिनु भएकोमा यहाँलाई धेरै धेरै धन्यवाद।
0: धन्यवाद। विशेष गरेर मलाई पनि यो अवसर दिने मेरो यो 9 वर्षको पिरियडमा यसरी आफ्नो अनुभव सुनाउने यो मौका दिनुभयो रेडियो आँधी खोला लगायत तोलकान्त सरलाई धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु।
1: आदरणीय श्रोता, आज हामीले त्यो भिरकोट नगर गतिविधिमा रहेर भिरकोट नगरपालिका वडा नम्बर 9 का विविध गतिविधिहरूमाथि केन्द्रित रहेर भिरकोट नगरपालिका वडा नम्बर 9 का वडा अध्यक्ष भीमबहादुर गुरूङज्यूसँग कुराकानी गर्यौं। तपाईँलाई आजको कुराकानी कस्तो लाग्यो कृपया हामीलाई सल्लाह सुझाव तथा प्रतिक्रियाहरू दिन नभुल्नुहोला। अर्को श्रृंखलामा हामी पुनः उपस्थित हुने नै छौं। तबसम्मका लागि मलाई पनि बिदा दिनुहोस्। नमस्कार।

0: रेडियो आदि खुला 105.4
1: नेपाल सरकारबाट मान्यता प्राप्त स्याङ्जा जिल्लाकै पुरानो विगत लामो समयदेखि धेरै विद्यार्थी उत्तीर्ण गराउन सफल दक्ष अनुभवी कोरियन भाषा प्रशिक्षकबाट प्रशिक्षण दिइने एस आवर कोरियन ल्याङ्ग्वेज क्याम्पस रोडमा ईपीएस टोपिक कोरियन भाषा परीक्षा 2027 लागि नयाँ मोडलमा नयाँ कक्षामा धमाधम कक्षा सञ्चालन भइरहेको हुँदा इच्छुकले समयमै सम्पर्क गर्नुहोला। अन्य थप जानकारीका लागि भाषा प्रशिक्षक प्रेम भण्डारी मोबाइल 98461224288 र 98463686647।
2: ओहो अंकल, चिटिक्क परेको घरमा मौरी पो पाल्नु भएछ। हैन, यो घर कहाँबाट ल्याउनु भएको?
3: ए नानी, दक्ष तालिम प्राप्त कालीगढबाट निर्माण गरिएको चुरी खर्क मौरी घर उद्योगबाट ल्याएको हो नि। घर मात्र होइन नानी, मौरी पनि त्यहीबाट ल्याएको हो नि।
2: ए हो र अङ्कल, अनि यो चुरी खर्क मौरी घर उद्योग चाहिँ कहाँ छ होला?
3: सुन नानी, भिरकोट चुरी खर्कमा छ नि। त्यति मात्र हो र नानी, त्यहाँ त आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध गराइनुका साथै मौरी पाल्नको लागि प्राविधिक ज्ञान सिप पनि पाइँदो रहेछ। म त सबै कुराहरू सिकेर ढुक्क भई गोलाघार नै ल्याएर आएको छु। घरलाई गहना जस्तो पनि हुने, मह पनि खान पाइने।
2: हजुर, हामी कहाँ दक्ष कालीगढबाट आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह गोलाघार खाली घर र मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध गराउनका साथै मौरी पाल्नका लागि प्राविधिक ज्ञान सिप र परामर्श दिइन्छ।
4: प्रोप्राइटर रत्न बहादुर गुरुङ, सम्पर्क नम्बर 63961900004,
5: सम्पर्क मोबाइल 97484434।
6: चुरी घरको मौरी घर उद्योग भिरकोट नगरपालिका 7 सेन्जा।
1: पर्सन मेडिको फर्मा भिरकोट बैरघारीमा डाक्टर आउने सूचना। यही जेठ 2 गते शनिबारका दिन स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुशीर्षण आउँदै हुनुहुन्छ। यदि महिलाहरूमा तल्लो पेट दुख्ने, ढाड दुख्ने, सेतो पानी बग्ने, पिसा फेर्न गाह्रो हुने, आँखस्ने, छिनछिनमा पिसाब लाग्ने, चिलाउने, महिनावारीमा गडबडी, लामो समयसम्म गर्भ नरहने, गर्भ तुहिने, गर्भवती महिला तथा बच्चाको स्वास्थ्य स्थिति चेक जाँच गरी स्वास्थ्य लाभ लिन सक्नुहुनेछ। साथै सोही दिन नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर राजन शर्मा पनि आउँदै हुनुहुन्छ। उहाँबाट दिने सेवाहरू ज्यादै झस्किने, तर्सने, मुटु ढुकढुक भएको भान भएमा, धेरै पसिना आउने, रिसाउने भएमा, नबुझिने कुरा वा अल्मलिदो व्यवहार गरेमा, मन छटपटाहट भएमा, शारीरिक वा बाफ्री रोग भएमा, कामकाजमा मन नलाग्ने, निद्रा नलाग्ने, भूख नलाग्ने, दिक्क मान्ने, अत्याधिक रक्सी वा लागु पदार्थ सेवन गरेमा, लामो समयसम्म टाउको दुखी रहेमा वा एउटै कार्य बारम्बार दोहोराएमा, मनमा केही कराएको भान भएमा तथा 5 वर्ष भन्दा माथिका बच्चाले ओछ्यानमा पिसा फेर्ने जस्ता अन्य नशा तथा मानसिक समस्याबाट पीड़ित हुनु भएको छ भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ। साथै सोही दिन हाड जोड्ने नशा तथा बाथरोग विशेषज्ञ डाक्टर निरञ्जन अरियाल पनि आउँदै हुनुहुन्छ। यदि तपाईँलाई लामो समयदेखि हातखुट्टा शरीर दुख्ने, चलाउन अप्ठ्यारो पर्ने, ढाड कमर दुख्ने, फुल्ने, झमझम गर्ने, जोड्ने दुख्ने, सुनिने, पुरानो भात, युरिक एसिड, हड्डी मर्कने, सड्कने, खिएको, भाँचिएको भएमा एक्सरे तथा प्लास्टर गर्नु परेमा, साथै हाड जोड्ने, नसा तथा बाथरोग सम्बन्धी समस्या भएका बिरामीले सोही दिन सम्पर्क गर्न सक्नुहुनेछ। यस्तै उक्त दिन पेट, छाती, मुटु तथा सुगर रोग विशेषज्ञ डाक्टर एसके जयसवाल पनि आउँदै हुनुहुन्छ। उक्त दिन वरिष्ठ रेडियोलोजिस्ट डाक्टर दीपक बगालेद्वारा भिडियो एक्सरे गरिनेछ। पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ।
7: सम्पर्क स्थान प्रसन्न मेडिकल फर्मा भिरकोट बैरगारी मेन बजार प्रोप्राइटर प्रदीप आले मोबाइल 98567971 र 98461024866।
1: स्मरण रहोस्, डाक्टर आउने दिन यही जेठ 2 गते शनिबार। छाया क्षेत्र फार्मेसीमा डाक्टर आउने सूचना। यही जेठ 2 गते शनिबारका दिन सुगर, प्रेसर, दम तथा थाइराइड रोग विशेषज्ञ डाक्टर सरोज पोखरेल आउँदै हुनुहुन्छ। यदि तपाईँहरूमा अत्याधिक प्यास लाग्ने, छिनछिनमा पिसाब लाग्ने, भोक धेरै लाग्ने, तौल घट्दै जाने, हात खुट्टा झमझमाउने वा ओठ तालो सुक्ने, घाउ चोट लागेमा निको हुन धेरै समय लाग्ने, दृष्टि धमिलो हुने र अत्याधिक थकाई लाग्ने, टाउको पछिल्लो भाग दुख्ने वा भारी हुने, चक्कर लाग्ने, नाकबाट रगत बग्ने, छाती दुख्ने वा ढुकढुकी पर्ने, तौल बढ्ने, जाडो धेरै हुने, कब्जियत हुने, छाला सुक्खा हुने र स्वर धोत्रो हुने, तौल घट्ने, गर्मी धेरै हुने, पसिना आउने, हात काम्ने र छटपटी हुने, सास फेर्न गाह्रो हुने, खोकी लाग्ने, छाती कसिलो भएको महसुस हुने लगायतका समस्या भएका बिरामीहरूले उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ। पुनश्च फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ।
7: सम्पर्क स्थान छाया क्षेत्र फार्मेसी वालिङ आठ खेल मैदान जाने बाटो, फोन 063-441-0044, मोबाइल 99460-81173।
1: स्मरण रहोस्, डाक्टर आउने दिन यही जेठ 2 गते शनिबार।

0: निकै सोचमा परे जस्तो देखिनु भएको छ नि माइलोबा, के पर्यो त्यस्तो?
1: मास्टर बाबु, छोराको बिहे गर्न आँटेको, सुनका गरगहना किन्न कहाँ जाने होला भनेर सोचेको नि।
0: सुनका गहना जस्ता सामान किन्दा विश्वासिलो र भरपर्दो स्थायी दोकान रोज्नु पर्छ, साफेर गर्न पनि सजिलो होस्।
1: त्यस्तो दोकान कहाँ पर्छ त मास्टर बाबु?
0: आकर्षक र राम्रा सुन चाँदीका गरगहना ढुक्क भएर किन्नका लागि विश्वासिलो र भरपर्दो यही हाम्रो वालिङ बजारमा रहेको उही पुरानो चिर परिचित पसल हिमाल सुन चाँदी पसल छँदैछ। त्यहाँ शुभ विवाहमा चाहिने समय अनुसारका सम्पूर्ण गहनाका सेटहरू र अन्य कुनै पनि कार्यको लागि सुन चाँदी गहना उचित मूल्यमा पाइन्छ नि।
1: विगत लामो समयदेखि ग्राहक वर्गहरूको सेवामा समर्पित रहे, ग्राहक वर्गहरू माझमा विश्वास कमाउन सफल रहेको यस हिमाल सुनचाँदी पसल समयको गति सँगै अझ व्यवस्थित सुदृढ गर्दै तपाईँहरूको सेवामा समर्पित रहेको जानकारी गराउँछौ।
0: हाम्रा सेवाहरू आधुनिक तथा परम्परागत डिजाइनका छापावाला सुनका सम्पूर्ण गरगहना पाइन्छ।
1: हिराका गहनाहरू पाइनुका साथै अन्य बहुमूल्य पत्थर जडित गहनाहरू पाइन्छ।
0: सुनको शुद्धतामा पूर्ण ग्यारेन्टी रहनुका साथै बाई प्याक ग्यारेन्टी हुनेछ।
1: सुखको गहना दुःखको खजना।
0: प्रोप्राइटर हिमलाल सुनार एन्ड सन्स विष्णु, हिमाल सुन चाँदी पसल।
1: फोन नम्बर 063-44-235, मोबाइल नम्बर 98-55-55-250।
2: ए अंकल, गालामा हात राखेर अध्याएर मुख लाएर बस्दै हुनुहुन्छ, हैन के भएको छ र तपाईलाई?
3: के हुन्थ्यो र नानी, यही दाँतले त सताउँछ नि जहिले पनि। दुई चार दिन भयो न राम्ररी खाना खाछु न त सुतेको नै छु, कहिल्यै सन्चो नहुने भयो मलाई त।
2: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि। उपलब्ध सेवाहरू:
4: वालिङमा पहिलो पटक दन्तरोग विशेषज्ञबाट दाँत परीक्षण,
2: दाँत सफा गर्ने टल्काउने,
4: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
2: दाँतको जरासम्म सफा गरी भर्ने,
4: दाँत उखेल्ने कृत्रिम दाँत राख्ने,
2: दाँतमा खोल राख्ने,
4: दाँत नभएको ठाउँमा झिक्ने नपर्ने गरी दाँत राख्ने,
2: बाङ्गो टिङ्गो दाँत मिलाउने,
4: बच्चाहरूको दाँतको विशेष उपचार,
2: मुखको धेरै पुरानो समस्याहरू, मुख गनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार। विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माइल डेन्टल केयर वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ।
4: सम्पर्क कान्तिपुर स्माइल डेन्टल केयर, वालिङ बजार, मल्ल फार्मेसी अगाडि।
2: मोबाइल 98-460-21-629 र 98-461-268-251।
1: आमाले जति बेला नि सन्चो भएन भन्नु भएको छ, खास के समस्या भएछ? म अस्पताल लगेर ल्याउँछु है।
5: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ, रातभरि सुत्नु भएको छैन, बरु कहाँ लैजानुहुन्छ?
1: वालिङ छ मिर्दीको तल्लो चोकमा, पुलको नजिकै मिर्दी क्लिनिक छ, त्यही लैजान्छु।
5: हजुर, विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू:
6: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा,
5: हरेक दिन अनुभवी एमबीबीएस डाक्टरहरूद्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा,
6: आधुनिक ल्याब प्रयोगशालामा रगत, दिशा, पिसाब, खकार, वीर्य, सुगर र कोलेस्ट्रोल परीक्षण सेवा,
5: मुटुको जाँच, ईसीजी सेवा,
6: भाँचिएको हड्डी प्लास्टर सेवा,
5: डिजिटल एक्सरे सेवा,
6: चिरफार गर्ने,
5: थाइराइड जाँच,
6: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा,
5: सर्वशुल्क फार्मेसी सेवा।
6: सम्पर्क स्थान मिर्दी क्लिनिक, वालिङ नगरपालिका 6 मिर्दी, तल्लो चोक, पुलको नजिकै।
5: फोन नम्बर 063-441-087, मोबाइल 98-469-71-47।
7: के तपाईँलाई गौशाला, गरौँसुर धार्मिक यात्रा गर्न मन लागिरहेको छ तर यातायातको व्यवस्था नहुँदा दर्शन गर्न पाइरहनु भएको छैन भने
5: अब तपाईँलाई यात्रा गराउने जिम्मा हाम्रो भयो। अब प्रत्येक दिन बिहान 7 बजे वालिङ पुरानो बस पार्कबाट गौशाला गरौँसुर जाने यातायात सुचारू गरेका छौ। कम्तीमा 6 जनाको समूह भएमा गाडीमा आवत जावत सहित बिहानको खाजाको समेत सुविधा छ। थप जानकारीको लागि श्यामप्रसाद शर्मा, दारी मुन्द्रे, हिमालय हिली भ्यू रिसोर्ट, मोबाइल 98-560-075-56 र 98-466-075-56। मल्ल फार्मेसीमा डाक्टर आउने सूचना: यही जेठ 2 गते शनिबारका दिन सर्जन रोग विशेषज्ञ डाक्टर ओम बहादुर कार्की आउँदै हुनुहुन्छ। यदि तपाईँहरूमा शरीरमा दुख्ने वा नदुख्ने खालका गाँठा कुठी, डल्ला, पुरानो घाउ, खटिरा, दाग, पुरानो अपरेशनको समस्या, पायल, हर्निया, अण्डको सुनिने, कान्छिया थिएको, नङ गढेको, बारम्बार मुसा आइरहने समस्या, अनावश्यक कुठी आउने जस्ता समस्याहरू छन् भने स्वास्थ्य परीक्षण गराई स्वास्थ्य लाभ लिनुहोला। साथै सोही दिन पेट, छाती, मुख मुटु रोग विशेषज्ञ डाक्टर एसके जयसवाल पनि आउँदै हुनुहुन्छ। यदि तपाईलाई पेट छाती मुटु तथा सुगर रोग सम्बन्धी समस्याहरू जस्तै पेट दुख्ने फुल्ने पोल्ने खानामा नलाग्ने अमिलो पानी आउने पेटको अल्सर सास फेर्न गाह्रो हुने चक्कर लाग्ने शरीर सुनिने हात खुट्टा फुल्ने टाउको बढी दुख्ने खकारमा रगत देखिने शरीर दुब्लाउँदै जाने पिसाब बढी लाग्ने तिर्खा बढी लाग्ने मुख सुक्खा हुने शरीर हात खुट्टा झमझम गर्ने लगायतका लक्षण भएका बिरामीहरूले उक्त दिन सम्पर्क राख्न सक्नुहुनेछ।
8: उक्त दिन मुटुको इको पनि गरिनेछ। पुनश्च फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ।
9: सम्पर्क स्थान मल्ल फार्मेसी वालिङ आठ तल्लो वालिङ पूर्वाइट सुरेन्द्र मल्ल स्वर्गीय पिता रामलाल मल्ल फोन 063-44-051 मोबाइल 9956-52-049।
5: स्मरण रहोस् डाक्टर आउने दिन यही जेठ 2 गते शनिबार।
10: ओहो रामु दाई कता हिँड्नु भयो?
11: कता हिँड्नु, धानको बिउ राख्ने बेला भयो। धानको बिउ लिन बजार जान लागेको नि।
10: कुन धान लगाउने विचार गर्नु भयो र?
11: कुन धान लगाउने हो भनेर सोचिरहेको छु, कुन लगाउँदा ठिक होला नि?
10: ल दाई पनि युएस कम्पनीको युएस 312 शङ्कर धान लगाउने नि।
11: यो धान कस्तो छ नि बहिनी?
10: यो धान त नेपालमा सर्वाधिक किसानले प्रयोग गर्दै आइरहेको खानामा मिठो पाक्नलाई नै छिटोका साथै मध्य पहाडी क्षेत्रमा पनि नेपाल सरकारद्वारा सूचीकृत गरिएको धान हो नि।
11: ए हो र, त्यसो भए म पनि ढुक्कसँग शङ्कर धान युएस 312 धानको बिउ लिएर आउँछु। अरूलाई पनि युएस 312 धान नै लगाउन भन्छु।
10: हुन्छ दाई, सँगै जाउँ है युएस 312 धानको बिउ लिनलाई।
12: नेपाली माटोले रोजेको किसानले खोजेको शङ्कर धान युएस 312 लगाई आफ्नो उत्पादन बढाउनु हो।
13: तराई र मध्य पहाडी क्षेत्रमा नेपाल सरकारद्वारा सूचीकृत शङ्कर धान युएस 312 खोजी खोजी लगाऊ, उत्पादन बढ्ने छ।
14: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगी हुन्थ्यो नि रोगैले। औषधि खाएको त हो, निको नभएपछि के गर्ने?
15: किन चिन्ता लिएकी तिमीले? अब झगडा हुने दिन सकियो, आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा।
14: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुना भएको छैन, अब त जान्नमा कहीँ पनि।
15: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा, त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन।
14: हो र, त्यहाँ के सेवाहरू पाइन्छ त?
15: त्यहाँ त रगत दिशा पिसाब खकार वीर्य थाइराइड कोलेस्ट्रोल सुगर युरिक एसिड बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे मुटुको जाँच इसिजी आकस्मिक उपचार निशुल्क गर्भवती जाँच छाला तथा यौन रोग मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ।
14: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। नाक कान घाँटी दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। साथै 24 घण्टा ग्रह प्राथमिक अस्पताल पालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ।
5: गण्डकी मेडिकल कलेज जीएमसी पोखराका वरिष्ठ पेट छाती मुटु रोग तथा दीर्घ रोग सुगर थाइराइड प्रेसर रोग विशेषज्ञ डाक्टर सरोज थापा महिनाको चौथो शनिबार।
15: वालिङ सिटी पोलिक्लिनिक प्राली वालिङ 8 स्याङ्जा फोन 063-44-594।

0: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर
1: तपाई हाम्रै सुन्दर नगरी वालिङ बजारको एकमात्र विश्वस्तरीय आधुनिक प्रविधि सहितको स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली सञ्चालनमा आएको छ।
0: हामी कहाँ अत्याधुनिक प्रविधि तथा दक्ष जनशक्तिबाट रगतमा सुगर, थाइराइड, युरिक एसिड, कोलेस्ट्रोल, तीन महिने सुगर जाँच, मुटुको पीटीआईएनआर, मृगौलाको जाँच, कलेजोको जाँच, जन्डिस परीक्षण, रगतको क्यान्सर, पाठेघरको मुखको क्यान्सर तथा अन्य क्यान्सर जाँच, दिशा पिसाब तथा खकार जाँच, वृय जाँच, ट्युमर मार्कर, भिटामिन डी, बी12, रक्त अल्पताको जाँच लगायतका विभिन्न स्वास्थ्य परीक्षणहरू न्यूनतम शुल्कमा गरिनुका साथै होल बडी चेकअप विशेष रूपमा गरिन्छ। त्यस्तै वैदेशिक रोजगारीमा जानेहरूको लागि प्री मेडिकल समेत गरिन्छ।
1: सम्पर्क वालिङ प्याथोलोजी प्राली तल्लो वालिङ अल टाइम फार्मेसीको अगाडि।
0: सम्पर्क फोन नम्बर 0635900018, मोबाइल 9840516635 र 9813969611।
1: न्यूनतम शुल्कमा गुणस्तरीय स्वास्थ्य परीक्षणको लागि वालिङको एकमात्र स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली।
2: सुन्नुहोस् न, अहिले हाम्रो गर्नेमा 9 बजे छ।
3: यस समयको साथमा जितु सुनचाँदी पसल वालिङ 8 पेट्रोल पम्पको नजिकै जैसी 15 जाने बाटोतर्फ विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
2: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

0: वर्षा र हिमपातको सम्भावना, अझै केही दिन मौसम यस्तै रहने। द्वन्दका कारण अफगानिस्तानमा बाल कुपोषण संकट झनै गहिरिँदै मूल्यवृद्धि र आपूर्ति श्रृंखलामा आएको अवरोधले मानवीय सहायता ढुवानीमा ढिलाइ। र असार पाँच गतेदेखि तेस्रो ई स्पोर्ट्स राष्ट्रिय प्रतियोगिता हुने। नेपाल खबरमा अब पूरा खबर। प्रतिनिधि सभामा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेबाट प्रस्तुत आउँदो आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकता कर प्रस्ताव बाहेकमाथि छलफलका लागि आउँदो 4, 5 र 6 गतेका दिनहरू तोकिएको छ। हिजो राति अबेरसम्म चलेको बैठकमा सभामुख डोल प्रसाद अर्यालले यस प्रस्तावमाथिको छलफलका लागि दलीय प्रतिनिधित्वका आधारमा ती दिनहरू तोक्नु भएको हो। सभामुख अर्यालले छलफलमा भाग लिने सदस्यले जेठ 4 गतेको बैठकको 1 घण्टा अगाडि कार्यव्यवस्था परामर्श समितिमा बुझाउन समय दिनुभएको हो। प्रतिनिधि सभाको हिजोको दोस्रो बैठकमा अर्थमन्त्री वाग्लेले विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकता कर प्रस्ताव बाहेक प्रस्तुत गर्नु भएको हो। प्रस्तावमा नेपालको संविधान र विद्यमान प्रणालीलाई सबल बनाउँदै परिणाममुखी बनाउने विषयहरू समावेश रहेका छन्। प्रस्तावमा 5 सिद्धान्त र 5 प्राथमिकता रहेको छ। विनियोजन विधेयकका 5 सिद्धान्तमा नागरिकको अनुभूत गर्ने गरी सुशासनको लाभांश, सार्वजनिक सम्पत्तिको दोहन र भ्रष्टाचार नियन्त्रण गर्दै अर्थतन्त्रको पुनर्संरचना, सन्निकटताका लागि एकीकृत पूर्वाधार विकास, सर्वव्यापी सामाजिक उन्नयन र मध्यम वर्गको विस्तार र सौम्य शक्तिको सुदृढीकरण रहेका छन्। यसै गरी विनियोजन विधेयकका प्राथमिकतामा सेवा प्रवाहका लागि कानूनी संस्थागत सुधार र सूचना प्रविधिको समुपयोग, आर्थिक वृद्धिको क्षेत्रगत स्रोतहरूको पुनर्प्राथमिकीकरण, भौतिक पूर्वाधारका लागि बहुपक्षीय पूँजी परिचालन, अवसरको समानताका लागि सामाजिक लगानी, अवसरको समानताका लागि सामाजिक लगानी, बहुआयामिक अन्तर्राष्ट्रिय सम्बन्धको विविधीकरण रहेका छन्। अर्थमन्त्री वाग्लेले सामाजिक बजार अर्थतन्त्रलाई सुदृढ गर्ने, डिजिटल सार्वजनिक पूर्वाधार विकास र सरल कर प्रणाली लागू गर्ने पनि घोषणा गर्नुभएको छ। प्रधानमन्त्री कार्यालयले अत्यावश्यक बाहेक नयाँ सामग्री खरिद नगर्न र सार्वजनिक खर्चमा मितवेयता अप्नाउन निर्देशन दिएको छ। कार्यालयले सबै मन्त्रालय, आयोग, सचिवालय, कार्यालय, निकाय, मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालय र प्रदेशहरूलाई परिपत्र गर्दै अत्यावश्यक बाहेकका सामान नकिन्न निर्देशन दिएको हो। कार्यालयमा भइरहेका सामान, औजार, उपकरण, फर्निचर, गाड़ीलाई चालू अवस्थामा राखी प्रयोग गर्ने र सार्वजनिक खर्चलाई मितवेयी बनाउन कार्यालयले भनेको छ। कतिपयले प्रयोगमा आइरहेका कुर्सी, दराज, सोफा, कार्पेट, पर्दा, गमला, कम्प्यूटर, मोबाइल, ल्यापटप लगायतका सामग्रीहरू प्रयोग नगरी नयाँ खरिद गर्न लगाउने र मरमतमा अस्वाभाविक खर्च गरी राज्य कोषमा अत्यधिक भार सृजना गर्ने गरेको गुनासो आएपछि कार्यालयले खर्चमा मितवेयता अप्नाउन निर्देशन दिएको हो। पूर्व गृह मन्त्री सुदन गुरूङ मन्त्री हुँदा र त्यसपछि उठेका सार्वजनिक सरोकारका विषयमा अध्ययन तथा छानबिन गर्न सरकारले समिति गठन गरेको छ। उच्च अदालतका पूर्व न्यायाधीश अच्युत प्रसाद भण्डारी अध्यक्ष, महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सह न्यायाधिवक्ता अच्युत मणि नेउपानी सदस्य रहने गरी समिति गठन भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। समितिलाई गुरूङका सम्बन्धमा सार्वजनिक रूपमा उठेका विषयमा सत्य तथ्य अध्ययन तथा छानबिन गरी सरकार समक्ष राय सुझाव सहित 15 दिनभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिएको छ। व्यापारी दीपक भट्टसँग व्यापारिक शेयर साझेदारी रहेको सार्वजनिक भएपछि गुरूङले वैशाख 9 राजीनामा दिनुभएको थियो। काठमाडौँ उपत्यका सहित देशका धेरै ठाउँमा यति बेला मौसम सफा छ। दिउँसो र बेलुकी पख भने आज पनि पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका केही ठाउँहरूमा, बाँकी हिमाली र पहाड़ी भूभागका थोरै ठाउँहरूमा तथा तराई भूभागका 1-2 ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षा र हिमपातको सम्भावना रहेको छ। यसै गरी राति कोशी र मधेश प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागका थोरै ठाउँहरूमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागको एक दुई ठाउँमा मेघ गर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। अझै केही दिनसम्म बदली र वर्षा हुने मौसमविदहरूले बताएका छन्। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं। फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं।
1: विद्युतीय उपकरण बन्द गरौं। टेलिभिजन, वासिङ मशिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं।
2: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौं।
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौं। पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ।
2: नदी, तलाउ वा पोखरीबाट टाढा बसौं।
1: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौं। थोरै बचत धेरै कायदा, बीमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, साबिकको राष्ट्रिय बीमा संस्थान।
0: सिधा कुरा प्रष्ट विचारी हो। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। दिगो विकास, सामाजिक समावेशिता र परिवारको सशक्त भूमिकामा केन्द्रित रहेर आज विश्वका विभिन्न देशमा अन्तर्राष्ट्रिय परिवार दिवस मनाइँदैछ। यसै अवसरमा संयुक्त राष्ट्र संघको प्रधान कार्यालयमा आगामी दोस्रो विश्व सामाजिक विकास शिखर सम्मेलनको तयारी स्वरूप दिगो विकासका लागि नीतिगत समाधानबारे विशेष छलफल हुँदैछ। यो दिवस सन् 1994 औपचारिक रूपमा विश्वभर मनाउन थाले। अन्तर्राष्ट्रिय परिवार दिवसले परिवारसँग सम्बन्धित सामाजिक, आर्थिक तथा जनसांख्यिक प्रक्रियाबारे चेतना अभिवृद्धि गर्ने अवसर प्रदान गर्ने विश्वास गरिएको छ। राष्ट्रसंघका 193 सदस्य राष्ट्रले सन् 2015 अनुमोदन गरेका दिगो विकास लक्ष्य प्राप्तिमा परिवार र परिवार मैत्री नीति तथा कार्यक्रमलाई महत्वपूर्ण आधारका रूपमा लिइएको छ। पृथ्वी राजमार्ग सड़क विस्तारसँगै तनहुँ खण्डमा पर्ने राजमार्ग किनार क्षेत्रका ऐतिहासिक सम्पदाहरूको पुनर्निर्माण भइरहेको छ। सड़क विस्तार सम्पन्न भएसँगै आयोजनाले अहिले सड़क सीमाभित्र परेका ऐतिहासिक सम्पदा, मठ, मन्दिर र पाटी पौवाहरूको पुनर्निर्माणलाई तीव्रता दिएको हो। पृथ्वी राजमार्ग अन्तर्गत मुगलिन पोखरा सड़क विस्तारको पूर्वी खण्ड, आबु खैरेनी जामुनीको सड़क निर्माण सकिएसँगै सम्पदा निर्माणमा तीव्रता दिएको पूर्वी खण्डका सूचना अधिकारी इन्जिनियर विष्णु प्रसाद पाण्डेले जानकारी दिनुभयो। एसियाली विकास बैंक एडीबीको करिब 6 अर्ब 31 करोड़ रूपियाँ लागतमा स्तरोन्नति भएको 41 किलोमिटर सड़क खण्डको निर्माण पूरा भइसकेको छ। अब विदेशको खबर। पाकिस्तानसँगको तनाव र इरान युद्धका कारण आपूर्ति श्रृंखला अवरूद्ध हुँदा अफगानिस्तानमा कुपोषणको संकट अझ गहिरिँदै गएको छ। संयुक्त राष्ट्रसंघले पर्याप्त स्रोत र सहज ढुवानी सम्भव भएको भए कुपोषणको जोखिममा रहेका थप 10 लाख बाल बालिकालाई सहयोग पुर्याउन सकिने अवस्था हुने बताएको छ। संयुक्त राष्ट्र संघीय विश्व खाद्य कार्यक्रम डब्ल्यूएफपीका एक वरिष्ठ अधिकारीका अनुसार अहिलेको द्वन्द, सीमा अवरोध र बढ़दो लागतले मानवीय सहायता वितरणलाई गम्भीर रूपमा प्रभावित गरेको छ। पछिल्लो महिनाहरूमा अफगानिस्तानले भूकम्प, जलवायुजन्य प्रकोप र छिमेकी देशहरूबाट ठूलो संख्यामा फर्किएका नागरिकको चाप समेत सामना गरिरहेको छ। यसले खाद्य असुरक्षा र स्वास्थ्य संकटलाई थप तीव्र बनाएको छ। यसैबीच पाकिस्तानसँगको द्वन्दका कारण करिब 8 महिनादेखि सीमा लगभग पूर्ण रूपमा बन्द रहेको छ। यसले खाद्यान्न, औषधि र इन्धन आपूर्तिमा ठूलो अवरोध सृजना गरेको छ। इरानमा जारी युद्धका कारण उत्पन्न विश्वव्यापी आर्थिक प्रभावले पनि अवस्था थप जटिल बनाएको छ। अब खेल खबर। ई स्पोर्ट्स संघ नेपाल ईशानले तेस्रो ई स्पोर्ट्स राष्ट्रिय प्रतियोगिता आउँदो असार 5 गतेदेखि आयोजना गर्ने भएको छ। प्रतियोगितामा फ्री फायर, पब्जी मोबाइल र ई फुटबल गरी 3 विधामा प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ। ई फुटबल व्यक्तिगत विधामा खेलाइनेछ भने फ्री फायर र पब्जी मोबाइल टीम प्रतिस्पर्धाका रूपमा सञ्चालन गरिने आयोजकले जनाएको छ। प्रतियोगितामा प्रारम्भिक छनौट खेल अनलाइन मार्फत गरिनेछन्। फाइनल चरण भने प्रत्यक्ष उपस्थितिमा ल्यान्ड इभेन्टका रूपमा हुने आयोजकले जनाएको छ। प्रतियोगितामा सहभागी हुन इच्छुक खेलाड़ी तथा टोलीले स्थानको आधिकारिक वेबसाइट मार्फत दर्ता गर्न सक्नेछन्। प्रतियोगितामा 5,000 भन्दा बढ़ी खेलाड़ी तथा टोली सहभागी हुने आयोजकको अपेक्षा छ। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। प्रतिनिधि सभामा विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकता बारे छलफल 4 गतेदेखि, प्रस्तावमा 5 सिद्धान्त र 5 प्राथमिकता। अत्यावश्यक बाहेक नयाँ सामग्री खरिद नगर्न प्रधानमन्त्री कार्यालयको परिपत्र, सार्वजनिक खर्चलाई मितव्ययी बनाउन निर्देशन। आज पनि देशका धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना, अझै केही दिन मौसम यस्तै रहने। द्वन्द्वका कारण अफगानिस्तानमा बाल कुपोषण संकट झनै गहिरिँदै, मूल्य वृद्धि र आपूर्ति श्रृंखलामा आएको अवरोधले मानवीय सहायता ढुवानीमा ढिलाइ। र असार 5 गतेदेखि तेस्रो ई स्पोर्ट्स राष्ट्रिय प्रतियोगिता हुने।

0: रेडियो आधी खुला 105.4
1: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो. दुई चार दिन भइसक्यो, एसी पनि चलेको छैन. कहाँ जाने हो, के गर्ने हो, अत्तो पत्तो भएन.
2: होइन, के भयो र किन हल्लाखोर गरेको हो?
1: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु. किनेको पनि धेरै भएको छैन. राम्रोसित कहाँ बनाउँछन् होला?
2: ए, कुरो त्यस्तो भयो, पिर नगर न. विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र. त्यहाँ गएपछि ढुक्क हुन्छ.
1: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मरमत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ. सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ. किचन सिम्नी, टिभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ.
2: स्याङ्जा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ. यहाँ विभिन्न कम्पनीका सामानहरू को सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ.
1: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, वालिङ 8 नयाँ बजार लाइन, राधे राधे चोकबाट 3 घर तल. प्रोप्राइटर कृष्ण पाठक. सम्पर्क मोबाइल 98560 54963, 98560 55104 र 98028 47723.
3: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त. गजब लाग्यो.
4: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याएँ.
3: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु.
1: गोल्ड स्टारको आधिकारिक सोरुम अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोकैमा. गोल्ड स्टार कम्पनीका पार्टी सुज, स्कूल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ.
3: गोल्ड स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोक.
1: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी.
3: मोबाइल 98469 18921 र 98462 39399.
5: के भयो दाइ हजुरलाई? त्यसले रातो पिरो भएको छ त अनुहार.
6: के हुनु र भाइ, यो नेट चल्दै चल्दैन, आज पनि काम गर्न पाइएन.
5: हो र दाइ, मेरो पनि नेट नचलेर हैरान नै भएको छ भनेको. के गर्ने हो खै?
3: होइन दाजुभाइको गफ त निकै जमेको छ, खासमा के भएछ?
6: हेर न बहिनी, यो नेटले काम नगरेर अफिसको काम गर्नै पाइएन. यता भाइको नि यस्तै छ भन्दैछन्.
3: हो र, अब हजुरहरूले विश्व स्तरीय रूपमा इन्टरनेट सेवा दिँदै आएको र देशका 77 जिल्लामा सञ्चार भएको ओल्डिङ जोड्नु त यस्तो समस्या भोगिरहनु पर्दैन. देशकै ठूलो इन्टरनेट कम्पनी भएको, अत्यन्तै सुलभ दरमा दूरसञ्चारको क्षेत्रमा सबैभन्दा बढी ग्राहकहरूको रोजाइमा परेको छ नि. अझै यो ओल्ड लिङ्कले त निशुल्क 5G को ड्युअल ब्यान्ड राउटर पनि ल्याएको छ. अनलाइन गेमहरू खेल्न, लाइभ स्ट्रिमिङ गर्नलाई एकदमै राम्रो छ.
7: नयाँ इन्टरनेट जडानका लागि मोबाइल 98015 23050, सहयोगका लागि मोबाइल 98015 23051.
8: अरे शिव, आज पनि कति नमिठो पकाएको होला. म त बाहिरै गएर खाना खान्छु, यो घरमा त कहिले पनि मिठो खाना नपाउने भए.
3: हजुरलाई त भन्दिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति. स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि.
8: भनेको त हो नि, वालिङ 8 बिपी चोकमा रहेको DNY जनरल स्टोर्स सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर.
3: ल ल, म भर्खरै लिन जान्छु है. आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु.
8: हजुर, हामी कहाँ आधुनिक मेसिन द्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ. साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ.
3: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, DNY जनरल स्टोर्स, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ 8 बिपी चोक.
8: मोबाइल नम्बर 98560 54313 र 98143348 32.
3: मूल्य होइन स्वास्थ्य रोजौं.

0: हेलो
1: हेलो हेलो
0: म हजुरको बैंकबाट बोलेको तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु
1: हुन्छ हुन्छ पठाउनुहोस् है ए ए नानी छोरी
2: हजुर
1: यहाँ आऊ त नानी यहाँ हेर त यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी ल
2: हेलो भन्नुहोस् त
0: हेलो हजुर
2: हजुर
0: यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त म तपाईँको खाता अपडेट गरिदिन्छु
2: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने
1: ए नानी के भने रहेछ के भयो
2: हेर्नुहोस् बा ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छ अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा
1: ल ल ल म किन दिन्छु
3: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ
4: बलियो पासवर्ड राखौ र समय समयमा परिवर्तन गरौं
3: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा हुजुरी वा जानकारी गराऊ
4: अनलाइन ठगी बारे सचेत बनाऊ यसबाट आफू पनि जोगियौं र अरूलाई पनि जोगाऊ
5: नेपाल सरकार विज्ञापन बोर्ड

के तपाई घर बनाउँदै हुनुहुन्छ? यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका ओडा नम्बर 6 आबडाली पुलको नजिक तारादेवी ब्लक उद्योगलाई सम्झनु होला। हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा, गिटी, बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ। प्रोप्राइटर देवेन्द्र थापा, सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट, वालिङ मोड, फोन नम्बर 7364433, मोबाइल 98560553331। साथै यस WIC कम्प्युटर इन्स्टिच्युटमा एक महिनेदेखि एक वर्ष कम्प्युटर कोर्सहरू र जापानिज भाषाका कक्षाहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौं।

0: हेलो भाई, तिमी पोखरा नै छौ नि है? मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ र?
1: यहाँ दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरीमी प्रिन्ट भएको आईडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
0: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ?
1: वालिङ आठ केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि।
0: हजुर, हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड, कप प्रिन्ट, टी सर्ट प्रिन्ट, सपिङ ब्याग प्रिन्ट, क्यालेन्डर, निमन्त्रणा कार्ड, भिजिटिङ कार्ड, फ्लेक्स प्रिन्ट, लाइट बोर्ड, प्रमाण पत्र, विवाह कार्ड छपाई, बिल, किताब छपाई, डिजिटल छाप तथा डीटीएफ प्रिन्ट लगायतका कामहरू छिटो छरितो र सुपथ मूल्यमा गरिन्छ।
2: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्।
0: ग्लोबल मल्टी प्रिन्ट सेन्टर, वालिङ आठ केदारनाथ मार्ग, प्रोप्राइटर बलराम चौधरी।
2: मोबाइल नम्बर 9856019076, 9861719076 र 9817682123।
0: ओ माइलाबा, बिरामी हुनु भयो कि कसो?
3: हो नि नानी, सन्चो छैन, कहाँ जाने होला, जचाउन पैसा पनि धेरै छैन, सस्तोमा गुणस्तरीय सेवा कहाँ पाइन्छ होला नानी?
0: ल, चिन्तै नलिनुहोस् न माइलाबा, हाम्रो मिर्दीमा विगत 15 वर्षदेखि सेवा दिँदै आएको हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक छ नि, कम मूल्यमा गुणस्तरीय सेवा दिइरहेको छ। यहाँ प्रत्येक दिन निशुल्क अनुभवी डाक्टर एचए अहेबाबाट जाँच हुन्छ नि। प्रत्येक दिन एक्सरे, रगत, पिसाब परीक्षण, माइनर अपरेशन, टाका लगाउने, ड्रेसिङ गर्ने पनि गरिन्छ नि। हाम्रो प्राइम फार्मेसी वालिङ छ मिर्दीमा डाक्टर आउने सूचना। प्रत्येक महिनाको दोस्रो शनिबार वृहत मुटु चेक जाँच हुने, उक्त दिन पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका वरिष्ठ मुटु, सुगर, थाइराइड, बाथ, फोक्सो रोग विशेषज्ञ एमडी कार्डियो डाक्टर आशिष त्रिपाठीद्वारा चेक जाँच हुने हुँदा उक्त दिन मुटुको भिडियो एक्सरे, इको र ईसीजी पनि गरिन्छ। त्यस्तै प्रत्येक महिनाको तेस्रो शनिबार वरिष्ठ छाला, यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर सौरभ अरियालद्वारा छाला सम्बन्धी सम्पूर्ण उपचार हुने हुँदा, साथै उक्त दिन महिला पाठ्यघर रोग विशेषज्ञ डाक्टर रूपा पनेरूबाट गर्भवती महिला, पाठ्यघर सम्बन्धी समस्या भएका बिरामीहरूको उपचार पनि गरिन्छ।
3: पुनः फोनबाट नाम दर्ता गर्न सक्नुहुनेछ र फेसबुकमा हाम्रो प्राइम फार्मेसी सर्च गरेर फलो गर्न सक्नुहुनेछ।
0: हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक, वालिङ छ मिर्दी, जगत रोड, फोन नम्बर 9864485411।
4: आज हामी के विषयमा छलफल गर्छौ?
5: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
4: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? आलै पालो भन त।
6: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
4: हो, अरू भन त।
7: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
8: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
4: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
9: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
10: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
8: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
4: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
11: नेपाल सरकार, विज्ञापन बोर्ड।
0: होइन, के भयो, किन बन्द भएको हो गाडी?
12: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन, कति छिटो बिग्रिएको, बन्द भएको भइसक।
0: कुन ब्याट्री फेरेको हो र यति छिटो बिग्रिएको?
12: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन।
0: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिँदैन त? वालिङ आठ जैसी पदेरामा छ नि कामना इलेक्ट्रिकल, हो त्यहाँ पाइन्छ एक्साइड ब्याट्री, लामो समय टिक्ने र भर पर्दो पनि हुने। त्यही गएर एक्साइड ब्याट्री राखिहाल्नु त।
12: हुन्छ, म त्यही जान्छु, गएर फेरिहाल्छु।
13: एक्साइड ब्याट्री को आधिकारिक डिलर कामना इलेक्ट्रिकल एक्साइड ब्याट्री में दुई देखि पांच वर्ष सम्म को वारेन्टी पनि रहेको छ।
14: विगत 26 वर्ष देखि हजुरहरुको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल।
13: हामी कहाँ एक्साइड ब्याट्री इन्भर्टर सोलर कुलर मोटर सिमनी गिजर हिटर एनएसटार आरओ फिल्टर साथै घर अफिस उद्योगको लागि आवश्यक विद्युतीय सामानहरुको बिक्री वितरण गर्नुका साथै मर्मत गर्ने एकमात्र भरपर्दो पसल कामना इलेक्ट्रिकल वालिङ आर्ट जैसी भन्देरा प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र सावित्री अर्याल रेग्मी।
14: फोन नम्बर 063441502 मोबाइल 9850404502 र 9860551401।
15: रेडियो आदिखोला 105.4

0: ओइ एमजी श्रेया कसम तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त कुन इन्टरनेशनल ब्रान्डको शरण पुगेर आयो
1: थ्याङ्क यू रिया इन्टरनेशनल होइन बाबा यो त हाम्रै वालिङको मन्जु ब्युटी सलुनको कमाल हो नि
0: सिरियसली वालिङमा यस्तो वाव लुक्स दिने सलुन छ म त छक्क परे
1: छ नि वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन्नै अमेजिङ छ मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो अहिले त ग्लास हेयर जस्तै चम्किन्छ
0: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो त्यहाँ हुन्छ
1: अफकोर्स ब्राइडल मेकअप नेल एक्सटेन्सनदेखि लिएर लेडिज र जेन्ट्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ
0: ल अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले
1: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट बोटक्स बोटोलेक्स न्यानो प्लास्टिया हेयर स्मुदिङ हेयर कलर हेयर रिपेयरिङ ब्राइडल मेकअप नेल आर्ट नेल एक्सटेन्सन फेसियल हाइड्रा फेसियल ट्रिटमेन्ट स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ
0: साथै यहाँहरूले मन्जु ब्युटी सलुन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ प्रुफ राइटर मन्जु भण्डारी र विमल भण्डारी मन्जु ब्युटी सलुन एण्ड ट्रेनिङ सेन्टर वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला
1: सम्पर्क मोबाइल 9842698145
2: फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ
3: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याऊ सलाई लाइटर मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौं खाना पकाउने ग्यास सुरक्षित राखौं
2: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौ
3: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं पानीका स्रोतलाई व्यवस्थित गरौं समुदायसँग सहकार्य गरौं
2: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ ग्यासको प्रयोग गर्नेहरूले चुलो ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं
3: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ ठुटा जथाभावी नफालौं वन जंगल पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई लाइटर तथा आगोको प्रयोग नगरौं
2: घरमा मैनबत्ती धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौं
4: नेपाल सरकार विज्ञापन बोर्ड
0: कार्यक्रम आटियो अरू तयारी पूरा भयो खाजा नास्ता यही बनाउन सम्भव देखिएन कसरी व्यवस्था मिलाउने होला म्याडम
5: वालिङकै पुरानो शुद्ध र स्वादिष्ट खाजा नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि त्यहाँबाट ल्याउनु पर्ला
0: ठिक भन्नुभयो म्याडम त्यहीबाट ल्याउनु पर्ला विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै बर्थडे केक डेरीजन्य पदार्थहरू दूध दही पनिर नौनी घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ
5: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला
0: नवदुर्गा मिष्ठान्न भण्डार वालिङआट मोड पेट्रोल पम्पको अगाडि प्रोप्राइटर रेशमीलाल कोइराला र विजय कोइराला सम्पर्क नम्बर 063441246 मोबाइल 9856501 र 9856333246
6: चा कस्तो सास गनाएको तिम्रो त
7: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई तिमी सास गनाएको भन्छौ
6: उपचार गर्नु पर्दैन त दाँत दुख्यो भरेर मात्रै हुन्छ र
7: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला अब
6: यही हाम्रो वालिङ आर्ट भीआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक त्यही गएर उपचार गराउ त त्यहाँ त दाँत गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि
8: हजुर, हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे, अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण, दाँत कलरको सिमेन्ट भर्ने, दाँत सफा गर्ने, टल्काउने, दाँत नभएको ठाउँमा दाँत राख्ने, दाँतको जरीदेखि उपचार आरसीटी गर्ने, डिजिटल प्रविधिद्वारा एक्सरे आरबीजी गर्ने, बिना दुखाई दाँत निकाल्ने, बुद्धि बंगराको शल्यक्रिया साथै गिंजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ।
9: यहाँ नेपाल मेडिकल काउन्सिल एनएमसीबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा मुख सम्बन्धी सम्पूर्ण रोग उपचार पनि गरिन्छ। सम्पर्क उपकार डेन्टल क्लिनिक वालिङ 8 बीआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल, प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान, मोबाइल 9845648622 र 9821440029।
10: स्कुल तथा अफिसका ड्रेसहरू किनेर बनाउनु पर्ने अनि अन्य कपडाहरू पनि चाहिएको थियो। भागादौड गर्नु पनि समय छैन, सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने।
9: त्यति कुरामा नि यति धेरै तनाव, भर्खरै जानुस् त वालिङ 8 नयाँ बजारको पोसाक बगैँचामा, सबै सामान त्यही पाइन्छ।
10: हजुर, सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू, सरकारी कर्मचारीका ड्रेसहरू, संघ संस्था सहकारीका ड्रेसहरू, रेडीमेड बेहुलाका दौरा सुरुवाल, रेडीमेड कोट प्यान्ट, झोला, जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपडाहरू तथा अर्डर बमोजिमका कपडाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्।
9: पोसाक बगैँचा वालिङ 8 नयाँ बजार, प्रोप्राइटर प्रकाश अरियाल, मोबाइल 9856308029।
11: ए बाबु, अँध्यारो छ, टर्च बालेर जाऊ।
12: आ पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
11: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
12: है, बल्ल सम्झे, सर्पको टोकाइबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुला हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
11: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभयो न?
12: भन्नुभयो नि, मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
11: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
3: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
13: घरि पैसा राख्न गयो, घरि निकाल्न, घरि बिजुलीको बिल, पानीको बिल तिर्न दौडेका दौडै गर्दा फुर्सदै छैन। हजुरले समय कसरी व्यवस्थापन गर्नु भएको छ के दिदी?
14: यी सबै कुरामा मलाई त धेरै सहज छ, म घरमै बसेर मोबाइलबाटै काम गर्छु।
13: हो र दिदी, अनि घरमै बसेर यस सेवा लिन कसरी सकिन्छ त?
14: हेर भाइ, म वालिङ समृद्धिमा रहेको हृदय सिद्धिमा सेयर सदस्य छु, त्यहाँबाट यी सेवा अनि सुविधाहरू पाइन्छ, मैले त्यसै गरेको छु।
13: सजिलो अनि समयको पनि बचत हुने भएपछि म पनि त्यसै गर्छु, एकपटक सहकारीमा गएर बुझ्छु।
14: घरमै बसेर देश तथा विदेशबाट आएको रकम आफ्नो खातामा जम्मा गर्न वा निकाल्न सकिने।
13: 365 दिन अथवा बिदाका दिनमा पनि कार्यालय 11 देखि 2 बजेसम्म खुल्ला रहने।
14: टेलिफोन, खाने पानी, विद्युत, देश होम लगायतको बिल भुक्तानी गर्न सकिने।
13: जहाजको टिकट बुकिङ गर्न सकिने सुविधाहरू रहेका छन्।
14: त्यस्तै नियमित, ऐच्छिक, दैनिक, बाल बचत, खुत्रुके बचत, गृहिणी बचत, ज्येष्ठ सदस्य बचत, कोपिला बचत, आवधिक बचत, चाडपर्व बचत लगायतका 2 दर्जन बढी विभिन्न किसिमका बचत सुविधा भएको।
13: त्यस्तै औद्योगिक, व्यापार व्यवसाय, कृषि, शैक्षिक, आय आर्जन नगर्ने सम्पत्ति खरिद गर्ने ऋण, सामाजिक ऋण, वैदेशिक रोजगार लगायतका ऋणहरू सस्तो र सुलभ ब्याज दरमा उपलब्ध गराउँदै आएको जानकारी गराइन्छ।
14: त्यस्तै आईएमए, प्रभु, हिमाल, वेस्टर्न युनियन, सिटी एक्सप्रेस लगायतका थुप्रै रेमिट सञ्जाल भएकाले पैसा पठाउन र जित्न सकिने सुविधा रहेको छ।
13: रिद्धि सिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ छ मेर्दी स्याङ्चा।
14: फोन 0363 4406।
15: हजुर बुवा, यो पालि त मेरो बारीमा लगाएको गोलबेडामा किरा लाग्यो, धानको बिउ पनि राम्रो भएन, लगानी धेरै भयो तर प्रतिफल छैन, अब के गर्ने होला?
16: नाति बाबु, तिमीले सायद सही ठाउँबाट सही सामान किनेको होइन्छ क्या हो, अब चिन्ता नगर, वालिङ 8 कटर बोटमा भरतराज भट्टराईको सहारा एग्रोबेट सेन्टरमा जाऊ त बाबु।
15: वाह, यो त मैले खोजेको ठाउँ रहेछ, कोइलर र बोइलरका चल्ला पनि पाइन्छ रे हो।
16: किन नपाउनु नि बाबु, स्वस्थ कोइलर तथा बोइलर चल्लाहरू पनि सहारा एग्रोभेट सेन्टरले उपलब्ध गराउँछ।
1: हजुर, हामी कहाँ उन्नत बिउ बिजन, मल, विषादी, पशु औषधि, कृषि उपकरण, पशु पक्षीहरूको लागि दाना साथै बोइलर र कोइलरको खुराको सल्लाहहरू पनि सुपथ मूल्यमा उपलब्ध छ।
16: याद गर्नुहोस्, कृषि र पशुपालनको पूर्ण प्याकेजका लागि आजै सम्झनुहोस्।
1: प्रोप्राइटर भरतराज भट्टराई, सहारा एग्रोभेट सेन्टर, वालिङ 8 कटहर बोर्ड, एसबीआई ब्याङ्कको अगाडि। सम्पर्क मोबाइल 9857062866 र 9847029866।
6: पर्वत जाने गेट, सहारा एग्रोभेट।
17: ओहो रामुदाई, कता हिँड्नु भयो?
18: कता हिँड्नु, धानको बिउ राख्ने बेला भयो। धानको बिउ लिन बजार जान लागेको नि।
17: कुन धान लगाउने विचार गर्नु भयो र?
18: कुन धान लगाउने हो भनेर सोचिरहेको छु, कुन लगाउँदा ठिक होला नि?
17: ल दाई, पनि US कम्पनीको US 312 शङ्कर धान लगाउने नि।
18: यो धान कस्तो छ नि बहिनी?
17: यो धान त नेपालमा सर्वाधिक किसानले प्रयोग गर्दै आइरहेको, खानामा मिठो, पाक्नलाई नै छिटोका साथै मध्य पहाडी क्षेत्रमा पनि नेपाल सरकारद्वारा सूचीकृत गरिएको धान हो नि।
18: ए हो र, त्यसो भए म पनि ढुक्कसँग शङ्कर धान US 312 धानको बिउ लिएर आउँछु। अरूलाई पनि US 312 धान नै लगाउन भन्छु।
17: हुन्छ दाई, सँगै जाउँ है US 312 धानको बिउ लिनलाई।
19: नेपाली माटोले रोजेको, किसानले खोजेको शङ्कर धान US 312 लगाई आफ्नो उत्पादन बढाउनु हो।
20: तराई र मध्य पहाडी क्षेत्रमा नेपाल सरकारद्वारा सूचीकृत शङ्कर धान US 312 खोजी लगाऊ, उत्पादन बढ्ने छ।
21: रेडियो आदिखोला 105.4

0: तपाईं घरमा वा कार्यालयमा इन्टरनेट जडान गर्दै हुनुहुन्छ?
1: यदि हुनुहुन्छ भने विगत 14 वर्षदेखि वालिङ नगरपालिका, भिरकोट नगरपालिका, सापकोट नगरपालिका, गलाङ नगरपालिका, कालीगण्डकी गाउँपालिका र पैयु गाउँपालिकामा गुणस्तरीय सुलभ र भरपर्दो इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको वालिङ इन्टरनेटको सेवा लिन नभुल्नुहोला।
0: पुनश्च हामीले ब्यान्डविड्थ अनुसार मासिक रू 800 देखि इन्टरनेट सेवा उपलब्ध गराएको जानकारी गराउँछौ।
1: साथै इन्टरनेटको जडानमा एउटा टिभीको मासिक शुल्क निशुल्क हुनेछ।
0: जानकारीका लागि वालिङ इन्टरनेट प्रणाली, वालिङ 8 मोड,
1: फोन 063-4141-258।
2: लगभग सबैजना आइसक्नु भयो। आजको वडा स्तरको छलफल शुरू गरौँ हुन त। आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
3: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिले फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
4: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत बन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
3: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
2: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
3: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नु पर्छ।
4: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
3: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
2: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: किन मुख छोपेर हाँसेकी हो र सबिना? दाँतमा समस्या भयो कि के हो?
7: दाँत पनि कता कता फर्किएका छन्, दाँत मिलाउनु पर्नेछ। अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
6: हो र? आज वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ 8 VIP टोलमा जाऊ न। त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि।
7: हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनु भएका, साथै गरौँ प्राथमिक अस्पताल वालिङमा 2 वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ।
6: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक एसपी कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालनमा आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
7: हाम्रा सेवाहरू:
6: दाँत तथा मुखको परीक्षण,
7: दाँतको एक्सरे,
6: दाँत सफा गर्ने,
7: दाँत टल्काउने,
6: मुख गनाउने समस्याको उपचार,
7: दाँत रङको सिमेन्ट भर्ने,
6: दाँतको जरेदेखिको उपचार,
7: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया,
6: साधारण दाँत निकाल्ने,
7: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने,
6: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने,
7: गिजाको शल्यक्रिया,
6: कृत्रिम दाँत राख्ने,
7: दाँत रङको वा मेटलको खुल लगाउने,
6: बच्चाहरूको दाँतको विशेष उपचार
7: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने,
8: साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जोशीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
6: वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ 8 VIP टोल, राष्ट्रिय वाणिज्य ब्याङ्क तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा।
7: प्रोप्राइटर डाक्टर किरण गुरुङ, फोन नम्बर 063-5905025, मोबाइल 98-60-40-78-22। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सक सँग मात्र उपचार गर्ने बानी बसालौ।
9: सुन्नुहोस् न, अहिले हाम्रो गर्नेमा 10 बजेको छ।
0: यस समयको साथमा जितु सुनचादी पसल वालिङ 8 पेट्रोल पम्पको नजिकै जैसी 15 जाने बाटो तर्फ विश्वासिलो, भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ।
9: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।
10: नमस्ते, म हो तपाईँहरूको आफ्नै गायक तिलक बमल्ला। तपाई यति बेला सुन्दै हुनुहुन्छ चाङ्ग्रा जिल्लाको पहिलो आवाज आदि खोलाको स्पन्दन सामुदायिक रेडियो आदि खोला 105.4।
11: हतार हतारमा छोराको बिहे आँटियो, अरू सबै व्यवस्था मिल्यो, तर अब सुनका गरगहनाको व्यवस्था गर्नुपर्ने भयो। कहाँ जाने, के गर्ने अल्पत्र परियो।
12: तिमी अल्पत्र नपर न, मैले विश्वासिलो ठाउँमा बिहेका लागि आवश्यक पर्ने सबै गरगहना बनाउन अर्डर दिइसकेको छु।
11: लौ अब कहाँ दिनुभयो, मैले बैरगारी नयाँ बजारको भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसाती पसलबाट ल्याउने सोच बनाएकी थिएँ।
12: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको, ढुक्क बस न।
11: हजुर, ग्राहकहरूको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 चोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास ब्याङ्कको ठिक अगाडि सरेको जानकारी गराउँछौ।
12: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ। यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ।
11: प्रुफ राइटर गुप्त बहादुर सुनार एन्ड राजन सुनार, भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल,
12: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैङ्कको ठिक अगाडि।
11: मोबाइल नम्बर 9806641870 र 9865494497।
12: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
11: प्रसन्न मेडिको फर्मा भिरकुट बैरघारीमा डाक्टर आउने सूचना। यही जेठ 2 गते शनिबारका दिन स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुशीर्षण आउँदै हुनुहुन्छ। यदि महिलाहरूमा तल्लो पेट दुख्ने, ढाड दुख्ने, सेतो पानी बग्ने, पिसाब फेर्न गाह्रो हुने, आँखस्ने, छिनछिनमा पिसाब लाग्ने, चिलाउने, महिनावारीमा गडबडी, लामो समयसम्म गर्व नरहने, गर्भ तुहिने, गर्भवती महिला तथा बच्चाको स्वास्थ्य स्थिति चेक जाँच गरी स्वास्थ्य लाभ लिन सक्नुहुनेछ। साथै सोही दिन नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर राजन शर्मा पनि आउँदै हुनुहुन्छ। उहाँबाट दिने सेवाहरू ज्यादै झस्किने, तर्सने, मुटु ढुकढुक भएको भान भएमा, धेरै पसिना आउने, रिसाउने भएमा, नबुझिने कुरा वा अल्मलिदो व्यवहार गरेमा, मन छटपटाहट भएमा, शारीरिक रोग वा बाख्री रोग भएमा, कामकाजमा मन नलाग्ने, निद्रा नलाग्ने, भूख नलाग्ने, दिक्क मान्ने, अत्याधिक रक्सी वा लागू पदार्थ सेवन गरेमा, लामो समयसम्म टाउको दुखी रहेमा वा एउटै कार्य बारम्बार दुख रायमा, मनमा केही कराएको भान भएमा तथा 5 वर्ष भन्दा माथिका बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता अन्य नशा तथा मानसिक समस्याबाट पीड़ित हुनु भएको छ भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ। साथै सोही दिन हाड जोड्ने नशा तथा बाथरोग विशेषज्ञ डाक्टर निरञ्जन अरियाल पनि आउँदै हुनुहुन्छ। यदि तपाईँलाई लामो समयदेखि हात खुट्टा शरीर दुख्ने, चलाउन अप्ठ्यारो पर्ने, ढाड कमर दुख्ने, फुल्ने, झमझम गर्ने, जोड्ने दुख्ने, पुरानो भात, युरिक एसिड, हड्डी मर्कने, सड्कने, खिएको, भाँचिएको भएमा एक्सरे तथा प्लास्टर गर्नु परेमा, साथै हाड जोड्ने, नसा तथा पाथरोग सम्बन्धी समस्या भएका बिरामीले सोही दिन सम्पर्क गर्न सक्नुहुनेछ। यस्तै उक्त दिन पेट, छाती, मुटु तथा सुगर रोग विशेषज्ञ डाक्टर एसके जयसवाल पनि आउँदै हुनुहुन्छ। उक्त दिन वरिष्ठ रेडियोलोजिस्ट डाक्टर दीपक बगालेद्वारा भिडियो एक्सरे गरिनेछ। पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ।
13: सम्पर्क स्थान प्रसन्न मेडिकल फर्मा भिरगोड बैरगारी मेन बजार प्रोप्राइटर प्रदीप आले। मोबाइल 9856279771 र 9641600866।
11: स्मरण रहोस् डाक्टर आउने दिन यही जेठ 2 गते शनिबार।

0: घरि कम्प्युटर बिग्रिन्छ, घरि लाइन जान्छ, हैरान भयो। कति धेरै काम गर्न थियो, गर्नै पाइएन।
1: बिग्रिका बनाएर कुनै भए बनाउला, नभए नयाँ किनौला। इन्भर्टर हाल्नु पर्नेछ, सिसिटिभी जडान गर्नेछ। मैले वालिङमा कम्प्युटरका क्षेत्रमा 12 वर्ष र सिसिटिभीको क्षेत्रमा 6 वर्षदेखि सेवा दिँदै आएको एपेक्स कम्प्युटर शोरूमबाट ल्याउने कुरा भइसकेको छ।
0: यहाँ कम्प्युटर, ल्यापटप बिक्री तथा मरमत, प्रिन्टर बिक्री तथा मरमत, सिसिटिभी जडान तथा मरमत, विभिन्न ब्रान्डका प्रिन्टरहरूको टोनर रिफिल तथा मरमत, फायर एक्सटेन्गुइसर बिक्री तथा रिफिल पनि गरिन्छ।
1: टेलिफोन, इन्टरकम, इन्टरनेट, नेटवर्किङ गरिनुका साथै इन्भर्टर जडान तथा मरमत गरिन्छ। ब्रोसर, क्यालेण्डर, सर्टिफिकेटहरू डिजाइन गरिन्छ। टाइम एटेन्डेन्स डिभाइस जडान तथा मरमत गर्नु परेमा हामीलाई सम्झनुहोस्।
0: एपेक्स कम्प्युटर शोरूम तथा सर्भिस सेन्टर, वालिङ 8 नयाँ बजारको ओह्रालो। सम्पर्क नम्बर 9856055271, 9468323809 र 9856050271।
2: हेलो, अर्ग्यानिक फुड ल्यान्ड हो?
3: हजुर, के सेवा गरौँ होला?
2: खाजा चाहिएको थियो, के छ होला विशेष परिकार? अनि अर्ग्यानिक गाउँ घरमै खाए जस्तो?
3: हाम्रोमा शुद्ध, स्वादिष्ट र ताजा सबै प्रकारका खाजा, नास्ता तथा खानाहरू उपलब्ध छन्। त्यसमा पनि विशेष परिकारमा कोदोको मोमो छ नि हजुर।
2: ओहो, कोदोको मोमो? हस्, हामी अर्ग्यानिक स्वाद लिनको लागि आइहाल्छौ है त।
4: अर्ग्यानिक फुड ल्यान्डमा कोदोको मोमो, ढिँडो, आटो जस्ता अर्ग्यानिक खाजा नास्ताहरू पाइनुका साथै स्वादिष्ट अचारहरू पनि। आवश्यक परेमा कोदो, कोदोको पिठो, मकै, हरेक प्रकारका गेडागुडीहरू सुपथ मूल्यमा पाइन्छ। अर्ग्यानिक तथा अन्य सबै प्रकारका शुद्ध, स्वादिष्ट र ताजा खाजा नास्ता खानु परेमा हामीलाई सम्झनुहोस्। अनि सुन्नुहोस् त, होम डेलिभरीको पनि व्यवस्था छ है।
2: सम्पर्कको लागि अर्ग्यानिक फुड ल्यान्ड, उपकार साकोसको आडेमा बिटी चोक जाने बाटो तर्फ।
4: प्रोप्राइटर कमल सुवेदी, मोबाइल नम्बर 9856061208।
5: ओहो अंकल, चिटिक्क परेको घरमा मौरी पो पाल्नु भएछ होइन? यो घर कहाँबाट ल्याउनु भएको?
6: ए नानी, दक्ष तालिम प्राप्त कालीगढबाट निर्माण गरिएको चिउरी खर्क मौरी घर उद्योगबाट ल्याएको हो नि। घर मात्र होइन नानी, मौरी पनि त्यहीबाट ल्याएको हो नि।
5: ए हो र अङ्कल, अनि यो चिउरी खर्क मौरी घर उद्योग चाहिँ कहाँ छ होला?
6: सुन नानी, भिलकोट चिउरी खर्कमा छ नि। त्यति मात्र हो र नानी, त्यहाँ त आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह, मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध गराइनुका साथै मौरी पाल्नको लागि प्राविधिक ज्ञान सिप पनि पाइँदो रहेछ। म त सबै कुराहरू सिकेर ढुक्क भई गोलाघाट नै ल्याएर आएको छु। घरलाई गहना जस्तो पनि हुने, मह पनि खान पाइने।
5: हजुर, हामी कहाँ दक्ष कालीगढबाट आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह, गोलाघार, खाली घार र मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध गराउनका साथै मौरी पाल्नका लागि प्राविधिक ज्ञान सिप र परामर्श दिइन्छ।
7: प्रोप्राइटर रत्न बहादुर गुरुङ, सम्पर्क नम्बर 0363-691-0004,
2: सम्पर्क मोबाइल 97484-34484।
8: चुरी घर मौरी घर उद्योग, भेटकोट नगरपालिका 7, स्याङ्जा।
9: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौं।
10: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
9: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
10: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
9: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
10: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
11: रेडियो आदिखोला 105.4

0: अल टाइम फार्मेसी पुरानो टाइम फार्मेसीमा डाक्टर आउने सूचना। यही जेठ दुई गते शनिबारका दिन नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर विपिन केसी आउँदै हुनुहुन्छ। वहाँबाट दिने सेवाहरू ज्यादै झस्किने, तर्सने, मुटु ढुकढुक भएको भान भएमा, धेरै पसिना आउने, रिसाउने भएमा, नबुझिने कुरा वा अल्मलिदो व्यवहार गरेमा, मन छटपटाहट भएमा, शारीरिक वा बाह्य रोग भएमा, कामकाजमा मन नलाग्ने, निद्रा नलाग्ने, भूख नलाग्ने, दिक्क मान्ने, अत्याधिक रक्सी वा लागू पदार्थ सेवन गरेमा, लामो समयसम्म टाउको दुखी रहेमा वा एउटै कार्य बारम्बार दोहोराएमा, मनमा केही कराएको भान भएमा तथा पाँच वर्ष भन्दा माथिका बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता अन्य नशा तथा मानसिक समस्याबाट पीड़ित हुनु भएको छ भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ। साथै सोही दिन हाट जोड्ने नशा तथा बाथरोग विशेषज्ञ डाक्टर भोगेन्द्र बहादुर केसी पनि आउँदै हुनुहुन्छ।
1: यदि तपाईँलाई लामो समयदेखि हात खुट्टा शरीर दुख्ने, चलाउन अप्ठ्यारो पर्ने, ढाड कमर दुख्ने, फुल्ने, झमझम गर्ने, जोड्ने दुख्ने, सुनिने, पुरानो भात, युरिक एसिड, हड्डी मर्कने, सड्कने, खिएको, फाँचिएको भएमा एक्सरे तथा प्लास्टर गर्नु परेमा, साथै हाट जोड्ने नशा तथा बाथरोग सम्बन्धी समस्या भएका बिरामीले सोही दिन सम्पर्क गर्न सक्नुहुनेछ।
0: यसै प्रत्येक दिन अनुभवी मेडिकल अफिसर एमबीबीएस डाक्टरबाट सेवा दिनुका साथै एक्सरे, भिडियो एक्सरे, फार्मेसी, प्रयोगशाला सेवा चौबिसै घण्टा उपलब्ध छ। पुनश्च फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ। सम्पर्क स्थान अल टाइम फार्मेसी, पुरानो टाइम फार्मेसी, वालिङ नौ तल्लो वालिङ, प्रोप्राइटर मनोज खनाल, फोन नम्बर 63341400006, मोबाइल 98560255266। स्मरण रहोस्, डाक्टर आउने दिन यही जेठ दुई गते शनिबार।
2: उमेरले नेटो काट्न थालिसक्यो, सधैँ त्यस्तै। अब त छोराछोरीको भविष्य पनि हेर्ने होला नि। होइन, यसरी कतिन्जेल पुग्छ? कमाएको पैसाको टुङ्गो नै छैन। अलिअलि पैसा बचत गर्न सिके पनि त हुन्थ्यो।
3: कहाँ लगेर बचत गर्नु? खल्तीमा राखे त्यसै खर्च हुन्छ, बैङ्कमा राख्नु भने राम्रो ब्याज दिने बैङ्क नै देखिँदैन।
2: पल्ला घरे कान्छाले भएको पैसा त्यही भकुण्डेमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर घडेरी किनै घर बनाए। हामी पनि जहाँको त्यही।
3: ल ल, त्यसो हो भने हामी पनि त्यही फुलबारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरौला।
2: हाम्रा सेवा तथा सुविधाहरू
3: अत्याधुनिक कम्प्युटर सफ्टवेयर मार्फत आर्थिक कारोबार गरिने,
2: आकर्षक ब्याज दरमा बिमा सहित निश्चित संकलन गरिने,
3: सर्वसुलभ तरिकाबाट छिटो छरितो कर्जा प्रवाह गरिने,
2: दैनिक बचतको निश्चित संकलन र भुक्तानीका लागि घर दैलोमा गएर सेवा प्रदान गरिने,
3: आइएमई, प्रभु, वेस्टर्न युनियन, पृथ्वी, क्रिस जस्ता मनी ट्रान्सफरहरूबाट विश्वको जुनसुकै ठाउँबाट पठाएको पैसा तुरन्त भुक्तान दिइने व्यवस्था।
2: फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ फकुन्डे।
0: सम्पर्क फोन नम्बर 63341400।
2: हाम्रा सेवा तथा सुविधाहरू
3: अत्याधुनिक कम्प्युटर सफ्टवेयर मार्फत आर्थिक कारोबार गरिने,
2: आकर्षक ब्याज दरमा बिमा सहित निश्चित संकलन गरिने,
3: सर्वसुलभ तरिकाबाट छिटो छरितो कर्जा प्रवाह गरिने,
2: दैनिक

0: होइन यही चौपाटीमा बतास चल्यो भन्दै बस्ने हो कि अब बजारतिर पनि लाग्ने हो। धानको बिउ राख्ने बेला भयो, म त धानको बिउ लिन भनेर बजार जान लागेको हो।
1: ए साँच्चै है, मलाई पनि कुखुराको भाले भाले चल्ला लिन थियो, म पनि हजुर सँगै जान्छु है।
0: ल त्यसो भए तिमीलाई कुखुराको भाले भाले चल्ला अनि मलाई धानको बिउ एकै ठाउँमा पाइने पसलमा जाउँ न त।
1: हुन्छ त्यसो भए वालिङ 8 मोडमा रहेको गरिमा एग्रोमा जाऊ न त, त्यहाँ कुखुराको भाले भाले चल्ला अनि धानको बिउहरू रामधान, सामा, सावित्री तथा हाइब्रिड धानहरू US 312, US 305, उपज, राजा, चाइनिज जिटेन, शान्ति, च्याम्पियन, हर्दीनाथ, JK 33 33, 64 44 अनि झार मार्ने विषारी पनि पाइन्छ। त्यति मात्रै नभएर विभिन्न तरकारीका बिउ बिजनहरू, गाई भैँसीका औषधि, कुकुर बिराला, बङ्गुरका औषधि तथा दानाहरू पनि पाइन्छ।
2: गरिमा एग्रो वालिङ 8 मोड स्टाफ होटलको आडैमा वालिङ सिटी पोलिक्लिनिकको ठ्याक्कै अगाडि।
1: प्रोप्राइटर कृष्ण भट्टराई र अस्मिता न्यौपाने, मोबाइल 9856051068 र 9836707071।
2: एक पटक आएर त हेर्नुहोस्, तपाईँलाई फर्की फर्की आउने बनाउने जिम्मा हाम्रो हो।

0: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: नेपाल सरकारबाट मान्यता प्राप्त स्याङ्जा जिल्लाकै पुरानो विगत लामो समयदेखि धेरै विद्यार्थी उत्तीर्ण गराउन सफल दक्ष अनुभवी कोरियन भाषा प्रशिक्षकबाट प्रशिक्षण दिइने एस आवर कोरियन ल्याङ्ग्वेज क्याम्पस रोडमा ईपीएस टोपी कोरियन भाषा परीक्षा 2027 लागि नयाँ मोडलमा नयाँ कक्षामा धमाधम कक्षा सञ्चालन भइरहेको हुँदा इच्छुकले समयमै सम्पर्क गर्नुहोला। अन्य थप जानकारीका लागि भाषा प्रशिक्षक प्रेम भण्डारी मोबाइल 9841624288 र 9843686 46।

0: to all.
1: निकै सोचमा परे जस्तो देखिनु भएको छ नि माइलोबा, के पर्यो त्यस्तो?
2: मास्टर बाबु, छोराको बिहे गर्न आँटेको, सुनका गरगहना किन्न कहाँ जाने होला भनेर सोचेको नि।
1: सुनका गहना जस्ता सामान किन्दा विश्वासिलो र भरपर्दो स्थायी दोकान रोज्नु पर्छ, साफेर गर्न पनि सजिलो होस्।
2: त्यस्तो दोकान कहाँ पर्छ त मास्टर बाबु?
1: आकर्षक र राम्रा सुन चाँदीका गरगहना ढुक्क भएर किन्नका लागि विश्वासिलो र भरपर्दो यही हाम्रो वाली बजारमा रहेको उही पुरानो चिर परिचित पसल हिमाल सुन चाँदी पसल छँदैछ। त्यहाँ शुभ विवाहमा चाहिने समय अनुसारका सम्पूर्ण गहनाका सेटहरू र अन्य कुनै पनि कार्यको लागि सुन चाँदी गहना उचित मूल्यमा पाइन्छ नि।
2: विगत लामो समयदेखि ग्राहक वर्गहरूको सेवामा समर्पित रहे, ग्राहक वर्गहरू माझमा विश्वास कमाउन सफल रहेको यस हिमाल सुनचाँदी पसल समयको गतिसँगै अझ व्यवस्थित सुदृढ गर्दै तपाईँहरूको सेवामा समर्पित रहेको जानकारी गराउँछौ।
1: हाम्रा सेवाहरू आधुनिक तथा परम्परागत डिजाइनका छापावाला सुनका सम्पूर्ण गरगहना पाइन्छ।
2: हिराका गहनाहरू पाइनुका साथै अन्य बहुमूल्य पत्थर जडित गहनाहरू पाइन्छ।
1: सुनको शुद्धतामा पूर्ण ग्यारेन्टी रहनुका साथै बाई ब्याक ग्यारेन्टी हुनेछ।
2: सुखको गहना दुःखको खजना।
1: प्रोप्राइटर हिमलाल सुनार एन्ड सन्स विष्णु, हिमाल सुन चाँदी पसल।
2: फोन नम्बर 063-44-235, मोबाइल नम्बर 98-560-55-250।
3: ओहो काकी, के को सिङ्गर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
4: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
3: के रे, नानी त भर्खर 17 की लागि होइन र?
4: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
3: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ।
4: ए हो र?
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: छाया क्षेत्र फार्मेसीमा डाक्टर आउने सूचना। यही जेठ 2 गते शनिबारका दिन सुगर, प्रेसर, दम तथा थाइराइड रोग विशेषज्ञ डाक्टर सरोज पोखरेल आउँदै हुनुहुन्छ। यदि तपाईँहरूमा अत्याधिक प्यास लाग्ने, छिनछिनमा पिसाब लाग्ने, भोक धेरै लाग्ने, तौल घट्दै जाने, हात खुट्टा झमझमाउने वा ओठ तालो सुक्ने, घाउ चोट लागेमा निको हुन धेरै समय लाग्ने, दृष्टि धमिलो हुने र अत्याधिक थकाई लाग्ने, टाउको पछिल्लो भाग दुख्ने वा भारी हुने, चक्कर लाग्ने, नाकबाट रगत बग्ने, छाती दुख्ने वा ढुकढुकी बढ्ने, तौल बढ्ने, जाडो धेरै हुने, कब्जियत हुने, छाला सुक्खा हुने र स्वर धोत्रो हुने, तौल घट्ने, गर्मी धेरै हुने, पसिना आउने, हात काम्ने र छटपटी हुने, सास फेर्न गाह्रो हुने, खोकी लाग्ने, छाती कसिलो भएको महसुस हुने लगायतका समस्या भएका बिरामीहरूले उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ। पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ।
7: सम्पर्क स्थान छाया क्षेत्र फार्मेसी, वालिङ 8 खेल मैदान जाने बाटो। फोन 063-44-044, मोबाइल 98-60-81-173।
6: स्मरण रहोस्, डाक्टर आउने दिन यही जेठ 2 गते शनिबार।
8: यासरा, किन बोलाएको मलाई?
9: हेर्न, मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन। अरे कतै छैन अलि विश्वासिलो ज्योतिष?
8: ए, मेरो पनि न स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाउँछ, अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ, मेदीमा छ रे, म पनि जान्छु त नि।
10: हाम्रा विशेषताहरू।
11: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ।
10: ग्रह दशा र कुल देवता साथै पितृदोष, घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या, घर परिवारमा मेलमिलाप नहुने, विभिन्न दुःख कष्ट, अशान्ति, रोग, धन्नाश हुने, शत्रु लाग्ने, हरेक असफलता, मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ।
11: मोत्र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने, गर्भ खेर जाने हुने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ।
10: जमिनको माटो हेरी भूमि दोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
11: युवा तथा बालबालिका सम्बन्धी रिसाउने, पढ्न मन नलाग्ने, झोक्राउने, अटेरी गर्ने, यौवन अवस्थाको प्रेम रोग, प्रेम असफल, वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ।
10: रक्षादी जन्तर बुटी, सुरक्षा कवच, आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति गरिन्छ
11: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङ छ मिर्दी बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको दोस्रो तलामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी मोबाइल 9846654123 र 9806661052।
0: होइन के भयो, किन बन्द भएको गाडी?
12: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन, कति छिटो बिग्रिएको बन्द भएको भइसक।
0: कुन ब्याट्री फेरेको हो र यति छिटो बिग्रिएको?
12: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन।
0: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिँदैन त? वालिङ 8 जैसी पदेरामा छ नि कामना इलेक्ट्रिकल, हो त्यहाँ पाइन्छ एक्साइड ब्याट्री, लामो समय टिक्ने र भर पर्दो पनि हुने। त्यही गएर एक्साइड ब्याट्री राखिहाल्न त?
12: हुन्छ, म त्यही जान्छु, गएर फेरिहाल्छु।
13: एक्साइड ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल। एक्साइड ब्याट्रीमा 2-5 वर्षसम्मको वारेन्टी पनि रहेको छ।
14: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल।
13: हामी कहाँ एक्साइड ब्याट्री, इन्भर्टर, सोलर, कुलर, मोटर, सिमनी, गिजर, हिटर, एनएसटार, आरओ फिल्टर साथै घर, अफिस, उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मरमत गर्ने एकमात्र भर पर्दो पसल कामना इलेक्ट्रिकल। वालिङ 8 जैसे भन्देरा, प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र सावित्री अर्याल रेग्मी।
14: फोन नम्बर 0364145002, मोबाइल 9850604502 र 9860501।
15: रेडियो आदिखोला 105.4

0: हो साथी हो मजा आएगा है ना हो।
1: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
2: उनीहरूमा रहेको ज्ञान सीप र अनुभवलाई पुष्टान्तरण गरौं।
1: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार माया र सम्मान गरौं।
2: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार सरसफाई र उपचारमा ध्यान पुर्याउं।
1: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
2: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
1: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिऊ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: आमाले जति बेला नि सन्चो भएन भन्नुभएको छ, खास के समस्या भएछ? म अस्पताल लगेर ल्याउँछु है।
4: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ, रातभरि सुत्नु भएको छैन, बरु कहाँ लैजानुहुन्छ?
3: वालिङ छ मिर्दीको तल्लो चोकमा, पुलको नजिकै मिर्दी क्लिनिक छ, त्यही लैजान्छु।
4: हजुर, विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू।
3: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा।
4: हरेक दिन अनुभवी एमबीबीएस डाक्टरहरूद्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा।
3: आधुनिक ल्याब प्रयोगशालामा रगत दिशा पिसाब खकार वीर्य सुगर र कोलेस्ट्रोल परीक्षण सेवा।
4: मुटुको जाँच ईसीजी सेवा।
3: भाँचिएको हड्डी प्लास्टर सेवा।
4: डिजिटल एक्सरे सेवा।
3: चिरफार गर्ने
4: थाइराइड जाँच।
3: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा।
4: सर्वसुलभ फार्मेसी सेवा।
3: सम्पर्क स्थान मिर्दी क्लिनिक, वालिङ नगरपालिका 6 मिर्दी, तल्लो चोक पुलको नजिकै।
4: फोन नम्बर 0364-41-87, मोबाइल 98469-71-7140।
5: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
6: त्यही धुमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
7: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भएँ। म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
8: धुमपान गर्न छोडौं, स्वस्थ जीवन बाँचौ।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
10: ए दिदी, पक्लिस्ट भनेको होइन, हतार हतार गर्दै कता हो र?
11: घर बनाए त सकियो, अब डेकोरेसनको लागि फर्निचरका सामानहरू किन्न भनेर बजार जान आँटे कि नि बहिनी।
10: फर्निचरको सामानहरू दिदी, त्यसो हो भने वालिङ एक रामबाजमा रहेको सफल फर्निचरमा जानु न, त्यहाँको फर्निचरका सामानले साँच्चै घर सुन्दर बन्नेछ।
11: ए साँच्चै हो र? ल ल, त्यसो भए त म त्यही गइहाले।
12: हाम्रा सेवाहरू फर्निचर तथा फर्निसिङका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइनुका साथै अर्डर अनुसार घर तथा अफिसियल सामानहरू तयार पारिन्छ। नोट, बैरघारी प्रगति टोल मुल्का चौतारी तथा नगरपालिका रोडबाट जैसी पदेरा सरेको जानकारी गराउँदछौ। सफल फर्निचर उद्योग भिरकोट 6 सुन्दर बजार, वालिङ 1 रामबासा, सोरुम भिरकोट 1 बैरघारी मेन रोड, वालिङ 8 जैसी पदेरा। मोबाइल 98560-39988 र 98560-55988।
13: मल्ल फार्मेसीमा डाक्टर आउने सूचना। यही जेठ 2 गते शनिबारका दिन सर्जन रोग विशेषज्ञ डाक्टर ओम बहादुर कार्की आउँदै हुनुहुन्छ। यदि तपाईँहरूमा शरीरमा दुख्ने वा नदुख्ने खालका गाँठा गुठी, डल्ला, पुरानो घाउ, खटिरा, दाग, पुरानो अपरेशनको समस्या, पायल, हर्निया, अण्डको सुनिने, कान्छिया थिएको, नङ गढेको, बारम्बार मुसा आइरहने समस्या, अनावश्यक गुठी आउने जस्ता समस्याहरू छन् भने स्वास्थ्य परीक्षण गराई स्वास्थ्य लाभ लिनुहोला। साथै सोही दिन पेट, छाती, मुटु रोग विशेषज्ञ डाक्टर एसके जयसवाल पनि आउँदै हुनुहुन्छ। यदि तपाईँलाई पेट, छाती, मुटु तथा सुगर रोग सम्बन्धी समस्याहरू जस्तै पेट दुख्ने, फुल्ने, पोल्ने, खानामा नलाग्ने, अमिलो पानी आउने, पेटको अल्सर, सास फेर्न गाह्रो हुने, चक्कर लाग्ने, शरीर सुनिने, हात खुट्टा फुल्ने, टाउको बढी दुख्ने, खकारमा रगत देखिने, शरीर दुब्लाउँदै जाने, पिसाब बढी लाग्ने, तिर्खा बढी लाग्ने, मुख सुक्खा हुने, शरीर हात खुट्टा झमझम गर्ने लगायतका लक्षण भएका बिरामीहरूले उक्त दिन सम्पर्क राख्न सक्नुहुनेछ। उक्त दिन मुटुको इको पनि गरिनेछ। पुनश्च फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ।
14: सम्पर्क स्थान मल्ल फार्मेसी, वालिङ 8 तल्लो वालिङ, प्रोप्राइटर सुरेन्द्र मल्ल, स्वर्गीय पिता रामलाल मल्ल, फोन 0063-44-0051, मोबाइल 98560-52-49।
13: स्मरण रहोस्, डाक्टर आउने दिन यही जेठ 2 गते शनिबार।
15: सधैँ सामान्य कपडा लगाएर हिँड्ने मान्छे आज त राम्रो कोट प्यान्ट लगाएर हिँडेका छौ त। यति राम्रो कोट प्यान्ट कहाँ सिलायो तिमीले?
16: दिमाग हुनुपर्छ दिमाग। कपडा जस्तो कुरा सधैँ सिलाइँदैन, परेको बेलामा मात्र सिलाइन्छ। त्यसैले राम्रो कपडा सिलाउने टेलरिङ छनौट गर्नुपर्छ। मेरो छनौट चाहिँ एङ्गुवालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो।
15: हामी कहाँ दौरा सुरुवाल, आधुनिक डिजाइनका कोट प्यान्ट, स्कूल कलेज तथा सम्पूर्ण अफिसियल कपडाहरू दक्ष कारीगरबाट तयार गरिन्छ। साथै इमर्जेन्सी कपडा र रेडीमेड कोट प्यान्ट पनि उपलब्ध छ।
16: प्रोप्राइटर बीपी चोकको रामुदाई, स्टाइल सर्टिङ फिटिङ टेलरिङ सेन्टर, वालिङ आठ मोड, गरिमा ब्याङ्कको ओह्रालोमा।
15: मोबाइल 98135 56496।
17: रेडियो आदिखोला 105.4

राखी मन मेरो थामी एन हावा सँगै बराली फोटो तिम्रो जिम्मा खोजे तिम्रो मिठो बोलीले नै एकान्तमा आफै बोले सजाइदेऊ कि तिमीलाई मैले सुलो चाहिँ तिमीसँगै लुकाइदेऊ कि छाती भित्र माया पो यो बोलीसँगै

0: होइन बहिनी, बाबु किन यसरी रोइरहेको छ?
1: हेर्नुहोस् न दिदी, उपचारको लागि कहाँ कहाँ पुर्यायो, निको नै भएको छैन।
0: ए बहिनी, एकपटक वालिङ हस्पिटलमा जानुहोस् त, त्यहाँ त हरेक दिन बाल रोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि।
2: हजुर, वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ। साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ। यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अन्जु अर्यालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ।
3: यदि महिलाहरूमा बारम्बार गर्भ खेर जाने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, ढाड कम्मर दुख्ने, सेतो पानी बग्ने, चिलाउने, आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
2: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली, वालिङ 9 भकुण्डे ठाडो लाइन, फोन नम्बर 0638412133।
4: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
5: तपाई हाम्रै सुन्दर नगरी वालिङ बजारको एकमात्र विश्वस्तरीय आधुनिक प्रविधि सहितको स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली सञ्चालनमा आएको छ।
6: हामी कहाँ अत्याधुनिक प्रविधि तथा दक्ष जनशक्तिबाट रगतमा सुगर, थाइराइड, युरिक एसिड, कोलेस्ट्रोल, 3 महिने सुगर जाँच, मुटुको PTINR, मृगौलाको जाँच, कलेजोको जाँच, जन्डिस परीक्षण, रगतको क्यान्सर, पाछेघरको मुखको क्यान्सर तथा अन्य क्यान्सर जाँच, दिशा पिसाब तथा खकार जाँच, वृय जाँच, ट्युमर मार्कर, भिटामिन डी, B12, रक्त अल्पताको जाँच लगायतका विभिन्न स्वास्थ्य परीक्षणहरू न्यूनतम शुल्कमा गरिनुका साथै होल बडी चेकअप विशेष छुटमा गरिन्छ। त्यस्तै वैदेशिक रोजगारीमा जानेहरूको लागि प्री मेडिकल समेत गरिन्छ।
5: सम्पर्क वालिङ प्याथोलोजी प्राली, तल्लो वालिङ अल टाइम फार्मेसीको अगाडि।
6: सम्पर्क फोन नम्बर 0635900018, मोबाइल 9840516635 र 9813969611।
5: न्यूनतम शुल्कमा गुणस्तरीय स्वास्थ्य परीक्षणको लागि वालिङ को एकमात्र स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली।

0: वालिङ साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध।
1: पानी जीवन हो, पानीका स्रोतको संरक्षण गरौं,
0: पानीको सही उपयोग गरौं, धाराको टुटी राम्रोसँग बन्द गरौं, जथाभावी पानी खेर नफालौं,
1: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौं,
0: के मिटर तथा गेटबल बिग्रेको त छैन, बेला बेलामा चेक गरौं,
1: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन, यदि छ भने तुरन्तै बदलौं,
0: कहीँ कतै पानीको मेन लाइन, वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेर गइरहेको त छैन, यदि छ भने कार्यालयमा तथा खाने पानी कर्मचारीलाई तुरन्त खबर गरौं,
1: पानीको स्रोत वरिपरि फोहोर नगरौं, नफालौं र त्यस्तो गरेको देखेमा खबर गरौं,
0: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौं र जरिवानाबाट बचौं,
1: पानीको महसुल इलेक्ट्रोनिक मिडिया, मोबाइल कम्प्युटर तथा बैंक मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौं,
0: कोही कसैले पानीको पाइप काट्ने, तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ।
1: पाइपलाइन भएको स्थानमा बाटो विस्तार, नाला निर्माण, घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खाने पानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा दुई दिन अगावै पूर्व जानकारी गराऊ।
0: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू नगद रु 22,000 गरिमा विकास बैंकमा डिपोजिट भाउचर, नागरिकताको फोटोकपी, एक प्रति फोटो, लालपुर्जाको फोटोकपी र सम्बन्धित वार्डको सिफारिस।
1: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
0: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 063-441-469 र 063-441-268।
1: स्वच्छ पानी, स्वस्थ जिन्दगानी।
0: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा।
2: के भयो दाइ हजुरलाई? रिसले रातो पिरो भएको छ त अनुहार।
3: के हुनु र भाइ, यो नेट चल्दै चल्दैन, आज पनि काम गर्न पाइएन।
2: हो र दाइ, मेरो पनि नेट नचलेर हैरान नै भएको छ भनेको, के गर्ने हो खै?
4: होइन दाजुभाइको गफ त निकै जमेको छ, खासमा के भएछ?
3: हेर न बहिनी, यो नेटले काम नगरेर अफिसको काम गर्नै पाइएन, यता भाइको नि यस्तै छ भन्दैछन्।
4: हो र, अब हजुरहरूले विश्व स्तरीय रूपमा इन्टरनेट सेवा दिँदै आएको र देशका 77 जिल्लामा सञ्चार भएको ओल्डिङ जोड्नु त यस्तो समस्या भोगिरहनु पर्दैन। देशै ठूलो इन्टरनेट कम्पनी भएको, अत्यन्तै सुलभ दरमा दूरसञ्चारको क्षेत्रमा सबैभन्दा बढी ग्राहकहरूको रोजाइमा परेको छ नि। अझै यो ओल्ड लिङ्कले त निशुल्क 5G को ड्युअल ब्यान्ड राउटर पनि ल्याएको छ। अनलाइन गेमहरू खेल्न, लाइभ स्ट्रिमिङ गर्नलाई एकदमै राम्रो छ।
0: नयाँ इन्टरनेट जडानका लागि मोबाइल 9801530050, सहयोगका लागि मोबाइल 9801530051।
5: छिटो भनेको वर्ल्ड लिङ्क।
6: यस समयको साथमा जितु सुनचाँदी पसल वालिङ 8 पेट्रोल पम्पको नजिकै जैसी 15 जाने बाटो तर्फ विश्वासिलो, भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ।
7: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

0: अहिले यो त 7105.4 मेगाहर्जको रेडियो आदि खोलेर चाहिँ के हो?
1: नमस्कार, म देवीराम पराजुली जिरे खोर्सानीको भोक लायो। तपाईँ यतिखेर सुन्दै हुनुहुन्छ आदि खोला एफएम 105.4 मेगाहर्ज।
2: ओहो रामु दाई, कता हिँड्नु भयो?
3: कता हिँड्नु, धानको बिउ राख्ने बेला भयो। धानको बिउ लिन बजार जान लागेको नि।
2: कुन धान लगाउने विचार गर्नु भयो र?
3: कुन धान लगाउने हो भनेर सोचिरहेको छु, कुन लगाउँदा ठिक होला नि?
2: ल दाई, पनि युएस कम्पनीको युएस 312 शङ्कर धान लगाउने नि।
3: यो धान कस्तो छ नि बहिनी?
2: यो धान त नेपालमा सर्वाधिक किसानले प्रयोग गर्दै आइरहेको, खानामा मिठो, पाक्नलाई नै छिटोका साथै मध्य पहाड़ी क्षेत्रमा पनि नेपाल सरकारद्वारा सूचीकृत गरिएको धान हो नि।
3: ए हो र, त्यसो भए म पनि ढुक्कसँग शङ्कर धान युएस 312 धानको बिउ लिएर आउँछु। अरूलाई पनि युएस 312 धान नै लगाउन भन्छु।
2: हुन्छ दाई, सँगै जाउँ है युएस 312 धानको बिउ लिनलाई।
4: नेपाली माटोले रोजेको, किसानले खोजेको शङ्कर धान युएस 312 लगाई आफ्नो उत्पादन बढाउनु हो।
5: तराई र मध्य पहाड़ी क्षेत्रमा नेपाल सरकारद्वारा सूचीकृत शङ्कर धान युएस 312 खोजी खोजी लगाऊ, उत्पादन बढ्ने छ।
6: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो। दुई चार दिन भइसक्यो, एसी पनि चलेको छैन। कहाँ जाने हो, के गर्ने हो, अत्तो पत्तो भएन।
7: होइन, के भयो र किन लखर गरेको हो?
6: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु। किनेको पनि धेरै भएको छैन, राम्रोसित कहाँ बनाउँछन् होला?
7: ए कुरो त्यस्तो भयो, पिर नगर न। विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र। त्यहाँ गएपछि ढुक्क हुन्छ।
6: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मर्मत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ। सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ। किचन चिम्नी, टिभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ।
7: स्याङ्जा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। यहाँ विभिन्न कम्पनीका सामानहरू सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ।
6: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, वालिङ 8 नयाँ बजार लाइन, राधे राधे चोकबाट 3 घर तल। प्रोप्राइटर कृष्ण पाठक। सम्पर्क मोबाइल 98560-54963, 98560-55104 र 98028-47723।

0: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
1: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथराइज शोरूम आरती उज्जवल सुज हाउस वाली नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए।
0: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
1: गोल्ड स्टारको आधिकारिक शोरूम अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ आठ नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज, स्कूल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
0: गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ आठ नयाँ बजार चोक।
1: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी।
0: मोबाइल 9849618921 र 9842939399।
2: के तपाईँ घर बनाउँदै हुनुहुन्छ? यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका ओडा नम्बर 6 आबडाली पुलको नजिक तारादेवी ब्लक उद्योगलाई सम्झनुहोला। हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा, गिटी, बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ। प्रोप्राइटर देवेन्द्र थापा। सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट वालिङ मोड। फोन नम्बर 0363443031। मोबाइल 9856553031।
3: कम्प्युटर इन्स्टिच्युटमा एक महिनेदेखि एक वर्ष कम्प्युटर कोर्सहरू र जापानिज भाषाका कक्षाहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौ।

0: हेलो भाई, तिमी पोखरा नै छौ नि है? मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ र?
1: यहाँ दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरीमी प्रिन्ट भएको आईडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
0: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ?
1: वालिङ आठ केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि।
0: हजुर, हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड, कप प्रिन्ट, टी सर्ट प्रिन्ट, सपिङ ब्याग प्रिन्ट, क्यालेन्डर, निमन्त्रणा कार्ड, भिजिटिङ कार्ड, फ्लेक्स प्रिन्ट, लाइट बोर्ड, प्रमाण पत्र, विवाह कार्ड छपाई, बिल, किताब छपाई, डिजिटल छाप तथा डीटीएफ प्रिन्ट लगायतका कामहरू छिटो छरितो र सुपथ मूल्यमा गरिन्छ।
2: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्।
0: ग्लोबल मल्टी प्रिन्ट सेन्टर, वालिङ आठ केदारनाथ मार्ग, प्रोप्राइटर बलराम चौधरी।
2: मोबाइल नम्बर 9865019076, 9861719076 र 9817682123।
3: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
4: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
3: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 0615855905746044।
4: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
0: ओ माइलाबा, बिरामी हुनु भयो कि कसो?
5: हो नि नानी, सन्चो छैन, कहाँ जाने होला, रचाउमा पैसा पनि धेरै छैन, स्वास्थ्यमा गुणस्तरीय सेवा कहाँ पाइन्छ होला नानी?
0: ल, चिन्तै नलिनुहोस् न माइलाबा, हाम्रो मिर्दीमा विगत 15 वर्षदेखि सेवा दिँदै आएको हाम्रो प्राइम फार्मेसी, प्राइम क्लिनिक छ नि, कम मूल्यमा गुणस्तरीय सेवा दिइरहेको छ। यहाँ प्रत्येक दिन निशुल्क अनुभवी डाक्टर एचए अहेबाबाट चेक जाँच हुन्छ नि। प्रत्येक दिन एक्सरे, रगत, पिसाब परीक्षण, माइनर अपरेशन, टाका लगाउने, ड्रेसिङ गर्ने पनि गरिन्छ नि। हाम्रो प्राइम फार्मेसी वालिङ 6 मिर्दीमा डाक्टर आउने सूचना। प्रत्येक महिनाको दोस्रो शनिबार वृहत मुटु चेक जाँच हुने, उक्त दिन पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका वरिष्ठ मुटु, सुगर, थाइराइड, बाथ, फोक्सो रोग विशेषज्ञ एमडी कार्डियो डाक्टर आशिष त्रिपाठीद्वारा चेक जाँच हुने हुँदा उक्त दिन मुटुको भिडियो एक्सरे, इको र ईसीजी पनि गरिन्छ। त्यस्तै प्रत्येक महिनाको तेस्रो शनिबार वरिष्ठ छाला, यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर सौरभ अरियालद्वारा छाला सम्बन्धी सम्पूर्ण उपचार हुने हुँदा, साथै उक्त दिन महिला पाठ्यघर रोग विशेषज्ञ डाक्टर रूपा पनेरोबाट गर्भवती महिला, पाठ्यघर सम्बन्धी समस्या भएका बिरामीहरूको उपचार पनि गरिन्छ।
5: पुनश फोनबाट नाम दर्ता गर्न सक्नुहुनेछ र फेसबुकमा हाम्रो प्राइम फार्मेसी सर्च गरेर फलो गर्न सक्नुहुनेछ।
0: हाम्रो प्राइम फार्मेसी, प्राइम क्लिनिक, वालिङ 6 मिर्दी, जगत रोड। फोन नम्बर 9844-85411।
6: ए अंकल, गालामा हात राखेर अध्याएर मुख लाएर बस्दै हुनुहुन्छ, हैन के भएको छ र तपाईलाई?
7: के हुन्थ्यो र नानी, यही दाँतले त सताउँछ नि जहिले पनि। दुई चार दिन भयो न राम्ररी खाना खाएछु, न त सुतेको नै छु, कहिल्यै सन्चो नहुने भयो मलाई त।
6: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि।
8: उपलब्ध सेवाहरू,
9: वालिङमा पहिलो पटक दन्तरोग विशेषज्ञबाट दाँत परीक्षण,
8: दाँत सफा गर्ने टल्काउने,
9: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
8: दाँतको जरासम्म सफा गरी भर्ने,
9: दाँत उखेल्ने, कृत्रिम दाँत राख्ने,
8: दाँतमा खोल राख्ने,
9: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने,
8: बाङ्गो टिङ्गो दाँत मिलाउने,
9: बच्चाहरूको दाँतको विशेष उपचार,
8: मुखको धेरै पुरानो समस्याहरू, मुख गनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार। विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माइल डेन्टल केयर वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ।
9: सम्पर्क कान्तिपुर स्माइल डेन्टल केयर, वालिङ बजार, मल्ल फार्मेसी अगाडि।
8: मोबाइल 9864-21629 र 9864-68251।
10: रेडियो आदिखोला 105.4

0: नाक छोड़ी काम काम छोड़ी नाक बीमारले नि कहिले नछोड्ने भयो
1: हैन ए दाई बीमारले फेरि च्यापेको क्या हो गुनगुनाई रहनु भएको छ त
0: बीमार कहिले निको होला र खै सधैँको यस्तै एक एक थोक बीमारले च्यापेको च्यापै छ त नि नानी
1: नातिनुस् न दाई वालिङ आठ मिर्दी खरिपुटमा जानु त चेक जाँच गर्न लुनिभा फार्मेसी छ त्यहाँ त एमबीबीएस एमडी डाक्टर पीके सिंह द्वारा 24 घण्टा बिरामीहरूको स्वास्थ्य चेक जाँच गरिन्छ नि अनि काठमाडौँ तथा पोखरामा लामो अनुभव सँगालेका विशेषज्ञहरू पनि आउँछन्
0: यहाँ उपलब्ध विशेषज्ञ सेवाहरू
1: जनरल मेडिसिन फिजिसियन मुठु रोग मृगौला रोग मस्तिष्क तथा स्नायु रोग दम छाती तथा फोक्स रोग हाड जोड्नी तथा नसा रोगका साथै स्त्री तथा प्रसूति रोग सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ
0: सम्पर्क लुनिभा फार्मेसी वालिङ आठ मिर्दी खरिबोट मोबाइल 98565867
1: ओ एमजी श्रेया कसम तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर कुन इन्टरनेसनल ब्रान्डको शरण पुगेर आयो
2: थ्याङ्क यू रिया इन्टरनेसनल होइन बाबा यो त हाम्रै वालिङको मन्जु ब्युटी सलुनको कमाल हो नि
1: सिरियसली वालिङमा यस्तो वाव लुक्स दिने सलुन छ म त छक्क परे
2: छ नि वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन्डै अमेजिङ छ मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो अहिले त ग्लास हेयर जस्तै चम्किन्छ
1: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो त्यहाँ हुन्छ
2: अफकोर्स ब्राइडल मेकअप नेल एक्सटेन्सनदेखि लिएर लेडिज र जेन्ट्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ
1: ल अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले
2: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट बोटक्स बोटोलेक्स न्यानो प्लास्टिया हेयर स्मुदिङ हेयर कलर हेयर रिपेयरिङ ब्राइडल मेकअप नेल आर्ट नेल एक्सटेन्सन फेसियल हाइड्रा फेसियल ट्रिटमेन्ट स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ
3: साथै यहाँहरूले मन्जु ब्युटी सलुन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ
1: प्रोपराइटर मन्जु भण्डारी र विमल भण्डारी मन्जु ब्युटी सलुन एन्ड ट्रेनिङ सेन्टर वालिङ आठ जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला
2: सम्पर्क मोबाइल 98462 98145
4: सुन्नु न
0: भन त
4: पल्लो घरको दिदीले कति राम्रो दराज ल्याउनु भएको रहेछ नि हजुर पनि जान न भकुण्डेमा रहेको बाबा फर्निचरमा पाइन्छ अरे नि त कस्तो राम्रो छ
0: बाबा फर्निचर वालिङ 10 भकुण्डे प्रोप्राइटर ओम शर्मा मोबाइल 98560 31966
1: कार्यक्रम आटियो अरू तयारी पुरा भयो खाजा नास्ता यही बनाउन सम्भव देखिएन कसरी व्यवस्था मिलाउने होला म्याडम
5: वालिङकै पुरानो शुद्ध र स्वादिष्ट खाजा नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि त्यहाँबाट ल्याउनु पर्ला
1: ठिक भन्नुभयो म्याडम त्यहीबाट ल्याउनु पर्ला विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै बर्थडे केक डेरीजन्य पदार्थहरू दूध दही पनिर नौनी घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ
5: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला
1: नवदुर्गा मिष्ठान्न भण्डार वालिङआठ मोड पेट्रोल पम्पको अगाडि प्रोप्राइटर रेशमीलाल कोइराला र विजय कोइराला सम्पर्क नम्बर 063-4141-246 मोबाइल 98560-50119 र 98560-33246

0: नहेर आज पनि आधा सामान त छोडिराखेको छ। खै त पूजाको सामान
1: एकै ठाउँमा सबै पाउने भए पो सबै सामान आउँथ्यो र भोलिदेखि आफै बजार गएर लिएर आऊ।
0: कहाँ जानु भयो र एकै ठाउँमा नबेच्नु भएको? एन्जल फलफूल तरकारी तथा किराना पसलमा गएको भए त सबै पाइन्थ्यो नि।
1: ए हो र, ल ल, के छुट्टे छ टिपेर देऊ त, म एन्जल फलफूल तरकारी तथा किराना पसलमा गइहाल्छु।
0: हजुर, हामी कहाँ स्वच्छ सफा मौसमी तथा बेमौसमी तरकारीहरू, ताजा फलफूल तथा किराना सामान सुपथ मूल्यमा पाइनुका साथै विवाह व्रत बन्ध लगायत पूजा आजा शुभ कार्यको लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उपलब्ध छ।
1: एन्जल फलफूल तरकारी तथा किराना पसल, वालिङ 8 बगालेटोल,
0: प्रोप्राइटर नारायण पङ्गेनी र पेमा डुम्रे पङ्गेनी,
1: मोबाइल नम्बर 98467-21380।
0: चा कस्तो सास गनाएको तिम्रो त,
2: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई, तिमी सास गनाएको भन्छौ।
0: उपचार गर्नु पर्दैन त, दाँत दुख्यो भरेर मात्रै हुन्छ र?
2: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला। अब
0: यही हाम्रो वालिङ 8 VIP टोल NIMB ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक, त्यही गएर उपचार गराउ त। त्यहाँ त दाँत गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि।
3: हजुर, हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे,
4: अत्याधुनिक मेसिनद्वारा दन्त परीक्षण, दाँत कलरको सिमेन्ट भर्ने, दाँत सफा गर्ने, टल्काउने, दाँत नभएको ठाउँमा दाँत राख्ने, दाँतको जरीदेखि उपचार RCT गर्ने, डिजिटल प्रविधिद्वारा एक्सरे RBG गर्ने, बिना दुखाई दाँत निकाल्ने, बुद्धि बंगराको शल्यक्रिया साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ।
0: यहाँ नेपाल मेडिकल काउन्सिल NMCबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा सम्बन्धित सम्पूर्ण रोगको उपचार पनि गरिन्छ। सम्पर्क उपकार डेन्टल क्लिनिक, वालिङ 8 VIP टोल, NIMB ब्याङ्कबाट एक घर तल, प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान, मोबाइल 98465-48622 र 98241-4049। आज बल्ल चित्त बुझ्दो जुत्ता ल्याइदिएछ, मैले खोजेको जुत्ता यही नै हो।
5: हजुरलाई जस्तो पायो त्यस्तै जुत्ता मन पर्दैन भन्ने थाहा थियो नि मलाई।
0: बाबु, बरु कहाँबाट ल्याइसियो जुत्ता?
5: वालिङकै पहिलो अनि पुरानो जुत्ता पसल छ नि, पाण्डे सु सेन्टर, हो त्यहीबाट ल्याएको।
0: ल, ठिक गरिस्। विगत 40 वर्षदेखि वालिङमा रही यहाँहरूकै सेवामा समर्पित पाण्डे सु सेन्टरमा विभिन्न किसिमका जुत्ता चप्पलहरू, जस्तै जेन्ट्सका लागि चाहिने स्पोर्ट्स सुज, अफिसका लागि अफिसियल सुज, स्कूल कलेजका लागि स्कूल कलेज सुज, साथै लेडिजका लागि स्पोर्ट्स सुज, क्याजुअल सुज, सेन्डलका साथै सम्पूर्ण किसिमका सस्तो जुत्ता चप्पलको होलसेल तथा खुद्रा सुपथ मूल्यमा उपलब्ध छ।
5: पाण्डे सु सेन्टर, वालिङ बजार,
0: प्रोप्राइटर भीमप्रसाद पाण्डे र थानेश्वर पाण्डे,
5: मोबाइल नम्बर 98460-86005।
6: स्कूल तथा अफिसका ड्रेसहरू किनेर बनाउनु पर्ने अनि अन्य कपडाहरू पनि चाहिएको थियो। भागादौड गर्नु पनि समय छैन, सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने।
0: त्यति कुरा मानि यति धेरै तनाव, भर्खरै जानुस् त वालिङ 8 नयाँ बजारको पोसाक बगैँचामा, सबै सामान त्यही पाइन्छ।
6: हजुर, सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू, सरकारी कर्मचारीका ड्रेसहरू, संघ संस्था सहकारीका ड्रेसहरू, रेडीमेड बेहुलाका दौरा सुरुवाल, रेडीमेड कोट प्यान्ट, झोला, जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपडाहरू तथा अर्डर बमोजिमका कपडाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्।
0: पोसाक बगैँचा, वालिङ 8 नयाँ बजार, प्रोप्राइटर प्रकाश अरियाल, मोबाइल 98560-30829।

0: घरै पैसा राख्न गयो, घरै निकाल्न, घरै बिजुलीको बिल, पानीको बिल तिर्न दौडेका दौडै गर्दा फुर्सदै छैन। हजुरले समय कसरी व्यवस्थापन गर्नु भएको छ के दिदी?
1: यी सबै कुरामा मलाई त धेरै सहज छ, म घरमै बसेर मोबाइलबाटै काम गर्छु।
0: हो र दिदी, अनि घरमै बसेर यस सेवा लिन कसरी सकिन्छ त?
1: हेर भाइ, म वालिङ समृद्धिमा रहेको रिद्ध सिद्धिमा सेयर सदस्य छु, त्यहाँबाट यी सेवा अनि सुविधाहरू पाइन्छ, मैले त्यसै गरेको छु।
0: सजिलो अनि समयको पनि बचत हुने भएपछि म पनि त्यसै गर्छु, एकपटक सहकारीमा गएर बुझ्छु।
1: घरमै बसेर देश तथा विदेशबाट आएको रकम आफ्नो खातामा जम्मा गर्न वा निकाल्न सकिने।
0: 365 दिन अथवा बिदाका दिनमा पनि कार्यालय 11 देखि 2 बजेसम्म खुल्ला रहने।
1: टेलिफोन, खाने पानी, विद्युत, डिस होम लगायतको बिल भुक्तानी गर्न सकिने।
0: जहाजको टिकट बुकिङ गर्न सकिने सुविधाहरू रहेका छन्।
1: त्यस्तै नियमित, ऐच्छिक, दैनिक, बाल बचत, खुत्रुके बचत, गृहिणी बचत, ज्येष्ठ सदस्य बचत, कोपिला बचत, आवधिक बचत, चाडपर्व बचत लगायतका 2 दर्जन बढी विभिन्न किसिमका बचत सुविधा भएको।
0: त्यस्तै औद्योगिक, व्यापार व्यवसाय, कृषि, शैक्षिक, आय आर्जन नगर्ने सम्पत्ति खरिद गर्ने ऋण, सामाजिक ऋण, वैदेशिक रोजगार लगायतका ऋणहरू सस्तो र सुलभ ब्याज दरमा उपलब्ध गराउँदै आएको जानकारी गराइन्छ।
1: त्यस्तै आईएमए, प्रभु, हिमाल, वेस्टर्न युनियन, सिटी एक्सप्रेस लगायतका थुप्रै रेमिट सञ्जाल भएकाले पैसा पठाउन र जित्न सकिने सुविधा रहेको छ।
0: रिद्धि सिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ छ मेर्दी स्याङ्जा।
1: फोन 0
2: सुवर्ण अवसर, सुवर्ण अवसर। एस आरएस कम्प्युटर एकाडेमी बैरघारीमा 100% जबको ग्यारेन्टीका साथ कम्प्युटरका विभिन्न कोर्सहरूमा नयाँ भर्ना खुल्यो।
3: यदि तपाईँ एसईई को परीक्षा दिएर खाली समयको सदुपयोग गर्न चाहनुहुन्छ भने आजै आरएस कम्प्युटर एकाडेमीलाई सम्पर्क गर्नुहोस्।
2: हाम्रा कोर्सहरू
3: 3 महिने बेसिक कम्प्युटर कोर्स,
2: 7 महिने प्रोफिसियन्सी इन कम्प्युटर एप्लिकेशन कोर्स,
3: 12 महिने डिप्लोमा इन ग्राफिक डिजाइनिङ कोर्स,
2: 18 महिने डिप्लोमा एन्ड ग्राफिक एप्लिकेशन कोर्स,
3: 12 महिने डिप्लोमा इन कम्प्युटर प्रोग्रामिङ कम्प्युटर कोर्स,
2: 12 महिने हार्डवेयर एन्ड नेटवर्किङ कोर्स,
3: एडभान्स एक्सेल,
2: टेली ईआरपी, इमेल, इन्टरनेट, इङ्ग्लिस तथा नेपाली टाइपिङ।
3: नोट, हामी कहाँ गरिब, जेहेन्दा तथा सीमान्तकृत भाइ बहिनीहरूको लागि निशुल्क कम्प्युटर कोर्स सिकाइन्छ भने ग्रुपमा आउनेहरूलाई भारी छुटको व्यवस्था गरिएको छ।
2: ग्रुप राइटर राजेन्द्र विक्रम खाँड र सुनिता उत्सै ठकुरी। आरएस कम्प्युटर एकाडेमी भिरकोटेक बैरघारी तम समाज भवनको नजिकै।
3: सम्पर्क मोबाइल 98467-93928, 98461-20828 र 98460-52008।
4: हजुर बुवा, यो पालि त मेरो बारीमा लगाएको गोलबेडामा किरा लाग्यो, धानको बिउ पनि राम्रो भएन, लगानी धेरै भयो तर प्रतिफल छैन, अब के गर्ने होला?
5: नाति बाबु, तिमीले सायद सही ठाउँबाट सही सामान किनेको होइन्छ क्या हो? अब चिन्ता नगर, वालिङ 8 कटर बोटमा भरतराज भट्टराईको सहारा एग्रोबेट सेन्टरमा जाऊ त बाबु।
4: वाह, यो त मैले खोजेको ठाउँ रहेछ, कोइलर र बोइलरका चल्ला पनि पाइन्छ अरे हो?
5: किन नपाउनु नि बाबु, स्वस्थ कोइलर तथा बोइलरका चल्लाहरू पनि सहारा एग्रोबेट सेन्टरले उपलब्ध गराउँछ।
6: हजुर, हामी कहाँ उन्नत बिउ बिजन, मल, विषादी, पशु औषधि, कृषि उपकरण, पशु पंक्षीहरूको लागि दाना साथै बोइलर र कोइलरको खुराको सल्लाहहरू पनि सुपथ मूल्यमा उपलब्ध छ।
5: याद गर्नुहोस्, कृषि र पशुपालनको पूर्ण प्याकेजका लागि आजै सम्झनुहोस्।
6: प्रोप्राइटर भरतराज भट्टराई, सहारा एग्रोबेट सेन्टर, वालिङ 8 कटहर बोर्ड, एसबीआई ब्याङ्कको अगाडि। सम्पर्क मोबाइल 98570-62866 र 98470-29860।
2: पर्वत जाने गेट, सहारा एग्रोभेट।
7: सधैँ सामान्य कपडा लगाएर हिँड्ने मान्छे आज त राम्रो कोट प्यान्ट लगाएर हिँडेका छौ त, यति राम्रो कोट प्यान्ट कहाँ सिलायो तिमीले?
8: दिमाग हुनुपर्छ दिमाग, कपडा जस्तो कुरा सधैँ सिलाइँदैन, परेको बेलामा मात्र सिलाइन्छ, त्यसैले राम्रो कपडा सिलाउने टेलरिङ छनौट गर्नुपर्छ। मेरो छनौट चाहिँ यही वालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो।
7: हामी कहाँ दौरा सुरुवाल, आधुनिक डिजाइनका कोट प्यान्ट, स्कूल, कलेज तथा सम्पूर्ण अफिसियल कपडाहरू दक्ष कारीगरबाट तयार गरिन्छ, साथै इमर्जेन्सी कपडा र रेडीमेड कोट प्यान्ट पनि उपलब्ध छ।
8: प्रोप्राइटर बीपी चोकको रामु दाई, स्टाइल सर्टिङ फिटिङ टेलरिङ सेन्टर, वालिङ 8 मोड, गरिमा ब्याङ्कको ओह्रालोमा।
7: मोबाइल 98135-56496।
9: रेडियो आदिखोला 105.4।

0: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लभ्य हुन्थ्यो नि रोगैले। औषधि खाएको त हो, निको नभएपछि के गर्ने?
1: किन चिन्ता लिएकी तिमीले? अब झगडा हुने दिन सकियो, आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा।
0: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुनाव भएको छैन, अब त जान्दमा कहीँ पनि।
1: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा, त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन।
0: हो र, त्यहाँ के सेवाहरू पाइन्छ त?
1: त्यहाँ त रगत, दिसा पिसाब, खकार, वीर्य, थाइराइड, कोलेस्ट्रोल, सुगर, युरिक एसिड, बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे, मुटुको जाँच, ईसीजी, आकस्मिक उपचार, निशुल्क गर्भवती जाँच, छाला तथा यौन रोग, मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ।
0: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। नाक, कान, घाँटी, दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। साथै 24 घण्टा ग्रह प्राथमिक अस्पताल पालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार, स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ।
2: गण्डकी मेडिकल कलेज जीएमसी पोखराका वरिष्ठ पेट, छाती, मुठ रोग तथा दीर्घ रोग, सुगर, थाइराइड, प्रेसर रोग विशेषज्ञ डाक्टर सरोज थापा एक महिनाको चौथो शनिबार।
1: वालिङ सिटी पोलिक्लिनिक प्राली, वालिङ 8 स्याङ्जा, फोन 063-440-594।
3: तपाईँ घरमा वा कार्यालयमा इन्टरनेट जडान गर्दै हुनुहुन्छ?
4: यदि हुनुहुन्छ भने विगत 14 वर्षदेखि वालिङ नगरपालिका, भिरकोट नगरपालिका, सापकोट नगरपालिका, गलाङ नगरपालिका, कालीगण्डकी गाउँपालिका र पैयु गाउँपालिकामा गुणस्तरीय, सुलभ र भरपर्दो इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको वालिङ इन्टरनेटको सेवा लिन नभुल्नुहोला।
3: पुनश्च हामीले ब्यान्ड विथ अनुसार मासिक रू 800 देखि इन्टरनेट सेवा उपलब्ध गराएको जानकारी गराउँछौ।
4: साथै इन्टरनेटको जडानमा एउटा टिभीको मासिक शुल्क निशुल्क हुनेछ।
3: जानकारीका लागि वालिङ इन्टरनेट प्राली, वालिङ 8 मोड,
4: फोन 063-441-258।
5: किन मुख छोपेर हाँसेकी हो र सबिना? दाँतमा समस्या भयो कि के हो?
6: दाँत पनि कता कता फर्किएका छन्, दाँत मिलाउनु पर्नेछ, अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
5: हो र? आजै वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ 8 VIP टोलमा जाऊ न। त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि।
6: हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनुभएका, साथै गरौँ प्राथमिक अस्पताल पालिङमा 2 वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ।
5: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक SP कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालन आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
6: हाम्रा सेवाहरू:
5: दाँत तथा मुखको परीक्षण,
6: दाँतको एक्सरे,
5: दाँत सफा गर्ने,
6: दाँत टल्काउने,
5: मुख गनाउने समस्याको उपचार,
6: दाँत रङको सिमेन्ट भर्ने,
5: दाँतको जरेदेखिको उपचार,
6: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया,
5: साधारण दाँत निकाल्ने,
6: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने,
5: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने,
6: गिजाको शल्यक्रिया,
5: कृत्रिम दाँत राख्ने,
6: दाँत रङको वा मेटलको खुल लगाउने,
5: बच्चाहरूको दाँतको विशेष उपचार
6: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने,
2: साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जोशीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
5: वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ 8 VIP टोल, राष्ट्रिय वाणिज्य ब्याङ्क तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा।
6: प्रोप्राइटर डाक्टर किरण गुरुङ, फोन नम्बर 063-590-025, मोबाइल 98-60-40-78-22। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सकसँग मात्र उपचार गर्ने बानी बसालौं।

0: என்ன சார், अहिले हाम्रो गर्नेमा दिउँसोको 12 बजे सक्छ।
1: यस समयको साथमा जितु सुनचाँदी पसल वालिङ 8 पेट्रोल पम्पको नजिकै जैसी 15 जाने बाटोतर्फ विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ।
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।
2: रेडियो आदि खोला 105.4।
3: नमस्कार, म सम्झना महर्जन। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। यस वर्ष मनसूनमा 2 लाख भन्दा धेरै जनसंख्या प्रभावित हुने आंकलन प्रतिकारी योजना स्वीकृत। आज पनि देशका धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना। एसईई को ग्रेड वृद्धि परीक्षा को कार्यतालिका सार्वजनिक, अनौपचारिक शिक्षा को तथ्यांक एकीकृत गरिदै। अमेरिकी राष्ट्रपति ट्रम्प र चिलिया राष्ट्रपति सी बीच दोस्रो पटक भेटवार्ता, ट्रम्प आजै स्वदेश फर्कदै। र विश्वकप फुटबलको पूर्ण खेल तालिका सार्वजनिक। नेपाल खबरमा अब पूरा खबर। यस वर्ष मनसून जन्य विपदबाट 2,26,000 जनसंख्या प्रभावित हुने आंकलन गरिएको छ। विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिले देशभरि करिब 51,868 घरधुरीका 2,26,661 जनसंख्या प्रभावित हुने आंकलन गरेको हो। जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसूनमा सरदरभन्दा कम वर्षा र सरदरभन्दा बढ़ी गर्मी हुने प्रक्षेपण गरिसकेको छ। यो अवस्थाले केही उच्च हिमाली भेगमा हिमताल विस्फोटन भएर तल्लो तटीय क्षेत्रमा बाढ़ी, पहिरो, डुबान, जमीन कटान तथा आकस्मिक बाढ़ी जस्ता मनसूनजन्य विपदको जोखिम हुने सम्भावना छ। विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको हिजो बसेको बैठकले मनसून पूर्व तयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना स्वीकृत गरेको छ। बैठकले खोज तथा उद्धार टोली गठन तथा परिचालन सम्बन्धी मापदण्ड 2083 परिमार्जन सहित स्वीकृत गरेको छ। यसले विपद हुने बित्तिकै सरकारी संयन्त्रहरू स्वत परिचालित हुने गरी कानूनी बाटो खुलेको प्राधिकरणले जनाएको छ। साथै विपदको समयमा गरिने अभ्यासलाई प्रभावकारी र एकरूपता दिन कृत्रिम घटना अभ्यास संचालन कार्यविधि 2083 पनि स्वीकृत भएको छ। बैठकले निजी आवास पुनर्निर्माण तथा पुनर्स्थापना अनुदान कार्यविधि 2081 केही संशोधन गरेको छ। यसै गरी भूकम्पीय पुनर्निर्माण तथा पुनर्स्थापनाको कामलाई तीव्रता दिन जिल्ला आयोजना कार्यान्वयन इकाईहरूमा 21 जना प्राविधिक जनशक्ति खटाउने निर्णय पनि भएको छ। काठमाडौँ उपत्यका सहित देशका धेरै ठाउँमा यति बेला मौसम सफा छ। दिउँसो र बेलुकी पख भने आज पनि पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका केही ठाउँहरूमा, बाँकी हिमाली र पहाड़ी भूभागका थोरै ठाउँमा र तराई भूभागका 1-2 ठाउँमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ। यसै गरी राति कोशी र मधेश प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी भूभागका थोरै ठाउँमा र कर्णाली तथा सुदूरपश्चिम प्रदेशको हिमाली भूभागको 1-2 ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। अझै केही दिनसम्म बदली र वर्षा हुने मौसमविदहरूले बताएका छन्। राष्ट्रिय परीक्षा बोर्डले कक्षा 10 को माध्यमिक शिक्षा परीक्षा एसईईमा नन ग्रेडेड विद्यार्थीका लागि सञ्चालन हुने ग्रेड वृद्धि परीक्षाको तालिका सार्वजनिक गरेको छ। बोर्डका अनुसार ग्रेड वृद्धि परीक्षा असार 1 गतेदेखि 9 गतेसम्म सञ्चालन हुनेछ। गएको वैशाख 28 गते सार्वजनिक भएको एसईई परीक्षामा 1,46,507 जना विद्यार्थी नन ग्रेडेड भएका थिए। नन ग्रेडेड सबै विद्यार्थीले मौका परीक्षा दिन पाउनेछन्। ग्रेड वृद्धि परीक्षा का लागि राष्ट्रिय परीक्षा बोर्डले सम्बन्धित विद्यालयलाई थप तयारी कक्षा पनि सञ्चालन गर्न आग्रह गरेको छ। ग्रेड वृद्धि परीक्षामा पास भएकाहरूले यसै वर्ष कक्षा 11 मा भर्ना हुन पाउनेछन्। सरकारले अनौपचारिक शिक्षाको शैक्षिक तथ्याङ्कलाई एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली ईमीएसमा आबद्ध गराएको छ। शिक्षा तथा खेलकुद मन्त्रालयको शिक्षा तथा मानव स्रोत केन्द्रले अनौपचारिक शिक्षाको शैक्षिक तथ्याङ्कलाई ईमीएसमा आबद्ध गराएको हो। हरेक वर्षको दुई पटक शिशु कक्षादेखि बाह्र कक्षासम्मको सबै तथ्याङ्क अध्यावधि गर्दै आएकामा केन्द्रले अब अनौपचारिक शिक्षाको तथ्याङ्क पनि संकलन गर्न थालेको हो। केन्द्रका निर्देशक माधव प्रसाद पोखरेलका अनुसार सबै पालिका र सामुदायिक सिकाई केन्द्रलाई अनौपचारिक शैक्षिक तथा आजीवन सिकाईसँग सम्बन्धित अहिलेसम्मको तथ्याङ्कको विवरण राखेर अध्यावधिक गर्न पत्राचार गरिएको छ। मन्त्रालयले प्रकाशन गरेको शैक्षिक सूचना 2081 अनुसार देशभर 2151 सामुदायिक सिकाई केन्द्र, 121 खुल्ला विद्यालय र 171 अनौपचारिक विद्यालय रहेका छन्। प्रधानमन्त्री कार्यालयले अत्यावश्यक बाहेक नयाँ सामग्री खरिद नगर्न र सार्वजनिक खर्चमा मितवेयता अपनाउन निर्देशन दिएको छ। कार्यालयले सबै मन्त्रालय, आयोग, सचिवालय, कार्यालय, निकाय, मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालय र प्रदेशहरूलाई परिपत्र गर्दै अत्यावश्यक बाहेकका सामान नकिन्न निर्देशन दिएको छ। कार्यालयमा भइरहेका सामान, औजार, उपकरण, फर्निचर, गाड़ीलाई चालू अवस्थामा राखी प्रयोग गर्ने र सार्वजनिक खर्चलाई मितव्ययी बनाउन कार्यालयले भनेको छ। कतिपयले प्रयोगमा आइरहेका कुर्सी, दराज, सोफा, कार्पेट, पर्दा, गमला, कम्प्युटर, मोबाइल, ल्यापटप लगायतका सामग्रीहरू प्रयोग नगरी नयाँ खरिद गर्न लगाउने र मरमतमा अस्वाभाविक खर्च गरी राज्य कोषमा अत्यधिक भार सृजना गर्ने गरेको गुनासो आएपछि कार्यालयले खर्चमा मितव्ययता अपनाउन निर्देशन दिएको हो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा सुन चाँदीको भाव घट्यो, नवलपरासीमा मकै बारीमा भाले गैडा मरेको अवस्थामा फेला र ताप्लेजुङको पाथिवरा मन्दिरमा वैशाख महिनामा 1 करोड़ भन्दा बढ़ी भेटी संकलन लगायतका खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
4: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध,
5: खाना पकाइसकेपछि आगो, ग्यास चुलो, स्टोभ या हिटर निभाउन नबिर्सौ।
4: ग्यास सिलिन्डरको रेगुलेटर, पाइप वा चुलोबाट ग्यास चुहावट भएको छ कि छैन ख्याल गरौ।
5: सलाई, लाइटर जस्ता आगो सल्काउने वस्तु बाल बालिकाले भेटाउन सक्ने ठाउँमा नराखौ।
4: गोठमा कुरो पकाइसकेपछि राम्ररी पानी छापेर आगो निभाउ।
5: बिजुलीका तार, प्लग, स्विच वा वायरिङ ठिक अवस्थामा छ छैन नियमित जाँच गरौ।
4: जोखिममा रहेको घर बस्ती नजिकै पोखरी, ट्याङ्की वा अरू कुनै तरिकाले पानीको जोहो गरौ। सेउला, माटो, बालुवा थुपारेर राखौ।
5: आग लागिबारे चासो राखौ, चनाखो बनौ।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रष्ट विचारी हो। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज एतिन्जेल हामीले यस वर्ष मनसूनमा 2 लाख भन्दा धेरै जनसंख्या प्रभावित हुने आंकलन प्रतिकारी योजना स्वीकृत। आज पनि देशका धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना। एसईईको ग्रेड वृद्धि परीक्षाको तालिका सार्वजनिक र अनौपचारिक शिक्षाको तथ्याङ्क एकीकृत गरिँदै लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। आज सुन चाँदीको भाव घटेको छ। सुनको भाव 4,000 रूपियाँले घटेर तोलाको 2,98,500 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। हिजो सुनको भाव तोलाको 3,02,500 रूपियाँ थियो। आज चाँदीको पनि भाव घटेको छ। सुन चाँदीको भाव 355 रूपियाँ ले घटेर तोलाको 5,355 रूपियाँमा किनबेच भइरहेको महासंघले जनाएको छ। हिजो चाँदी तोलाको 5,745 रूपियाँमा किनबेच भएको थियो। नवलपरासी कावासोती नगरपालिकामा एउटा भाले गैडा मरेको अवस्थामा फेला परेको छ। नवलपरासी बर्दघाट सुस्ता पूर्वको लोकहा स्याउलीमा आज बिहान गैडा मरेको अवस्थामा फेला परेको हो। स्थानीय भीमबहादुर दर्जीको मकैबारीमा आज बिहान गैडा मरेको अवस्थामा फेला परेको डिभिजन वन कार्यालय नवलपुरका प्रमुख विष्णु प्रसाद अधिकारीले जानकारी दिनुभएको छ। उहाँका अनुसार वयस्क गैडा मरेको र खाग र खुर सुरक्षित रहेको छ। शरीरमा चोटपटक नदेखिएकाले गैडा मरेको कारण खुल्न नसकेको र यसबारेमा अनुसन्धान भइरहेको छ। ताप्लेजुङको फुङलिङमा रहेको पाथिभरा मन्दिरमा एक महिनामा 1 करोड़ रूपियाँ भन्दा बढ़ी भेटी संकलन भएको छ। वैशाख महिनामा पाथिभरा मन्दिरमा 1,06,28,000 रूपियाँ भेटी संकलन भएको पाथिभरा क्षेत्र विकास समितिले जनाएको छ। चैत्र वैशाखमा पाथिभरामा सबैभन्दा बढ़ी भक्तजन आउने गरेका छन्। गएको चैतमा 58,57,500 र फागुनमा 31,10,000 रूपियाँ संकलन भएको थियो। लुम्बिनी निर्माण व्यवसाय संघले निर्माण सामग्री तथा इन्धनमा भएको मूल्य वृद्धिका कारण निर्माण क्षेत्र गम्भीर समस्यामा परेको जनाएको छ। पछिल्लो समय लागत अत्यधिक बढ़ेकाले निर्माण क्षेत्र नराम्ररी प्रभावित भएको संघका अध्यक्ष रमेश बेलवासेले जानकारी दिनुभएको छ। डिजेल, बिटुमिन, फलाम, सिमेन्ट, धुवानी खर्च तथा श्रमिकको पारिश्रमिकमा निरन्तर वृद्धि भइरहेकाले पुरानै दरमा आयोजना निर्माण गर्न नसकिने उहाँले स्पष्ट पार्नुभयो। उहाँले समयमै मूल्य समायोजन नभए विकास आयोजनाहरू प्रभावित हुने र निर्माण नै ठप्प हुन सक्ने परिस्थिति सृजना भएको बताउनु भएको छ। साथै उहाँले निर्माण व्यवसायहरूलाई बैंक ग्यारेन्टी, बीमा, धरौटी तथा पेस्की सम्बन्धी व्यवस्थामा सहजीकरण गर्न पनि सरकारसँग अनुरोध गर्नुभयो। अध्यक्ष बेलवासेले निर्माण क्षेत्रमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा लाखौं नागरिक आबद्ध रहेकाले मूल्य वृद्धिको असर समग्र अर्थतन्त्रमा समेत परेको उल्लेख गर्नुभएको छ। समय अनुकूल लागत समायोजन नहुँदा निर्माण व्यवसाय, श्रमिक तथा आयोजना सबै प्रभावित भएको उहाँको भनाइ छ। अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चीनिया राष्ट्रपति सी जिनपिङ बीच आज दोस्रो पटक भेटवार्ता भएको छ। चीन भ्रमणमा रहेका ट्रम्प र उहाँका समकक्षी सी बीच बेइजिङमा भेटवार्ता भएको हो। भेटमा इरान युद्ध अन्त्यसँगै दुई देश बीचको व्यापारको विषयमा छलफल भएको छ। भेटपछि दुवै नेताले संचारकर्मीसँग एकै कक्षमा कुरा गरेका थिए। कुराकानीका क्रममा ट्रम्पले सीलाई धन्यवाद दिँदै बेइजिङमा उपस्थित हुन पाउँदा सम्मानित महसुस भएको बताउनुभयो। आफ्नो दुई दिने भ्रमण पूरा गरेर ट्रम्प आजै अमेरिका फर्कदै हुनुहुन्छ। अब खेल खबर। फिफाले यसै वर्ष हुने विश्वकप फुटबलको पूर्ण खेल तालिका सार्वजनिक गरेको छ। यही जेठ 28 गतेदेखि साउन 3 गतेसम्म अमेरिका, मेक्सिको र क्यानाडामा विश्वकप फुटबल आयोजना हुँदैछ। प्रतियोगिताको उद्घाटन खेल मेक्सिको सिटी रंगशालामा घरेलु टोली मेक्सिको र दक्षिण अफ्रिका बीच हुँदैछ। फाइनल खेल साउन 3 गते अमेरिकाको न्यू जर्सी मेटलाइट रंगशालामा हुनेछ। 23 औं संस्करणको विश्वकप पहिलो पटक तीन देशले संयुक्त रूपमा आयोजना गर्दैछन् भने पहिलो पटक 48 देश सहभागी हुँदैछन्। यसअघि विश्वकपमा 32 टोली सहभागी हुँदै आएका थिए। यसपालिको विश्वकपलाई फुटबल इतिहासकै सबैभन्दा ठूलो संस्करण भनिएको छ। कुल 39 दिनसम्म सञ्चालन हुने प्रतियोगितामा 104 खेल खेलाइनेछ। प्रतियोगिताका खेल अमेरिकाका 11, मेक्सिकोका 3 र क्यानाडाका 2 शहरमा हुनेछन्। उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि पटक। यस वर्ष मनसूनमा 2 लाख भन्दा धेरै जनसंख्या प्रभावित हुने आंकलन, प्रतिकारी योजना स्वीकृत। आज पनि देशका धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना। एसईको ग्रेड वृद्धि परीक्षाको तालिका सार्वजनिक, अनौपचारिक शिक्षाको तथ्याङ्क एकीकृत गरिँदै। अमेरिकी राष्ट्रपति ट्रम्प र चिनिया राष्ट्रपति सी बीच दोस्रो पटक भेटवार्ता, ट्रम्प आजै स्वदेश फर्कदै। र विश्वकप फुटबलको पूर्ण खेल तालिका सार्वजनिक। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउने नै छौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौ। नमस्कार।
2: नमस्ते, म हो तपाईँको आफ्नै गायक तिलक बमल्ल। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ चाङ्ग्रा जिल्लाको पहिलो आवाज आदि खोलाको स्पन्दन सामुदायिक रेडियो आदि खोला 105.4।
3: हतार हतारमा छोराको बिहे आँटियो, अरू सबै व्यवस्था मिल्यो, तर अब सुनका गरगहनाको व्यवस्था गर्नुपर्ने भयो। कहाँ जाने, के गर्ने अल्पत्र परियो।
4: तिमी अल्पत्र नपर न, मैले विश्वासिलो ठाउँमा बिहेका लागि आवश्यक पर्ने सबै गरगहना बनाउन अर्डर दिइसकेको छु।
3: लौ अब कहाँ दिनुभयो? मैले बैरगारी नयाँ बजारको भूपु सैनिक एन्ड खिलुङ कालिका सुनसाथी पसलबाट ल्याउने सोच बनाएकी थिए।
4: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको, ढुक्क बस न।
3: हजुर, ग्राहकहरूको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 सोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास ब्याङ्कको ठिक अगाडि सरेको जानकारी गराउँछौ।
4: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ। यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ।
3: प्रोप्राइटर गुप्त बहादुर सुनार एन्ड राजन सुनार, भूपु सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल,
4: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैङ्कको ठिक अगाडि।
3: मोबाइल नम्बर 9806641870 र 9865494497।
4: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
5: वस्तु तथा सेवाको मूल्य सूची राख्ने सम्बन्धी अत्यन्त जरुरी सूचना।
6: स्याङ्जा जिल्लाभित्र सञ्चालनमा रहेका होटल, रेस्टुरेन्ट, किराना पसल, स्टेसनरी, औषधि पसल, निर्माण सामग्री पसल, तरकारी तथा फलफूल पसल, छापाखाना, फोटो स्टुडियो, फोटोकपी तथा प्रिन्ट सेवा, माछा मासु पसल, ब्युटी पार्लर, कस्मेटिक पसल, सैलुन, फेन्सी तथा कपडा पसल, बिउ बिजन तथा कृषि सामग्री पसल, एग्रोभेट, भाँडा पसल तथा गाडी तथा मोटरसाइकल वर्कसप, परामर्श सेवा लगायत सम्पूर्ण व्यवसाय तथा सेवा प्रदायकलाई उपभोक्ताको हित संरक्षण एवं मूल्य पारदर्शिता तथा एकरूपता कायम गर्नका लागि विक्रेताले आफूले बिक्री वितरण गर्ने प्रत्येक वस्तु तथा सेवाको कर र अन्य शुल्क सहितको मूल्य सूची बिक्री वितरण स्थलमा स्पष्ट देखिने बुझिने गरी यही ज्येष्ठ 3 गति भित्र ट्रान्स गर्न हुन अनुरोध गरिन्छ।
5: मूल्य सूची नराखेमा प्रचलित कानून बमोजिम कार्यवाही गरिने बेहोरा समेत सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ।
6: अनुरोधक जिल्ला प्रशासन कार्यालय स्याङ्जा र गण्डकी प्रदेश सरकार एकीकृत सेवा कार्यालय स्याङ्जा।
7: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो। दुई चार दिन भइसक्यो, एसी पनि चलेको छैन। कहाँ जाने हो, के गर्ने हो, अत्तो पत्तो भएन।
8: होइन, के भयो र किन लाखोर गरेको हो?
7: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु। किनेको पनि धेरै भएको छैन, राम्रोसित कहाँ बनाउँछन् होला।
8: ए कुरो त्यस्तो भयो, पिर नगर न। विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र। त्यहाँ गएपछि ढुक्क हुन्छ।
7: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मरमत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ। सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ। किचन सिम्नी, टिभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ।
8: स्याङ्जा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। यहाँ विभिन्न कम्पनीका सामानहरू को सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ।
7: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, वालिङ 8 नयाँ बजार लाइन, राधे राधे चोकबाट 3 घर तल। प्रोप्राइटर कृष्ण पाठक। सम्पर्क मोबाइल 9856054963, 9856055104 र 9008447723।
9: लौ हेर, आज पनि आधा सामान त छोडिराखेको छ। खै त पूजाको सामान?
10: एकै ठाउँमा सबै पाउने भए पो सबै सामान आउँथ्यो र। भोलिदेखि आफै बजार गएर लिएर आऊ।
9: कहाँ जानु भयो र एकै ठाउँमा नबेच्नु भएको? एन्जल फलफुल तरकारी तथा किराना पसलमा गएको भए त सबै पाइन्थ्यो नि।
10: ए हो र, ल ल, के छुट्टे छ टिपेर देऊ त। म एन्जल फलफुल तरकारी तथा किराना पसलमा गइहाल्छु।
9: हजुर, हामी कहाँ स्वच्छ, सफा, मौसमी तथा बेमौसमी तरकारीहरू, ताजा फलफूल तथा किराना सामान सुपथ मूल्यमा पाइनुका साथै विवाह, व्रतबन्ध लगायत पूजा आजा शुभ कार्यको लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उपलब्ध छ।
10: एन्जल फलफूल तरकारी तथा किराना पसल, वालिङ 8 बगालेटोल।
9: प्रोप्राइटर नारायण पङ्गेनी र पेमा डुम्री पङ्गेनी।
10: मोबाइल नम्बर 9847621380।
11: के भयो दाइ हजुरलाई? रिसले रातो पिरो भएको छ त अनुहार।
12: के हुनु र भाइ, यो नेट चल्दै चल्दैन, आज पनि काम गर्न पाइएन।
11: हो र दाइ, मेरो पनि नेट नचलेर हैरान नै भएको छ भनेको, के गर्ने हो खै?
13: होइन दाजुभाइको गफ त निकै जमेको छ, खासमा के भएछ?
12: हेर न बहिनी, यो नेटले काम नगरेर अफिसको काम गर्नै पाइएन। यता भाइको नि यस्तै छ भन्दैछन्।
13: हो र, अब हजुरहरूले विश्व स्तरीय रूपमा इन्टरनेट सेवा दिँदै आएको र देशका 77 जिल्लामा सञ्चार भएको ओल्डिङ जोड्नु त यस्तो समस्या भोगिरहनु पर्दैन। देशकै ठूलो इन्टरनेट कम्पनी भएको अत्यन्तै सुलभ दरमा दूरसञ्चारको क्षेत्रमा सबैभन्दा बढी ग्राहकहरूको रोजाइमा परेको छ नि। अझै यो ओल्ड लिङ्कले त निशुल्क 5G को ड्युअल ब्यान्ड राउटर पनि ल्याएको छ। अनलाइन गेमहरू खेल्न, लाइभ स्ट्रिमिङ गर्नलाई एकदमै राम्रो छ।
14: नयाँ इन्टरनेट जडानका लागि मोबाइल 9805123050, सहयोगका लागि मोबाइल 9805123051।
15: छिटो भनेको वर्ल्ड लिङ्क।
16: मल्ल फार्मेसीमा डाक्टर आउने सूचना। यही जेठ 2 गते शनिबारका दिन सर्जन रोग विशेषज्ञ डाक्टर ओम बहादुर कार्की आउँदै हुनुहुन्छ। यदि तपाईहरूमा शरीरमा दुख्ने वा नदुख्ने खालका गाँठा गुठी, डल्ला, पुरानो घाउ, खटिरा, दाग, पुरानो अपरेशनको समस्या, पायल, हर्निया, अण्डको सुनिने, कान्छिया थिएको, नङ गडेको बारम्बार 9805123050, सहयोगका लागि मोबाइल 9805123051।
15: छिटो भनेको वर्ल्ड लिङ्क।
16: मल्ल फार्मेसीमा डाक्टर

0: मुटुरो विशेषज्ञ डाक्टर एसके जयसवाल पनि आउँदै हुनुहुन्छ। यदि तपाईलाई पेट, छाती, मुटु तथा सुगर रोग सम्बन्धी समस्याहरू जस्तै पेट दुख्ने, फुल्ने, पोल्ने, खानामा नलाग्ने, अमिलो पानी आउने, पेटको अल्सर, सास फेर्न गाह्रो हुने, सक्कर लाग्ने, शरीर सुनिने, हात खुट्टा फुल्ने, टाउको बढी दुख्ने, कपालमा रगत देखिने, शरीर दुब्लाउँदै जाने, पिसाब बढी लाग्ने, तिर्खा बढी लाग्ने, मुख सुक्खा हुने, शरीर हात खुट्टा झमझम गर्ने लगायतका लक्षण भएका बिरामीहरूले उक्त दिन सम्पर्क राख्न
1: उक्त दिन मुटुको इको पनि गरिनेछ। पुनश्च फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ।
2: सम्पर्क स्थान मल्ल फार्मेसी, वालिङ आठ तल्लो वालिङ, प्रोप्राइटर सुरेन्द्र मल्ल, स्वर्गीय पिता रामलाल मल्ल, फोन 063-441-51, मोबाइल 98-560-5509-49।
1: स्मरण रहोस्, डाक्टर आउने दिन यही जेठ 2 गते शनिबार।

0: अरे शिव, आज पनि कति नमिठो पकाएको होला। म त बाहिरै गएर खाना खान्छु, यो घरमा त कहिले पनि मिठो खाना नपाउने भए।
1: हजुरलाई त भन्दिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति। स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
0: भनेको त हो नि, वालिङ 8 बीपी चोकमा रहेको DNY जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
1: ल ल, म भर्खरै लिन जान्छु है। आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
0: हजुर, हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्ग्यानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ। साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।

0: बालकृष्ण सुवेदी र गीता सुवेदी डी एन वाई जनरल स्टोर्स सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग वालिङ आठ बिपी चोक
1: मोबाइल नम्बर 9855054313 र 9841443842
0: मूल्य होइन स्वास्थ्य रोजौ
2: के तपाईँ घर बनाउँदै हुनुहुन्छ यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका ओडा नम्बर 6 आबडाली पुलको नजिक तारादेवी ब्लक उद्योगलाई सम्झनुहोला हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा गिटी बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ प्रोप्राइटर देवेन्द्र थापा सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट वालिङ मोड फोन नम्बर 0363443331 मोबाइल 9855553331
0: कम्प्युटर इन्स्टिच्युटमा एक महिनेदेखि एक वर्ष कम्प्युटर कोर्सहरू र जापानिज भाषाका कक्षाहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौ
3: उमेरले नेटो काट्न थालिसक्यो सधैँ त्यस्तै अब त छोराछोरीको भविष्य पनि हेर्ने होला नि होइन यसरी कतिन्जेल पुग्छ कमाएको पैसाको टुङ्गो नै छैन अलिअलि पैसा बचत गर्न सिके पनि त हुन्थ्यो
4: कहाँ लगेर बचत गर्नु खल्तीमा राखे त्यसै खर्च हुन्छ बैङ्कमा राख्नु भने राम्रो ब्याज दिने बैङ्क नै देखिँदैन
3: पल्ला घरे कान्छाले भएको पैसा त्यही भकुण्डेमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर घडेरी किने घर बनाए हामी पनि जहाँको त्यही
4: ल ल त्यसो हो भने हामी पनि त्यही फुलबारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरौला
3: हाम्रा सेवा तथा सुविधाहरू
4: अत्याधुनिक कम्प्युटर सफ्टवेयर मार्फत आर्थिक कारोबार गरिने
3: आकर्षक ब्याज दरमा बिमा सहित निश्चित संकलन गरिने
4: सर्वसुलभ तरिकाबाट छिटो छरितो कर्जा प्रवाह गरिने
3: दैनिक बचतको निश्चित संकलन र भुक्तानीका लागि घर दैलोमा गएर सेवा प्रदान गरिने
4: IME प्रभु वेस्टर्न युनियन पृथ्वी क्रिस जस्ता मनी ट्रान्सफरहरूबाट विश्वको जुनसुकै ठाउँबाट पठाएको पैसा तुरन्त भुक्तान दिइने व्यवस्था
3: फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड वालिङ फकुण्डे
0: सम्पर्क फोन नम्बर 0364146624
5: नमस्कार हल्दर साहब क्या नाम तपाईँ त पाइल्सको अपरेसन गर्न हस्पिटल जानुभएको छ भन्ने सुनेको थिएँ तपाईँ त छिट्टै आउनुभयो अपरेसन नगरी आउनुभयो क्या हो
6: क्या नाम पोखराको चरक मेमोरियल हस्पिटलमा वरिष्ठ डाक्टरले आधुनिक प्रविधिबाट अपरेसन गर्दा त छिट्टै निको पो हुँदो रहेछ नि कान्छा
5: अच्छा क्या नाम मेरो बुढीको पित्त थैलीको अपरेसन पनि त्यही चरक मेमोरियल हस्पिटलमा गरेको हो नि हल्दर साहब केही दिनमै मेरो बुढी त ठमठम्ती हिँड्ने भाइ साह्रै राम्रो रहेछ त्यो हस्पिटल त अनि हल्दर साहब चरक मेमोरियल हस्पिटलमा हामी भारतीय भूभू सैनिकका लागि स्वास्थ्य सेवा ECHS स्वास्थ्य सेवा पनि छ नि
6: क्या नाम त्यही भएर त चरक मेमोरियल हस्पिटलमा उपचार गर्न गएको हो नि
7: चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा भारतीय भूभू सैनिकका लागि स्वास्थ्य सेवा ECHS स्वास्थ्य सेवा उपलब्ध छ
8: साथै ओपीडी सेवा आइतबारदेखि शुक्रबार बिहान 9 बजेदेखि साँझ 4 बजेसम्म यो सेवा लिन ECHS कार्ड र रिफरल लिएर आउनुहोला पुनश 70 वर्ष माथिका भूपूहरूलाई रिफरल चाहिँदैन
7: विस्तृत जानकारीका लागि सरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 061-552-493 552-494-582-778

0: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
1: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
0: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-76-044।
1: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।

0: बुढी यो पाली तिम्रो जन्मदिनमा तिमीले सोचे जस्तै राम्रो उपहार दिनु छ। तिम्रो मनैमा बस्ने गहना कहाँ पाउला त?
1: हितैको मायाले दिने उपहार त शुद्ध र खास हुनुपर्छ नि। त्यस्तो गहना त वालिङको जितो सुनचाली पसलमा मात्रै पाइन्छ।
0: ए त्यही वालिङ आर्ट पेट्रोल पम्प नजिकै पशुपति चस्मा पसलको ठिक अगाडि भएको नयाँ डेकोरेसनको पसल
1: हो त। त्यहाँका आधुनिक डिजाइनका गहनाहरू त जो कोहीको मनैमा बस्छन्। शुद्ध सुन, भरपर्दो सेवा।
2: विगत लामो समयदेखि हाम्रै वालिङ बजारमा सेवा दिँदै ग्राहकहरूको मन जित्न सफल यस जितु सुनचाली पसल वालिङमा विवाह व्रतबन्ध एवं शुभ कार्यका लागि आकर्षक डिजाइनका सुन तथा चाँदीका नयाँ नयाँ गरगहनाहरू अर्डर अनुसार बनाउनुका साथै पुरानो गरगहनासँग नयाँ गरगहना साटफेर तथा खरिद बिक्री गरिन्छ। यहाँ अर्डर अनुसार हिराका गरगहनाहरू पनि बनाइन्छ। अत्याधुनिक प्रविधिबाट नयाँ डिजाइनका गरगहना बनाइन्छ।
3: प्रोप्राइटर जित बहादुर सुनार एन्ड सन्स दिपेश। जितु सुनचाँदी पसल वालिङ आर्ट पेट्रोल पम्पको नजिकै जैसी पदेरा जाने बाटो तर्फ।
2: सम्पर्क मोबाइल नम्बर 9842625767 र 9806617137।
3: पुरानो पसलबाट ठिक अगाडि आफ्नै निवासमा सरेको जानकारी गराउँदछौ। सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
0: आमाले जति बेला नि सन्चो भएन भन्नुभएको छ, खास के समस्या भएछ? म अस्पताल लगेर ल्याउँछु है।
4: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ, रातभरि सुत्नु भएको छैन, बरु कहाँ लैजानुहुन्छ?
0: वालिङ छ मिर्दीको तल्लो चोकमा पुलको नजिकै मिर्दी क्लिनिक छ, त्यही लैजान्छु।
4: हजुर, विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू।
0: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा।
4: हरेक दिन अनुभवी MBBS डाक्टरहरूद्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा।
0: आधुनिक ल्याब प्रयोगशालामा रगत, दिशा, पिसाब, खकार, वीर्य, सुगर र कोलेस्ट्रोल परीक्षण सेवा,
4: मुटुको जाँच, ECG सेवा,
0: भाँचिएको हड्डी प्लास्टर सेवा,
4: डिजिटल एक्सरे सेवा,
0: चिरफार गर्ने,
4: थाइराइड जाँच,
0: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा,
4: सर्वसुलभ फार्मेसी सेवा।
0: सम्पर्क स्थान मिर्दी क्लिनिक, वालिङ नगरपालिका 6 मिर्दी, तल्लो चोक पुलको नजिकै।
4: फोन नम्बर 0364-41-087, मोबाइल 9849-6174-7140।
5: छ्या, कस्तो सास गनाएको तिम्रो त?
6: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई, तिमी सास गनाएको भन्छौ?
5: उपचार गर्नु पर्दैन त, दाँत दुख्यो भरेर मात्रै हुन्छ र?
6: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला। अब
5: यही हाम्रो वालिङ आठ VIP टोल NIMB ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक। त्यही गएर उपचार गराउ त, त्यहाँ त दाँत, गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि।
7: हजुर, हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे, अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण, दाँत कलरको सिमेन्ट भर्ने, दाँत सफा गर्ने, टल्काउने, दाँत नभएको ठाउँमा दाँत राख्ने, दाँतको जरीदेखि उपचार RCT गर्ने, डिजिटल प्रविधिद्वारा एक्सरे RBG गर्ने, बिना दुखाई दाँत निकाल्ने, बुद्धि बंगराको शल्यक्रिया साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ।
4: यहाँ नेपाल मेडिकल काउन्सिल NMCबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा मुख सम्बन्धित सम्पूर्ण रोगको उपचार पनि गरिन्छ। सम्पर्क उपकार डेन्टल क्लिनिक, वालिङ आठ VIP टोल, NIMB ब्याङ्कबाट एक घर तल, प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान, मोबाइल 9465648622 र 9921-4740-029।
8: मिर्दी स्वास्थ्य क्लिनिकमा डाक्टर आउने सूचना। यही जेठ 2 गते शनिबारका दिन स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विष्णु पालिखे आउँदै हुनुहुन्छ। यदि महिलाहरूमा तल्लो पेट दुख्ने, ढाड दुख्ने, सेतो पानी बग्ने, पिसाब फेर्न गाह्रो हुने, महिनावारीमा गडबडी, लामो समयसम्म गर्भ नरहने, गर्भवती महिला तथा बच्चाको स्वास्थ्य स्थिति चेक जाँच गरी स्वास्थ्य लाभ लिन सक्नुहुनेछ। साथै उक्त दिन आस्था किडनी एण्ड स्पेशलाइज हस्पिटल पोखराका वरिष्ठ मृगौला रोग विशेषज्ञ डाक्टर अमृत केसी पनि आउँदै हुनुहुन्छ। उक्त दिन पिसाबको मात्रामा कमी हुने, पिसाबमा रगत देखिने, छिनछिनमा पिसाब लाग्ने, खान नरुच्ने, खुट्टाको तल्लो भाग सुनिने, अनुहार सुनिने, उच्च रक्तचाप, रिङ्गटा लाग्ने लगायतका समस्या भएका बिरामीहरू, साथै लामो समयदेखि डायलाइसिस गराइरहनु भएका तथा सुगर प्रेसरको औषधि सेवन गरिरहनु भएका बिरामीहरूले
9: सम्पर्क राख्न सक्नुहुनेछ।
10: उक्त दिन वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुस्मित काफलेद्वारा भिडियो एक्सरे गरिन्छ। पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ। सम्पर्क स्थान मिर्दी स्वास्थ्य क्लिनिक वालिङ छ मिर्दी तल्लो चोक पुलको नजिकै। फोन 063-441-87 मोबाइल 98469-7147।
9: स्मरण रहोस् डाक्टर आउने दिन यही जेठ 2 गते शनिबार।
11: सुवर्ण अवसर सुवर्ण अवसर।
9: यस आर्यस कम्प्युटर एकाडेमी बैरघारीमा 100% जबको ग्यारेन्टीका साथ कम्प्युटरका विभिन्न कोर्सहरूमा नयाँ भर्ना खुल्यो।
12: यदि तपाईँ एसईई को परीक्षा दिएर खाली समयको सदुपयोग गर्न चाहनुहुन्छ भने आजै आर्यस कम्प्युटर एकाडेमीलाई सम्पर्क गर्नुहोस्।
9: हाम्रा कोर्सहरू
12: 3 महिने बेसिक कम्प्युटर कोर्स,
9: 7 महिने प्रोफिसियन्सी इन कम्प्युटर एप्लिकेशन कोर्स,
12: 12 महिने डिप्लोमा इन ग्राफिक डिजाइनिंग कोर्स,
9: 18 महिने डिप्लोमा एन्ड ग्राफिक एप्लिकेशन कोर्स,
12: 12 महिने डिप्लोमा इन कम्प्युटर प्रोग्रामिंग कम्प्युटर कोर्स,
9: 12 महिने हार्डवेयर एन्ड नेटवर्किंग कोर्स,
12: एडभान्स एक्सेल,
9: टेली ईआरपी, इमेल, इन्टरनेट, इंग्लिश तथा नेपाली टाइपिंग।
12: नोट, हामी कहाँ गरीब, जेहेन्दा तथा सीमान्तकृत भाइ बहिनीहरूका लागि निःशुल्क कम्प्युटर कोर्स सिकाइन्छ भने ग्रुपमा आउनेहरूलाई भारी छुटको व्यवस्था गरिएको छ।
9: प्रुफ राइटर राजेन्द्र विक्रम खाँड र सुनिता उत्सई ठकुरे। आर्यस कम्प्युटर एकाडेमी भिरकोटेक बैरघारी तम समाज भवनको नजिकै।
12: सम्पर्क मोबाइल 98467-93-928, 98461-20828 र 98460-52-00-8।
9: छायाक्षेत्र फार्मेसीमा डाक्टर आउने सूचना। यही जेठ 2 गते शनिबारका दिन सुगर, प्रेसर, दम तथा थाइराइड रोग विशेषज्ञ डाक्टर सरोज पोखरेल आउँदै हुनुहुन्छ। यदि तपाईँहरूमा अत्याधिक प्यास लाग्ने, छिनछिनमा पिसाब लाग्ने, भोक धेरै लाग्ने, तौल घट्दै जाने, हात खुट्टा झमझमाउने वा ओठ तालो सुक्ने, घाउ चोट लागेमा निको हुन धेरै समय लाग्ने, दृष्टि धमिलो हुने र अत्याधिक थकाइ लाग्ने, टाउको पछिल्लो भाग दुख्ने वा भारी हुने, चक्कर लाग्ने, नाकबाट रगत बग्ने, छाती दुख्ने वा ढुकढुकी पर्ने, तौल बढ्ने, जाडो धेरै हुने, कब्जियत हुने, छाला सुक्खा हुने र स्वर धोत्रो हुने, तौल घट्ने, गर्मी धेरै हुने, पसिना आउने, हात काम्ने र छटपटी हुने, सास फेर्न गाह्रो हुने, खोकी लाग्ने, छाती कसिलो भएको महसुस हुने लगायतका समस्या भएका बिरामीहरूले उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ। पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ।
10: सम्पर्क स्थान क्षेत्र फार्मेसी वालिङ आठ खेल मैदान जाने बाटो। फोन 063-441-44 मोबाइल 98460-81-173।
9: स्मरण रहोस् डाक्टर आउने दिन यही जेठ 2 गते शनिबार।

0: दिदी पक्नुस्ता भनेको हैन हतार हतार गर्दै कता हो र
1: घर बनाए त सकियो अब डेकोरेसनको लागि फर्निचरका सामानहरू किन्न भनेर बजार जान आँटेकी नि बहिनी
0: फर्निचरको सामान अरे दिदी त्यस्तो हो भने वालिङ एक रामबाजमा रहेको सफल फर्निचरमा जानु न त्यहाँको फर्निचरका सामानले साँच्चै घर सुन्दर बन्नेछ
1: ए साँच्चै हो र ल ल त्यसो भए त म त्यही गइहाले
2: हाम्रा सेवाहरू फर्निचर तथा फर्निसिङका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइनुका साथै अर्डर अनुसार घर तथा अफिसियल सामानहरू तयार पारिन्छ नोट बैरघारी प्रगति टोल मुल्का चौतारी तथा नगरपालिका रोडबाट जैसी पदेरा सरेको जानकारी गराउँदछौ सफल फर्निचर उद्योग भिरकोट छ सुन्दर बजार वालिङ एक रामबासा सोरुम भिरकोट एक बैरघारी मेन रोड वालिङ आठ जैसी पदेरा
0: मोबाइल 9856309888 र 9856555988
3: ओहो रामु दाई कता हिँड्नु भयो
4: कता हिँड्नु धानको बिउ राख्ने बेला भयो धानको बिउ लिन बजार जान लागेको नि
3: कुन धान लगाउने विचार गर्नु भयो र
4: कुन धान लगाउने हो भनेर सोचिरहेको छु कुन लगाउँदा ठिक होला नि
3: ल दाई पनि युएस कम्पनीको युएस 312 शंकर धान लगाउने नि
4: यो धान कस्तो छ नि बहिनी
3: यो धान त नेपालमा सर्वाधिक किसानले प्रयोग गर्दै आइरहेको खानामा मिठो पाक्नलाई नै छिटोका साथै मध्य पहाड़ी क्षेत्रमा पनि नेपाल सरकारद्वारा सूचीकृत गरिएको धान हो नि
4: ए हो र त्यसो भए म पनि ढुक्कसँग शंकर धान युएस 312 धानको बिउ लिएर आउँछु अरूलाई पनि युएस 312 धान नै लगाउन भन्छु
3: हुन्छ दाई सँगै जाउँ है युएस 312 धानको बिउ लिनलाई
5: नेपाली माटोले रोजेको किसानले खोजेको शंकर धान युएस 312 लगाई आफ्नो उत्पादन बढाउनु हो
6: तराई र मध्य पहाड़ी क्षेत्रमा नेपाल सरकारद्वारा सूचीकृत शंकर धान युएस 312 खोजी खोजी लगाऊ उत्पादन बढ्ने छ
7: छाया क्षेत्र फार्मेसीमा डाक्टर आउने सूचना यही जेठ 2 गते शनिबारका दिन सुगर प्रेसर दम तथा थाइराइड रोग विशेषज्ञ डाक्टर सरोज पोखरेल आउँदै हुनुहुन्छ यदि तपाईँहरूमा अत्याधिक प्यास लाग्ने छिनछिनमा पिसाब लाग्ने भोक धेरै लाग्ने तौल घट्दै जाने हात खुट्टा झमझमाउने वा ओठ तालो सुक्ने घाउ चोट लागेमा निको हुन धेरै समय लाग्ने दृष्टि धमिलो हुने र अत्याधिक थकाई लाग्ने टाउको पछिल्लो भाग दुख्ने वा भारी हुने चक्कर लाग्ने नाकबाट रगत बग्ने छाती दुख्ने वा ढुकढुकी बढ्ने तौल बढ्ने जाडो धेरै हुने कब्जियत हुने छाला सुक्खा हुने र स्वर धुत्रो हुने तौल घट्ने गर्मी धेरै हुने पसिना आउने हात काम्ने र छटपटी हुने सास फेर्न गाह्रो हुने खोकी लाग्ने छाती कसिलो भएको महसुस हुने लगायतका समस्या भएका बिरामीहरूले उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ
8: सम्पर्क स्थान छाया क्षेत्र फार्मेसी वालिङ आठ खेल मैदान जाने बाटो फोन 0063441044 मोबाइल 9864081173
7: स्मरण रहोस् डाक्टर आउने दिन यही जेठ 2 गते शनिबार
9: होइन बहिनी बाबु किन यसरी रोइरहेको छ
0: हेर्नुहोस् न दिदी उपचारको लागि कहाँ कहाँ पुर्यायो निको नै भएको छैन
9: ए बहिनी एकपटक वालिङ हस्पिटलमा जानुहोस् त त्यहाँ त हरेक दिन बाल रोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि
7: हजुर वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अञ्जु अरियालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ
10: यदि महिलाहरूमा बारम्बार गर्भ फेर जाने तल्लो पेट दुख्ने पिसाब पोल्ने ढाड कम्मर दुख्ने सेतो पानी बग्ने चिलाउने आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला
7: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली वालिङ 9 भकुण्डे ठाडो लाइन फोन नम्बर 0063412133
11: तपाईँ घरमा वा कार्यालयमा इन्टरनेट चढान गर्दै हुनुहुन्छ
0: यदि हुनुहुन्छ भने विगत 14 वर्षदेखि वालिङ नगरपालिका, बिरकोट नगरपालिका, सापकोट नगरपालिका, गलाङ नगरपालिका, कालीगण्डकी गाउँपालिका र पैयु गाउँपालिकामा गुणस्तरीय सुलभ र भरपर्दो इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको वालिङ इन्टरनेटको सेवा लिन नभुल्नुहोला।
11: पुनश्च हामीले ब्यान्डविड्थ अनुसार मासिक रु 800 देखि इन्टरनेट सेवा उपलब्ध गराएको जानकारी गराउँछौ।
0: साथै इन्टरनेटको जडानमा एउटा टिभीको मासिक शुल्क निशुल्क हुनेछ।
11: थप जानकारीका लागि वालिङ इन्टरनेट प्रणाली वालिङ 8 मोड
0: फोन 0364142558।
12: किन मुख छोपेर हाँसेकी हो र सबिना? दाँतमा समस्या भयो कि के हो?
13: दाँत पनि कता कता फर्किएका छन्। दाँत मिलाउनु पर्नेछ अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
12: हो र? आज वालिङ ओरल एन्ड डेन्टल केयर वालिङ 8 VIP टोलमा जाऊ न। त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि।
13: हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनु भएका साथै गरौं प्राथमिक अस्पताल वालिङमा 2 वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ।
12: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक एसपी कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालनमा आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
0: हाम्रा सेवाहरू:
12: दाँत तथा मुखको परीक्षण,
13: दाँतको एक्सरे,
12: दाँत सफा गर्ने,
13: दाँत टल्काउने,
12: मुख गनाउने समस्याको उपचार,
13: दाँत रङको सिमेन्ट भर्ने,
12: दाँतको जरेदेखिको उपचार,
13: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया,
12: साधारण दाँत निकाल्ने,
13: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने,
12: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने,
13: गिजाको शल्यक्रिया,
12: कृत्रिम दाँत राख्ने,
13: दाँत रङको वा मेटलको खुल लगाउने,
12: बच्चाहरूको दाँतको विशेष उपचार
13: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने,
0: साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जोशीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
12: वालिङ ओरल एन्ड डेन्टल केयर वालिङ 8 VIP टोल राष्ट्रिय वाणिज्य ब्याङ्क तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा।
13: प्रोप्राइटर डाक्टर किरण गुरुङ, फोन नम्बर 0365900025, मोबाइल 9860478822। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सकसँग मात्र उपचार गर्ने बानी बसालौ। सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
12: तपाई हाम्रै सुन्दर नगरी वालिङ बजारको एकमात्र विश्वस्तरीय आधुनिक प्रविधि सहितको स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली सञ्चालनमा आएको छ।
13: हामी कहाँ अत्याधुनिक प्रविधि तथा दक्ष जनशक्तिबाट रगतमा सुगर, थाइराइड, युरिक एसिड, कोलेस्ट्रोल, 3 महिने सुगर जाँच, मुटुको PTINR, मृगौलाको जाँच, कलेजोको जाँच, जन्डिस परीक्षण, रगतको क्यान्सर, पाछेघरको मुखको क्यान्सर तथा अन्य क्यान्सर जाँच, दिशा पिसाब तथा खकार जाँच, वृय जाँच, ट्युमर मार्कर, भिटामिन डी, B12, रक्त अल्पताको जाँच लगायतका विभिन्न स्वास्थ्य परीक्षणहरू न्यूनतम शुल्कमा गरिनुका साथै होल बडी चेकअप विशेष छुटमा गरिन्छ। त्यस्तै वैदेशिक रोजगारीमा जानेहरूको लागि प्री मेडिकल समेत गरिन्छ।
12: सम्पर्क वालिङ प्याथोलोजी प्राली तल्लो वालिङ अल टाइम फार्मेसीको अगाडि।
13: सम्पर्क फोन नम्बर 0365900018, मोबाइल 9840516535 र 9813769611।
12: न्यूनतम शुल्कमा गुणस्तरीय स्वास्थ्य परीक्षणको लागि वालिङ को एकमात्र स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली।
0: वालिङ साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध।
11: पानी जीवन हो, पानीका स्रोतको संरक्षण गरौं,
0: पानीको सही उपयोग गरौं, धाराको टुटी राम्रोसँग बन्द गरौं, जथाभावी पानी खेर नफालौं,
11: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौं,
0: के मिटर तथा गेट बल्ब बिग्रेको त छैन, बेला बेलामा चेक गरौं,
11: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन, यदि छ भने तुरन्तै बदलौं,
0: कहीँ कतै पानीको मेन लाइन, वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेर गइरहेको त छैन, यदि छ भने कार्यालयमा तथा खानेपानी कर्मचारीलाई तुरन्त खबर गरौं।
11: पानीको स्रोत वरिपरि फोहोर नगरौं, नफालौं र त्यस्तो गरेको देखेमा खबर गरौं।
0: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौं र जरिवानाबाट बचौं।
11: पानीको महसुल इलेक्ट्रोनिक मिडिया, मोबाइल कम्प्युटर तथा बैंक मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौं।
0: कोही कसैले पानीको पाइप काट्ने, तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ।
11: पाइपलाइन भएको स्थानमा बाटो विस्तार, नाला निर्माण, घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खानेपानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा दुई दिन अगावै पूर्व जानकारी गराऊ।
7: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू नगद रु 22,000, गरिमा विकास ब्याङ्कमा डिपोजिट भौचर, नागरिकताको फोटोकपी, एक प्रति फोटो, लालपुर्जाको फोटोकपी र सम्बन्धित वार्डको सिफारिस।
11: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
0: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 063-441-469 र 063-441-268।
11: स्वच्छ पानी, स्वस्थ जिन्दगानी।
0: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा।

0: अहिले हाम्रो गर्नेमा 1 बजेको छ।
1: यस समयको साथमा जितु सुनचाँदी पसल वालिङ 8 पेट्रोल पम्पको नजिकै जैसी 15 जाने बाटोतर्फ विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

नमस्कार नमस्कार नमस्कार अनि हार्दिक हार्दिक स्वागत गर्दछौ। साथमा सांगीतिक अभिवादन टक्र्याउँछौ। कार्यक्रम काम्रेस विचार भाग्यको यस सुन्दर चौधारीबाट अनि दिवाकालीन समयबाट कार्यक्रम काम्रेस विचार भाग्यको पर्खाईमा प्रतीक्षामा रहनुभएका तमाम तमाम लोकगीत पारखी सँगै रेडियो पारखी मनहरूको पर्खाईको घड़ी मेटाउनका लागि सधैँका वर्षहरूमा जस्तै आज पनि घड़ीले दिउँसोको एक बजाउने बित्तिकै यहाँहरूको रेडियो सेट समक्ष उपस्थित भइसकेकी छु। कार्यक्रम गाम्बेसीका भाग्य यहाँहरूले स्याङ्जो जिल्लाको पहिलो आवाज सामुदायिक रेडियो आदि खोला एफएम 105.4 मेगाहर्ज इन्टरनेट अनलाइन मार्फत www.radioadikhola.org लगन गरेर अनलाइन मार्फत साथै यहाँहरूले हामीलाई हाम्रो पात्रैबाट पनि एकैसाथ सुन्दै आइरहनु भएको छ। दिवाकालीन समयमा प्रस्तुत हुने कार्यक्रम गाम्बेसीका भाग्य साताको छ दिन अर्थात शनिबार बाहेक अन्य दिन भिन्नबार भिन्न बसाएको साथ विभिन्न विशुद्ध नेपाली लोकगीत भाकाहरू लिएर कार्यक्रममा उपस्थित हुने गर्दछौ। आज हामी कार्यक्रम काम्रेस विखा भाकाको अर्को भिन्न श्रृंखला अनि अन्तिम श्रृंखला शुक्रबारीय श्रृंखलाको सन्दर्भ सायमा छौं। शुक्रबारीय व्यवसायमा रहेर हामी दबहरू समक्ष दबहरूको आवाजलाई कार्यक्रममा स्थान दिने क्षमर्कमा जुटिसकेका छौं। विशेष गरी हामी दबहरूको आवाजलाई कार्यक्रममा स्थान दिनेछौं। सँगै दबहरूको रुझाइमा रहेका भाकाहरूलाई पनि हामी कार्यक्रममा स्थान दिँदै अगाडि बढ़नेछौ। यहाँहरू 0363-441-285 फोन सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो स्टुडियोको टेलिफोन नम्बर खुला राखेका छौं तपाईहरूको लागि। यहाँहरू हामीलाई 0363-441-285 फोन सम्पर्क गरेर आफूलाई मनपर्ने भाका गुनगुनाउन सक्नुहुन्छ र आफूलाई मनपर्ने भाका पनि रोजामा पार्न सक्नुहुन्छ। यहाँहरू हामीलाई फोन सम्पर्क गर्दै गर्नुहोला। यति बेला हामी सुमधुर खालको भाकाबाट कार्यक्रमको शुभारम्भमा दैलो घार्छौं। सोही सुमधुर भाका सँगै हामी पुनः उपस्थित हुने नै यहाँहरू पनि हामीलाई फोन सम्पर्क गर्दै गर्नुहोला।

आहा फुला गगनको मलाई झल्कु छ निर्माया तिम्रै जवानको यस्तो मधुर खालको भाका सँगै पुनः स्वागत गर्दछौ कार्यक्रम गाम्बसीका भाकामा विष्णु माझी अनि खुमन अधिकारीका आवासमा सजिएको सुमधुर खालको भाका दबहर समक्ष जोड्यौं। यिनै अनि यस्तै सुमधुर खालका भाकाहरूलाई कार्यक्रममा स्थान दिनेछौ। यहाँहरू हामीलाई 63-44-285 फोन सम्पर्क गर्न सक्नुहुनेछ। आफूलाई मनपर्ने भाकाहरू जहाँमा पार्न चाहनुहुन्छ, भाका गुनगुनाउन चाहनुहुन्छ भने पनि हाम्रो स्टुडियोको टेलिफोन नम्बर तपाईँहरू समक्ष खुला राखेका छौं। आजको सुन्दर बसाई शुक्रबारी व्यवसायमा राखेर यहाँहरू हामीलाई 63-44-285 फोन सम्पर्क गर्न सक्नुहुनेछ।

हजुर, हामी कार्यक्रम ग्राम्य सिंह भाग्याको आजकै सुन्दर बसाई शुक्रबारी व्यवसायमा छौं। यहाँहरू हामीलाई 63-44-385 फोन सम्पर्क गर्दै गर्नुहोला। कार्यक्रममा आफूलाई मनपर्ने भाका गुनगुनाउन रोजाइमा पार्न चाहनुहुन्छ भने हामीलाई फोन सम्पर्क गर्दै गर्नुहोला। यति बेला हामी सुमधुर खालको भाका जोड्छौं, सोही भाकासँगै हामी पुनः उपस्थित हुने नै छौं। यहाँहरू पनि हामीसँगै रहनुहोला।

0: स्कूल तथा अफिस का ड्रेस किनेर बनाउनु पर्ने अनि अन्य कपड़ाहरू पनि चाहिएको थियो। भागादौड़ गर्नु पनि समय छैन, सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने।
1: त्यति कुरामा नि यति धेरै तनाव, भर्खरै जानुस् त वालिङ आठ नयाँ बजारको पोसाक बगैँचामा सबै सामान त्यही पाइन्छ।
0: हजुर, सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू, सरकारी कर्मचारीका ड्रेसहरू, संघ संस्था सहकारीका ड्रेसहरू, रेडीमेड बेहुलाका दौरा सुरुवाल, रेडीमेड कोट प्यान्ट, झोला, जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपड़ाहरू तथा अर्डर बमोजिमका कपड़ाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्।
1: पोसाक बगैँचा, वालिङ आठ नयाँ बजार, प्रोप्राइटर प्रकाश अर्याल, मोबाइल 9856308329।
2: सुवर्ण अवसर, सुवर्ण अवसर।
1: एस आरएस कम्प्युटर एकेडेमी बैरघारीमा 100% जबको ग्यारेन्टीका साथ कम्प्युटरका विभिन्न कोर्सहरूमा नयाँ भर्ना खुल्यो।
2: यदि तपाईँ एसईई को परीक्षा दिएर खाली समयको सदुपयोग गर्न चाहनुहुन्छ भने आजै आरएस कम्प्युटर एकाडेमीलाई सम्पर्क गर्नुहोस्।
1: हाम्रा कोर्सहरू
2: 3 महिने बेसिक कम्प्युटर कोर्स,
1: 7 महिने प्रोफिसियन्सी इन कम्प्युटर एप्लिकेशन कोर्स,
2: 12 महिने डिप्लोमा इन ग्राफिक डिजाइनिंग कोर्स,
1: 18 महिने डिप्लोमा एन्ड ग्राफिक एप्लिकेशन कोर्स,
2: 12 महिने डिप्लोमा इन कम्प्युटर प्रोग्रामिंग कम्प्युटर कोर्स,
1: 12 महिने हार्डवेयर एन्ड नेटवर्किंग कोर्स,
2: एडभान्स एक्सेल,
1: टेली ईआरपी, इमेल, इन्टरनेट, इंग्लिश तथा नेपाली टाइपिंग।
2: नोट, हामी कहाँ गरीब, जेहेन्दा तथा सीमान्तकृत भाई बहिनीहरूका लागि निशुल्क कम्प्युटर कोर्स सिकाइन्छ भने ग्रुपमा आउनेहरूलाई भारी छुटको व्यवस्था गरिएको छ।
1: ग्रुप राइटर राजेन्द्र विक्रम खाँड र सुनिता उत्सै ठकुरी, आरएस कम्प्युटर एकेडेमी, बिरकोटेक, बैरघारी, सम समाज भवनको नजिकै।
2: सम्पर्क मोबाइल 9847693928, 9841620828 र 9860052008।
3: किन मुख छोपेर हाँसेकी हो र सबिना? दाँतमा समस्या भयो कि के हो?
4: दाँत पनि कता कता फर्किएका छन्, दाँत मिलाउनु पर्नेछ, अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
3: हो र? आजै वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ आठ भीआईपी टोलमा जाऊ न। त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि।
4: हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनुभएका, साथै गरौं प्राथमिक अस्पताल वालिङमा 2 वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ।
2: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक एसपी कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालन आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
4: हाम्रा सेवाहरू:
2: दाँत तथा मुखको परीक्षण,
4: दाँतको एक्सरे,
2: दाँत सफा गर्ने,
4: दाँत टल्काउने,
2: मुख गनाउने समस्याको उपचार,
4: दाँत रङको

0: सिमेन्ट भर्ने, दाँतको जरेदेखिको उपचार, दाँत तथा मुख सम्बन्धी शल्यक्रिया, साधारण दाँत निकाल्ने, गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने, बुद्धि बंगरा माथि पलाएको गिजा काट्ने, गिजाको शल्यक्रिया, कृत्रिम दाँत राख्ने, दाँत रंगको वा मेटलको खुल लगाउने, बच्चाहरूको दाँतको विशेष उपचार र बाङ्गुटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने, साथै बाङ्गुटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जोशीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
1: वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ आठ पीआईपी टोल, राष्ट्रिय वाणिज्य ब्याङ्क तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा।
0: प्रोप्राइटर डाक्टर किरण गुरुङ, फोन नम्बर 0635900025, मोबाइल 9860478822। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सक सँग मात्र उपचार गर्ने बानी बसालौ।
2: आहा, कति राम्रो हो बालिनाले, बिउ नै राम्रो हो कि मल पनि राम्रो हो?
3: बिउ र मल दुवै राम्रो हो नि नानी, रैथाने जातका बिउहरू लगाएको हो, धेरै राम्रो भएको छ। अझै गडेउली मल भएपछि त सुनमा सुगन्धै भयो नि।
2: मलाई नि रैथाने जातका बिउहरू र गडेउली मल चाहिएको थियो, कहाँ पाइन्छ दाई?
3: वालिङ आठ पतञ्जल योगपीठको आडैमा वालिङ प्रोडक्ट होल्डिङ बहुद्देश्यीय सहकारी संस्थामा अन्नबाली तथा तरकारीका लोपुने अवस्थामा पुगेका रैथाने जातका बिउ बिजनहरू संकलन गर्ने र बीज वृद्धिको कार्यहरू गर्दै आइरहेको छ। साथै बालीनालीका लागि आवश्यक पर्ने गडेउली मल उत्पादन गरी खरिद बिक्री पनि गरिन्छ नि।
2: अन्य विस्तृत जानकारीको लागि वालिङ प्रोडक्ट होल्डिङ बहुदेशीय सहकारी संस्था, वालिङ आठ मिन बजार र पतञ्जली यो पीठको आडेमा, सम्पर्क नम्बर 0364140696।
4: के भयो दाइ हजुरलाई? त्यसले रातो पिरो भएको छ त अनुहार।
5: के हुनु र भाइ, यो नेट चल्दै चल्दैन, आज पनि काम गर्न पाइएन।
4: हो र दाई, मेरो पनि नेट नचलेर हैरान नै भएको छ भनेको, के गर्ने हो खै?
6: होइन दाजुभाइको गफ त निकै जमेको छ, खासमा के भएछ?
5: हेर न बहिनी, यो नेटले काम नगरेर अफिसको काम गर्नै पाइएन, यता भाइको नि यस्तै छ भन्दैछन्।
6: हो र, अब हजुरहरूले विश्व स्तरीय रूपमा इन्टरनेट सेवा दिँदै आएको र देशका 77 जिल्लामा सञ्चार भएको ओल्डिङ जोड्नु यस्तो समस्या भोगिरहनु पर्दैन। देशकै ठूलो इन्टरनेट कम्पनी भएको, अत्यन्तै सुलभ दरमा दूरसञ्चारको क्षेत्रमा सबैभन्दा बढी ग्राहकहरूको रोजाइमा परेको छ नि। अझै यो ओल्ड लिङ्कले त निशुल्क 5G को ड्युअल ब्यान्ड राउटर पनि ल्याएको छ। अनलाइन गेमहरू खेल्न, लाइभ स्ट्रिमिङ गर्नलाई एकदमै राम्रो छ।
0: नयाँ इन्टरनेट जडानका लागि मोबाइल 9805123050, सहयोगका लागि मोबाइल 9805123051।
7: छिटो भनेको वर्ल्ड लिङ्क।
2: लौ हेर, आज पनि आधा सामान त छोडिरहेको छ, खै त पूजाको सामान?
8: एकै ठाउँमा सबै पाउने भए पनि सबै सामान आउँथ्यो र, भोलिदेखि आफै बजार गएर लिएर आऊ।
2: कहाँ जानु भयो र एकै ठाउँमा नबेच्नु भएको? एन्जल फलफुल तरकारी तथा किराना पसलमा गएको भए त सबै पाइन्थ्यो नि।
8: ए हो र, ल ल, के छुट्टै छ टिपेर देऊ त, म एन्जल फलफुल तरकारी तथा किराना पसलमा गइहाल्छु।
2: हजुर, हामी कहाँ स्वच्छ सफा मौसमी तथा बेमौसमी तरकारीहरू, ताजा फलफूल तथा किराना सामान सुपथ मूल्यमा पाइनुका साथै विवाह व्रतबन्ध लगायत पूजा आजा शुभ कार्यको लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उपलब्ध छ।
8: एन्जल फलफूल तरकारी तथा किराना पसल, वालिङ आठ बगालेटोल,
2: प्रोप्राइटर नारायण पङ्गेनी र पेमा डुम्रे पङ्गेनी,
8: मोबाइल नम्बर 9847721380।

0: मल्ल फार्मेसीमा डाक्टर आउने सूचना। यही जेठ दुई गते शनिबारका दिन सर्जन रोग विशेषज्ञ डाक्टर ओम बहादुर कार्की आउँदै हुनुहुन्छ। यदि तपाईहरूमा शरीरमा दुख्ने वा नदुख्ने खालका गाँठा गुठी, डल्ला, पुरानो घाउ, खटिरा, दाग, पुरानो अपरेशनको समस्या, पायल, हर्निया, अण्डको सुनिने, कान्छिया थिएको, नङ गडेको, बारम्बार मुसा आइरहने समस्या, अनावश्यक गुठी आउने जस्ता समस्याहरू छन् भने स्वास्थ्य परीक्षण गराई स्वास्थ्य लाभ लिनुहोला। साथै सोही दिन पेट, छाती, मुटु रोग विशेषज्ञ डाक्टर एसके जयसवाल पनि आउँदै हुनुहुन्छ। यदि तपाईलाई पेट, छाती, मुटु तथा सुगर रोग सम्बन्धी समस्याहरू जस्तै पेट दुख्ने, फुल्ने, पोल्ने, खानामा नलाग्ने, अमिलो पानी आउने, पेटको अल्सर, सास फेर्न गाह्रो हुने, चक्कर लाग्ने, शरीर सुनिने, हात खुट्टा फुल्ने, टाउको बढी दुख्ने, खकारमा रगत देखिने, शरीर दुब्लाउँदै जाने, पिसाब बढी लाग्ने, तिर्खा बढी लाग्ने, मुख सुक्खा हुने, शरीर हात खुट्टा झमझम गर्ने लगायतका लक्षण भएका बिरामीहरूले उक्त दिन सम्पर्क राख्न सक्नुहुनेछ। उक्त दिन मुटुको इको पनि गरिनेछ। पुनश्च फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ।
1: सम्पर्क स्थान मल्ल फार्मेसी, वालिङ आठ तल्ल वालिङ, प्रोपाइटर सुरेन्द्र मल्ल, स्वर्गीय पिता रामलाल मल्ल, फोन 063-44-0051, मोबाइल 9865-52-0950।
0: स्मरण रहोस्, डाक्टर आउने दिन यही जेठ दुई गते शनिबार।
2: रेडियो आधी खोला 105.4।
3: हजुर, कार्यक्रमको क्रममा राखिएको यो छोटो व्यापारिक विश्रामसँगै फेरि स्वागत गर्दछौ। कार्यक्रमका बुझिका भागमा यहाँहरू भर्खरै मात्र रेडियो खोल्दै हुनुहुन्छ भने सुन्दै हुनुहुन्छ स्याङ्जो जिल्लाको पहिलो आवाज सामुदायिक रेडियो आधी खोला एफएम 105.4 मेगाहर्ज। इन्टरनेट अनलाइन मार्फत www.radioadikhola.org लगन गरेर साथै यहाँहरूले हामीलाई हाम्रो पात्रैबाट पनि एकैसाथ सुन्दै आइरहनु भएको छ। आज हामी कार्यक्रम गाम्रो शिखा भाकाको अन्तिम श्रृंखला शुक्रबार यस श्रृंखलाको सन्दर्भ साईमा छौं। आज हामी तपाईँहरूसँग कुराकानी गर्ने, तपाईँहरूको आवाजलाई कार्यक्रममा स्थान दिने र तपाईँहरूको रोजाइमा रहेका भाकालाई चाहिँ कार्यक्रममा स्थान दिने दिनमा छौं। यद्यपि हाम्रो टेलिफोनमा चाहिँ समस्या भनौं अथवा ब्यालेन्स कम भएका कारण चाहिँ ब्यालेन्स नभएका कारण तपाईँहरूले फोन प्रयास गर्नुभयो होला धेरैजना साथीहरूले, हामीले पनि जानकारी पायौं, हामीले त्यो कुराको ख्याल चाहिँ गरिन्छौं, त्यसमा भने माफी चाहन्छौं। यहाँहरूलाई हामीले चाहिँ कष्ट पुर्यायौं त्यो प्रति चाहिँ हामी क्षमा प्रार्थी छौं भन्न चाहन्छौं। आजको व्यवसायमा चाहिँ कुराकानी गर्ने सम्भव नभएका कारण पुनः तपाईँहरू समक्ष माफी माग्दै र हामी हाम्रै रोजाइमा रहेका भाकाहरूलाई चाहिँ कार्यक्रममा स्थान दिदै अगाडि बढ़िरहेका छौं। रेडी बेलाको क्रममा हामी पस्किन्छौं सुमधुर खालको भाका। मलाई अत्यन्तै मन परिरहेको छ यो भाका, कति बजाएको भनेर भन्नुहुन्छ होला, यदि मलाई चाहिँ त्यसरी नै मन परेको छ यो भाका। यति बेला जोड्छु सोही भाकासँगै पुनः उपस्थित हुने नै छौं, यहाँ भने हामीसँगै रहनुहोला।

जाने हो यो माया कहाँसम्म सुमधुर खालको भाका सँगै पुनः स्वागत गर्दछौ कार्यक्रमका सुझाव भाकेमा। यसै क्रममा हामी अर्को सुमधुर खालको भाका जोड्छौं। सोही भाकासँगै हामी पुनः छोटो व्यापारिक विश्रामतर्फ लाग्नेछौ। विश्रामपछि पुनः उपस्थित हुने नै छौ। यहाँहरू पनि हामीसँगै रहनुहोला।

आहा मिल्ने भए दिनेथे आफ्नै मुटु झिकी यस मधुर थालको भाका सँगसँगै अब भने हामी कार्यक्रमबाट छुटिएर जानुपर्ने समयमा आइपुगेका छौं। तपाईँहरूमा रहेर यिनै अनि यस्तै सुमधुर थालका भाकाहरूसँगै सहयात्रा गर्ने मन हुँदा हुँदै पनि छुटिएर जानुपर्ने हुँदा आगामी श्रृंखलामा रहेर पनि विशुद्ध नेपाली लोकगीत भाकाहरूसँगै सहयात्रा गर्ने विश्वास दिलाउँदै कार्यक्रम समय अवधिभर सुनेर साथ दिनुहुने सम्पूर्णमा धेरै धन्यवादको शब्द व्यक्त गर्दछौ। विशेष गरी आजको श्रृंखलामा चाहिँ हामी तपाईँहरूसँग कुराकानी गर्न सकेनौं, त्यसमा भने क्षमा चाहन्छौ। यद्यपि आगामी श्रृंखलामा हामी तपाईँहरूसँग कार्यक्रममा कुराकानी गर्ने विश्वास पनि दिलाउँदै जाँदा जाँदै यहाँहरूमा झर्को सुमधुर खालको भाका छोड्दै आजको सुन्दर व्यवसाय शुक्रबार व्यवसायबाट म कार्यक्रम सञ्चालिका आरती कुँवर पनि उज्जवल पर्ने अनुमति चाहन्छु। ज्ञान सूचना र मनोरञ्जनका लागि सुन्दै गर्नुहोला रेडियो आदि खुला। यहाँहरूको बाँकी पल शुभ रहोस्, मंगल रहोस्। नमस्ते, जय गीत, जय संगीत।

0: सुमित अहिले हाम्रो गर्नेमा 2 बजेको छ।
1: यस समयको साथमा जितु सुनचादी पसल वालिङ 8 पेट्रोल पम्पको नजिकै जैसी 15 जाने बाटो तर्फ विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

0: स्पेक्ट्रम देखाएको होइन, यो त 7.5 MHz मेगाहर्जको रेडियो आदि खोलेर
1: नमस्कार, म देवीराम पराजुली जिरे खोर्सानीको भोक लायो। तपाईँ यतिखेर सुन्दै हुनुहुन्छ आदि खोला एफएम 105.4 मेगा।

0: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
1: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए।
0: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
1: गोल्ड स्टारको आधिकारिक शोरूम अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ आठ नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज, स्कूल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
0: गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ आठ नयाँ बजार चोक।
1: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी।
0: मोबाइल 9849718921 र 9862439390।
1: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो, दुई चार दिन भइसक्यो, एसी पनि चलेको छैन, कहाँ जाने हो, के गर्ने हो, अत्तो पत्तो भएन।
2: होइन, के भयो र किन हल्लाखोर गरेको हो?
1: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु, किनेको पनि धेरै भएको छैन, राम्रोसित कहाँ बनाउँछन् होला।
2: ए कुरो त्यस्तो भयो, पिर नगर न, विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, त्यहाँ गएपछि ढुक्क हुन्छ।
1: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मरमत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ। सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ। किचन सिम्नी, टिभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ।
2: स्याङ्जा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। यहाँ विभिन्न कम्पनीका सामानहरू को सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मरमत गरिन्छ।
1: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मरमत केन्द्र वालिङ आठ नयाँ बजार लाइन राधे राधे चोकबाट 3 घर तल। प्रोप्राइटर कृष्ण पाठक। सम्पर्क मोबाइल 9856054963, 9856055104 र 9008447723।
3: ओहो अंकल, चिटिक्क परेको घरमा मौरी पो पाल्नु भएछ। होइन, यो घर कहाँबाट ल्याउनु भएको?
4: ए नानी, दक्षिण तालिम प्राप्त कालीगढबाट निर्माण गरिएको चुरी खर्क मौरी घर उद्योगबाट ल्याएको हो नि। घर मात्र होइन नानी, मौरी पनि त्यहीबाट ल्याएको हो नि।
3: ए हो र अङ्कल, अनि यो चुरी खर्क मौरी घर उद्योग चाहिँ कहाँ छ होला?
4: सुन नानी, भिरकोट चुरी खर्कमा छ नि। त्यति मात्र हो र नानी, त्यहाँ त आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह, मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध गराइनुका साथै मौरी पाल्नको लागि प्राविधिक ज्ञान सिप पनि पाइँदो रहेछ। म त सबै कुराहरू सिकेर ढुक्क भई गोलाघाट नै ल्याएर आएको छु। घरलाई गहना जस्तो पनि हुने, मह पनि खान पाइने।
3: हजुर, हामी कहाँ दक्षिण कालीगढबाट आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह, गोलाघार, खाली घार र मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध गराउनका साथै मौरी पाल्नका लागि प्राविधिक ज्ञान सिप र परामर्श दिइन्छ।
5: प्रोप्राइटर रत्न बहादुर गुरुङ। सम्पर्क नम्बर 6363961004।
1: सम्पर्क मोबाइल 9744834484।
6: चुरी घरको मौरी घर उद्योग भिरकोट नगरपालिका साथ स्याङ्जा।
1: के तपाईँ घर बनाउँदै हुनुहुन्छ? यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका ओडा नम्बर 6 आब्दाली पुलको नजिक तारादेवी ब्लक उद्योगलाई सम्झनुहोला। हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा, गिटी, बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ। प्रोप्राइटर देवेन्द्र थापा। सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट वालिङ मोड। फोन नम्बर 7364433। मोबाइल 9856055331। कम्प्युटर इन्स्टिच्युटमा 1 महिनेदेखि 1 वर्ष कम्प्युटर कोर्सहरू र जापानिज भाषाका कक्षाहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौ।
7: नेपाल सरकारबाट मान्यता प्राप्त स्याङ्जा जिल्लाकै पुरानो, विगत लामो समयदेखि धेरै विद्यार्थी उत्तीर्ण गराउन सफल, दक्ष, अनुभवी कोरियन भाषा प्रशिक्षकबाट प्रशिक्षण दिइने यस आवर कोरियन ल्याङ्ग्वेज क्याम्पस रोडमा EPS टोपी कोरियन भाषा परीक्षा 2027 लागि नयाँ मोडलमा, नयाँ कक्षामा धमाधम कक्षा सञ्चालन भइरहेको हुँदा इच्छुकले समयमै सम्पर्क गर्नुहोला। अन्य थप जानकारीका लागि भाषा प्रशिक्षक प्रेम भण्डारी, मोबाइल 9841624288 र 9463686447।
8: उमेरले नेटो काट्न थालिसक्यो, सधैँ त्यस्तै। अब त छोराछोरीको भविष्य पनि हेर्ने होला नि। होइन, यसरी कतिन्जेल पुग्छ? कमाएको पैसाको टुङ्गो नै छैन। अलिअलि पैसा बचत गर्न सिके पनि त हुन्थ्यो।
9: कहाँ लगेर बचत गर्नु? खल्तीमा राखे त्यसै खर्च हुन्छ, बैङ्कमा राख्नु भने राम्रो ब्याज दिने बैङ्क नै देखिँदैन।
8: पल्ला घरे कान्छाले भएको पैसा त्यही भकुण्डेमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर घडेरी किने, घर बनाए, हामी पनि जहाँको त्यही।
9: ल ल, त्यसो हो भने हामी पनि त्यही फुलबारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरौला।
8: हाम्रा सेवा तथा सुविधाहरू
9: अत्याधुनिक कम्प्युटर सफ्टवेयर मार्फत आर्थिक कारोबार गरिने,
8: आकर्षक ब्याज दरमा बिमा सहित निश्चित संकलन गरिने,
9: सर्वसुलभ तरिकाबाट छिटो छरितो कर्जा प्रवाह गरिने,
8: दैनिक बचतको निश्चित संकलन र भुक्तानीका लागि घर दैलोमा गएर सेवा प्रदान गरिने,
9: आइएमई, प्रभु, वेस्टर्न युनियन, पृथ्वी, क्रिस जस्ता मनी ट्रान्सफरहरूबाट विश्वको जुनसुकै ठाउँबाट पठाएको पैसा तुरन्त भुक्तान दिइने व्यवस्था।
8: फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ फकुण्डे।
10: सम्पर्क फोन नम्बर 03-6144-6024।

0: access to all.
1: वस्तु तथा सेवा को मूल्य सूची राख्ने सम्बन्धी अत्यन्त जरूरी सूचना।
2: स्याङ्जा जिल्ला भित्र सञ्चालनमा रहेका होटल, रेस्टुरेन्ट, किराना पसल, स्टेशनरी, औषधि पसल, निर्माण सामग्री पसल, तरकारी तथा फलफूल पसल, छापाखाना, फोटो स्टुडियो, फोटोकपी तथा प्रिन्ट सेवा, माछा मासु पसल, ब्युटी पार्लर, कस्मेटिक पसल, सैलुन, फेन्सी तथा कपडा पसल, बिउ बिजन तथा कृषि सामग्री पसल, एग्रोभेट, भाँडा पसल तथा गाडी तथा मोटरसाइकल वर्कसप, परामर्श सेवा लगायत सम्पूर्ण व्यवसाय तथा सेवा प्रदायकलाई उपभोक्ताको हित संरक्षण एवं मूल्य पारदर्शिता तथा एकरूपता कायम गर्नका लागि विक्रेताले आफूले बिक्री वितरण गर्ने प्रत्येक वस्तु तथा सेवाको कर र अन्य शुल्क सहितको मूल्य सूची बिक्री वितरण स्थलमा स्पष्ट देखिने बुझिने गरी यही ज्येष्ठ 3 गति भित्र ट्रान्स गर्न हुन अनुरोध गरिन्छ।
1: मूल्य सूची नराखेमा प्रचलित कानून बमोजिम कार्यवाही गरिने बेहोरा समेत सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ।
2: अनुरोधक
1: जिल्ला प्रशासन कार्यालय स्याङ्जा
2: र गण्डकी प्रदेश सरकार एकीकृत सेवा कार्यालय स्याङ्जा।
3: अल टाइम फार्मेसी पुरानो टाइम फार्मेसीमा डाक्टर आउने सूचना। यही जेठ 2 गते शनिबारका दिन नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर विपिन केसी आउँदै हुनुहुन्छ।
4: उहाँबाट दिने सेवाहरू ज्यादै झस्किने, तर्सने, मुटु डुकडुक भएको भान भएमा, धेरै पसिना आउने, रिसाउने भएमा, नबुझिने कुरा वा अल्मलिदो व्यवहार गरेमा, मन छटपटाहट भएमा, शारीरिक वा बाह्य रोग भएमा, कामकाजमा मन नलाग्ने, निद्रा नलाग्ने, भूख नलाग्ने, दिक्क मान्ने, अत्याधिक रक्सी वा लागू पदार्थ सेवन गरेमा, लामो समयसम्म टाउको दुखी रहेमा वा एउटै कार्य बारम्बार दोहोराएमा, मनमा केही कराएको भान भएमा तथा 5 वर्ष भन्दा माथिका बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता अन्य नसा तथा मानसिक समस्याबाट पीड़ित हुनु भएको छ भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ।
3: साथै सोही दिन हाट जोड्ने नसा तथा बाथरोग विशेषज्ञ डाक्टर भोगेन्द्र बहादुर केसी पनि आउँदै हुनुहुन्छ।
4: यदि तपाईँलाई लामो समयदेखि हात खुट्टा शरीर दुख्ने, चलाउन अप्ठ्यारो पर्ने, ढाड कमर दुख्ने, पुल्ने, झमझम गर्ने, जोड्ने दुख्ने, सुनिने, पुरानो भात, युरिक एसिड, हड्डी मर्कने, सड्कने, खिएको, भाँचिएको भएमा एक्सरे तथा प्लास्टर गर्नु परेमा, साथै हाड जोड्ने, नसा तथा पाथरोग सम्बन्धी समस्या भएका बिरामीले सोही दिन सम्पर्क गर्न सक्नुहुनेछ।
3: यस्तै प्रत्येक दिन अनुभवी मेडिकल अफिसर MBBS डाक्टरबाट सेवा दिनुका साथै एक्सरे, भिडियो एक्सरे, फार्मेसी, प्रयोगशाला सेवा 24 घण्टा उपलब्ध छ। पुनश्च फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ। सम्पर्क स्थान अल टाइम फार्मेसी पुरानो टाइम फार्मेसी वालिङ 9 तल्लो वालिङ, प्रोप्राइटर मनोज खनाल, फोन नम्बर 0364140006, मोबाइल 98565526। स्मरण रहोस् डाक्टर आउने दिन यही जेठ 2 गते शनिबार।
5: हेलो भाइ, तिमी पोखरा नै छौ नि है? मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ र?
6: दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरीमी प्रिन्ट भएको आईडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
5: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ?
6: वालिङ आठ केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि।
5: हजुर, हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड, कप प्रिन्ट, टी सर्ट प्रिन्ट, सपिङ ब्याग प्रिन्ट, क्यालेन्डर, निमन्त्रणा कार्ड, भिजिटिङ कार्ड, फ्लेक्स प्रिन्ट, लाइट बोर्ड, प्रमाण पत्र, विवाह कार्ड छपाई, बिल, किताब छपाई, डिजिटल छाप तथा DTF प्रिन्ट लगायतका कामहरू छिटो, छरितो र सुपथ मूल्यमा गरिन्छ।
7: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्।
5: ग्लोबल मल्टी प्रिन्ट सेन्टर वालिङ 8 केदारनाथ मार्ग, प्रोप्राइटर बलराम चौधरी,
7: मोबाइल नम्बर 98560190076, 98617196 र 98172823।
8: निकै सोचमा परे जस्तो देखिनु भएको छ नि माइलो बा, के पर्यो त्यस्तो?
9: मास्टर बाबु, छोराको बिहे गर्न आँटेको, सुनका गरगहना किन्न कहाँ जाने होला भनेर सोचेको नि।
8: सुनका गहना जस्ता सामान किन्दा विश्वासिलो र भरपर्दो स्थायी दोकान रोज्नु पर्छ, साफेर गर्न पनि सजिलो होस्।
9: त्यस्तो दोकान कहाँ पर्छ त मास्टर बाबु?
8: आकर्षक र राम्रा सुन चाँदीका गरगहना ढुक्क भएर किन्नका लागि विश्वासिलो र भरपर्दो यही हाम्रो वालिङ बजारमा रहेको उही पुरानो चिर परिचित पसल हिमाल सुन चाँदी पसल छँदैछ। त्यहाँ शुभ विवाहमा चाहिने समय अनुसारका सम्पूर्ण गहनाका सेटहरू र अन्य कुनै पनि कार्यको लागि सुन चाँदी गहना उचित मूल्यमा पाइन्छ नि।
9: विगत लामो समयदेखि ग्राहक वर्गहरूको सेवामा समर्पित रहे ग्राहक वर्गहरू माझमा विश्वास कमाउन सफल रहेको यस हिमाल सुनचाँदी पसल समयको गतिसँगै अझ व्यवस्थित सुदृढ गर्दै तपाईँहरूको सेवामा समर्पित रहेको जानकारी गराउँछौ।
0: हाम्रा सेवाहरू आधुनिक तथा परम्परागत डिजाइनका छापावाला सुनका सम्पूर्ण गरगहना पाइन्छ।
9: हिराका गहनाहरू पाइनुका साथै अन्य बहुमूल्य पत्थर जडित गहनाहरू पाइन्छ।
0: सुनको शुद्धतामा पूर्ण ग्यारेन्टी रहनुका साथै बाई ब्याक ग्यारेन्टी हुनेछ।
9: सुखको गहना दुखको खजना।
0: प्रोप्राइटर हिमलाल सुनार एन्ड सन्स बिस्लो हिमाल सुन चाँदी पसल।
9: फोन नम्बर 063-44-235 मोबाइल नम्बर 98-560-55-250।

0: यही जेठ दुई गते शनिबार का दिन सुगर प्रेसर दम तथा थाइराइड रोग विशेषज्ञ डाक्टर सरोज पोखरेल आउँदै हुनुहुन्छ। यदि तपाईहरूमा अत्याधिक प्यास लाग्ने, छिनछिनमा पिसाब लाग्ने, भोक धेरै लाग्ने, तौल घट्दै जाने, हात खुट्टा झमझमाउने वा ओठ तालो सुक्ने, घाउ चोट लागेमा निको हुन धेरै समय लाग्ने, दृष्टि धमिलो हुने र अत्याधिक थकाई लाग्ने, टाउको पछिल्लो भाग दुख्ने वा भारी हुने, चक्कर लाग्ने, नाकबाट रगत बग्ने, छाती दुख्ने वा ढुकढुकी बढ्ने, तौल बढ्ने, जाडो धेरै हुने, कब्जियत हुने, छाला सुक्खा हुने र स्वर धोत्रो हुने, तौल घट्ने, गर्मी धेरै हुने, पसिना आउने, हात काम्ने र छटपटी हुने, सास फेर्न गाह्रो हुने, खोकी लाग्ने, छाती कसिलो भएको महसुस हुने लगायतका समस्या भएका बिरामीहरूले उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ। पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ।
1: सम्पर्क स्थान छाया क्षेत्र फार्मेसी वालिङ आठ खेल मैदान जाने बाटो, फोन 063-441-0044, मोबाइल 99460-81-173।
0: स्मरण रहोस्, डाक्टर आउने दिन यही जेठ दुई गते शनिबार।
2: सरा, किन बोलाको मलाई?
3: हेर्न, मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन। अरे कतै छैन अलि विश्वासिलो ज्योतिष?
2: ए, मेरो पनि न स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाग्छ, अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ मेदीमा छ रे, म पनि जान्छु त नि।
4: हाम्रा विशेषताहरू:
2: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ।
4: ग्रह दशा र कुल देवता साथै पितृदोष, घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या, घर परिवारमा मेलमिलाप नहुने, विभिन्न दुःख कष्ट, अशान्ति, रोग, धन्नास हुने, शत्रु लाग्ने, हरेक असफलता, मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ।
2: मोत र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने, गर्भखेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ।
4: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
2: युवा तथा बालबालिका सम्बन्धी रिसाउने, पढ्न मन नलाग्ने, झोक्राउने, अटेरी गर्ने, यौवन अवस्थाको प्रेम रोग, प्रेम असफल, वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ।
4: रक्षा आदि जन्तर बुटी, सुरक्षा कवच, आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति गरिन्छ
2: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङ छ मिर्दी बजार चोकमा, पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको दोस्रो तलामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी, मोबाइल 9846654123 र 9806611052।
5: ए अंकल, गालामा हात राखेर अध्यारो मुख लाएर बस्दै हुनुहुन्छ, हैन के भएको छ र तपाईलाई?
6: के हुन्थ्यो र नानी, यही दाँतले त सताउँछ नि जहिले पनि। दुई चार दिन भयो न राम्ररी खाना खाएछु न त सुतेको नै छु, कहिल्यै सन्चो नहुने भयो मलाई त।
5: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि। उपलब्ध सेवाहरू:
7: वालिङमा पहिलो पटक दन्त रोग विशेषज्ञबाट दाँत परीक्षण,
5: दाँत सफा गर्ने टल्काउने,
7: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
5: दाँतको जरासम्म सफा गरी भर्ने,
7: दाँत उखेल्ने, कृत्रिम दाँत राख्ने,
5: दाँतमा खोल राख्ने,
7: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने,
5: बाङ्गो टिङ्गो दाँत मिलाउने,
7: बच्चाहरूको दाँतको विशेष उपचार,
5: मुखको धेरै पुरानो समस्याहरू, मुख गनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार। विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माइल डेन्टल केयर वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ।
7: सम्पर्क कान्तिपुर स्माइल डेन्टल केयर वालिङ बजार मल्ल फार्मेसी अगाडि,
5: मोबाइल 9460-21629 र 9460-68251।
8: के भयो दाइ हजुरलाई? रिसले रातो पिरो भएको छ त अनुहार।
9: के हुनु र भाइ, यो नेट चल्दै चल्दैन, आज पनि काम गर्न पाइएन।
8: हो र दाई, मेरो पनि नेट नचलेर हैरान नै भएको छ भनेको, के गर्ने हो खै?
10: होइन दाजुभाइको गफ त निकै जमेको छ, खासमा के भएछ?
9: हेर न बहिनी, यो नेटले काम नगरेर अफिसको काम गर्नै पाइएन, यता भाइको नि यस्तै छ भन्दैछन्।
10: हो र, अब हजुरहरूले विश्व स्तरीय रूपमा इन्टरनेट सेवा दिँदै आएको र देशका 77 जिल्लामा सञ्चार भएको ओल्डिङ जोड्नु त यस्तो समस्या भोगिरहनु पर्दैन।

0: देशै ठूलो इन्टरनेट कम्पनी भएको अत्यन्तै सुलभ दरमा दूरसञ्चारको क्षेत्रमा सबैभन्दा बढी ग्राहकहरूको रोजाइमा परेको छ नि। अझै यो ओल्डलिङ्कले त निशुल्क 5G को ड्युअल ब्यान्ड राउटर पनि ल्याएको छ। अनलाइन गेमहरू खेल्न, लाइभ स्ट्रिमिङ गर्नलाई एकदमै राम्रो छ।
1: नयाँ इन्टरनेट जडानका लागि मोबाइल 9805123050, सहयोगका लागि मोबाइल 9805123051।
2: नाक छोडी काम, काम छोडी नाक, बिमारले नि कहिल्यै नछोड्ने भयो।
1: होइन ए दाई, बिमारले फेरि च्यापे कि क्या हो, गुनगुनाइरहनु भएको छ त।
2: बिमार कहिले निको होला र खै, सधैँको यस्तै एक एक थोक बिमारले च्यापेको च्यापै छ त नि नानी।
1: नातिनुहोस् न दाई, वालिङ 8 मिर्दी खरिपुटमा जानु त चेक जाँच गर्न, लुनिबा फार्मेसी छ, त्यहाँ त MBBS MD डाक्टर PK सिंहद्वारा 24 घण्टा बिरामीहरूको स्वास्थ्य चेक जाँच गरिन्छ नि। अनि काठमाडौँ तथा पोखरामा लामो अनुभव संगालेका विशेषज्ञहरू पनि आउँछन्।
3: यहाँ उपलब्ध विशेषज्ञ सेवाहरू:
1: जनरल मेडिसिन, फिजिसियन, मुटु रोग, मृगौला रोग, मस्तिष्क तथा स्नायु रोग।

0: गर्ने सम्पूर्ण उपचारहरू गरिन्छ नि।
1: हजुर, हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे, अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण, दाँत कलरको सिमेन्ट भर्ने, दाँत सफा गर्ने, टल्काउने, दाँत नभएको ठाउँमा दाँत राख्ने, दाँतको जरीदेखि उपचार आरसीटी गर्ने, डिजिटल प्रविधिद्वारा एक्सरे आरबीजी गर्ने, बिना दुखाइ दाँत निकाल्ने, बुद्धि बंगराको शल्यक्रिया साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ।
0: यहाँ नेपाल मेडिकल काउन्सिल एनएमसीबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा सम्बन्धी सम्पूर्ण रोग उपचार पनि गरिन्छ। सम्पर्क उपकार डेन्टल क्लिनिक, वालिङ 8 बिआईपी टोल, एनआईएमबी ब्याङ्कबाट एक घर तल, प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान, मोबाइल 9845648622 र 9821447029।

0: आज बल्ल चित्त बुझ्दो जुत्ता ल्याइदिएछ। मैले खोजेको जुत्ता यही नै हो।
1: हजुरलाई जस्तो पायो त्यस्तै जुत्ता मन पर्दैन भन्ने थाहा थियो नि मलाई।
0: बाबु बरु कहाँबाट ल्याइसियो जुत्ता?
1: वालिङकै पहिलो अनि पुरानो जुत्ता पसल छ नि, पाण्डे सु सेन्टर, हो त्यहीबाट ल्याएको।
0: ल ठिक गरिस्। विगत 40 वर्षदेखि वालिङमा रहे यहाँहरूकै सेवामा समर्पित पाण्डे सु सेन्टरमा विभिन्न किसिमका जुत्ता चप्पलहरू, जस्तै जेन्ट्सका लागि चाहिने स्पोर्ट्स सुज, अफिसका लागि अफिसियल सुज, स्कूल कलेजका लागि स्कूल कलेज सुज, साथै लेडिजका लागि स्पोर्ट्स सुज, क्याजुअल सुज, सेन्डलका साथै सम्पूर्ण किसिमका सस्तो जुत्ता चप्पलको होलसेल तथा खुद्रा सुपथ मूल्यमा उपलब्ध छ।
1: पाण्डे सु सेन्टर, वालिङ बजार।
0: प्रोप्राइटर भीमप्रसाद पाण्डे र थानेश्वर पाण्डे।
1: मोबाइल नम्बर 98460-86005।
2: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार चरक मेमोरियल हस्पिटलमा
3: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई चरक मेमोरियल हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
2: हुनेछन् जसमा सामाजिक सुरक्षा कोषको योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
3: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-582-778-582-779 र 582-780।
4: घरि पैसा राख्न गयो, घरि निकाल्न, घरि बिजुलीको बिल, पानीको बिल तिर्न दौडेका दौडै गर्दा फुर्सदै छैन। हजुरले समय कसरी व्यवस्थापन गर्नु भएको छ के दिदी?
0: यी सबै कुरामा मलाई त धेरै सहज छ, म घरमै बसेर मोबाइलबाटै काम गर्छु।
4: हो र दिदी, अनि घरमै बसेर यस सेवा लिन कसरी सकिन्छ त?
0: हेर भाइ, म वालिङ समृद्धिमा रहेको हृदय सिद्धिमा सेवा सदस्य छु, त्यहाँबाट यी सेवा अनि सुविधाहरू पाइन्छ, मैले त्यसै गरेको छु।
4: सजिलो अनि समयको पनि बचत हुने भएपछि म पनि त्यसै गर्छु, एकपटक सहकारीमा गएर बुझ्छु।
0: घरमै बसेर देश तथा विदेशबाट आएको रकम आफ्नो खातामा जम्मा गर्न वा निकाल्न सकिने।
4: 365 दिन अथवा बिदाका दिनमा पनि कार्यालय 11 बजेसम्म खुल्ला रहने।
0: टेलिफोन, खाने पानी, विद्युत, डिस होम लगायतको बिल भुक्तानी गर्न सकिने।
4: जहाजको टिकट बुकिङ गर्न सकिने सुविधाहरू रहेका छन्।
0: त्यस्तै नियमित, ऐच्छिक, दैनिक, बाल बचत, खुत्रुके बचत, गृहिणी बचत, ज्येष्ठ सदस्य बचत, कोपिला बचत, आवधिक बचत, चाडपर्व बचत लगायतका 2 दर्जन बढी विभिन्न किसिमका बचत सुविधा भएको।
4: त्यस्तै औद्योगिक, व्यापार व्यवसाय, कृषि, शैक्षिक, आय आर्जन नगर्ने सम्पत्ति खरिद गर्ने ऋण, सामाजिक ऋण, वैदेशिक रोजगार लगायतका ऋणहरू सस्तो र सुलभ ब्याज दरमा उपलब्ध गराउँदै आएको जानकारी गराइन्छ।
0: त्यस्तै आईएमई, प्रभु, हिमाल, वेस्टर्न युनियन, सिटी एक्सप्रेस लगायतका थुप्रै रेमिट सञ्जाल भएकाले पैसा पठाउन र झिक्न सकिने सुविधा रहेको छ।
4: रिद्धि सिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ छ मेर्दी स्याङ्चा।
0: फोन 0364-40-600।
5: ए दिदी, पक्लिस्ट भनेको होइन, हतार हतार गर्दै कता हो र?
6: घर बनाए त सकियो, अब डेकोरेसनको लागि फर्निचरका सामानहरू किन्न भनेर बजार जान आँटेकी नि बहिनी।
5: फर्निचरको सामानहरू दिदी, त्यसो हो भने वालिङ एक रामबाजसम्म रहेको सफल फर्निचरमा जानु न, त्यहाँको फर्निचरका सामानले साँच्चै घर सुन्दर बन्नेछ।
6: ए साँच्चै हो र? ल ल, त्यसो भए त म त्यही गइहाले।
7: हाम्रा सेवाहरू, फर्निचर तथा फर्निसिङका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइनुका साथै अर्डर अनुसार घर तथा अफिसियल सामानहरू तयार पारिन्छ। नोट, बैरघारी प्रगति टोल मुल्का चौतारी तथा नगरपालिका रोडबाट जैसी पदेरा सरेको जानकारी गराउँदछौ। सफल फर्निचर उद्योग भिरकोट 6 सुन्दर बजार, वालिङ 1 रामबासा, सोरुम भिरकोट 1 बैरघारी मेन रोड, वालिङ 8 जैसी पदेरा।
5: मोबाइल 98560-39988 र 98560-55988।
8: ओहो रामु दाई, कता हिँड्नु भयो?
9: कता हिँड्नु, धानको बिउ राख्ने बेला भयो, धानको बिउ लिन बजार जान लागेको नि।
8: कुन धान लगाउने विचार गर्नु भयो र?
9: कुन धान लगाउने हो भनेर सोचिरहेको छु, कुन लगाउँदा ठिक होला नि?
8: ल दाई पनि, US कम्पनीको US 312 शङ्कर धान लगाउने नि।
9: यो धान कस्तो छ नि बहिनी?
8: यो धान त नेपालमा सर्वाधिक किसानले प्रयोग गर्दै आइरहेको, खानामा मिठो, पाक्नलाई नै छिटोका साथै मध्य पहाडी क्षेत्रमा पनि नेपाल सरकारद्वारा सूचीकृत गरिएको धान हो नि।
9: ए हो र त्यसो भए म पनि ढुक्कसँग शंकर धान युएस 312 धानको बिउ लिएर आउँछु अरूलाई पनि युएस 312 धान नै लगाउन भन्छु
8: हुन्छ दाई सँगै जाउँ है युएस 312 धानको बिउ लिनलाई
10: नेपाली माटोले रोजेको किसानले खोजेको शंकर धान युएस 312 लगाई आफ्नो उत्पादन बढाउनु हो
11: तराई र मध्य पहाड़ी क्षेत्रमा नेपाल सरकारद्वारा सूचीकृत शंकर धान युएस 312 खोजी लगाऊ उत्पादन बढ्नेछ
12: सधैँ सामान्य कपडा लगाएर हिँड्ने मान्छे आज त राम्रो कोट प्यान्ट लगाएर हिँडेका छौ त यति राम्रो कोट प्यान्ट कहाँ सिलायो तिमीले
13: दिमाग हुनुपर्छ दिमाग कपडा जस्तो कुरा सधैँ सिलाइँदैन परेको बेलामा मात्र सिलाइन्छ त्यसैले राम्रो कपडा सिलाउने टेलरिङ छनौट गर्नुपर्छ मेरो छनौट चाहिँ एङ्ग्वालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो
12: हामी कहाँ दौरा सुरुवाल आधुनिक डिजाइनका कोट प्यान्ट स्कूल कलेज तथा सम्पूर्ण अफिसियल कपडाहरू दक्ष कारिगरबाट तयार गरिन्छ साथै इमर्जेन्सी कपडा र रेडीमेड कोट प्यान्ट पनि उपलब्ध छ
13: प्रोप्राइटर बीपी चोकको रामुदाई स्टाइल सर्टिङ फिटिङ टेलरिङ सेन्टर वालिङ आर्ट मोड गरिमा बैङ्कको ओह्रालोमा
12: मोबाइल 98135 56496
14: विन्ध्यवासिनी म्युजिक प्रस्तुत गर्दछ

0: पर्सन मेडिको फर्मा भिरकुट बैरघारीमा डाक्टर आउने सूचना। यही जेठ दुई गते शनिबारका दिन स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुशीर्षण आउँदै हुनुहुन्छ। यदि महिलाहरूमा तल्लो पेट दुख्ने, ढाड दुख्ने, सेतो पानी बग्ने, पिसाब फेर्न गाह्रो हुने, आँखस्ने, छिनछिनमा पिसाब लाग्ने, चिलाउने, महिनावारीमा गडबडी, लामो समयसम्म गर्भ नरहने, गर्भ तुहिने, गर्भवती महिला तथा बच्चाको स्वास्थ्य स्थिति चेक जाँच गरी स्वास्थ्य लाभ लिन सक्नुहुनेछ। साथै सोही दिन नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर राजन शर्मा पनि आउँदै हुनुहुन्छ। उहाँबाट दिने सेवाहरू ज्यादै झस्किने, तर्सने, मुटु ढुकढुक भएको भान भएमा, धेरै पसिना आउने, रिसाउने भएमा, नबुझिने कुरा वा अल्मलिदो व्यवहार गरेमा, मन छटपटाहट भएमा, छारी रोग वा बाख्री रोग भएमा, कामकाजमा मन नलाग्ने, निद्रा नलाग्ने, भूख नलाग्ने, दिक्क मान्ने, अत्याधिक रक्सी वा लागू पदार्थ सेवन गरेमा, लामो समयसम्म टाउको दुखी रहेमा वा एउटै कार्य बारम्बार दुख आएमा, मनमा केही कराएको भान भएमा तथा पाँच वर्ष भन्दा माथिका बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता अन्य नशा तथा मानसिक समस्याबाट पीड़ित हुनु भएको छ भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ। साथै सोही दिन हाड जोड्ने नशा तथा बाथरोग विशेषज्ञ डाक्टर निरञ्जन अरियाल पनि आउँदै हुनुहुन्छ। यदि तपाईँलाई लामो समयदेखि हात खुट्टा शरीर दुख्ने, चलाउन अप्ठ्यारो पर्ने, ढाड कमर दुख्ने, पुल्ने, झमझम गर्ने, जोड्ने दुख्ने, सुनिने, पुरानो भात, युरिक एसिड, हड्डी मर्कने, सड्कने, खिएको, फाँचिएको भएमा एक्सरे तथा प्लास्टर गर्नु परेमा, साथै हाड जोड्ने नशा तथा पाथरोग सम्बन्धी समस्या भएका बिरामीले सोही दिन सम्पर्क गर्न सक्नुहुनेछ। यस्तै उक्त दिन पेट, छाती, मुटु तथा सुगर रोग विशेषज्ञ डाक्टर एसके जयसवाल पनि आउँदै हुनुहुन्छ। उक्त दिन वरिष्ठ रेडियोलोजिस्ट डाक्टर दीपक बगालेद्वारा भिडियो एक्सरे गरिनेछ। पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ।
1: सम्पर्क स्थान प्रसन्न मेडिकल फर्मा भिरकोट बैरगारी मेन बजार प्रोपराइटर प्रदीप आले। मोबाइल 9857279171 र 9841600866।
0: स्मरण रहोस् डाक्टर आउने दिन यही जेठ दुई गते शनिबार।
2: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगे हुन्थ्यो नि रोगैले। औषधि खाएको त हो, निको नभएपछि के गर्ने?
3: किन चिन्ता लिएकी तिमीले? अब झगडा आउने दिन सकियो, आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा।
2: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुना भएको छैन, अब त जान्नमा कहीँ पनि।
3: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा, त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन।
2: हो र, त्यहाँ के सेवाहरू पाइन्छ त?
3: त्यहाँ त रगत, दिसा पिसाब, खकार, वीर्य, थाइरोइड, कोलेस्ट्रोल, सुगर, युरिक एसिड, बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे, एक्सरे, मुटुको जाँच, ईसीजी, आकस्मिक उपचार, निशुल्क गर्भवती जाँच, छाला तथा यौन रोग, मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ।
2: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। नाक, कान, घाँटी, दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। साथै 24 घण्टा ग्रह प्राथमिक अस्पताल पालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार, स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ।
0: गण्डकी मेडिकल कलेज जीएमसी पोखराका वरिष्ठ पेट, छाती, मुटुरोग तथा दीर्घ रोग, सुगर, थाइरोइड, प्रेसर रोग विशेषज्ञ डाक्टर सरोज थापा एक महिनाको चौथो शनिबार।
3: वालिङ सिटी पोलिक्लिनिक प्राली, वालिङ 8 स्याङ्जा। फोन 063-440-594।
2: आहा, कति राम्रो सोफा हो, चिटिक्क परेको।
3: मेड इन बाबा फर्निचर हो नि, नामै काफी, बाबा फर्निचर।
4: होइन बहिनी, बाबु किन यसरी रोइरहेको छ?
5: हेर्नुहोस् न दिदी, उपचारको लागि कहाँ कहाँ पुर्याइयो, निको नै भएको छैन।
4: ए बहिनी, एकपटक वालिङ हस्पिटलमा जानुहोस् त, त्यहाँ त हरेक दिन बाल रोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि।
0: हजुर, वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ। साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ। यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अन्जु अरियालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ।
6: यदि महिलाहरूमा बारम्बार गर्भ फेर जाने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, ढाड कम्मर दुख्ने, सेतो पानी बग्ने, चिलाउने, आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
0: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली, वालिङ 9 भकुण्डे ठाडो लाइन। फोन नम्बर 0364-1133।
5: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर।
7: तपाई हाम्रै सुन्दर नगरी वालिङ बजारको एकमात्र विश्वस्तरीय आधुनिक प्रविधि सहितको स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली सञ्चालनमा आएको छ।
5: हामी कहाँ अत्याधुनिक प्रविधि तथा दक्ष जनशक्तिबाट रगतमा सुगर, थाइराइड, युरिक एसिड, कोलेस्ट्रोल, तीन महिने सुगर जाँच, मुटुको पीटीआईएनआर, मृगौलाको जाँच, कलेजोको जाँच, जन्डिस परीक्षण, रगतको क्यान्सर, पाछेघरको मुखको क्यान्सर तथा अन्य क्यान्सर जाँच, दिशा पिसाब तथा खकार जाँच, वृय जाँच, ट्युमर मार्कर, भिटामिन डी, बी ट्वेल्भ, रक्त अल्पताको जाँच लगायतका विभिन्न स्वास्थ्य परीक्षणहरू न्यूनतम शुल्कमा गरिनुका साथै कोलबडी चेकअप विशेष रूपमा गरिन्छ। त्यस्तै वैदेशिक रोजगारीमा जानेहरूको लागि प्री मेडिकल समेत गरिन्छ।
7: सम्पर्क वालिङ प्याथोलोजी प्रणाली तल्लो वालिङ अल टाइम फार्मेसीको अगाडि।
5: सम्पर्क फोन नम्बर 063590018, मोबाइल 9840516535 र 9813769611।
7: न्यूनतम शुल्कमा गुणस्तरीय स्वास्थ्य परीक्षणको लागि वालिङ एकमात्र स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली।
5: वालिङ साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध।
8: पानी जीवन हो, पानीका स्रोतको संरक्षण गरौं,
5: पानीको सही उपयोग गरौं, धाराको टुटी राम्रोसँग बन्द गरौं, जथाभावी पानी खेर नफालौं,
8: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौं,
5: के मिटर तथा गेटबल बिग्रेको त छैन, बेला बेलामा चेक गरौं,
8: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन, यदि छ भने तुरन्तै बदलौं,
5: कहीँ कतै पानीको मेन लाइन, वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेर गइरहेको त छैन, यदि छ भने कार्यालयमा तथा खाने पानी कर्मचारीलाई तुरन्त खबर गरौं,
8: पानीको स्रोत वरिपरि फोहोर नगरौं, नफालौं र त्यस्तो गरेको देखेमा खबर गरौं,
5: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौं र जरिवानाबाट बचौं,
8: पानीको महसुल इलेक्ट्रोनिक मिडिया, मोबाइल कम्प्युटर तथा बैंक मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौं,
5: कोही कसैले पानीको पाइप काट्ने, तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ।
8: पाइपलाइन भएको स्थानमा बाटो विस्तार, नाला निर्माण, घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खाने पानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा दुई दिन अगावै पूर्व जानकारी गराऊ।
5: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू नगद रु 22,000 गरिमा विकास बैंकमा डिपोजिट भाउचर, नागरिकताको फोटोकपी, एक प्रति फोटो, लालपुर्जाको फोटोकपी र सम्बन्धित वार्डको सिफारिस।
8: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
5: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 063441469 र 063441268।
8: स्वच्छ पानी स्वस्थ जिन्दगानी।
5: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा।

0: देखन अहिले हाम्रो गर्नेमा 3 बजेको छ।
1: यस समयको साथमा जितु सुनचाँदी पसल वालिङ 8 पेट्रोल पम्पको नजिकै जैसी 15 जाने बाटोतर्फ विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ।
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।
2: रेडियो आदि खोला 105.4।
3: नमस्कार, म मदन पौड्याल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। 10 महिनामा झण्डै 60% बजेट खर्च, विकास खर्च 28% मात्र। महालेखा परीक्षकको वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेश। मुआवजा विवाद मिलेसँगै हेटौँडा ढल्केवर प्रसारणलाई निर्माणले गति लियो। कालीकोटको सेरावाडामा 420 मेगावाटको जलविद्युत आयोजना निर्माण शुरू। उत्तर दक्षिण जोड्ने कोरला सड़कमा 5 पुल निर्माणका लागि स्रोत सहमति, 1 महिनामै ठेक्का प्रक्रियामा लगिने। भारतमा 4 वर्षपछि पेट्रोल र डिजलको मूल्य बढ़्यो, ऊर्जा खपत घटाउन मितव्ययिताका कार्यक्रममा कड़ाई। र आईपीएल क्रिकेटमा आज राति लखनऊ र चेन्नई खेल्दै। नेपाल खबरमा अब पूरा खबर। चालू आर्थिक वर्षको वैशाख मसान्तसम्ममा सरकारको बजेट खर्च वार्षिक विनियोजनको झण्डै 60% भएको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार बितेका 10 महिनामा 11,73,52,00,00,00 बजेट खर्च भएको छ। चालू आर्थिक वर्षका लागि सरकारले कुल 19,64,11,00,00,00 बराबरको बजेट ल्याएकोमा अहिलेसम्म वार्षिक विनियोजनको 59.75% खर्च भएको छ। कार्यालयका अनुसार चालू आर्थिक वर्षका लागि चालूतर्फ 11,80,98,00,00,00,00 विनियोजन भएकोमा वैशाख मसान्तसम्ममा 68.98% अर्थात 8,14,65,55,00,00,00 रूपियाँ खर्च भएको छ। त्यस्तै पूँजीगत तर्फ 4,07,88,00,00,00,00 विनियोजन भएकोमा 27.91% अर्थात 1,13,84,92,00,00,00 बराबर खर्च भएको छ। वित्तीय व्यवस्थापनतर्फ अहिलेसम्म बजेट खर्च 65.30% छ। यो शीर्षकमा चालू आर्थिक वर्षका लागि सरकारले 3,75,24,20,00,00 विनियोजन गरेकोमा अहिलेसम्म 2,45,01,54,00,00,00 बराबर खर्च भएको हो। वैशाख मसान्तसम्ममा सरकारको आमदानी वार्षिक लक्ष्यको 67% खुम्चिएको छ। चालू आर्थिक वर्षका लागि कुल 15,33,44,69,00,00,00 बराबर आमदानी गर्ने लक्ष्य रहेकोमा सरकारले अहिलेसम्म 10,12,05,24,00,00,00 बराबर आमदानी गरेको हो। राष्ट्रपति रामचन्द्र पौडेल समक्ष महालेखा परीक्षकको आर्थिक वर्ष 81-82 को वार्षिक प्रतिवेदन पेश भएको छ। राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित विशेष कार्यक्रममा राष्ट्रपति समक्ष महालेखा परीक्षक तोयम रायले प्रतिवेदन पेश गर्नुभएको हो। लेखा परीक्षणबाट कुल बेरुजो 88,09,11,00,000 कायम भएको छ, जसमध्ये संघीय सरकारी कार्यालयतर्फ 53,48,77,00,000, प्रदेश सरकारी कार्यालयतर्फ 5,22,87,00,000, स्थानीय तहतर्फ 19,04,77,00,000 र समिति एवं अन्य संस्थातर्फ 10,32,70,00,000 रहेको छ। प्रतिवेदन बुझ्दै राष्ट्रपति पौडेलले बढ़दो बेरुजुप्रति चिन्ता व्यक्त गर्नुभएको छ। साथै उहाँले सार्वजनिक निकायले जवाबदेहिता, पारदर्शिता र आर्थिक अनुशासन कायम गर्नुपर्नेमा जोड़ दिनुभएको छ। लामो समयदेखि काममा अवरोध भइरहेको हेटौँडा ढल्केवर दुहबी 400 केवी प्रसारण लाइन निर्माणले गति लिएको छ। स्थानीय बासिन्दाको असन्तुष्टिका कारण रोकिँदै आएको प्रसारण लाइन सरकारको पहलपछि निर्माण थालिएको हो। यसमा मुख्य गरी मुआवजा र जग्गा विवाद रहेको थियो। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले अवरोध खुलाउन पहल गर्नुभएको थियो। जग्गा धनीले मुआवजा स्वीकार गरेकोले प्रसारण लाइनको टावर निर्माण अगाडि बढ़ेको मन्त्रालयले जनाएको छ। सन् 2012 निर्माण शुरू भएको प्रसारण लाइन अन्तर्गत हेटौँडाको हटिया क्षेत्रमा टावर निर्माण रोकिँदा आयोजना वर्षौंदेखि प्रभावित बनेको थियो। कुल 288 किलोमिटर लम्बाईको आयोजना मध्ये पूर्वी खण्ड 154 किलोमिटर लामो ढल्केवर इनरुवा खण्ड 3 वर्ष अघि नै संचालनमा आइसकेको छ, तर 134 किलोमिटर लामो हेटौँडा ढल्केवर खण्ड भने मुआवजा विवादका कारण ढिलाइ भइरहेको थियो। कालीकोटको खाँडाचक्र नगरपालिका आठ सेराबाडामा 420 मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण हुने भएको छ। आयोजनाको पावर हाउस र सुरुङ अर्थात टनल निर्माणको आज औपचारिक शिलान्यास गरिएको छ। ऊर्जा तिला पावर कम्पनी प्रालीद्वारा निर्माण हुन लागेको यो आयोजनाको कुल लागत झण्डै 70 अर्ब रूपियाँ रहने अनुमान गरिएको आयोजनाका प्रतिनिधि कृष्ण बहादुर चौधरीले बताउनुभयो। यो आयोजनाको सुरुङ तिला गुफा नगरपालिकाको धनाडादेखि शुरू भई खाँडाचक्र नगरपालिकाको सेराबाडामा निस्कनेछ। आयोजनाका लागि आवश्यक पर्ने जग्गा अधिग्रहणको काम अन्तिम चरणमा पुगेको र प्रभावित क्षेत्रका बासिन्दालाई जग्गाको मुआवजा वितरण गर्ने काम भइरहेको आयोजनाले जनाएको छ। खाँडाचक्र नगरपालिकाका मेयर कमल बहादुर शाहीले यो आयोजना कर्णाली प्रदेशकै समृद्धिका लागि कोसेडुङ्गा साबित हुने विश्वास व्यक्त गर्नुभयो। तिला नदीको पानी उपयोग हुने गरी निर्माण हुन लागेको यो आयोजनाले राष्ट्रिय प्रसारण लाइनमा ठूलो योगदान पुर्याउने अपेक्षा समेत गरिएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
4: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध,
5: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं, फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं,
4: विद्युतीय उपकरण बन्द गरौं, टेलिभिजन, वासिङ मशिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं,
5: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौं,
4: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौं, पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ,
5: नदी, तलाउ वा पोखरीबाट टाढा बसौं,
4: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौं।
6: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
7: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
6: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
8: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
9: फोन 0556943333 4935555।
3: सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल खबरमा अब थप खबरहरू। उत्तर र दक्षिण जोड्ने कालीगण्डकी करिडोर, म्याग्दीको बेनी, मुस्ताङको जोमसोम कोरला सड़क आयोजना अन्तर्गत 5 वटा पुल निर्माणका लागि 96 करोड़ 80 लाख रूपियाँ बराबरको स्रोत सहमति प्राप्त भएको छ। मालडुङ्गा बेनी र बेनी जोमसोम सड़क खण्डमा पक्की पुल निर्माणका लागि अर्थ मन्त्रालयले स्रोत सहमति दिएको हो। कोरला सड़कमा बहुवर्षीय पुल निर्माणका लागि मन्त्री स्तरीय निर्णय भएको बेनी जोमसोम कोरला सड़क आयोजनाका आयोजना प्रमुख तेजस्वी शर्माले जानकारी दिनुभयो। आयोजनाका अनुसार कोरला सड़क अन्तर्गत पर्वत म्याग्दी जोड्ने बेनीको कालीगण्डकी नदी, म्याग्दीको अन्नपूर्ण गाउँपालिका 3 रूपसे झरना, थासाङ 2 को सुनखोला र घट्टे खोलाको बेलीब्रिज रहेको ठाउँ, थासाङ गाउँपालिका टुकुचेको थापा खोलाको बेलीब्रिज रहेको ठाउँमा पक्की पुल निर्माणका लागि स्रोत सहमति भएको हो। 5 वटै पुल निर्माणका लागि 1 महिनाभित्रै ठेक्का प्रक्रियामा लगिने आयोजना प्रमुख शर्माले बताउनुभयो। उत्तर दक्षिण जोड़ने कोरला सड़क आयोजना अन्तर्गत अहिलेसम्म 15 वटा पक्की पुल निर्माण सम्पन्न भइसकेको छ। कोरला सड़क अन्तर्गत उपल्लो मुस्ताङको घमी खोलामा निर्माणाधीन पुल अन्तिम चरणमा रहेको र चालू आर्थिक वर्षभित्रै सम्पन्न हुने अवस्थामा रहेको आयोजनाले जनाएको छ। सरकारले विज्ञान, प्रविधि र नवप्रवर्तन क्षेत्रलाई केन्द्रमा राख्दै औपचारिक रूपमा नयाँ मन्त्रालय विज्ञान, प्रविधि तथा नवप्रवर्तन गठन गरेको छ। अहिले यो मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री बालेन्द्र शाह बालेनले नै सम्हालिराख्नु भएको छ। नवगठित विज्ञान, प्रविधि तथा नवप्रवर्धन मन्त्रालयलाई विज्ञान, प्रविधि तथा नवप्रवर्धनसँग सम्बन्धित नीति, कानून तथा मापदण्ड निर्माण गर्ने अधिकार दिइएको छ। त्यस्तै वैज्ञानिक अनुसन्धान, अन्तरिक्ष विज्ञान तथा खगोल विज्ञान सम्बन्धी अध्ययन र अनुसन्धानको जिम्मेवारी पनि यो मन्त्रालयगत रहने व्यवस्था गरिएको छ। नयाँ मन्त्रालयका काम बारेको विस्तृत खबर तपाईले उज्यालो अनलाइनमा हेर्न र पढ्न सक्नुहुन्छ। अब विदेशको खबर। भारतमा चार वर्षपछि पेट्रोल र डिजलको मूल्य बढ़ेको छ। आजदेखि लागू हुने गरी पेट्रोल र डिजलको मूल्य प्रति लिटर तीन रूपियाँले बढ़ेको हो। त्यस्तै सीएनजीको मूल्य पनि प्रति किलो दुई रूपियाँले वृद्धि भएको छ। नयाँ मूल्य अनुसार अब राजधानी दिल्लीमा पेट्रोलको भाव प्रति लिटर 97.77 रूपियाँ भारतीय रूपियाँ र डिजलको भाव प्रति लिटर 90.67 रूपियाँ भारतीय रूपियाँ कायम भएको छ। भारतमा सन् 2022 अप्रेलदेखि इन्धनको मूल्य स्थिर रहेको थियो। यद्यपि सन् 2024 मार्चमा लोकसभा चुनाव हुनुभन्दा ठीक अघि पेट्रोल र डिजल दुवैको मूल्य प्रति लिटर दुई रूपियाँले घटाइएको थियो। मध्यपूर्वमा चलिरहेको युद्ध र हर्मुज जलमार्गमा उत्पन्न अवरोधका कारण भारतमा पेट्रोलियम पदार्थको मूल्य बढ़ेको हो। पेट्रोलियम पदार्थको मूल्य वृद्धिले सर्वसाधारणदेखि उद्योग क्षेत्रसम्म थप आर्थिक दबाव सिर्जनामा पर्ने समाचार संस्था एएफपीले जनाएको छ। विश्वको तेस्रो ठूलो तेल आयातकर्ता भारतले सामान्यतया आफ्नो कच्चा तेलको झण्डै आधा हिस्सा हर्मुज जलमार्ग हुँदै आयात गर्ने गर्छ। इन्धनमा मूल्य वृद्धिसँगै भारत सरकारले ऊर्जा खपत घटाउने र विदेशी मुद्रा जोगाउने उद्देश्यले मितव्ययिता कार्यक्रम पनि कड़ा बनाएको छ। अब खेल खबर। राष्ट्रिय खेलकुद परिषद राखेपछि अखिल नेपाल फुटबल संघ एन्फा नेतृत्वमाथि लगाएको निलम्बन फुकुवा गरेको छ। एन्फा महासचिव सहितको पदाधिकारीले शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल लगायतलाई भेटेर छलफल गरेपछि निलम्बन फुकुवा गर्ने सहमति भएको हो। यसअघि राखेपछि पटक पटक दिएको निर्देशन पालना नगरेको भन्दै खेलकुद विकास समिति ऐन 2077 दफा 29 दुईलाई टेकेर एन्फा नेतृत्वमाथि निलम्बन गर्ने निर्णय गरेको थियो। इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा आज राति लखनऊ सुपर जायन्ट्स र चेन्नई सुपर किंग्सले खेल्दैछन्। यो खेल राति 7:45 लखनऊको एकाना क्रिकेट रंगशालामा शुरू हुनेछ। प्रतियोगितामा चेन्नई 11 खेलमा 12 अंकसहित तालिकाको 5 स्थानमा छ। प्लेअफ होडबाट बाहिरिसकेको लखनऊ 11 खेलमा 6 अंकसहित पुछारमा छ। आईपीएलमा यी दुई टोलीबीच अहिलेसम्म 6 पटक भेट भएकोमा लखनऊ र चेन्नईले समान 3-3 खेल जितेका छन्। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। 10 महिनामा झण्डै 60% बजेट खर्च, विकास खर्च 28% मात्र, महालेखा परीक्षकको वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेश। मुआवजा विवाद मिलेसँगै हेटौँडा ढल्केवर प्रसारण लाइन निर्माणले गति लियो। कालीकोटको सेराबाडामा 420 मेगावाटको जलविद्युत आयोजना निर्माण शुरू। उत्तर दक्षिण जोड्ने कोरला सड़कमा 5 पुल निर्माणका लागि स्रोत सहमति, 1 महिनाभित्रै ठेक्का प्रक्रियामा लगिने। भारतमा 4 वर्षपछि पेट्रोल र डिजलको मूल्य बढ़्यो, ऊर्जा खपत घटाउन मितव्ययिताका कार्यक्रममा कड़ाई। र आईपीएल क्रिकेटमा आज राति लखनऊ र चेन्नई खेल्दैछन्।

0: रेडियो आदिखोला 105.4
1: हतार हतारमा छोराको बिहे आँटियो, अरू सबै व्यवस्था मिल्यो, तर अब सुनका गरगहनाको व्यवस्था गर्नुपर्ने भयो। कहाँ जाने, के गर्ने अल्पत्र परियो।
2: तिमी अल्पत्र नपर न, मैले विश्वासिलो ठाउँमा बिहेका लागि आवश्यक पर्ने सबै गरगहना बनाउन अर्डर दिइसकेको छु।
1: लौ अब कहाँ दिनुभयो? मैले बैरगारी नयाँ बजारको भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसाथी पसलबाट ल्याउने सोच बनाएकी थिए।
2: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको, ढुक्क बस न।
1: हजुर, ग्राहकहरूको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 सोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास ब्याङ्कको ठिक अगाडि सरेको जानकारी गराउँछौ।
2: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साथफेर तथा खरिद बिक्री पनि गरिन्छ। यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ।
1: प्रोप्राइटर गुप्त बहादुर सुनार एन्ड राजन सुनार, भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल,
2: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास ब्याङ्कको ठिक अगाडि।
1: मोबाइल नम्बर 9806641870 र 9865494497।
2: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
1: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
3: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए।
1: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
3: गोल्ड स्टारको आधिकारिक शोरूम अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज, स्कूल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
1: गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोक।
3: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी।
1: मोबाइल 9849618921 र 9862439399।
4: घरि कम्प्युटर बिग्रिन्छ, घरि लाइन जान्छ, हैरान भयो। कति धेरै काम गर्न थियो, गर्नै पाइएन।
5: बिग्रिका बनाएर हुने भए बनाउला, नभए नयाँ किनौला। इन्भर्टर हाल्नु पर्नेछ, सिसिटिभी जडान गर्नुछ। मैले वालिङमा कम्प्युटरका क्षेत्रमा 12 वर्ष र सिसिटिभीको क्षेत्रमा 6 वर्षदेखि सेवा दिँदै आएको एपेक्स कम्प्युटर सोरुमबाट ल्याउने कुरा भइसकेको छ।
4: यहाँ कम्प्युटर, ल्यापटप बिक्री तथा मरमत, प्रिन्टर बिक्री तथा मरमत, सिसिटिभी जडान तथा मरमत, विभिन्न ब्रान्डका प्रिन्टरहरूको टोनर रिफिल तथा मरमत, फायर एक्सटेन्गुइसर बिक्री तथा रिफिल पनि गरिन्छ।
5: टेलिफोन, इन्टरकम, इन्टरनेट, नेटवर्किङ गरिनुका साथै इन्भर्टर जडान तथा मरमत गरिन्छ। ब्रोसर, क्यालेण्डर, सर्टिफिकेटहरू डिजाइन गरिन्छ। टाइम एटेन्डेन्स डिभाइस जडान तथा मरमत गर्नु परेमा हामीलाई सम्झनुहोस्।
4: एपेक्स कम्प्युटर सोरुम तथा सर्भिस सेन्टर वालिङ 8 नयाँ बजारको ओह्रालो। सम्पर्क नम्बर 9856055271, 9468332809 र 9856050271।
6: हेलो, अर्ग्यानिक फुड ल्यान्ड हो?
7: हजुर, के सेवा गरौँ होला?
6: खाजा चाहिएको थियो, के छ होला विशेष परिकार? अनि अर्ग्यानिक गाउँ घरमै खाए जस्तो?
7: हाम्रोमा शुद्ध, स्वादिष्ट र ताजा सबै प्रकारका खाजा, नास्ता तथा खानाहरू उपलब्ध छन्। त्यसमा पनि विशेष परिकारमा कोदोको मोमो छ नि हजुर।
6: ओहो, कोदोको मोमो? हस्, हामी अर्ग्यानिक स्वाद लिनको लागि आइहाल्छौँ है त।
2: अर्ग्यानिक फुड ल्यान्डमा कोदोको मोमो, ढिँडो, आटो जस्ता अर्ग्यानिक खाजा नास्ताहरू पाइनुका साथै स्वादिष्ट अचारहरू पनि आवश्यक परेमा कोदो, कोदोको पिठो, मकै, हरेक प्रकारका गेडागुडीहरू सुपथ मूल्यमा पाइन्छ। अर्ग्यानिक तथा अन्य सबै प्रकारका शुद्ध, स्वादिष्ट र ताजा खाजा नास्ता खानु परेमा हामीलाई सम्झनुहोस्। अनि सुन्नुहोस् त, होम डेलिभरीको पनि व्यवस्था छ है।
6: सम्पर्कको लागि अर्ग्यानिक फुड ल्यान्ड उपकार साकोसको आडेमा बिटी चोक जाने बाटोतर्फ।
2: प्रोप्राइटर कमल सुवेदी, मोबाइल नम्बर 9856061208। अरे शिव, आज पनि कति नमिठो पकाएको होला। म त बाहिरै गएर खाना खान्छु, यो घरमा त कहिले पनि मिठो खाना नपाउने भए।
8: हजुरलाई त भन्दिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति। स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
2: भनेको त हो नि, वालिङ आठ बिपी चोकमा रहेको डीएनवाई जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
8: ल ल, म भर्खरै लिन जान्छु है। आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
2: हजुर, हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्ग्यानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ। साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
8: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, डीएनवाई जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ आठ बिपी चोक।
2: मोबाइल नम्बर 9855054313 र 9141443 32।
8: मूल्य होइन, स्वास्थ्य रोजौ।
9: के तपाईँलाई गौशाला गरौँसुर धार्मिक यात्रा गर्न मन लागिरहेको छ तर यातायातको व्यवस्था नहुँदा दर्शन गर्न पाइरहनु भएको छैन भने
8: अब तपाईँलाई यात्रा गराउने जिम्मा हाम्रो भयो। अब प्रत्येक दिन बिहान 7 बजे वालिङ पुरानो बस पार्कबाट गौशाला गरौँसुर जाने यातायात सुचारू गरेका छौ। कम्तीमा 6 जनाको समूह भएमा गाडीमा आवत जावत सहित बिहानको खाजाको समेत सुविधा छ। थप जानकारीको लागि श्याम प्रसाद शर्मा, दारी मुन्द्रे, हिमालय हिली भ्यू रिसोर्ट, मोबाइल 9855005656 र 9546605।

0: खुल्यो खुल्यो खुल्यो पाइनिजमा प्राविधिक शिक्षामा भर्ना खुल्यो
1: सिटी भिटी द्वारा सम्बन्धन प्राप्त गरी विगत 30 वर्षदेखि विभिन्न प्राविधिक शिक्षा कार्यक्रम सञ्चालन गर्दै आइरहेको र परिषदले सञ्चालन गरेका गत वर्षहरूको अन्तिम परीक्षामा गण्डकी प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल भएको यस पायोनियर्स हायर एजुकेशन एकाडेमी वालिङमा डिप्लोमा तहको 3 वर्षे जनरल मेडिसिन याचे कार्यक्रममा शैक्षिक सत्र 2083-84 लागि निशुल्क छात्रवृत्ति तथा पूर्ण शुल्कीय कोटामा भर्ना खुलेकोले एसईईमा न्यूनतम 2 GPA प्राप्त इच्छुक विद्यार्थीहरूले आफ्ना शैक्षिक प्रमाण पत्रहरू सहित आवेदन फारम भर्नको लागि सूचित गरिन्छ।
0: आवेदन फारम भर्ने अन्तिम मिति 2083 जेठ 13 गते सम्म।
1: विस्तृत जानकारीका लागि यस एकाडेमीमा सम्पर्क राख्न अथवा यो सूचना www.citybtexam.org.np मा हेर्न पनि सकिन्छ।
0: साथै यस संस्थामा 3 महिने केयर गिभर तालिम पनि सञ्चालन भइरहेकोले इच्छुक व्यक्तिले सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
1: सम्पर्क नम्बर 063-441-2020, मोबाइल नम्बर 98-560-31-730, 98-560-55-536 र 98-473-41-010।
0: पायोनियर्स हायर एजुकेशन एकेडेमी वालिङ 10 भकुण्डे स्याङ्जा।
2: ओहो रामु दाई, कता हिँड्नु भयो?
3: कता हिँड्नु, धानको बिउ राख्ने बेला भयो। धानको बिउ लिन बजार जान लागेको नि।
2: कुन धान लगाउने विचार गर्नु भयो र?
3: कुन धान लगाउने हो भनेर सोचिरहेको छु, कुन लगाउँदा ठिक होला नि?
2: ल दाई पनि, US कम्पनीको US 312 शंकर धान लगाउने नि।
3: यो धान कस्तो छ नि बहिनी?
2: यो धान त नेपालमा सर्वाधिक किसानले प्रयोग गर्दै आइरहेको खानामा मिठो पाक्नलाई नै छिटोका साथै मध्य पहाड़ी क्षेत्रमा पनि नेपाल सरकारद्वारा सूचीकृत गरिएको धान हो नि।
3: ए हो र, त्यसो भए म पनि ढुक्कसँग शंकर धान US 312 धानको बिउ लिएर आउँछु। अरूलाई पनि US 312 धान नै लगाउन भन्छु।
2: हुन्छ दाई, सँगै जाउँ है US 312 धानको बिउ लिनलाई।
4: नेपाली माटोले रोजेको, किसानले खोजेको शंकर धान US 312 लगाई आफ्नो उत्पादन बढाउनु हो।
5: तराई र मध्य पहाड़ी क्षेत्रमा नेपाल सरकारद्वारा सूचीकृत शंकर धान US 312 खोजी लगाऊ, उत्पादन बढ्ने छ।
6: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार चरक मेमोरियल हस्पिटलमा
7: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई चरक मेमोरियल हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
6: जसमा सामाजिक सुरक्षा कोषको योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ, KYC अपडेट हुनुपर्नेछ आदि।
7: विस्तृत जानकारीका लागि चरक मेमो

0: मेमोरियल हॉस्पिटल नागढुंगा पोखरा फोन 0182-582-778-582-779 र 582-780
1: नेपाल आदर्श माविमा कक्षा 11 मा नयाँ भर्ना खुल्यो
2: शैक्षिक वर्ष 2082 को माध्यमिक शिक्षा परीक्षा एसईई मा नेपाल आदर्श माध्यमिक विद्यालय वालिङ स्याङ्जाबाट सम्मिलित विद्यार्थीहरू मध्ये 3 जना 4 GPA सहित 100% विद्यार्थी उत्तीर्ण भएकोमा हार्दिक बधाई सहित समुच्चल भविष्यको शुभकामना व्यक्त गर्दै यस नेपाल आदर्श मावि वालिङमा शैक्षिक सत्र 2083 लागि कक्षा 11 मा विज्ञान व्यवस्थापन होटल म्यानेजमेन्ट कम्प्युटर साइन्स र शिक्षा संकायमा नयाँ भर्ना खुल्यो
1: नेपाल आदर्श नै किन रोज्ने त
2: अनुभवी दक्ष र समर्पित शिक्षक वृन्द
1: आधुनिक प्रविधि युक्त कक्षा कोठा
2: व्यावहारिक प्रयोगशाला पुस्तकालय र कम्प्युटर ल्याब
1: नियमित अतिरिक्त कक्षा र शैक्षिक परामर्श
2: अनुशासन नैतिक शिक्षा र चरित्र निर्माणमा जोड
1: खेलकुद सांस्कृतिक तथा सहपाठ्यक्रम गतिविधिमा सक्रिय सहभागिता
2: सुरक्षित स्वच्छ र शैक्षिक वातावरण
1: सिट सीमित रहेकाले समयमै सम्पर्क गरी आफ्नो सिट सुरक्षित गर्नुहोला प्रवेश परीक्षा 2083 जेठ 15 गते फारम वितरण धमाधम भइरहेको छ
2: अन्य थप जानकारीका लागि मोबाइल नम्बर 9556501043
1: 9556501042
2: र 9556501033
1: नेपाल आदर्श क्याम्पस नेपाल आदर्श मावि वालिङ 8 भिमटारी स्याङ्जा
3: चोरली मा बता चलू
4: होइन यही चौपारीमा बतास चल्यो भन्दै बस्ने हो कि अब बजारतिर पनि लाग्ने हो धानको बिउ राख्ने बेला भयो म त धानको बिउ लिन भनेर बजार जान लागेको हो
5: ए अँ साँच्चै है मलाई पनि कुखुराको भाले भाले सल्लाह लिन थियो म पनि हजुरसँगै जान्छु है
4: ल त्यसो भए तिमीलाई कुखुराको भाले भाले सल्लाह अनि मलाई धानको बिउ एकै ठाउँमा पाइने पसलमा जाउँ न त
5: हुन्छ त्यसो भए वालिङ 8 मोडमा रहेको गरिमा एग्रोमा जाम न त त्यहाँ कुखुराको भाले भाले चल्ला अनि धानको बिउहरू रामधान सामा सावित्री तथा हाइब्रिड धानहरू US 312 US 305 उपज राजा चाइनिज G10 शान्ति च्याम्पियन हर्दीनाथ JK 33 33 64 44 अनि झार मार्ने विषादी पनि पाइन्छ त्यति मात्रै नभएर विभिन्न तरकारीका बिउ बिजनहरू गाई भैँसीका औषधि कुकुर बिराला बंगुरका औषधि तथा दानाहरू पनि पाइन्छ
2: गरिमा एग्रो वालिङ 8 मोड स्टाफ होटलको आडैमा वालिङ सिटी पोलिक्लिनिकको ठ्याक्कै अगाडि
1: प्रोप्राइटर कृष्ण भट्टराई र अस्मिता न्यौपाने मोबाइल 9560-51068 र 9876-70771
2: एकपटक आएर त हेर्नुहोस् तपाईँलाई फर्की फर्की आउने बनाउने जिम्मा हाम्रो हो
6: हजुर सुन्नुहोस् न खुसीको खबर ल्याएका छौँ अब न्युरो रोगको उपचार पोखरामै हुन्छ 10,000 भन्दा बढी बिरामीको सफल अपरेसन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि
7: मस्तिष्क मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन अनुभवी हात अनुभवी डाक्टर यही छन् नि
6: 28 वर्षदेखिको अनुभव न्युरो आईसीयू तथा ओटी को सुविधा भएको थप जानकारीका लागि 0615885595044
7: गण्डकी मेडिकल कलेज पोखरा तपाईँको स्वास्थ्य हाम्रो भरोसा
8: होइन बहिनी आँगन सफा गरेर फोहोर यता ल्याएर किन फ्याँकेको हो
5: के गर्नु त दाई यो फोहोरको घरमा के काम त्यही भएर डहरमा फ्याँकिदिएको नि
8: घर मात्रै सफा राखेर हुँदैन नि बहिनी घर वरपर साथै डहर पनि सफा राखेमा मात्रै विभिन्न रोगहरूबाट बस्न सकिन्छ
5: गाउँलाई सफा राख्न र रोगबाट बस्न आफ्नो घरभित्र र बाहिर सफा गर्न फोहोरलाई वर्गीकरण गरौ
8: बाहिर जथाभावी दिशा पिसाब नगरौ दिशा पिसाब चर्पीमा नै गर्ने बानी बसालौ
5: दिशा पिसाब गरिसकेपछि राम्ररी साबुन पानीले हात धुने बानी बसालौ हात राम्रोसँग धोएर मात्र खाना बनाउने गरौ
2: अनुरोधक डिभिजन खाने पानी तथा सरसफाई कार्यालय स्याङ्जा

0: माइलाबा बिरामी हुनु भयो कि कस्तो
1: हो नि नानी सन्चो छैन कहाँ जाने होला रचाउन पैसा पनि धेरै छैन सस्तोमा गुणस्तरीय सेवा कहाँ पाइन्छ होला नानी
0: ल चिन्तै नलिनुहोस् न माइलाबा हाम्रो मिर्दीमा विगत 15 वर्षदेखि सेवा दिँदै आएको हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक छ नि कम मूल्यमा गुणस्तरीय सेवा दिइरहेको छ यहाँ प्रत्येक दिन निशुल्क अनुभवी डाक्टर एचए अहेबबाट चेक जाँच हुन्छ नि प्रत्येक दिन एक्सरे रगत पिसाब परीक्षण माइनर अपरेशन टाका लगाउने ड्रेसिङ गर्ने पनि गरिन्छ नि हाम्रो प्राइम फार्मेसी वालिङ छ मिर्दीमा डाक्टर आउने सूचना प्रत्येक महिनाको दोस्रो शनिबार वृहत मुटु चेक जाँच हुने उक्त दिन पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका वरिष्ठ मुटु सुगर थाइराइड बाथ फोक्सो रोग विशेषज्ञ एमडी कार्डियो डाक्टर आशिष त्रिपाठीद्वारा चेक जाँच हुने हुँदा उक्त दिन मुटुको भिडियो एक्सरे इको र ईसीजी पनि गरिन्छ त्यस्तै प्रत्येक महिनाको तेस्रो शनिबार वरिष्ठ छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर सौरभ अरियालद्वारा छाला सम्बन्धी सम्पूर्ण उपचार हुने हुँदा साथै उक्त दिन महिला पाठेघर रोग विशेषज्ञ डाक्टर रूपा पनेरोबाट गर्भवती महिला पाठेघर सम्बन्धी समस्या भएका बिरामीहरूको उपचार पनि गरिन्छ
1: पुनश फोनबाट नाम दर्ता गर्न सक्नुहुनेछ र फेसबुकमा हाम्रो प्राइम फार्मेसी सर्च गरेर फलो गर्न सक्नुहुनेछ
0: हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक वालिङ छ मिर्दी जगत रोड फोन नम्बर 98464-85411
2: बुढी यो पालि तिम्रो जन्मदिनमा तिमीले सोचे जस्तै राम्रो उपहार दिनु छ तिम्रो मनैमा बस्ने गहना कहाँ पाउला त
3: हितैको मायाले दिने उपहार त शुद्ध र खास हुनुपर्छ नि त्यस्तो गहना त वालिङको जितु सुनचाली पसलमा मात्रै पाइन्छ
2: ए त्यही वालिङ आठ पेट्रोल पम्प नजिकै पशुपति चस्मा पसलको ठिक अगाडि भएको नयाँ डेकोरेसनको पसल
3: हो त त्यहाँका आधुनिक डिजाइनका गहनाहरू त जो कोहीको मनैमा बस्छन् शुद्ध सुन भरपर्दो सेवा
4: विगत लामो समयदेखि हाम्रै वालिङ बजारमा सेवा दिँदै ग्राहकहरूको मन जित्न सफल यस जितु सुनचाँदी पसल वालिङमा विवाह व्रतबन्ध एवं शुभ कार्यका लागि आकर्षक डिजाइनका सुन तथा चाँदीका नयाँ नयाँ गरगहनाहरू अरर अनुसार बनाउनुका साथै पुरानो गरगहनासँग नयाँ गरगहना साटफेट तथा खरिद बिक्री गरिन्छ यहाँ अरर अनुसार हिराका गरगहनाहरू पनि बनाइन्छ अत्याधुनिक प्रविधिबाट नयाँ डिजाइनका गरगहना बनाइन्छ
0: प्रोप्राइटर जित बहादुर सुनार एन्ड सन्स दिपेश जितु सुनचाँदी पसल वालिङ आठ पेट्रोल पम्पको नजिकै जैसी पदिरा जाने बाटो तर्फ
4: सम्पर्क मोबाइल नम्बर 98462-25767 र 98067-17137
0: पुरानो पसलबाट ठिक अगाडि आफ्नै निवासमा सरेको जानकारी गराउँदछौ सुनमा शुद्धता हाम्रो प्रतिबद्धता ओ एमजी श्रेया कसम तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त कुन इन्टरनेसनल ब्रान्डको शरण पुगेर आयो
5: थ्याङ्क यू रिया इन्टरनेसनल होइन बाबा यो त हाम्रै वालिङको मन्जु ब्युटी सलनको कमाल हो नि
0: सिरियसली वालिङमा यस्तो वाव लुक्स दिने सलन छ म त छक्क परे
5: छ नि वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन्नै अमेजिङ छ मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो अहिले त ग्लास हेयर जस्तै चम्किन्छ
0: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो त्यहाँ हुन्छ
5: अफकोर्स ब्राइडल मेकअप नेल एक्सटेन्सन देखि लिएर लेडिज र जेन्ट्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ
0: ल अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले
5: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट बोटक्स बोटोलेक्स न्यानो प्लास्टिया हेयर स्मुदिङ हेयर कलर हेयर रिपेयरिङ ब्राइडल मेकअप नेल आर्ट नेल एक्सटेन्सन फेसियल हाइड्रा फेसियल ट्रिटमेन्ट स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ
0: साथै यहाँहरूले मन्जु ब्युटी सलोन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ प्रोप्राइटर मन्जु भण्डारी र विमल भण्डारी मन्जु ब्युटी सलोन एन्ड ट्रेनिङ सेन्टर वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला
5: सम्पर्क मोबाइल 98462-98145
6: स्कूल तथा अफिस का ड्रेस किनेर बनाउनु पर्ने अनि अन्य कपडाहरू पनि चाहिएको थियो। भागादौड गर्नु पनि समय छैन, सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने।
0: त्यति कुरामा नि यति धेरै तनाव, भर्खरै जानुस् त वालिङ आठ नयाँ बजारको पोसाक बगैँचामा सबै सामान त्यही पाइन्छ।
6: हजुर, सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू, सरकारी कर्मचारीका ड्रेसहरू, संघ संस्था सहकारीका ड्रेसहरू, रेडीमेड बेहुलाका दौरा सुरुवाल, रेडीमेड कोट प्यान्ट, झोला, जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपडाहरू तथा अर्डर बमोजिमका कपडाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्।
0: पोसाक बगैँचा, वालिङ आठ नयाँ बजार, प्रोप्राइटर प्रकाश अरियाल, मोबाइल 9856308029।
7: सुवर्ण अवसर, सुवर्ण अवसर।
0: एस आरएस कम्प्युटर एकेडेमी बैरघारीमा 100% जबको ग्यारेन्टीका साथ कम्प्युटरका विभिन्न कोर्सहरूमा नयाँ भर्ना खुल्यो।
8: यदि तपाईँ एसईई को परीक्षा दिएर खाली समयको सदुपयोग गर्न चाहनुहुन्छ भने आजै आरएस कम्प्युटर एकेडेमीलाई सम्पर्क गर्नुहोस्।
0: हाम्रा कोर्सहरू
8: 3 महिने बेसिक कम्प्युटर कोर्स,
0: 7 महिने प्रोफिसियन्सी इन कम्प्युटर एप्लिकेशन कोर्स,
8: 12 महिने डिप्लोमा इन ग्राफिक डिजाइनिंग कोर्स,
0: 18 महिने डिप्लोमा एन्ड ग्राफिक एप्लिकेशन कोर्स,
8: 12 महिने डिप्लोमा इन कम्प्युटर प्रोग्रामिंग कम्प्युटर कोर्स,
0: 12 महिने हार्डवेयर एन्ड नेटवर्किंग कोर्स,
8: एडभान्स एक्सेल,
0: टेली ईआरपी, इमेल, इन्टरनेट, इंग्लिश तथा नेपाली टाइपिङ।
8: नोट, हामी कहाँ गरीब, जेहेन्दा तथा सीमान्तकृत भाइ बहिनीहरूका लागि निःशुल्क कम्प्युटर कोर्स सिकाइन्छ भने ग्रुपमा आउनेहरूलाई भारी छुटको व्यवस्था गरिएको छ।
0: ग्रुप राइटर राजेन्द्र विक्रम खाँड र सुनिता उत्सै ठकुरी, आरएस कम्प्युटर एकेडेमी, भिरकोटेक बैरघारी, तम्बु समाज भवनको नजिकै।
8: सम्पर्क मोबाइल 9847693928, 9641208 र 9860008।

0: हजुर बुवा, यो पानी त मेरो बारीमा लगाएको गोलमेडामा किरा लाग्यो। धानको बिउ पनि राम्रो भएन, लगानी धेरै भयो तर प्रतिफल छैन, अब के गर्ने होला?
1: नाति बाबु, तिमीले सायद सही ठाउँबाट सही सामान किनेको होइन्छ क्या हो, अब चिन्ता नगर। वालिङ 8 कटर बोटमा भरतराज भट्टराईको सहारा एग्रोभेट सेन्टरमा जाऊ त बाबु।
0: वाह, यो त मैले खोजेको ठाउँ रहेछ। कोइलर र बोइलरका चल्ला पनि पाइन्छ रे हो?
1: किन नपाउनु नि बाबु, स्वस्थ कोइलर तथा बोइलरका चल्लाहरू पनि सहारा एग्रोभेट सेन्टरले उपलब्ध गराउँछ।
2: हजुर, हामी कहाँ उन्नत बिउ बिजन, मल, विषादी, पशु औषधि, कृषि उपकरण, पशु पंक्षीहरूको लागि दाना साथै बोइलर र कोइलरको खुराको सल्लाहहरू पनि सुपथ मूल्यमा उपलब्ध छ।
1: याद गर्नुहोस्, कृषि र पशुपालनको पूर्ण प्याकेजका लागि आजै सम्झनुहोस्।
2: प्रोप्राइटर भरतराज भट्टराई, सहारा एग्रोभेट सेन्टर, वालिङ 8 कटहर बोर्ड, SBI ब्याङ्कको अगाडि। सम्पर्क मोबाइल 9857062866 र 9847069866।
3: पर्वत जाने गेट, सहारा एग्रोभेट, अल टाइम फार्मेसी, पुरानो टाइम फार्मेसीमा डाक्टर आउने सूचना। यही जेठ 2 गते शनिबारका दिन नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर विपिन केसी आउँदै हुनुहुन्छ। उहाँबाट दिने सेवाहरू ज्यादै झस्किने, तर्सने, मुठ डुकडुक भएको भान भएमा, धेरै पसिना आउने, रिसाउने भएमा, नबुझिने कुरा वा अल्मलितो व्यवहार गरेमा, मन छटपटाहट भएमा, शारीरिक वा बाह्य रोग भएमा, कामकाज मन नलाग्ने, निद्रा नलाग्ने, भूख नलाग्ने, दिक्क मान्ने, अत्याधिक रक्सी वा लागु पदार्थ सेवन गरेमा, लामो समयसम्म टाउको दुखी रहेमा वा एउटै कार्य बारम्बार दोहोराएमा, मनमा केही कराएको भान भएमा तथा 5 वर्ष भन्दा माथिका बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता अन्य नसा तथा मानसिक समस्याबाट पीड़ित हुनु भएको छ भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ। साथै सोही दिन हाट जोड्ने नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर भोगेन्द्र बहादुर केसी पनि आउँदै हुनुहुन्छ। यदि तपाईँलाई लामो समयदेखि हात खुट्टा शरीर दुख्ने, चलाउन अप्ठ्यारो पर्ने, ढाड कमर दुख्ने, पुल्ने, झमझम गर्ने, जोड्ने दुख्ने, सुनिने, पुरानो भात, युरिक एसिड, हड्डी मर्कने, सड्कने, खिएको, भाँचिएको भएमा, एक्सरे तथा प्लास्टर गर्नु परेमा, साथै हाट जोड्ने, नसा तथा पाथरोग सम्बन्धी समस्या भएका बिरामीले सोही दिन सम्पर्क गर्न सक्नुहुनेछ। यसै प्रत्येक दिन अनुभवी मेडिकल अफिसर MBBS डाक्टरबाट सेवा दिनुका साथै एक्सरे, भिडियो एक्सरे, फार्मेसी, प्रयोगशाला सेवा 24 घण्टा उपलब्ध छ। पुनश्च फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ। सम्पर्क स्थान अल टाइम फार्मेसी, पुरानो टाइम फार्मेसी, वालिङ 9 तल्लो वालिङ। प्रोप्राइटर मनोज खनाल। फोन नम्बर 0364140006। मोबाइल 9856255266। स्मरण रहोस्, डाक्टर आउने दिन यही जेठ 2 गते शनिबार।

0: पुनामृत भवानी माविमा कक्षा 11 मा नयाँ भर्ना खुल्यो।
1: एसईई परीक्षा 2082 मा एसरी पूर्णामित भवानी माध्यमिक विद्यालयबाट उत्तीर्ण हुने सम्पूर्ण विद्यार्थीहरूमा हार्दिक बधाई सहित समुज्जवल भविष्यको शुभकामना व्यक्त गर्दै जिल्लाकै अग्रणी र शिक्षामा वृहत्तर आधार क्षेत्र रहेको यस विद्यालयमा हाल कक्षा 11 मा विज्ञान, बाली विज्ञान, व्यवस्थापन र शिक्षा संकायका कक्षाहरूमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौं।
0: पुनामृत नै किन?
1: अनुभवी, दक्ष र तालिम प्राप्त विज्ञ गुरुहरूसँग शिक्षा लिन
0: जेहेन्दार तथा अन्य विद्यालयमा प्रथम भई आएका विद्यार्थीले विविध विधामा 100% सम्म छात्रवृत्ति लिन
1: गुणस्तरीय सिकाई वातावरण, पुस्तकालय, विज्ञान प्रयोगशाला, आईसीटी ल्याब, म्यानेजमेन्ट ल्याब र एजुकेशन ल्याब सहितको व्यावहारिक जीवन उपयोगी शिक्षण सिकाईको मजा लिन
0: नेपाल सरकारबाट उपलब्ध गराइएको विद्यालय नर्सबाट स्वास्थ्य परामर्श जाँच लगायत सरकारबाट उपलब्ध सबै प्रकारका स्वास्थ्य सुविधा लिन
1: आफ्नै समीपमा रहेर समय, पैसा, यात्रा, तनाव लगायतबाट मुक्त भई लोकसेवा, शिक्षक सेवा, बैंकिङ, मेडिकल, इन्जिनियरिङ अध्ययनका लागि समय दिन
0: मनकारी अक्षय कोषदाताबाट स्थापना गरिएको छात्रवृत्तिको सुविधा लिन
1: खेल, गायन, वाद्य वादन, नृत्य जस्ता जीवनोपयोगी विकास गरी आनन्द लिन
0: समय समयमा विविध विषय विज्ञहरूबाट परामर्श प्राप्त गरी नयाँ आयाम को शिक्षा लिन
1: विद्यार्थी मैत्री वातावरणमा जंक फूड रहितको खाजा 6 बार 6 खाजाको आनन्द लिन
0: टाढा टाढाबाट आउने विद्यार्थीलाई सिकाई सहित यातायातको सुविधा लिन
1: कृषि आधुनिकीकरणका लागि कृषि प्रयोगशाला र विश्व कृषि क्षेत्रका बारेमा विशेष ज्ञान लिन
0: अभिभावकलाई अनावश्यक आर्थिक भारको तनाव कम गरी बदलिदो समयका लागि पेसागत दक्षताका लागि शिक्षा लिन
1: भिन्न क्षमता भएका नानी बाबुलाई भिन्न क्षमता मैत्री शौचालय बसाई व्यवस्थापन सिकाई वातावरण र मनपर्ने पोसाकको आनन्द लिन
0: एजुकेशन फर पोजिटिभ चेन्ज एन्ड सक्सेस
1: अन्य थप जानकारीका लागि श्री पूर्णामित भवानी माध्यमिक विद्यालय वालिङदस फुलबारी स्याङ्जा
0: सम्पर्क नम्बर 063412021 मोबाइल नम्बर 9856028432
1: समयमै पूर्णामित जाऊ आफ्नो भविष्य बनाऊ
0: भर्ना फारम वितरण 2083 वैशाख 30 गतेदेखि
1: उपलब्धि मापन परीक्षा जेठ
2: सुन्नुहोस् न अहिले हाम्रो गर्नेमा 4 बजेको छ
0: यस समयको साथमा जितु सुनचाँदी पसल वालिङ 8 पेट्रोल पम्पको नजिकै जैसी 15 जाने बाटो तर्फ विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
2: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है
3: सुख दुःखका तरेलीहरूसँग रम्दै
4: तपाईँकै अन्तर्मनमा चोखो र पवित्र भई आधी खोला जस्तै सदा बगिरहने
3: तपाईँको मनको ढुकढुकी आधी खोलाको स्पन्दन
4: तपाईँ सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो आधी खोला
3: 105.4 मेगाहर्ज
1: वस्तु तथा सेवाको मूल्य सूची राख्ने सम्बन्धी अत्यन्त जरुरी सूचना
5: स्याङ्जा जिल्लाभित्र सञ्चालनमा रहेका होटल, रेस्टुरेन्ट, किराना पसल, स्टेसनरी, औषधि पसल, निर्माण सामग्री पसल, तरकारी तथा फलफूल पसल, छापाखाना, फोटो स्टुडियो, फोटोकपी तथा प्रिन्ट सेवा, माछा मासु पसल, ब्युटी पार्लर, कस्मेटिक पसल, सैलुन, फेन्सी तथा कपडा पसल, बिउ बिजन तथा कृषि सामग्री पसल, एग्रोभेट, भाँडा पसल तथा गाडी तथा मोटरसाइकल वर्कसप, परामर्श सेवा लगायत सम्पूर्ण व्यवसाय तथा सेवा प्रदायकलाई उपभोक्ताको हित संरक्षण एवं मूल्य पारदर्शिता तथा एकरूपता कायम गर्नका लागि विक्रेताले आफूले बिक्री वितरण गर्ने प्रत्येक वस्तु तथा सेवाको कर र अन्य शुल्क सहितको मूल्य सूची बिक्री वितरण स्थलमा स्पष्ट देखिने बुझिने गरी यही ज्येष्ठ 3 गते भित्र ट्रान्स गर्न हुन अनुरोध गरिन्छ
1: मूल्य सूची नराखेमा प्रचलित कारण बमोजिम कार्यवाही गरिने बेहोरा समेत सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ
5: अनुरोधक
1: जिल्ला प्रशासन कार्यालय स्याङ्जा
5: र गण्डकी प्रदेश सरकार एकीकृत सेवा कार्यालय स्याङ्जा
6: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो। दुई चार दिन भइसक्यो, एसी पनि चलेको छैन। कहाँ जाने हो, के गर्ने हो, अत्तो पत्तो भएन।
7: होइन, के भयो र किन हल्लाखोर गरेको हो?
6: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु। किनेको पनि धेरै भएको छैन, राम्रोसित कहाँ बनाउँछन् होला।
7: ए, कुरो त्यस्तो भयो, पिर नगर न। विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र। त्यहाँ गएपछि ढुक्क हुन्छ।
6: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मरमत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ। सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ। किचन सिम्नी, टिभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ।
7: स्याङ्जा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। यहाँ विभिन्न कम्पनीका सामानहरू सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मरमत गरिन्छ।
6: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मरमत केन्द्र, वालिङ 8 नयाँ बजार लाइन, राधे राधे चोकबाट 3 घर तल। प्रोप्राइटर कृष्ण पाठक। सम्पर्क मोबाइल 98560-54963, 98560-55104 र 98028-47723।
8: ओहो अंकल, चिटिक्क परेको घरमा मौरी पो पाल्नु भएछ। होइन, यो घर कहाँबाट ल्याउनु भएको?
9: ए नानी, दक्षिण तालिम प्राप्त कालीगढबाट निर्माण गरिएको चिउरी खर्क मौरी घर उद्योगबाट ल्याएको हो नि। घर मात्र होइन नानी, मौरी पनि त्यहीबाट ल्याएको हो नि।
8: ए हो र अङ्कल, अनि यो चिउरी खर्क मौरी घर उद्योग चाहिँ कहाँ छ होला?
9: सुन नानी, भिरकोट चिउरी खर्कमा छ नि। त्यति मात्र हो र नानी, त्यहाँ त आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह, मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध गराइनुका साथै मौरी पाल्नको लागि प्राविधिक ज्ञान सिप पनि पाइँदो रहेछ। म त सबै कुराहरू सिकेर ढुक्क भई गोलाघार नै ल्याएर आएको छु। घरलाई गहना जस्तो पनि हुने, मह पनि खान पाइने।
8: हजुर, हामी कहाँ दक्षिण कालीगढबाट आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह, गोलाघार, खाली घार र मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध गराउनका साथै मौरी पाल्नका लागि प्राविधिक ज्ञान सिप र परामर्श दिइन्छ।
10: प्रोप्राइटर रत्न बहादुर गुरुङ। सम्पर्क नम्बर 0363-691-0004।
6: सम्पर्क मोबाइल 97484-34484।
11: चुरी घरको मौरी घर उद्योग, भिरकोट नगरपालिका 7, स्याङ्जा।
1: नेपाल आदर्श माविमा कक्षा 11 नयाँ भर्ना खुल्यो।
0: शैक्षिक वर्ष 2082 माध्यमिक शिक्षा परीक्षा एसईई मा नेपाल आदर्श माध्यमिक विद्यालय वालिङ स्याङ्जाबाट सम्मिलित विद्यार्थीहरू मध्ये 3 जना 4 GPA सहित 100% विद्यार्थी उत्तीर्ण भएकोमा हार्दिक बधाई सहित समुज्जवल भविष्यको शुभकामना व्यक्त गर्दै यस नेपाल आदर्श मावि वालिङमा शैक्षिक सत्र 2083 लागि कक्षा 11 विज्ञान, व्यवस्थापन, होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स र शिक्षा संकायमा नयाँ भर्ना खुल्यो।
1: नेपाल आदर्श नै किन रोज्ने त?
0: अनुभवी, दक्ष र समर्पित शिक्षक वृन्द,
1: आधुनिक प्रविधि युक्त कक्षा कोठा,
0: व्यावहारिक प्रयोगशाला, पुस्तकालय र कम्प्युटर ल्याब,
1: नियमित अतिरिक्त कक्षा र शैक्षिक परामर्श,
0: अनुशासन, नैतिक शिक्षा र चरित्र निर्माणमा जोड,
1: खेलकुद, सांस्कृतिक तथा सह पाठ्यक्रम गतिविधिमा सक्रिय सहभागिता,
0: सुरक्षित, स्वच्छ र शैक्षिक वातावरण,
1: सिट सीमित रहेकाले समयमै सम्पर्क गरी आफ्नो सिट सुरक्षित गर्नुहोला। प्रवेश परीक्षा 2083 जेठ 15 गते। फारम वितरण धमाधम भइरहेको छ।
0: अन्य थप जानकारीका लागि मोबाइल नम्बर 98560-50143,
1: 98560-50142
0: र 98560-50133।
1: नेपाल आदर्श क्याम्पस, नेपाल आदर्श मावि, वालिङ 8, भिमटारी, स्याङ्जा। खुल्यो खुल्यो खुल्यो पाइनिजमा प्राविधिक शिक्षामा भर्ना खुल्यो।
0: सिटी भिटीद्वारा सम्बन्धन प्राप्त गरी विगत 30 वर्षदेखि विभिन्न प्राविधिक शिक्षा कार्यक्रम सञ्चालन गर्दै आइरहेको र परिषदले सञ्चालन गरेका गत वर्षहरूको अन्तिम परीक्षामा गण्डकी प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल भएको यस पायोनियर्स हायर एजुकेशन एकाडेमी वालिङमा डिप्लोमा तहको 3 वर्षे जनरल मेडिसिन याचे कार्यक्रममा शैक्षिक सत्र 2083-84 लागि निशुल्क छात्रवृत्ति तथा पूर्ण शुल्कीय कोटामा भर्ना खुलेकोले एसईईमा न्यूनतम 2 GPA प्राप्त इच्छुक विद्यार्थीहरूले आफ्ना शैक्षिक प्रमाण पत्रहरू सहित आवेदन फारम भर्नको लागि सूचित गरिन्छ।
1: आवेदन फारम भर्ने अन्तिम मिति 2083 जेठ 13 गते सम्म।
0: विस्तृत जानकारीका लागि यस एकाडेमीमा सम्पर्क राख्न अथवा यो सूचना www.citybtexam.org.np मा हेर्न पनि सकिन्छ।
1: साथै यस संस्थामा 3 महिने केयर गिभर तालिम पनि सञ्चालन भइरहेकोले इच्छुक व्यक्तिले सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
0: सम्पर्क नम्बर 063-441-220, मोबाइल नम्बर 98-560-31-730, 98-560-55-536 र 98-473-41-010।
1: पायनियर्स हायर एजुकेशन एकेडेमी वालिङ 10 भकुण्डे स्याङ्जा।
12: के तपाईँ घर बनाउँदै हुनुहुन्छ? यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका ओडा नम्बर 6 आबडाली पुलको नजिक तारादेवी ब्लक उद्योगलाई सम्झनुहोला। हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा, गिटी, बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ। प्रोप्राइटर देवेन्द्र थापा। सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट, वालिङ मोड। फोन नम्बर 063-440-331, मोबाइल 98-560-55-331।
1: कम्प्युटर इन्स्टिच्युटमा 1 महिनेदेखि 1 वर्ष कम्प्युटर कोर्सहरू र जापानिज भाषाका कक्षाहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौ।
13: उमेरले नेटो काट्न थालिसक्यो, सधैँ त्यस्तै। अब त छोराछोरीको भविष्य पनि हेर्ने होला नि। होइन, यसरी कतिन्जेल पुग्छ? कमाएको पैसाको टुङ्गो नै छैन। अलिअलि पैसा बचत गर्न सिके पनि त हुन्थ्यो।
14: कहाँ लगेर बचत गर्नु? खल्तीमा राखे त्यसै खर्च हुन्छ, बैङ्कमा राख्नु भने राम्रो ब्याज दिने बैङ्क नै देखिँदैन।
13: पल्ला गरे कान्छाले भएको पैसा त्यही भकुण्डेमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर घडेरी किनै घर बनाए। हामी पनि जहाँको त्यही।
14: ल ल, त्यसो हो भने हामी पनि त्यही फुलबारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरौला।
13: हाम्रा सेवा तथा सुविधाहरू
14: अत्याधुनिक कम्प्युटर सफ्टवेयर मार्फत आर्थिक कारोबार गरिने,
13: आकर्षक ब्याज दरमा बिमा सहित निश्चित संकलन गरिने,
14: सर्वसुलभ तरिकाबाट छिटो छरितो कर्जा प्रवाह गरिने,
13: दैनिक बचतको निश्चित संकलन र भुक्तानीका लागि घर दैलोमा गएर सेवा प्रदान गरिने,
14: IME, प्रभु, वेस्टर्न युनियन, पृथ्वी, क्रिस जस्ता मनी ट्रान्सफरहरूबाट विश्वको जुनसुकै ठाउँबाट पठाएको पैसा तुरन्त भुक्तान दिइने व्यवस्था।
13: फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ फकुण्डे।
1: सम्पर्क फोन नम्बर 063-441-6024।

0: पलङ यो बेड टेबलहरू चाहिएको थियो, कहाँ पाइन्छ होला? हजुरलाई त केही चिन्ता नै छैन के?
1: किन चिन्ता लिनु त नि, भकुण्डेको बाबा फर्निचरमा अर्डर गरेर आइसकेको छु। बलियो, भरपर्दो, टिकाउ पनि हुने, ढुक्क छु म त।
0: बाबा फर्निचर, वालिङ दस भकुण्डे।
1: प्रोप्राइटर ओम शर्मा, मोबाइल 98560 31966।
2: हेलो भाइ, तिमी पोखरा नै छौ नि है? मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ र?
3: यहाँ दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरीमी प्रिन्ट भएको आईडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
2: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ?
3: वालिङ आठ केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि।
2: हजुर, हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड, कप प्रिन्ट, टी सर्ट प्रिन्ट, सपिङ ब्याग प्रिन्ट, क्यालेन्डर, निमन्त्रणा कार्ड, भिजिटिङ कार्ड, फ्लेक्स प्रिन्ट, लाइट बोर्ड, प्रमाण पत्र, विवाह कार्ड छपाई, बिल, किताब छपाई, डिजिटल छाप तथा डीटीएफ प्रिन्ट लगायतका कामहरू छिटो, सरितो र सुपथ मूल्यमा गरिन्छ।
1: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्।
2: ग्लोबल मल्टीप्रिन्ट सेन्टर, वालिङ आठ केदारनाथ मार्ग, प्रोप्राइटर बलराम चौधरी,
1: मोबाइल नम्बर 98560 19076, 98161 79076 र 98172823।
4: पुनामृत भवानी माविमा कक्षा 11 नयाँ भर्ना खुल्यो।
5: एसई परीक्षा 2082 श्री पूर्णामित भवानी माध्यमिक विद्यालयबाट उत्तीर्ण हुने सम्पूर्ण विद्यार्थीहरूमा हार्दिक बधाई सहित समुज्जवल भविष्यको शुभकामना व्यक्त गर्दै, जिल्लाकै अग्रणी र शिक्षामा वृहत्तर आधार क्षेत्र रहेको यस विद्यालयमा हाल कक्षा 11 विज्ञान, बाली विज्ञान, व्यवस्थापन र शिक्षा संकायका कक्षाहरूमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
4: पुनामृत नै किन,
5: अनुभवी, दक्ष र तालिम प्राप्त विज्ञ गुरुहरूसँग शिक्षा लिन,
4: जेहेन्दार तथा अन्य विद्यालयमा प्रथम भई आएका विद्यार्थीले विविध विधामा 100% सम्म छात्रवृत्ति लिन,
5: गुणस्तरीय सिकाइ वातावरण, पुस्तकालय, विज्ञान प्रयोगशाला, आईसीटी ल्याब, म्यानेजमेन्ट ल्याब र एजुकेशन ल्याब सहितको व्यावहारिक जीवन उपयोगी शिक्षण सिकाइको मजा लिन,
4: नेपाल सरकारबाट उपलब्ध गराइएको विद्यालय नर्सबाट स्वास्थ्य परामर्श, जाँच लगायत सरकारबाट उपलब्ध सबै प्रकारका स्वास्थ्य सुविधा लिन,
5: आफ्नै समेतमा रहेर समय, पैसा, यात्रा, तनाव लगायतबाट मुक्त भई लोक सेवा, शिक्षक सेवा, ब्याङ्किङ, मेडिकल, इन्जिनियरिङ अध्ययनका लागि समय दिन,
4: मनकारी अक्षय कोषदाताबाट स्थापना गरिएको छात्रवृत्तिको सुविधा लिन,
5: खेल, गायन, वाद्य वादन, नृत्य जस्ता जीवनोपयोगी विकास गरी आनन्द लिन,
4: समय समयमा विविध विषय विज्ञहरूबाट परामर्श प्राप्त गरी नयाँ आयाम सहितको शिक्षा लिन,
5: विद्यार्थी मैत्री वातावरणमा जङ्कफुड रहितको खाजा 6 बार 6 खाजाको आनन्द लिन,
4: टाढा टाढाबाट आउने विद्यार्थीलाई सिकाइ सहित यातायातको सुविधा लिन,
5: कृषि आधुनिकीकरणका लागि कृषि प्रयोगशाला र विश्व कृषि क्षेत्रका बारेमा विशेष ज्ञान लिन,
4: अभिभावकलाई अनावश्यक आर्थिक भारको तनाव कम गरी बदलिदो समयका लागि पेसागत दक्षताका लागि शिक्षा लिन,
5: भिन्न क्षमता भएका नानी बाबुलाई भिन्न क्षमता मैत्री शौचालय, बसाई व्यवस्थापन, सिकाइ वातावरण र मनपर्ने पुस्तकको आनन्द लिन,
4: एजुकेशन फर पोजिटिभ चेन्ज एन्ड सक्सेस।
5: अन्य थप जानकारीका लागि श्री पूर्णामित भवानी माध्यमिक विद्यालय, वालिङ 10 फुलबारी स्याङ्जा,
4: सम्पर्क नम्बर 063412021, मोबाइल नम्बर 98560 28432।
5: समयमै पूर्णामित जाऊ, आफ्नो भविष्य बनाऊ।
4: भर्ना फारम वितरण 2083 वैशाख 30 गतेदेखि,
5: उपलब्धि मापन परीक्षा जेठ 16 गते।
6: ए अंकल, गालामा हात राखेर अध्यारो मुख लाएर बस्दै हुनुहुन्छ, हैन के भएको छ र तपाईलाई?
7: के हुन्थ्यो र नानी, यही दाँतले त सताउँछ नि जहिले पनि। दुई चार दिन भयो न राम्ररी खाना खाएछु न त सुतेको नै छु, कहिल्यै सन्चो नहुने भयो मलाई त।
6: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि।
8: उपलब्ध सेवाहरू।
9: वालिङमा पहिलो पटक दन्तरोग विशेषज्ञबाट दाँत परीक्षण,
8: दाँत सफा गर्ने टल्काउने,
9: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
8: दाँतको जरासम्म सफा गरी भर्ने,
9: दाँत उखेल्ने, कृत्रिम दाँत राख्ने,
8: दाँतमा खोल राख्ने,
9: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने,
8: बाङ्गो टिङ्गो दाँत मिलाउने,
9: बच्चाहरूको दाँतको विशेष उपचार,
8: मुखको धेरै पुरानो समस्याहरू, मुख गनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार। विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माइल डेन्टल केयर वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ।
9: सम्पर्क कान्तिपुर स्माइल डेन्टल केयर वालिङ बजार मल्ल फार्मेसी अगाडि।
8: मोबाइल 9860216629 र 9861868251।
10: मृदी स्वास्थ्य क्लिनिकमा डाक्टर आउने सूचना। यही जेठ 2 गते शनिबारका दिन स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विष्णु पालिखे आउँदै हुनुहुन्छ। यदि महिलाहरूमा तल्लो पेट दुख्ने, ढाड दुख्ने, सेतो पानी बग्ने, पिसा फेर्न गाह्रो हुने, महिनावारीमा गडबडी, लामो समयसम्म गर्भ नरहने, गर्भवती महिला तथा बच्चाको स्वास्थ्य स्थिति चेक जाँच गरी स्वास्थ्य लाभ लिन सक्नुहुनेछ। साथै उक्त दिन आस्था किडनी एण्ड स्पेशलाइज्ड हस्पिटल पोखराका वरिष्ठ मृगौला रोग विशेषज्ञ डाक्टर अमृत केसी पनि आउँदै हुनुहुन्छ। उक्त दिन पिसाबको मात्रामा कमी हुने, पिसाबमा रगत देखिने, छिनछिनमा पिसाब लाग्ने, खान नरुच्ने, खुट्टाको तल्लो भाग सुनिने, अनुहार सुनिने, उच्च रक्तचाप, रिङ्गटा लाग्ने लगायतका समस्या भएका बिरामीहरू, साथै लामो समयदेखि डायलाइसिस गराइरहनु भएका तथा सुगर प्रेसरको औषधि सेवन गरिरहनु भएका बिरामीहरूले सम्पर्क राख्न सक्नुहुनेछ।
11: उक्त दिन वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुस्मित काफलेद्वारा भिडियो एक्सरे गरिन्छ। पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ। सम्पर्क स्थान मिर्दी स्वास्थ्य क्लिनिक वालिङ छ, मिर्दी तल्लो चोक पुलको नजिकै। फोन 0063414087, मोबाइल 9869701747।
10: स्मरण रहोस्, डाक्टर आउने दिन यही जेठ 2 गते शनिबार।
12: नाक छोडी काम, काम छोडी नाक। बिमार
10: भएका बिरामीहरूले सम्पर्क राख्न सक्नुहुनेछ।
11: उक्त दिन वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुस्मित काफलेद्वारा भिडियो एक्सरे गरिन्छ। पुनश फोनबाट समेत नाम दर्ता गर्न

0: समस्या हो, गुनगुनाई रहनु भएको छ त।
1: बिमार कहिले निको होला र खै, सधैँको यस्तै एक एक थोक बिमारले च्यापेको च्यापै छ त नि नानी।
0: नातिनुहोस् न दाई, वालिङ आठ मिर्दी खरिपुटमा जानु त चेक जाँच गर्न लुनिबा फार्मेसी छ, त्यहाँ त एमबीबीएस एमडी डाक्टर पीके सिंहद्वारा 24 घण्टा बिरामीहरूको स्वास्थ्य चेक जाँच गरिन्छ नि। अनि काठमाडौँ तथा पोखरामा लामो अनुभव सँगालेका विशेषज्ञहरू पनि आउँछन्।
1: यहाँ उपलब्ध विशेषज्ञ सेवाहरू:
0: जनरल मेडिसिन, फिजिसियन, मुटु रोग, मृगौला रोग, मस्तिष्क तथा स्नायु रोग, दम, छाती तथा फुक्स रोग, हाड जोड्ने तथा नसा रोगका साथै स्त्री तथा प्रसूति रोग सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ।
1: सम्पर्क लुनिवा फार्मेसी, वालिङ आठ मिर्दी खरिबोट, मोबाइल 98565-86667।
2: आमाले जति बेला नि सन्चो भएन भन्नु भएको छ, खास के समस्या भएछ? म अस्पताल लगेर ल्याउँछु है।
3: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ, रातभरि सुत्नु भएको छैन, बरु कहाँ लैजानुहुन्छ?
2: वालिङ छ मिर्दीको तल्लो चोकमा, पुलको नजिकै मिर्दी क्लिनिक छ, त्यही लैजान्छु।
0: हजुर, विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू:
1: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा,
0: हरेक दिन अनुभवी एमबीबीएस डाक्टरहरूद्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा,
1: आधुनिक ल्याब प्रयोगशालामा रगत, दिशा, पिसाब, खकार, वीर्य, सुगर र कोलेस्ट्रोल परीक्षण सेवा,
0: मुटुको जाँच, ईसीजी सेवा,
1: भाँचिएको हड्डी प्लास्टर सेवा,
0: डिजिटल एक्सरे सेवा,
1: चिरफार गर्ने,
0: थाइराइड जाँच,
1: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा,
0: सर्वसुलभ फार्मेसी सेवा।
1: सम्पर्क स्थान मिर्दी क्लिनिक, वालिङ नगरपालिका 6 मिर्दी, तल्लो चोक पुलको नजिकै।
0: फोन नम्बर 0364-41087, मोबाइल 98-469-7-41-47।

0: होइन, कुन पानी पिउनु भयो हजुरले?
1: नानीले भर्खरै कुवाबाट लिएर आएकी थिइन्, त्यही पानी पिएको
0: हो। नपिउनुहोस् त त्यो पानी, फोहोर छ, यो उमालेको पानी पिउनु।
1: असुरक्षित पिउने पानीका कारण धेरै रोगहरू लाग्ने गर्दछ, तसर्थ पानी प्रयोग गर्ने भाँडा सफा राखौ। पानी उमालेर, फिल्टर गरेर, क्लोरिन हालेर, सोडिस गरेर, शुद्धिकरण गरेर मात्रै पिउने गरौं।
0: काँचै खानेकुराहरू राम्रोसँग पखालेर मात्र खाने गरौं। फोहोर मैलाहरू जताततै नफ्याकौ, फोहोर मैलाको उचित व्यवस्थापन गरौं।
1: अनुरोधक, डिभिजन खाने पानी तथा सरसफाई कार्यालय, स्याङ्जा।
2: कार्यक्रम आटियो, अरू तयारी पूरा भयो, खाजा नास्ता यही बनाउन सम्भव देखिएन, कसरी व्यवस्था मिलाउने होला म्याडम?
3: वालिङकै पुरानो शुद्ध र स्वादिष्ट खाजा नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि, त्यहाँबाट ल्याउनु पर्ला।
2: ठिक भन्नुभयो म्याडम, त्यहीबाट ल्याउनु पर्ला। विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै बर्थडे केक, डेरीजन्य पदार्थहरू, दूध, दही, पनिर, नौनी, घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ।
3: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला।
2: नवदुर्गा मिष्ठान्न भण्डार, वालिङाट मोड, पेट्रोल पम्पको अगाडि। प्रोप्राइटर रेशमीलाल कोइराला र विजय कोइराला। सम्पर्क नम्बर 0364142446, मोबाइल 9856501 र 9856332446।
0: कस्तो सास गनाएको तिम्रो त?
4: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई, तिमी सास गनाएको भन्छौ?
0: उपचार गर्नु पर्दैन त, दाँत दुखे भरेर मात्रै हुन्छ र?
4: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला। अब
0: यही हाम्रो वालिङ आठ VIP टोल NIMB ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक, त्यही गएर उपचार गराउ त, त्यहाँ त दाँत, गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि।
5: हजुर, हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे, अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण, दाँत कलरको सिमेन्ट भर्ने, दाँत सफा गर्ने, टल्काउने, दाँत नभएको ठाउँमा दाँत राख्ने, दाँतको जरीदेखि उपचार RCT गर्ने, डिजिटल प्रविधिद्वारा एक्सरे RBG गर्ने, बिना दुखाई दाँत निकाल्ने, बुद्धि बंगराको शल्यक्रिया, साथै गिन्जा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ।
0: यहाँ नेपाल मेडिकल काउन्सिल NMC मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा सम्बन्धी सम्पूर्ण रोग उपचार पनि गरिन्छ। सम्पर्क उपकार डेन्टल क्लिनिक, वालिङ आठ VIP टोल, NIMB ब्याङ्कबाट एक घर तल। प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान। मोबाइल 9845648622 र 9921440029।
6: नमस्कार हल्दर साहब, क्यानन तपाईँ त पाइल्सको अपरेसन गर्न हस्पिटल जानुभएको छ भन्ने सुनेको थिएँ, तपाईँ त छिट्टै आउनुभयो, अपरेसन नगरी आउनुभयो क्या हो?
7: क्यानन पोखराको चरक मेमोरियल हस्पिटलमा वरिष्ठ डाक्टरले आधुनिक प्रविधिबाट अपरेसन गर्दा त छिट्टै निको पो हुँदो रहेछ नि खान्सा।
6: अच्छा क्यानम, मेरो बुढीको पित्त थैलीको अपरेसन पनि त्यही चरक मेमोरियल हस्पिटलमा गरेको हो नि हल्दर साहब। केही दिनमै मेरो बुढी त ठमठम्ती हिँड्ने भाइ, साह्रै राम्रो रहेछ त्यो हस्पिटल त। अनि हल्दर साहब, चरक मेमोरियल हस्पिटलमा हामी भारतीय भूभू सैनिकका लागि स्वास्थ्य सेवा, ECHF स्वास्थ्य सेवा पनि छ नि।
7: क्यानम, त्यही भएर त चरक मेमोरियल हस्पिटलमा उपचार गर्न गएको हो नि।
8: चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा भारतीय भूभू सैनिकका लागि स्वास्थ्य सेवा, ECHF स्वास्थ्य सेवा उपलब्ध छ।
9: साथै OPD सेवा आइतबारदेखि शुक्रबार बिहान 9 बजेदेखि साँझ 4 बजेसम्म। यो सेवा लिन ECHS कार्ड र रिफरल लिएर आउनुहोला। पुनश 70 वर्ष माथिका भूपूहरूलाई रिफरल चाहिँदैन।
8: विस्तृत जानकारीका लागि सरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 0165-5493, 5524-5982-7878।
0: आज बल्ल चित्त बुझ्दो जुत्ता ल्याइदिएछ, मैले खोजेको जुत्ता यही नै हो।
10: हजुरलाई जस्तो पायो त्यस्तै जुत्ता मन पर्दैन भन्ने थाहा थियो नि मलाई।
0: बाबु, बरु कहाँबाट ल्याइस यो जुत्ता?
10: वालिङकै पहिलो अनि पुरानो जुत्ता पसल छ नि, पाण्डे सु सेन्टर, हो त्यहीबाट ल्याएको।
0: ल ठिक गरिस्। विगत 40 वर्षदेखि वालिङमा रहे यहाँहरूकै सेवामा समर्पित पाण्डे सु सेन्टरमा विभिन्न किसिमका जुत्ता चप्पलहरू जस्तै जेन्ट्सका लागि चाहिने स्पोर्ट्स सुज, अफिसका लागि अफिसियल सुज, स्कूल कलेजका लागि स्कूल कलेज सुज, साथै लेडिजका लागि स्पोर्ट्स सुज, क्याजुअल सुज, सेन्डलका साथै सम्पूर्ण किसिमका सस्तो जुत्ता चप्पलको होलसेल तथा खुद्रा सुपथ मूल्यमा उपलब्ध छ।
10: पाण्डे सु सेन्टर वालिङ बजार,
0: प्रोप्राइटर भीमप्रसाद पाण्डे र थानेश्वर पाण्डे।
10: मोबाइल नम्बर 98460-86005।
0: छाया क्षेत्र फार्मेसीमा डाक्टर आउने सूचना। यही जेठ 2 गते शनिबारका दिन सुगर, प्रेसर, दम तथा थाइराइड रोग विशेषज्ञ डाक्टर सरोज पोखरेल आउँदै हुनुहुन्छ। यदि तपाईँहरूमा अत्याधिक प्यास लाग्ने, छिनछिनमा पिसाब लाग्ने, भोक धेरै लाग्ने, तौल घट्दै जाने, हात खुट्टा झमझमाउने वा ओठ तालो सुक्ने, घाउ चोट लागेमा निको हुन धेरै समय लाग्ने, दृष्टि धमिलो हुने र अत्याधिक थकाइ लाग्ने, टाउको पछिल्लो भाग दुख्ने वा भारी हुने, चक्कर लाग्ने, नाकबाट रगत बग्ने, छाती दुख्ने वा ढुकढुकी पर्ने, तौल बढ्ने, जाडो धेरै हुने, कब्जियत हुने, छाला सुक्खा हुने र स्वर धोत्रो हुने, तौल घट्ने, गर्मी धेरै हुने, पसिना आउने, हात काम्ने र छटपटी हुने, सास फेर्न गाह्रो हुने, खोकी लाग्ने, छाती कसिलो भएको महसुस हुने लगायतका समस्या भएका बिरामीहरूले उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ। पुनश्च फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ।
11: सम्पर्क स्थान छाया क्षेत्र फार्मेसी वालिङ आठ खेल मैदान जाने बाटो। फोन 063-44-044। मोबाइल 98460-81173।
0: स्मरण रहोस्, डाक्टर आउने दिन यही जेठ 2 गते शनिबार।
12: लौ फेरि कहाँ के भयो? गाडीको छतबाट यात्रु खसेरे?
13: सावधान, तपाईँहरू पनि गाडीको छतमा बसी असुरक्षित यात्रा नगर्नु होला।
12: सार्वजनिक हितका लागि रेडियो आधी खोला 105.4 मेगाहर्ज।
14: घरि पैसा राख्न गयो, घरि निकाल्न, घरि बिजुलीको बिल, पानीको बिल तिर्न दौडेका दौडै गर्दा फुर्सदै छैन। हजुरले समय कसरी व्यवस्थापन गर्नु भएको छ के दिदी?
12: यी सबै कुरामा मलाई त धेरै सहज छ, म घरमै बसेर मोबाइलबाटै काम गर्छु।
14: हो र दिदी, अनि घरमै बसेर यस सेवा लिन कसरी सकिन्छ त?
12: हेर भाइ, म वालिङ समृद्धिमा रहेको रिद्धि सिद्धिमा सेवा सदस्य छु, त्यहाँबाट यी सेवा अनि सुविधाहरू पाइन्छ, मैले त्यसै गरेको छु।
14: सजिलो अनि समयको पनि बचत हुने भएपछि म पनि त्यसै गर्छु, एकपटक सहकारीमा गएर।
12: घरमै बसेर देश तथा विदेशबाट आएको रकम आफ्नो खातामा जम्मा गर्न वा निकाल्न सकिने।
14: 365 दिन अथवा बिदाका दिनमा पनि कार्यालय 11-2 बजेसम्म खुल्ला रहने।
12: टेलिफोन, खाने पानी, विद्युत, डिस होम लगायतको बिल भुक्तानी गर्न सकिने।
14: जहाजको टिकट बुकिङ गर्न सकिने सुविधाहरू रहेका छन्।
12: त्यस्तै नियमित, ऐच्छिक, दैनिक, बाल बचत, खुत्रुके बचत, गृहिणी बचत, ज्येष्ठ सदस्य बचत, कोपिला बचत, आवधिक बचत, चाडपर्व बचत लगायतका 2 दर्जन बढी विभिन्न किसिमका बचत सुविधा भएको।
14: त्यस्तै औद्योगिक, व्यापार व्यवसाय, कृषि, शैक्षिक, आय आर्जन नगर्ने सम्पत्ति खरिद गर्ने ऋण, सामाजिक ऋण, वैदेशिक रोजगार लगायतका ऋणहरू सस्तो र सुलभ ब्याज दरमा उपलब्ध गराउँदै आएको जानकारी गराइन्छ।
12: त्यस्तै आईएमई, प्रभु, हिमाल, वेस्टर्न युनियन, सिटी एक्सप्रेस लगायतका थुप्रै रेमिट सञ्जाल भएकाले पैसा पठाउन र जित्न सकिने सुविधा रहेको छ।
14: रिद्धि सिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ छ मेर्दी स्याङ्चा।
12: फोन 03-44-600।

0: ए दिदी पक्लिस्टा भनेको हैन हतार हतार गर्दै कता हो र
1: घर बनाए त सकियो अब डेकोरेसनको लागि फर्निचरका सामानहरू किन्न भनेर बजार जान आँटेकी नि बहिनी
0: फर्निचरको सामानहरू दिदी त्यस्तो हो भने वालिङ एक रामबासमा रहेको सफल फर्निचरमा जानु न त्यहाँको फर्निचरका सामानले साँच्चै घर सुन्दर बन्नेछ
1: ए साँच्चै हो र ल ल त्यसो भए त म त्यही गइहाले
2: हाम्रा सेवाहरू फर्निचर तथा फर्निसिङका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइनुका साथै अर्डर अनुसार घर तथा अफिसियल सामानहरू तयार पारिन्छ नोट बैरघारी प्रगति टोल मुल्का चौतारी तथा नगरपालिका रोडबाट जैसी पदेरा सरेको जानकारी गराउँदछौ सफल फर्निचर उद्योग भिरकोट छ सुन्दर बजार वालिङ एक रामबासा सोरुम भिरकोट एक बैरघारी मेन रोड वालिङ आठ जैसी पदेरा
0: मोबाइल 9856309888 र 9856555988
3: ओहो रामुदाई कता हिँड्नु भयो
4: कता हिँड्नु धानको बिउ राख्ने बेला भयो धानको बिउ लिन बजार जान लागेको नि
3: कुन धान लगाउने विचार गर्नु भयो र
4: कुन धान लगाउने हो भनेर सोचिरहेको छु कुन लगाउँदा ठिक होला नि
3: ल दाई पनि युएस कम्पनीको युएस 312 शङ्कर धान लगाउने नि
4: यो धान कस्तो छ नि बहिनी
3: यो धान त नेपालमा सर्वाधिक किसानले प्रयोग गर्दै आइरहेको खानामा मिठो पाक्नलाई नै छिटोका साथै मध्य पहाडी क्षेत्रमा पनि नेपाल सरकारद्वारा सूचीकृत गरिएको धान हो नि
4: ए हो र त्यसो भए म पनि ढुक्कसँग शङ्कर धान युएस 312 धानको बिउ लिएर आउँछु अरूलाई पनि युएस 312 धान नै लगाउन भन्छु
3: हुन्छ दाई सँगै जाउँ है युएस 312 धानको बिउ लिनलाई
5: नेपाली माटोले रोजेको किसानले खोजेको शङ्कर धान युएस 312 लगाई आफ्नो उत्पादन बढाउनु हो
6: तराई र मध्य पहाडी क्षेत्रमा नेपाल सरकारद्वारा सूचीकृत शङ्कर धान युएस 312 खोजी लगाऊ उत्पादन बढ्ने छ
7: सधैँ सामान्य कपडा लगाएर हिँड्ने मान्छे आज त राम्रो कोट प्यान्ट लगाएर हिँडेका छौ त यति राम्रो कोट प्यान्ट कहाँ सिलायो तिमीले
8: दिमाग हुनुपर्छ दिमाग कपडा जस्तो कुरा सधैँ सिलाइँदैन परेको बेलामा मात्र सिलाइन्छ त्यसैले राम्रो कपडा सिलाउने टेलरिङ छनौट गर्नुपर्छ मेरो छनौट चाहिँ एङ्गुवालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो
7: हामी कहाँ दौरा सुरुवाल आधुनिक डिजाइनका कोट प्यान्ट स्कुल कलेज तथा सम्पूर्ण अफिसियल कपडाहरू दक्ष कारिगरबाट तयार गरिन्छ साथै इमर्जेन्सी कपडा र रेडिमेड कोट प्यान्ट पनि उपलब्ध छ
8: प्रोप्राइटर बिपी चोकको रामुदाई स्टाइल सर्टिङ सुटिङ टेलरिङ सेन्टर वालिङ आठ मोड गरिमा बैङ्कको ओह्रालोमा
7: मोबाइल 9815356496
0: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगे हुन्थ्यो नि रोगैले औषधि खाएको त हो निको नभएपछि के गर्ने
9: किन चिन्ता लिएकी तिमीले अब झगडा हुने दिन सकियो आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा
0: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुना भएको छैन अब त जान्नमा कहीँ पनि
9: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन
0: हो र त्यहाँ के सेवाहरू पाइन्छ त
9: त्यहाँ त रगत दिसा पिसाब खकार वीर्य थाइराइड कोलेस्ट्रोल सुगर युरिक एसिड बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे मुटुको जाँच इसिजी आकस्मिक उपचार निशुल्क गर्भवती जाँच छाला तथा यौन रोग मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ
0: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ नाक कान घाँटी ताप सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ साथै 24 घण्टा ग्रह प्राथमिक अस्पताल पालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ
9: वालिङ सिटी पोलिक्लिनिक प्राली वालिङ आठ स्याङ्जा फोन 0 63 44 594
10: होइन बहिनी बाबु किन यसरी रोइरहेको छ
0: हेर्नुहोस् न दिदी उपचारको लागि कहाँ कहाँ पुर्यायो निको नै भएको छैन
10: ए बहिनी एकपटक वालिङ हस्पिटलमा जानुहोस् त त्यहाँ त हरेक दिन बाल रोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि
11: हजुर, वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ। साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ। यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अञ्जु अर्यालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ।
12: यदि महिलाहरूमा बारम्बार गर्भफेर जाने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, ढाड कम्मर दुख्ने, सेतो पानी बग्ने, चिलाउने, आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
11: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली, वालिङ 9 भकुण्डे ठाडो लाइन, फोन नम्बर 063412133।
13: किन मुख छोपेर हाँसेकी हो र सबिना? दाँतमा समस्या भयो कि के हो?
14: दाँत पनि कता कता फर्किएका छन्, दाँत मिलाउनु पर्नेछ। अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
13: हो र? आजै वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ 8 VIP टोलमा जाऊ न। त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि।
14: हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनु भएका, साथै गरौँ प्राथमिक अस्पताल वालिङमा 2 वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ।
13: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक SP कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालन आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
11: हाम्रा सेवाहरू:
13: दाँत तथा मुखको परीक्षण,
11: दाँतको एक्सरे,
13: दाँत सफा गर्ने,
11: दाँत टल्काउने,
13: मुख गनाउने समस्याको उपचार,
11: दाँत रङको सिमेन्ट भर्ने,
13: दाँतको जरेदेखिको उपचार,
11: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया,
13: साधारण दाँत निकाल्ने,
11: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने,
13: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने,
11: गिजाको शल्यक्रिया,
13: कृत्रिम दाँत राख्ने,
11: दाँत रङको वा मेटलको खुल लगाउने,
13: बच्चाहरूको दाँतको विशेष उपचार
11: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने,
14: साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जोशीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
13: वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ 8 VIP टोल, राष्ट्रिय वाणिज्य ब्याङ्क तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा।
11: प्रोप्राइटर डाक्टर किरण गुरुङ, फोन नम्बर 063590025, मोबाइल 9860408822। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सकसँग मात्र उपचार गर्ने बानी बसालौ। सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
15: तपाई हाम्रै सुन्दर नगरी वालिङ बजारको एकमात्र विश्वस्तरीय आधुनिक प्रविधि सहितको स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली सञ्चालनमा आएको छ।
11: हामी कहाँ अत्याधुनिक प्रविधि तथा दक्ष जनशक्तिबाट रगतमा सुगर, थाइराइड, युरिक एसिड, कोलेस्ट्रोल, 3 महिने सुगर जाँच, मुटुको PTINR, मृगौलाको जाँच, कलेजोको जाँच, जन्डिस परीक्षण, रगतको क्यान्सर, पाछेघरको मुखको क्यान्सर तथा अन्य क्यान्सर जाँच, दिशा पिसाब तथा खकार जाँच, वृय जाँच, ट्युमर मार्कर, भिटामिन डी, B12, रक्त अल्पताको जाँच लगायतका विभिन्न स्वास्थ्य परीक्षणहरू न्यूनतम शुल्कमा गरिनुका साथै होल बडी चेकअप विशेष रूपमा गरिन्छ। त्यसै वैदेशिक रोजगारीमा जानेहरूको लागि प्री मेडिकल समेत गरिन्छ।
15: सम्पर्क वालिङ प्याथोलोजी प्रणाली, तल्लो वालिङ अल टाइम फार्मेसीको अगाडि।
11: सम्पर्क फोन नम्बर 063590018, मोबाइल 9840516635 र 9813769611।
15: न्यूनतम शुल्कमा गुणस्तरीय स्वास्थ्य परीक्षणको लागि वालिङ को एकमात्र स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली।
16: के भयो दाइ हजुरलाई? रिसले रातो पिरो भएको छ त अनुहार।
17: के हुनु र भाइ, यो नेट चल्दै चल्दैन, आज पनि काम गर्न पाइएन।
16: हो र दाइ, मेरो पनि नेट नचलेर हैरान नै भएको छ भनेको, के गर्ने हो खै?
18: होइन दाजुभाइको गफ त निकै जमेको छ, खासमा के भएछ?
16: हेर न बहिनी, यो नेटले काम नगरेर अफिसको काम गर्नै पाइएन, यता भाइको नि यस्तै छ भन्दैछन्।
18: हो र? अब हजुरहरूले विश्व स्तरीय रूपमा इन्टरनेट सेवा दिँदै आएको र देशका 77 जिल्लामा सञ्चार भएको ओल्ड लिङ्क जोड्नु त यस्तो समस्या भोगिरहनु पर्दैन। देशकै ठूलो इन्टरनेट कम्पनी भएको अत्यन्तै सुलभ दरमा दूरसञ्चारको क्षेत्रमा सबैभन्दा बढी ग्राहकहरूको रोजाइमा परेको छ नि। अझै यो ओल्ड लिङ्कले त निशुल्क 5G को ड्युअल ब्यान्ड राउटर पनि ल्याएको छ। अनलाइन गेमहरू खेल्न, लाइभ स्ट्रिमिङ गर्नलाई एकदमै राम्रो छ।
11: नयाँ इन्टरनेट जडानका लागि मोबाइल 9805123050, सहयोगका लागि मोबाइल 9805123051।
19: छिटो भनेके वर्ल्ड लिङ्क।
20: सुन्नुहोस् न, अहिले हाम्रो गर्नेमा 5 बजेको छ।
21: यस समयको साथमा जितु सुनचाँदी पसल वालिङ 8 पेट्रोल पम्पको नजिकै जैसी 15 जाने बाटो तर्फ विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
20: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

0: हतार हतारमा छोराको बिहे आँटियो, अरू सबै व्यवस्था मिल्यो, तर अब सुनका गरगहनाको व्यवस्था गर्नुपर्ने भयो। कहाँ जाने के गर्ने अल्पत्र परियो।
1: तिमी अल्पत्र नपर न, मैले विश्वासिलो ठाउँमा बिहेका लागि आवश्यक पर्ने सबै गरगहना बनाउन अर्डर दिइसकेको छु।
0: लौ अब कहाँ दिनुभयो? मैले बैरगारी नयाँ बजारको बुपु सैनिक एन्ड खिलुङ कालिका सुनसाथी पसलबाट ल्याउने सोच बनाएकी थिए।
1: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको। ढुक्क बस न।
0: हजुर, ग्राहकहरूको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 सोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैंकको ठिक अगाडि सरेको जानकारी गराउँछौ।
1: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ। यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ।
0: प्रोप्राइटर गुप्ता बहादुर सुनार एन्ड राजन सुनार, भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल,
1: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैंकको ठिक अगाडि।
0: मोबाइल नम्बर 9806641870 र 9865494497।
1: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
2: कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
3: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए।
2: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
3: गोल्ड स्टारको आधिकारिक सोरुम अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज, स्कूल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
2: गोल्ड स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोक।
3: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी।
2: मोबाइल 9849618921 र 9862439399।
0: लौ हेर, आज पनि आधा सामान त छोडिरहेको छ। खै त पूजाको सामान?
1: एकै ठाउँमा सबै पाउने भए पो सबै सामान आउँथ्यो र, भोलिदेखि आफै बजार गएर लिएर आऊ।
0: कहाँ जानु भयो र एकै ठाउँमा नबेच्नु भएको? एन्जल फलफुल तरकारी तथा किराना पसलमा गएको भए त सबै पाइन्थ्यो नि।
1: ए हो र, ल ल, के छुटेछ टिपेर देऊ त, म एन्जल फलफुल तरकारी तथा किराना पसलमा गइहाल्छु।
0: हजुर, हामी कहाँ स्वच्छ सफा मौसमी तथा बेमौसमी तरकारीहरू, ताजा फलफूल तथा किराना सामान सुपथ मूल्यमा पाइनुका साथै विवाह व्रतबन्ध लगायत पूजा आजा शुभ कार्यको लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उपलब्ध छ।
1: एन्जल फलफूल तरकारी तथा किराना पसल वालिङ 8 बगाले टोल।
0: प्रोप्राइटर नारायण पङ्गेनी र पेमा डुम्रे पङ्गेनी।
1: मोबाइल नम्बर 9847621380।
4: के तपाईँलाई गौशाला गरौँसुर धार्मिक यात्रा गर्न मन लागिरहेको छ तर यातायातको व्यवस्था नहुँदा दर्शन गर्न पाइरहनु भएको छैन भने
0: अब तपाईँलाई यात्रा गराउने जिम्मा हाम्रो भयो। अब प्रत्येक दिन बिहान 7 बजे वालिङ पुरानो बस पार्कबाट गौशाला गरौँसुर जाने यातायात सुचारू गरेका छौ। कम्तीमा 6 जनाको समूह भएमा गाडीमा आवत जावत सहित बिहानको खाजाको समेत सुविधा छ। थप जानकारीको लागि श्यामप्रसाद शर्मा दारीमुन्द्रे, हिमालय हिली भ्यू रिसोर्ट। मोबाइल 9856705756 र 9846705756।
5: मल्ल फार्मेसीमा डाक्टर आउने सूचना। यही जेठ 2 गते शनिबारका दिन सर्जन रोग विशेषज्ञ डाक्टर ओम बहादुर कार्की।

0: चल्यो।
1: होइन, यही चौपारीमा बतासले भन्दै बस्ने हो कि अब बजारतिर पनि लाग्ने हो। धानको बिउ राख्ने बेला भयो, म त धानको बिउ लिन भनेर बजार जान लागेको हो।
2: ए अँ साँच्चै है, मलाई पनि कुखुराको भाले भाले सल्लाह लिन थियो, म पनि हजुर सँगै जान्छु है।
1: ल त्यसो भए तिमीलाई कुखुराको भाले भाले चल्ला अनि मलाई धानको बिउ एकै ठाउँमा पाइने पसलमा जाउँ न त।
2: हुन्छ, त्यसो भए वालिङ 8 मोडमा रहेको गरिमा एग्रोमा जाऊ न त। त्यहाँ कुखुराको भाले भाले चल्ला अनि धानको बिउहरू रामधान, सामा, सावित्री तथा हाइब्रिड धानहरू US 312, US 305, उपज, राजा, चाइनिज G10, शान्ति, च्याम्पियन, हरदीनाथ, JK 33, 33, 64, 44 अनि झार मार्ने विषारी पनि पाइन्छ। त्यति मात्रै नभएर विभिन्न तरकारीका बिउ बिजनहरू, गाई भैँसीका औषधि, कुकुर बिराला, बङ्गुरका औषधि तथा दानाहरू पनि पाइन्छ।
3: गरिमा एग्रो वालिङ 8 मोड स्टाफ होटलको आडैमा, वालिङ सिटी पोलिक्लिनिकको ठ्याक्कै अगाडि।
2: प्रोप्राइटर कृष्ण भट्टराई र अस्मिता न्यौपाने। मोबाइल 98560 51068 र 98 73 70 771।
1: एक पटक आएर त हेर्नुहोस्, तपाईँलाई फर्की फर्की आउने बनाउने जिम्मा हाम्रो हो।

0: unlimited access to all.
1: 아주 सुन्नुस् त खुशीको खबर ल्याएका छौ अब न्यूरो रोगको उपचार पोखरामै हुन्छ 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि
2: मस्तिष्क मेरुदण्ड र शरीरको न्यूरो समस्याहरु अब डराउनु पर्दैन अनुभवी हात अनुभवी डाक्टर यही छन् नि
1: 28 वर्षदेखिको अनुभव न्यूरो आईसीयू तथा ओटी को सुविधा भएको थप जानकारीका लागि 0165885955044
2: गण्डकी मेडिकल कलेज पोखरा तपाईको स्वास्थ्य हाम्रो भरोसा
3: पुरामृत भवानी माबीमा कक्षा 11 मा नयाँ भर्ना खुल्यो
4: एसईई परीक्षा 2082 मा एसरी पूर्णामित भवानी माध्यमिक विद्यालयबाट उत्तीर्ण हुने सम्पूर्ण विद्यार्थीहरूमा हार्दिक बधाई सहित समुज्जवल भविष्यको शुभकामना व्यक्त गर्दै जिल्लाकै अग्रणी र शिक्षामा बृहत्तर आधार क्षेत्र रहेको यस विद्यालयमा हाल कक्षा 11 मा विज्ञान बाली विज्ञान व्यवस्थापन र शिक्षा संकायका कक्षाहरूमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौं
3: पुनामृत नै किन
4: अनुभवी दक्ष र तालिम प्राप्त विज्ञ गुरुहरूसँग शिक्षा लिन
3: जेहेन्दार तथा अन्य विद्यालयमा प्रथम भई आएका विद्यार्थीले विविध विधामा 100% सम्म छात्रवृत्ति लिन
4: गुणस्तरीय सिकाई वातावरण पुस्तकालय विज्ञान प्रयोगशाला आईसीटी ल्याब म्यानेजमेन्ट ल्याब र एजुकेशन ल्याब सहितको व्यावहारिक जीवन उपयोगी शिक्षण सिकाईको मजा लिन
3: नेपाल सरकारबाट उपलब्ध गराइएको विद्यालय नर्सबाट स्वास्थ्य परामर्श जाँच लगायत सरकारबाट उपलब्ध सबै प्रकारका स्वास्थ्य सुविधा लिन
4: आफ्नै समीपमा रहेर समय पैसा यात्रा तनाव लगायतबाट मुक्त भई लोक सेवा शिक्षक सेवा बैंकिङ मेडिकल इन्जिनियरिङ अध्ययनका लागि समय दिन
3: मनकारी अक्षय कोष दाताबाट स्थापना गरिएको छात्रवृत्तिको सुविधा लिन
4: खेल गायन वाद्य वादन नृत्य जस्ता जीवनोपयोगी सिप विकास गरी आनन्द लिन
3: समय समयमा विविध विषय विज्ञहरूबाट परामर्श प्राप्त गरी नयाँ आयाम को शिक्षा लिन
4: विद्यार्थी मैत्री वातावरणमा जंक फूड रहितको खाजा 6 बार 6 खाजाको आनन्द लिन
3: टाढा टाढाबाट आउने विद्यार्थीलाई सिकाइ सहित यातायातको सुविधा लिन
4: कृषि आधुनिकीकरणका लागि कृषि प्रयोगशाला र विश्व कृषि क्षेत्रका बारेमा विशेष ज्ञान लिन
3: अभिभावकलाई अनावश्यक आर्थिक भारको तनाव कम गरी बदलिदो समयका लागि पेसागत दक्षताका लागि शिक्षा लिन
4: भिन्न क्षमता भएका नानी बाबुलाई भिन्न क्षमता मैत्री शौचालय बसाई व्यवस्थापन सिकाई वातावरण र मनपर्ने पुस्तकको आनन्द लिन
3: एजुकेशन फर पोजिटिभ चेन्ज एन्ड सक्सेस
4: अन्य थप जानकारीका लागि श्री पूर्णामित भवानी माध्यमिक विद्यालय वालिङदस फुलबारी स्याङ्जा
3: सम्पर्क नम्बर 0638412021 मोबाइल नम्बर 9856028432
4: समयमै पूर्णामित जाऊ आफ्नो भविष्य बनाऊ
3: भर्ना फारम वितरण 2083 वैशाख 30 गतेदेखि
4: उपलब्धि मापन परीक्षा जेठ 16 गते ओ माइलाबा बिरामी हुनु भयो कि कसो
5: हो नि नानी सन्चो छैन कहाँ जाने होला जचाउन पैसा पनि धेरै छैन सस्तोमा गुणस्तरीय सेवा कहाँ पाइन्छ होला नानी
4: ल चिन्तै नलिनुस् न माइलाबा हाम्रो मिर्दीमा विगत 15 वर्षदेखि सेवा दिँदै आएको हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक छ नि कम मूल्यमा गुणस्तरीय सेवा दिइरहेको छ यहाँ प्रत्येक दिन निशुल्क अनुभवी डाक्टर एचए अहेबबाट जाँच हुन्छ नि प्रत्येक दिन एक्सरे रगत पिसाब परीक्षण माइनर अपरेशन टाका लगाउने ड्रेसिङ गर्ने पनि गरिन्छ नि हाम्रो प्राइम फार्मेसी वालिङ 6 मिर्दीमा डाक्टर आउने सूचना प्रत्येक महिनाको दोस्रो शनिबार वृहत मुटु चेक जाँच हुने उक्त दिन पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका वरिष्ठ मुटु सुगर थाइराइड बाथ फोक्सो रोग विशेषज्ञ एमडी कार्डियो डाक्टर आशिष त्रिपाठीद्वारा चेक जाँच हुने हुँदा उक्त दिन मुटुको भिडियो एक्सरे इको र ईसीजी पनि गरिन्छ त्यस्तै प्रत्येक महिनाको तेस्रो शनिबार वरिष्ठ छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर सौरभ अरियालद्वारा छाला सम्बन्धी सम्पूर्ण उपचार हुने हुँदा साथै उक्त दिन महिला पाठ्यघर रोग विशेषज्ञ डाक्टर रूपा पनेरोबाट गर्भवती महिला पाठ्यघर सम्बन्धी समस्या भएका बिरामीहरूको उपचार पनि गरिन्छ
5: पुनश फोनबाट नाम दर्ता गर्न सक्नुहुनेछ र फेसबुकमा हाम्रो प्राइम फार्मेसी सर्च गरेर फलो गर्न सक्नुहुनेछ।
4: हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक वालिङ छ मिर्दी जगत रोड, फोन नम्बर 98464-85411। पर्सन मेडिको फर्मा भिरकोट बैरघारीमा डाक्टर आउने सूचना। यही जेठ 2 गते शनिबारका दिन स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुशीर्षण आउँदै हुनुहुन्छ। यदि महिलाहरूमा तल्लो पेट दुख्ने, ढाड दुख्ने, सेतो पानी बग्ने, पिसाब फेर्न गाह्रो हुने, आँखस्ने, छिनछिनमा पिसाब लाग्ने, चिलाउने, महिनावारीमा गडबडी, लामो समयसम्म गर्भ नरहने, गर्भ तुहिने, गर्भवती महिला तथा बच्चाको स्वास्थ्य स्थिति चेक जाँच गरी स्वास्थ्य लाभ लिन सक्नुहुनेछ। साथै सोही दिन नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर राजन शर्मा पनि आउँदै हुनुहुन्छ। उहाँबाट दिने सेवाहरू ज्यादै झस्किने, तर्सने, मुटु ढुकढुक भएको भान भएमा, धेरै पसिना आउने, रिसाउने भएमा, नबुझिने कुरा वा अल्मलिदो व्यवहार गरेमा, मन छटपटाहट भएमा, शारीरिक वा बाह्य रोग भएमा, कामकाजमा मन नलाग्ने, निद्रा नलाग्ने, भूख नलाग्ने, दिक्क मान्ने, अत्याधिक रक्सी वा लागू पदार्थ सेवन गरेमा, लामो समयसम्म टाउको दुखी रहेमा वा एउटै कार्य बारम्बार दोहोराएमा, मनमा केही कराएको भान भएमा तथा 5 वर्ष भन्दा माथिका बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता अन्य नशा तथा मानसिक समस्याबाट पीड़ित हुनु भएको छ भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ। साथै सोही दिन हाड जोड्ने नशा तथा बाथरोग विशेषज्ञ डाक्टर निरञ्जन अरियाल पनि आउँदै हुनुहुन्छ। यदि तपाईँलाई लामो समयदेखि हातखुट्टा शरीर दुख्ने, चलाउन अप्ठ्यारो पर्ने, ढाड कमर दुख्ने, पुल्ने, झमझम गर्ने, जोड्ने दुख्ने, सुनिने, पुरानो भात, युरिक एसिड, हड्डी मर्कने, सड्कने, खिएको, भाँचिएको भएमा एक्सरे तथा प्लास्टर गर्नु परेमा, साथै हाड जोड्ने नशा तथा बाथरोग सम्बन्धी समस्या भएका बिरामीले सोही दिन सम्पर्क गर्न सक्नुहुनेछ। यस्तै उक्त दिन पेट, छाती, मुटु तथा सुगर रोग विशेषज्ञ डाक्टर एसके जयसवाल पनि आउँदै हुनुहुन्छ। उक्त दिन वरिष्ठ रेडियोलोजिस्ट डाक्टर दीपक बगालेद्वारा भिडियो एक्सरे गरिनेछ। पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ।
5: सम्पर्क स्थान प्रसन्न मेडिकल फर्ममा, भिरगोड बैरगारी मेन बजार, प्रोप्राइटर प्रदीप आले, मोबाइल 98560-27971 र 98461-00866।
4: स्मरण रहोस्, डाक्टर आउने दिन यही जेठ 2 गते शनिबार।
6: निकै सोचमा परे जस्तो देखिनु भएको छ नि माइलोबा, के पर्यो त्यस्तो?
7: मास्टर बाबु, छोराको बिहे गर्न आँटेको, सुनका गरगहना किन्न कहाँ जाने होला भनेर सोचेको नि।
6: सुनका गहना जस्ता सामान किन्दा विश्वासिलो र भरपर्दो स्थायी दोकान रोज्नु पर्छ, साफेर गर्न पनि सजिलो होस्।
7: त्यस्तो दोकान कहाँ पर्छ त मास्टर बाबु?
6: आकर्षक र राम्रा सुन चाँदीका गरगहना ढुक्क भएर किन्नका लागि विश्वासिलो र भरपर्दो यही हाम्रो वालिङ बजारमा रहेको उही पुरानो चिर परिचित पसल हिमाल सुन चाँदी पसल छँदैछ। त्यहाँ शुभ विवाहमा चाहिने समय अनुसारका सम्पूर्ण गहनाका सेटहरू र अन्य कुनै पनि कार्यको लागि सुनचाँदी गहना उचित मूल्यमा पाइन्छ नि।
8: विगत लामो समयदेखि ग्राहक वर्गहरूको सेवामा समर्पित रही ग्राहक वर्गहरू माझमा विश्वास कमाउन सफल रहेको यस हिमाल सुनचाँदी पसल समयको गतिसँगै अझ व्यवस्थित सुदृढ गर्दै तपाईँहरूको सेवामा समर्पित रहेको जानकारी गराउँछौ।
9: हाम्रा सेवाहरू आधुनिक तथा परम्परागत डिजाइनका छापावाला सुनका सम्पूर्ण गरगहना पाइन्छ।
8: हिराका गहनाहरू पाइनुका साथै अन्य बहुमूल्य पत्थर जडित गहनाहरू पाइन्छ।
9: सुनको शुद्धतामा पूर्ण ग्यारेन्टी रहनुका साथै बाई प्याक ग्यारेन्टी हुनेछ।
8: सुखको गहना दुखको खजना।
9: प्रोप्राइटर हिमलाल सुनार एन्ड सन्स विष्णु, हिमाल सुन चाँदी पसल।
8: फोन नम्बर 063-44-235, मोबाइल नम्बर 98560-55-250।
10: सरा, किन बोलाएको मलाई?
11: हेर्न, मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन। अरे, कतै छैन अलि विश्वासिलो ज्योतिष?
10: ए, मेरो पनि न स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाउँछ, अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ, मिर्दीमा छ रे, म पनि जान्छु त नि।
12: हाम्रा विशेषताहरू
13: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ।
12: ग्रह दशा र कुल देवता साथै पितृदोष, घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या, घर परिवारमा मेलमिलाप नहुने, विभिन्न दुःख कष्ट, अशान्ति, रोग, धन्नाश हुने, शत्रु लाग्ने, हरेक असफलता, मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ।
13: मोत्र र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने, गर्भखेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ।
12: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
13: युवा तथा बालबालिका सम्बन्धी रिसाउने, पढ्न मन नलाग्ने, झोक्राउने, अटेरी गर्ने, यौवन अवस्थाको प्रेम रोग, प्रेम असफल, वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ।
12: रक्षादि जन्तर बुटी, सुरक्षा कवच, आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति गरिन्छ
13: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङसा मिर्ति बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको दोस्रो तलामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी मोबाइल 98465154123 र 98066162।

0: ए अंकल गाला में हाथ राखे अध्यारो मुख लाएर बस्ते हुनुहुन्छ हैन के भएको छ र तपाईलाई
1: के हुन्थ्यो र नानी यही दाँतले त सताउँछ नि जहिले पनि दुई चार दिन भयो न राम्ररी खाना खाछु न त सुतेको नै छु कहिल्यै सन्चो नहुने भयो मलाई त
0: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि उपलब्ध सेवाहरू
2: वालिङमा पहिलो पटक दन्तरोग विशेषज्ञबाट दाँत परीक्षण
0: दाँत सफा गर्ने टल्काउने
2: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने
0: दाँतको जरासम्म सफा गरी भर्ने
2: दाँत उखेल्ने कृत्रिम दाँत राख्ने
0: दाँतमा खोल राख्ने
2: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने
0: बाङ्गो टिङ्गो दाँत मिलाउने
2: बच्चाहरूको दाँतको विशेष उपचार
0: मुखको धेरै पुरानो समस्याहरू मुख गनाउने घाउ खटिरा मुख नखुल्ने आदि समस्याको उपचार विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माइल डेन्टल केयर वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ
2: सम्पर्क कान्तिपुर स्माइल डेन्टल केयर वालिङ बजार मल्ल फार्मेसी अगाडि
0: मोबाइल 9846221629 र 9841668251
3: नेपाल सरकारबाट मान्यता प्राप्त स्याङ्जा जिल्लाकै पुरानो विगत लामो समयदेखि धेरै विद्यार्थी उत्तीर्ण गराउन सफल दक्ष अनुभवी कोरियन भाषा प्रशिक्षकबाट प्रशिक्षण दिइने एस आवर कोरियन ल्याङ्ग्वेज क्याम्पस रोडमा ईपीएस ट्रोपी कोरियन भाषा परीक्षा 2027 लागि नयाँ मोडलमा नयाँ कक्षामा धमाधम कक्षा सञ्चालन भइरहेको हुँदा इच्छुकले समयमै सम्पर्क गर्नुहोला अन्य थप जानकारीका लागि भाषा प्रशिक्षक प्रेम भण्डारी मोबाइल 9846124288 र 9863686647
4: कार्यक्रम आटियो अरू तयारी पूरा भयो खाजा नास्ता यही बनाउन सम्भव देखिएन कसरी व्यवस्था मिलाउने होला म्याडम
5: वालिङकै पुरानो शुद्ध र स्वादिष्ट खाजा नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि त्यहाँबाट ल्याउनु पर्ला
4: ठिक भन्नुभयो म्याडम त्यहीबाट ल्याउनु पर्ला विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै बर्थडे केक डेरीजन्य पदार्थहरू दूध दही पनिर नौनी घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ
5: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला
4: नवदुर्गा मिष्ठान्न भण्डार वालिङाट मोड पेट्रोल पम्पको अगाडि प्रोप्राइटर रेशमीलाल कोइराला र विजय कोइराला सम्पर्क नम्बर 0364141246 मोबाइल 9856501119 र 9856333246
6: हजुर बुवा यो पाली त मेरो बारीमा लगाएको गोलबेडामा किरा लाग्यो धानको बिउ पनि राम्रो भएन लगानी धेरै भयो तर प्रतिफल छैन अब के गर्ने होला
7: नाति बाबु तिमीले सायद सही ठाउँबाट सही सामान किनेको होइन्छ क्या हो अब चिन्ता नगर वालिङ आठ कटर बोटमा भरतराज भट्टराईको सहारा एग्रोबेट सेन्टरमा जाऊ त बाबु
6: वा यो त मैले खोजेको ठाउँ रहेछ कोइलर र बोइलरका चल्ला पनि पाइन्छ अरे हो
7: किन नपाउनु नि बाबु स्वस्थ कोइलर तथा बोइलर का चल्लाहरू पनि सहारा एग्रोभेट सेन्टरले उपलब्ध गराउँछ
8: हजुर हामी कहाँ उन्नत बिउ बिजन मल विषादी पशु औषधि कृषि उपकरण पशु पंक्षीहरूको लागि दाना साथै बोइलर र कोइलरको खुराको सल्लाहहरू पनि सुपथ मूल्यमा उपलब्ध छ
7: याद गर्नुहोस् कृषि र पशुपालनको पूर्ण प्याकेजका लागि आजै सम्झनुहोस्
8: प्रोप्राइटर भरतराज भट्टराई सहारा एग्रोभेट सेन्टर वालिङ आठ कटहर बोर्ड एसबीआई ब्याङ्कको अगाडि सम्पर्क मोबाइल 9857062866 र 9847029686
9: पर्वत जाने गेट सहारा एग्रोभेट
10: ओहो रामुदाई कता हिँड्नु भयो
11: कता हिँड्नु धानको बिउ राख्ने बेला भयो धानको बिउ लिन बजार जान लागेको नि
10: कुन धान लगाउने विचार गर्नु भयो र
11: कुन धान लगाउने हो भनेर सोचिरहेको छु कुन लगाउँदा ठिक होला नि
10: ल दाई पनि युएस कम्पनीको युएस 312 शङ्कर धान लगाउने नि
11: यो धान कस्तो छ नि बहिनी
10: यो धान त नेपालमा सर्वाधिक किसानले प्रयोग गर्दै आइरहेको खानामा मिठो पाक्नलाई नै छिटोका साथै मध्य पहाडी क्षेत्रमा पनि नेपाल सरकारद्वारा सूचीकृत गरिएको धान हो नि
11: ए हो र त्यसो भए म पनि ढुक्कसँग शङ्कर धान युएस 312 धानको बिउ लिएर आउँछु अरूलाई पनि युएस 312 धान नै लगाउन भन्छु
10: हुन्छ दाई सँगै जाउँ है युएस 312 धानको बिउ लिनलाई
12: नेपाली माटोले रोजेको किसानले खोजेको शंकर धान युएस 312 लगाई आफ्नो उत्पादन बढाउनु हो।
13: तराई र मध्य पहाड़ी क्षेत्रमा नेपाल सरकारद्वारा सूचीकृत शंकर धान युएस 312 खोजी खोजी लगाऊ उत्पादन बढ्ने छ।
14: वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध।
15: पानी जीवन हो, पानीका स्रोतको संरक्षण गरौं,
14: पानीको सही उपयोग गरौं, धाराको टुटी राम्रोसँग बन्द गरौं, जथाभावी पानी खेर नफालौं,
15: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौं,
14: के मिटर तथा गेटबल बिग्रेको त छैन, बेला बेलामा चेक गरौं,
15: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन, यदि छ भने तुरन्तै बदलौं,
14: कहीँ कतै पानीको मेन लाइन, वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेर गइरहेको त छैन, यदि छ भने कार्यालयमा तथा खाने पानी कर्मचारीलाई तुरन्त खबर गरौं,
15: पानीको स्रोत वरिपरि फोहोर नगरौं, नफालौं र त्यस्तो गरेको देखेमा खबर गरौं,
14: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौं र जरिवानाबाट बचौं,
15: पानीको महसुल इलेक्ट्रोनिक मिडिया, मोबाइल कम्प्युटर तथा बैंक मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौं,
14: कोही कसैले पानीको पाइप काट्ने, तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ।
15: पाइपलाइन भएको स्थानमा बाटो विस्तार, नाला निर्माण, घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खाने पानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा दुई दिन अगावै पूर्व जानकारी गराऊ।
14: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू नगद रु 22,000 गरिमा विकास बैंकमा डिपोजिट भाउचर, नागरिकताको फोटोकपी, एक प्रति फोटो, लालपुर्जाको फोटोकपी र सम्बन्धित वार्डको सिफारिस।
15: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
14: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 063-441-469 र 063-441-268।
15: स्वच्छ पानी, स्वस्थ जिन्दगानी।
14: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा।
16: यी फर्निचरका सामानहरू भने जस्तै राख्न नपाउँदा अनि कोठाको नाप अनुसारको सोफा नहुँदा कोठा राम्रो नै देखिएन, के गर्ने होला?
17: वालिङ भकुण्डेमा रहेको बाबा फर्निचरमा जानु त दिदी, हजुरले भनेको जस्तै फर्निचरका सामानहरू पाउनुहुन्छ, साथै घरमै आएर कोठाको नाप अनुसार सोफा पनि तयार गरिन्छ।

0: सुनिश
1: यस समयको साथमा जितु सुनचाँदी पसल वालिङ आठ पेट्रोल पम्पको नजिकै जैसी पन्द्रह जाने बाटो तर्फ विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है
2: रेडियो आदि खोला
3: रेडियो आदिखोला 105.4

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी हृदय रिमालसँगै मदन पौड्यालको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: महालेखा परीक्षकको वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेश। बेरुजु 7.55 अर्ब पुग्यो, एक वर्षमै 88.9 करोड रूपियाँ थपियो। बढ्दो बेरुजु प्रति राष्ट्रपतिको चिन्ता।
2: अध्यावधिक बेरुजु रू 7.55 अर्ब पुगेको छ।
3: पारदर्शिता र आर्थिक अनुशासन खस्किएको महसुस भएको छ।
0: अनुदानमा उपलब्ध गराएको रासायनिक मलको कालोबजारी गर्नेलाई कार्यवाही गरिने। यस वर्ष मनसूनमा 2 लाख भन्दा धेरै जनसंख्या प्रभावित हुने आकलन, प्रतिकार योजना स्वीकृत।
1: काठमाडौँ महानगरद्वारा कक्षा 11 र 12 को छात्रवृत्तिका लागि आजदेखि परीक्षा आवेदन खुला। अनलाइन मार्फत देशैभरबाट आवेदन दिन सकिने।
4: महानगरपालिकाले व्यवस्था गरेको छात्रवृत्ति पूर्ण रूपमा उपयोग गरिदिनु हुन सम्पूर्ण अभिभावकहरू विद्यार्थीहरूलाई हार्दिक आवन्टन गर्न चाहन्छु।
0: अमेरिकी राष्ट्रपति ट्रम्पको चीन भ्रमण पूरा, कुनै ठूलो व्यापार सम्झौताको घोषणा भएन।
1: र राखी पले इन्फोमाथिको निलम्बन फुकुवा गर्यो। आईपीएल क्रिकेटमा आज राति लखनऊ र चेन्नई खेल्दै।
5: विषादीको सुरक्षित प्रयोग सम्बन्धमा कृषक व्यवसायीहरूलाई जरूरी सूचना।
6: जीवनाशक विषादी विष हो, औषधि होइन। यसर्थ जीवनाशक विषादीको सुरक्षित प्रयोगका लागि सबै सचेत बनौ। जीवनाशक विषादीको प्रयोगकर्ताले सूचक पत्र तथा पर्चामा लेखिएको विवरणको अध्ययन गरी सिफारिश गरिएको बालीमा सिफारिश मात्रामा सुरक्षित तवरले प्रयोग गरौं। विषादी प्रयोगपछि पर्खनु पर्ने अवधिको पालना गरौं।
5: अत्यधिक विषादीको अवशेष राखी उत्पादन तथा बिक्री गरेमा जीवनाशक विषादी व्यवस्थापन ऐन 2076 बमोजिम दण्ड सजाय हुने बेहोरा सबैमा सूचित गर्दछौ।
6: प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्र।
7: बेटर अप्लायन्सेस का एसी, कूलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।
8: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। शुरूमा महालेखा परीक्षकको प्रतिवेदन। राष्ट्रपति रामचन्द्र पौडेल समक्ष महालेखा परीक्षकको आर्थिक वर्ष 2081-82 को वार्षिक प्रतिवेदन पेश भएको छ। राष्ट्रपति भवनसित निवासमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति समक्ष महालेखा परीक्षक तोयम रायाले 63 औं प्रतिवेदन पेश गर्नुभएको हो। लेखा परीक्षणबाट आर्थिक वर्ष 2081-82 को कुल बेरुजु 88.9 करोड़ 11 लाख रूपियाँ कायम भएको छ, मध्ये संघीय सरकारी कार्यालयतर्फ 53.48 करोड़ 77 लाख, प्रदेश सरकारी कार्यालयतर्फ 5.22 करोड़ 87 लाख, स्थानीय तहतर्फ 19.04 करोड़ 77 लाख तथा समिति एवं अन्य संस्थातर्फ 10.32 करोड़ 70 लाख रूपियाँ रहेको छ।
2: यो वर्ष लेखा परीक्षणबाट कुल बेरोजु 88.9 करोड़ 11 लाख कायम भएको छ। अध्यावधिक बेरोजुतर्फ संघीय सरकारी कार्यालय, प्रदेश सरकारी कार्यालय, स्थानीय तह र संस्थातर्फ लेखा परीक्षणबाट औल्याइएको अध्यावधिक बेरुजु रू 7.55 अर्ब 17 करोड़ पुगेको छ।
0: हालसम्म अध्यावधिक बेरुजु 7.55 अर्ब 17 करोड़ पुगेको छ। प्रतिवेदन बुझ्दै राष्ट्रपति पौडेलले बढ़दो बेरुजुप्रति चिन्ता व्यक्त गर्दै सार्वजनिक निकायले जवाबदेहिता, पारदर्शिता र आर्थिक अनुशासन कायम गर्नुपर्नेमा जोड़ दिनुभयो।
3: विगत लामो समयदेखि बढ्दै गएको सरकारी खर्चको बेरुजुलाई हेर्दा सार्वजनिक निकायको जवाफदेहिता, पारदर्शिता र आर्थिक अनुशासन खस्किएको महसुस भएको छ। बेरुजु फर्सोट गरी वित्तीय अनुशासन कायम गर्ने दिशातर्फ अग्रसर हुनु सार्वजनिक निकायका पदाधिकारीहरू अझ बढी जवाफदेही हुनुपर्ने देख्दछु।
0: एक वर्षमै बेरुजु 88 अर्ब थपिएको र बेरुजु 7 खर्ब 55 अर्ब पुगेको बारे विस्तृत खबर तपाईँले उज्यालो अनलाइनमा हेर्न र पढ्न सक्नुहुन्छ।
1: फेरि पनि अर्थ सम्बन्धी खबर। चालू आर्थिक वर्षको वैशाख मसान्तसम्ममा सरकारको बजेट खर्च वार्षिक विनियोजनको झण्डै 60% भएको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार बितेका 10 महिनामा 11 खर्ब 73 अर्ब 52 करोड़ 1 लाख बजेट खर्च भएको छ। चालू आर्थिक वर्षका लागि सरकारले कुल 19 खर्ब 64 अर्ब 11 करोड़ बराबरको बजेट ल्याएकोमा अहिलेसम्म वार्षिक विनियोजनको 59.75% खर्च भएको छ। कार्यालयका अनुसार चालू आर्थिक वर्षका लागि चालूतर्फ 11 खर्ब 80 अर्ब 98 करोड़ विनियोजन भएकामा वैशाख मसान्तसम्ममा 68.98% अर्थात 8 खर्ब 14 अर्ब 65 करोड़ 55 लाख रूपियाँ खर्च भएको छ। त्यस्तै पुँजीगत तर्फ 4 खर्ब 7 अर्ब 88 करोड़ 80 लाख विनियोजन भएकामा 27.91% अर्थात 1 खर्ब 13 अर्ब 84 करोड़ 92 लाख बराबर खर्च भएको छ। वित्तीय व्यवस्थातर्फ अहिलेसम्म बजेट खर्च 65.30% रहेको छ। यो शीर्षकमा चालू आर्थिक वर्षका लागि सरकारले 3 खर्ब 75 अर्ब 24 करोड़ 20 लाख विनियोजन गरेकामा अहिलेसम्म 2 खर्ब 45 अर्ब 1 करोड़ 54 लाख रूपियाँ बराबर खर्च भएको छ। वैशाख मसान्तसम्ममा सरकारको आमदानी वार्षिक लक्ष्यको 66% खुम्चिएको छ। चालू आर्थिक वर्षका लागि कुल 15 खर्ब 33 अर्ब 44 करोड़ 69 लाख बराबर आमदानी गर्ने लक्ष्य रहेकामा सरकारले अहिलेसम्म 10 खर्ब 12 अर्ब 5 करोड़ 24 लाख बराबर आमदानी गरेको हो।
0: कृषि वन तथा पर्यावरण मन्त्रालयले मल आयातकर्ता तथा डिलरहरूले रासायनिक मल नियन्त्रण आदेशमा उल्लेखित रासायनिक मलको स्पेसिफिकेशन अनुसार मलको कारोबार गर्न निर्देशन दिएको छ। मन्त्रालयले आदेशको प्रावधान विपरीत गलत विवरण तथा लेबल राखी रासायनिक मलको पैठारी तथा मिश्रण बिक्री वितरण नगर्न आग्रह गरेको हो। सरकारले अनुदानमा उपलब्ध गराएको रासायनिक मलको कालोबजारी गर्ने व्यापारीलाई प्रचलित कानून बमोजिम कार्यवाही गर्ने मन्त्रालयका कृषि अर्थविज्ञ महानन्द जोशीले जानकारी दिनुभयो। उहाँका अनुसार रासायनिक मल तत्वीय संरचना न्यूनतम अधिकतम पोषक तत्वको मात्रा भौतिक तथा रासायनिक गुणस्तर भएको मल मात्र पैठारी एवं बिक्री वितरण गर्न पाइने व्यवस्था छ। मन्त्रालयले कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको बिक्री कार्यालय तथा डिपो वा मल आयातकर्ता वा डिलरका रूपमा दर्ता भएका विश्वासिलो स्रोतबाट मल खरिद गर्न किसानलाई अनुरोध गरेको छ। बजारमा पाइने रासायनिक मलको मूल्य स्रोत एवं गुणस्तरको बारेमा मल विक्रेतासँग आवश्यक सोधखोज तथा गुणस्तर यकिन गरी खरिद गर्न मन्त्रालयले आग्रह गरेको छ।
1: यस वर्ष मनसूनजन्य विपदबाट 2,26,000 जनसंख्या प्रभावित हुने आकलन गरिएको छ। विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिले देशभरि झण्डै 51,868 घरधुरीका 2,26,661 जनसंख्या प्रभावित हुने आकलन गरेको हो। प्राधिकरणका सहसचिव अमृत श्रेष्ठ,
9: यस वर्ष देशभरि करिब 51,668 घरधुरी प्रभावित हुने, करिब 2,26,000 चाहिने 661 जनसंख्या प्रभावित हुने अनुमान गरिएको छ। यसको लागि हामीले सबै निकाय कोलिजहरूसँग तयारी अवस्थामा रहने गरेर कार्ययोजनामा राखेको थियो। सो कार्ययोजना आजको 34 कार्यकारी समितिको बैठकबाट पारित गरिएको छ।
1: जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसूनमा सरदर भन्दा कम वर्षा र सरदर भन्दा बढ़ी गर्मी हुने प्रक्षेपण गरिसकेको छ। यो अवस्थाले केही उच्च हिमाली भेगमा हिमताल विस्फोटन भएर तल्लो तटीय क्षेत्रमा बाढ़ी, पहिरो, डुबान, जमीन कटान तथा आकस्मिक बाढ़ी जस्ता मनसूनजन्य विपदको जोखिम हुने सम्भावना छ। विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको हिजो बसेको बैठकले मनसून पूर्व तयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना स्वीकृत गरेको छ। बैठकले खोज तथा उद्धार टोली गठन तथा परिचालन सम्बन्धी मापदण्ड 2083 परिमार्जन सहित स्वीकृत गरेको छ।
0: लामो समयदेखि काममा अवरोध भइरहेको हेटौँडा ढल्केभर दुहबी 400 केबी प्रसारण लाइन निर्माणले गति लिएको छ। स्थानीय बासिन्दाको असन्तुष्टिका कारण रोकिँदै आएको प्रसारण लाइन सरकारको पहलपछि

0: बाँड शुरू भएको हो। यसमा मुख्य गरी मुआवजा र जग्गा विवाद थियो। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले अवरोध खुलाउन पहल गर्नुभएको थियो। जग्गा धनीले मुआवजा स्वीकार गरेकोले प्रसारण लाइनको टावर निर्माण अगाडि बढ़ेको मन्त्रालयले जनाएको छ। सन् 2012 निर्माण शुरू भएको प्रसारण लाइन अन्तर्गत हेटौड़ाको हटिया क्षेत्रमा टावर निर्माण रोकिँदा आयोजना वर्षौंदेखि प्रभावित बनेको थियो। कुल 288 किलोमिटर लम्बाईको आयोजना मध्ये पूर्वी खण्ड 154 किलोमिटर लामो ढल्केवर इनरुवा खण्ड 3 वर्ष अघि नै संचालनमा आइसकेको छ, तर 134 किलोमिटर लामो हेटौड़ा ढल्केवर खण्ड भने मुआवजा विवादका कारण ढिलाइ भइरहेको थियो।
1: फेरि पनि जलविद्युतकै खबर। कालीकोटको खाडाचक्र नगरपालिका 8 सेराबाडामा 420 मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण हुने भएको छ। आयोजनाको पावर हाउस र सुरुङ टनेल निर्माणको आज औपचारिक शिलान्यास गरिएको छ। ऊर्जा तिला पावर कम्पनी प्रालीद्वारा निर्माण हुन लागेको यो आयोजनाको कुल लागत झण्डै 70 अर्ब रूपियाँ रहने अनुमान गरिएको आयोजनाका प्रतिनिधि कृष्ण बहादुर चौधरीले बताउनुभयो। यो आयोजनाको सुरुङ तिला गुफा नगरपालिकाको धनाडादेखि शुरू भई खाडाचक्र नगरपालिकाको सेराबाडामा निस्कनेछ। आयोजनाका लागि आवश्यक पर्ने जग्गा अधिग्रहणको काम अन्तिम चरणमा पुगेको र प्रभावित क्षेत्रका वासिन्दाहरूलाई जग्गाको मुआवजा वितरण गर्ने कार्य भइरहेको आयोजनाले जनाएको छ। खाडाचक्र नगरपालिकाका मेयर कमल बहादुर शाहीले यो आयोजना कर्णाली देशकै समृद्धिका लागि कोशे ढुङ्गा साबित हुने विश्वास व्यक्त गर्नुभयो। तिला नदीको पानी उपयोग गरी निर्माण हुन लागेको यो आयोजनाले राष्ट्रिय प्रसारण लाइनमा ठूलो योगदान पुर्याउने अपेक्षा गरिएको छ।
0: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। काठमाडौँ महानगरले कक्षा 11 र 12 लागि उपलब्ध गराउने छात्रवृत्ति बारेको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको टाउको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 056-494-333, 493-555।
6: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
7: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: विद्यालयलाई थप तयारी कक्षा पनि सञ्चालन गर्न आग्रह गरेको छ। ग्रेड वृद्धि परीक्षामा पास भएकाहरूले यसै वर्ष कक्षा एघारमा भर्ना हुन पाउनेछन्।
1: फेरि पनि शिक्षाकै प्रसंग, एसईएको नतिजा सार्वजनिक भएसँगै केही दिनमै कक्षा एघारको भर्ना प्रक्रिया शुरू हुँदैछ। देशभरका पालिकाले विद्यार्थीलाई प्रोत्साहन गर्न छात्रवृत्तिमा आवेदन खुला गरिरहेका छन्। यसै क्रममा काठमाडौँ महानगरपालिकाले पनि शैक्षिक सत्र 2083का लागि कक्षा एघार र बाह्रको छात्रवृत्ति परीक्षा आवेदन आजदेखि खुल्ला गरेको छ। यो अवसर देशभरिका सामुदायिक तथा संस्थागत विद्यालयबाट एसई उत्तीर्ण गरेका विद्यार्थीका लागि खुल्ला गरिएको हो। यसै विषयमा साथी महेश गेवालीले काठमाडौँ महानगरको शिक्षा शाखा प्रमुख नवराज ढकालसँग कुराकानी गर्नुभएको छ।
2: सामुदायिक विद्यालयलाई पनि निश्चित कोटा छुट्याइएको छ, त्यसै गरी संस्थागत विद्यालयहरूको लागि पनि कोटा छुट्याइएको छ, त्यसै गरी काठमाडौँ महानगरपालिका क्षेत्रमा स्थायी बसोबास भएकालाई पनि निश्चित कोटा छुट्याइएको छ। छात्राहरूको लागि जनजातिहरू, पिछडिएका वर्ग, पिछडिएका क्षेत्र, मधेसी, अल्पसंख्यक, अपाङ्ग र यो चाहिँ विभिन्न शहीद परिवारहरू, यो विस्थापितमा परेका, जिन्जी आन्दोलनमा चाहिँ घाइते भएका परिवार समेतको लागि हामीले सकेसम्म समावेशी हिसाबले सबै पक्षलाई समेट्ने गरी हामीले यो छात्रवृत्ति कार्यक्रमलाई अगाडि बढाएका छौँ।
3: परीक्षा चाहिँ कसरी सञ्चालन हुन्छ?
2: आजबाट अनलाइन फर्म चाहिँ भर्न सकिन्छ। निशुल्क रूपमा कुनै पनि दस्तुर लाग्ने छैन। जेठ 10 गतेसम्म विद्यार्थीहरूले यो आवेदन फारम भर्न सक्नेछन्। यही जेठको 17 गते हामीले चाहिँ बिहान 8 बजी 10 बजीसम्म काठमाडौँ महानगरपालिका क्षेत्रभित्रका हामीले तोकेका केन्द्रहरूमा परीक्षा सञ्चालन हुनेछ। तुरुन्तै हामीले 48 घण्टाभित्रै 2 दिनभित्रै यसको चाहिँ नतिजा पनि सार्वजनिक गर्ने हाम्रो चाहिँ योजना रहेको छ। मेसिनबाटै यसको चाहिँ परीक्षण सार्वजनिक गर्छौँ। यसमा कुनै म्यानुअल हुने छैन र यसलाई चाहिँ पूरै मर्यादित, व्यवस्थित, पारदर्शी र अत्यन्तै गोपनीयता कायम गरेर प्रतिस्पर्धी र पारदर्शी ढंगले परीक्षा सञ्चालन गर्ने र त्यसको नतिजा प्रकाशन गर्नेछौँ।
3: विशेष गरी परीक्षा चाहिँ कक्षा 10 को पाठ्यक्रममा आधारित हुने भनेर सूचनामा पनि आइसकेको छ र त्यसै अनुसार विद्यार्थीहरूले तयारी गर्नु पर्यो।
2: कक्षा 10 का अनिवार्य विषयहरू छन् साइन्स, म्याथ, इङ्ग्लिस, नेपाली र सामाजिक विषय। यो 5 वटा विषयको निश्चित अंकभार पनि तोकिएको छ र तीनै विषयमा आधारित भएर 100 वटा वस्तुगत प्रश्नहरू हुनेछन्। तीनै विषयवस्तु र पाठ्यक्रममा आधारित रहेर हामीले चाहिँ प्रश्नपत्र तयार गर्नेछौँ।
3: यहाँले अघि नै परीक्षाको निष्पक्षता कायम गरिनेछ भन्ने कुरा गर्नुभएको थियो, त्यो चाहिँ कसरी गरिन्छ?
2: प्रश्नपत्रहरू तयार गर्दाखेरि विज्ञहरूबाट विभिन्न सहमगत रूपमा चाहिँ प्रश्नहरू हामीले तयार गर्छौँ। विभिन्न सेटहरू तयार हुन्छ र त्यसरी जसरी लोक सेवा शिक्षा सेवा आयोगहरूले जुन एउटा नम्स अन्तर्गत चाहिँ प्रश्नपत्रहरूको चाहिँ गोपनीयता कोष विज्ञहरू पनि हामीले छनौट पनि गोप्य ढंगले छनौट गर्नेछौँ र त्यही ढंगले हामीले प्रश्नपत्रहरू प्राप्त गर्नेछौँ र त्यो विभिन्न मोडुलेसन गरेर फाइनल सेट हामी तयार गर्छौँ। त्यसमा चाहिँ गोपनीयता अत्यन्तै कायम गर्छौँ र त्यही अनुसारको परीक्षा चाहिँ सञ्चालन गर्ने र त्यस अनुसार नतिजा निस्किने भएको हुनाले त्यही ढंगले पारदर्शी ढंगले गर्ने, यसमा चाहिँ 100% नै प्रतिस्पर्धा र मर्यादा कायम गर्ने हाम्रो निरन्तरता दिनेछौँ।
3: तपाईँहरूले नाम निकाल्नुहुन्छ र त्यसपछि विद्यालयले विद्यार्थी भर्ना गर्न चाहिँ कुनै आनाकानी गर्नुभयो भने
2: हामीले मनन गर्ने विद्यार्थीहरूलाई उहाँहरूले बिना शर्त भर्ना गरेर उहाँहरूले चाहिँ छात्रवृत्ति प्रदान गर्नुपर्ने हुन्छ र यो पटक हामीले प्रष्ट रूपमा के पनि भनेका छौँ भनेदेखि छात्रवृत्तिमा गएका विद्यार्थीहरूले सरकारी कानून बमोजिम तिर्न पर्ने कुनै दस्तुरहरू बाहेक, जस्तो परीक्षा दस्तुरहरू बाहेक कुनै पनि शुल्कहरू लिन नपाउने गरी हामीले कार्यविधिमा नि स्पष्ट व्यवस्था गरेका छौँ र विगतमा भन्दा अहिले फरक कुराहरू भनेको 10% भने त्यो गत साल, तर अहिले हामीले निशुल्क शिक्षा, निशुल्क र अनिवार्य शिक्षा ऐन 2075 भएको व्यवस्था अन्तर्गत 500 विद्यार्थी हुनेले 10%, 500 देखि 800 विद्यार्थी हुनेले 12%, 800 भन्दा बढी विद्यार्थी हुनेले 15%सम्म स्कलरसिप दिन पाउने जुन चाहिँ व्यवस्था छ त्यसलाई कार्यान्वयन गर्ने गरी हामीले कार्यविधिमा नि त्यो व्यवस्था गरेका छौँ। त्यही ढंगले हामीले छात्रवृत्तिमा भर्ना गर्न पठाएका विद्यार्थीलाई उहाँहरूले आनाकानी गर्नुभयो भने प्रचलित कानून चाहिँ हामी कार्यवाही गर्नुपर्ने हुन्छ।
3: अभिभावकदेखि लिएर विद्यार्थी हुनुहुन्छ, उहाँहरू सबैलाई चाहिँ के सन्देश दिन चाहनुहुन्छ?
2: यसमा चाहिँ अब सहभागी भएर र विद्यार्थीहरूलाई पनि यसमा राम्रो तयारीका साथ परीक्षा दिएर र महानगरपालिकाले व्यवस्था गरेको छात्रवृत्ति पूर्ण रूपमा उपयोग गरिदिनु हुन सम्पूर्ण अभिभावकहरू विद्यार्थीहरूलाई हार्दिक आह्वान पनि गर्न चाहन्छु।
0: उहाँ हुनुहुन्थ्यो काठमाडौँ महानगरपालिकाको शिक्षा शाखा प्रमुख नवराज ढकाल। फेरि पनि खबरकै सिलसिला, सरकारले विज्ञान प्रविधि र नवप्रवर्धन क्षेत्रलाई केन्द्रमा राख्दै औपचारिक रूपमा नयाँ मन्त्रालय विज्ञान प्रविधि तथा नवप्रवर्धन गठन गरेको छ। अहिले यो मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री बालेन्द्र शाहले नै सम्हालिराख्नु भएको छ। नवगठित विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालयलाई विज्ञान प्रविधि तथा नवप्रवर्तनसँग सम्बन्धित नीति कानून तथा मापदण्ड निर्माण गर्ने अधिकार दिइएको छ। यस्तै वैज्ञानिक अनुसन्धान अन्तरिक्ष विज्ञान र खगोल विज्ञान सम्बन्धी अध्ययन र अनुसन्धानको जिम्मेवारी पनि यो मन्त्रालय अन्तर्गत रहने व्यवस्था गरिएको छ। सरकारले विज्ञान र प्रविधिको खोज अनुसन्धान आविष्कार प्रवर्धन तथा विकासलाई संस्थागत बनाउने उद्देश्यसहित मन्त्रालय गठन गरेको जनाएको छ। नयाँ मन्त्रालयका काम बारेको विस्तृत

0: खबर तपाईले उज्यालो अनलाइनमा हेर्न र पढ्न सक्नुहुन्छ।
1: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा।
3: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353। के तपाईँ ढाड, कम्मर, घुँडा, गर्दन दुख्ने समस्या, युरिक एसिड, बाथ रोग, नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीड़ित हुनुहुन्छ?
4: यस्ता समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मार्फतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आजै सम्झनुहोस्।
3: हाम्रा सेवाहरू
4: ओपीडी सेवा,
3: विशेषज्ञ ओपीडी सेवा,
4: निशुल्क औषधि वितरण,
3: सशुल्क फार्मेसी सेवा,
4: फिजियोथेरापी सेवा,
3: अकुपंचर सेवा,
4: योग परामर्श सेवा,
3: क्रियाकल्प सेवा,
4: पूर्व कर्म पञ्चकर्म सेवा,
3: छार सूत्र सेवा,
4: जलौका सेवा,
3: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू,
4: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म।
3: विस्तृत जानकारीका लागि
4: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय बागमती करिडोर गैरीगाउँ काठमाडौँ, फोन नम्बर 01-4110-6-96-98-514-24-063।
5: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम, बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विषमको रमाइलो टिभीमा।
1: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्यूब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
0: अब बाँकी खबर। जंगली च्याउ खाँदा चितवनमा एक बालिकाको ज्यान गएको छ। इच्छा कामना एक कुलबाङकी 6 वर्षकी नमुना चेपाङको आज बिहान घरमै ज्यान गएको हो। च्याउ खाएका सजन चेवाङ र मनिता चेमाङ बिरामी भएका छन्। उनीहरूको भरतपुर अस्पतालमा उपचार भइरहेको अस्पतालका वरिष्ठ फिजिसियन एवं सहायक मेडिकल सुपरिन्टेण्डेण्ट डाक्टर प्रमोद पौडेलले जानकारी दिनुभयो। ज्यान गुमाउने नमुना तथा बिरामी सजन र मनिता एकै परिवारका हुन्। डाक्टर पौडेलका अनुसार जंगली च्याउमा एमेनिटा विष हुन्छ, यसले कलेजो तथा मृगौलामा पनि असर गर्ने हुँदा ज्यानै जानेसम्मको जोखिम हुन्छ।
1: लगातार 3 दिन घटेको शेयर बजार आज सामान्य बढ़ेको छ। शेयर बजार परिसूचक नेप्सी आज 1.77 अंकले बढ़ेर 2731.94 बिन्दुमा पुगेको छ। आज विकास बैंक, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन, माइक्रो फाइनान्स र म्यूचुअल फण्ड बाहेक अरू समूहको सूचक सामान्य बढ़ेको छ। आज 127 कम्पनीको शेयर बढ़ेकोमा 120 घटेको छ। त्यस्तै 22 कम्पनीको शेयर बढ़ भएन। आज नबिल बैंकको डिभेन्चर 2079.71% बढ़ेको छ। सामान्य बजार बढ़ेको दिन युनियन हाइड्रो पावरको शेयर सबैभन्दा धेरै 14.79% घटेको छ। आज नेप्सी बढ़े पनि कारोबार रकम घट्यो। हिजो 3.29 अर्ब कारोबार भएकोमा आज 338 कम्पनीको 79,34,000 किता शेयर 3.09 अर्ब रूपियाँमा किनबेच भएको छ।
0: शेयरपछि सुनचाँदीको खबर। आज सुनचाँदीको भाव घटेको छ। सुनको भाव तोलामा 4,000 रूपियाँले घटेर तोलाको 2,98,500 रूपियाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो सुनको भाव तोलाको 3,02,500 रूपियाँ थियो। यस्तै आज चाँदीको भाव तोलामा 355 रूपियाँले घटेर तोलाको 5,355 रूपियाँमा किनबेच भइरहेको महासंघले जनाएको छ।
1: उत्तर दक्षिण जोड्ने कालीगण्डकी करिडोर म्याग्दीको बेनी, मुस्ताङको जोमसुम, कोरला सड़क आयोजना अन्तर्गत 5 पुल निर्माणका लागि 96.80 करोड़ रूपियाँ बराबरको स्रोत सहमति प्राप्त भएको छ। मालडुंगा बेनी र बेनी जोमसुम सड़क खण्डमा पक्की पुल निर्माणका लागि अर्थ मन्त्रालयले स्रोत सहमति दिएको हो। कोरला सड़कमा बहुवर्षीय पुल निर्माणका लागि मन्त्री स्तरीय निर्णय भएको बेनी जोमसुम कोरला सड़क आयोजनाका प्रमुख तेजस्वी शर्माले जानकारी दिनुभयो। आयोजनाका अनुसार कोरला सड़क अन्तर्गत पर्वत म्याग्दी जोड्ने बेनीको कालीगण्डकी नदी, म्याग्दीको अन्नपूर्ण गाउँपालिका 3 रूपसे झडना, थासाङ 2 सुनखोला र घट्टे खोलाको बेलीब्रिज रहेको ठाउँ, थासाङ गाउँपालिका टुकुचेको थापा खोलाको बेलीब्रिज रहेको ठाउँमा पक्की पुल निर्माणका लागि स्रोत सहमति भएको हो। 5 पुल निर्माणका लागि

0: विभेद अन्त्य, सामाजिक सुरक्षा तथा समावेशी विकासका लक्ष्य हासिल गर्न परिवारको भूमिकालाई विशेष महत्व दिइएको छ।
1: नेपाल दर्पणमा अब केही विदेशका खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दुई दिने चीन भ्रमण सम्पन्न भएको छ। बेजिङमा दुई दिनको बैठकपछि ट्रम्प आज वाशिङटन प्रस्थान गर्नुभएको बीबीसीले जनाएको छ। ट्रम्पले चिनिया राष्ट्रपति शी जिनपिङसँगको आफ्नो वार्तालाई अत्यन्तै सफल, विश्वव्यापी रूपमा चर्चा भएको र अविस्मरणीय भनेर वर्णन गर्नुभएको छ। चिनिया सरकारी संचार माध्यमका अनुसार शी जिनपिङले यो भ्रमणलाई ऐतिहासिक र कोशीढुङ्गा भन्नुभएको छ। यद्यपि दुई देशहरूबीच कुनै ठूलो व्यापार सम्झौता वा नयाँ सम्झौताको घोषणा भएको छैन। ट्रम्पले यात्राको क्रममा संचार माध्यमसँग कुरा गर्न सक्ने र बैठकको बारेमा थप विवरणहरू खुल्न सक्ने खबरमा उल्लेख छ। दुई नेताहरूबीच व्यापार, तेल आपूर्ति, इरान युद्ध र ताइवान जस्ता मुद्दामा छलफल भएको थियो। यसअघि ट्रम्पले फक्स न्यूजसँगको अन्तर्वार्तामा शी जिनपिङले इरानलाई सैन्य उपकरण नदिने प्रतिबद्धता जनाएको दावी गर्नुभएको थियो। अमेरिकी राष्ट्रपतिका अनुसार चीनले हर्मुज जलमार्गलाई फेरि खोल्ने बताएको छ। उहाँका अनुसार चीनले अमेरिकाबाट तेल किन्न पनि सहमति जनाएको छ।
0: विदेशकै खबरमा छिमेकी भारतको खबर। भारतमा चार वर्षपछि पेट्रोल र डिजलको मूल्य बढ़ेको छ। आजदेखि लागू हुने गरी पेट्रोल र डिजलको मूल्य प्रति लिटर तीन रूपियाँ बढ़ेको हो। यस्तै सीएनजीको मूल्य पनि प्रति किलो दुई रूपियाँले वृद्धि भएको छ। नयाँ मूल्य अनुसार अब राजधानी दिल्लीमा पेट्रोलको भाव प्रति लिटर 97.77 रूपियाँ भारतीय रूपियाँ र डिजलको भाव प्रति लिटर 90.67 रूपियाँ भारतीय रूपियाँ कायम भएको छ। भारतमा सन् 2022 अप्रेलदेखि इन्धनको मूल्य स्थिर रहेको थियो। यद्यपि सन् 2024 मार्चमा लोकसभा चुनाव हुनुभन्दा ठिक अघि पेट्रोल र डिजल दुवैको मूल्य प्रति लिटर 2 रूपियाँ घटाइएको थियो। मध्यपूर्वमा चलिरहेको युद्ध र हर्मुज जलमार्गमा उत्पन्न अवरोधका कारण भारतमा पेट्रोलियम पदार्थको मूल्य बढ़ेको हो। पेट्रोलियम पदार्थको मूल्य वृद्धिले सर्वसाधारणदेखि उद्योग क्षेत्रसम्म थप आर्थिक दबाव सृजना गरेको समाचार संस्था एएफपीले जनाएको छ।
1: नेपाल दर्पणमा अब केही खेल खबर। राष्ट्रिय खेलकुद परिषद राखेपले अखिल नेपाल फुटबल संघ एन्फामाथिको निलम्बन फुकुवा गरेको छ। राखेपले आज निशर्त एन्फामाथिको निलम्बन फुकुवा गरेको एन्फाका प्रवक्ता सुरेश शाहले जानकारी दिनुभयो। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल, राखेपका सदस्य सचिव रामचरित्र मेहता तथा एन्फाका पदाधिकारी सहितको बैठकले निलम्बनको निर्णय फिर्ता लिने निर्णय गरेको हो। यसअघि स्वीकृति बिना नै चुनाव गर्न लागेको भन्दै राखेपले गएको चैत 12 गते एन्फालाई 3 महिना लागि निलम्बन गरेको थियो। निलम्बनपछि एन्फा नेतृत्वले चैत 13 लागि तय भएको चुनाव स्थगित गरेको थियो। एन्फा माथिको निलम्बन फिर्ता लिन अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफा र एसियाली फुटबल महासंघ एएफसीले पनि राखेपलाई आग्रह गरेका थिए।
0: र इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा आज राति लखनऊ सुपर जायन्ट्स र चेन्नई सुपर किंग्स खेल्दैछन्। यो खेल राति 7:45 बजे लखनऊको एकाना क्रिकेट रंगशालामा शुरू हुनेछ। प्रतियोगितामा चेन्नई 11 खेलमा 12 अंकसहित तालिकाको 5 औं स्थानमा छ। प्ले अफबाट बाहिरिसकेको लखनऊ 11 खेलमा 6 अंकसहित पुछारमा छ। आईपीएलमा यी दुई टोली बीच अहिलेसम्म 6 पटक भेट भएकामा लखनऊ र चेन्नईले समान 3-3 खेल जितेका छन्।
1: खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
0: महालेखा परीक्षकको वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेश। बेरोजु 7.55 खर्ब पुग्यो। एक वर्षमै 88.9 करोड़ रूपियाँ थपियो। बढ़दो बेरोजु प्रति राष्ट्रपतिको चिन्ता।
1: अनुदानमा उपलब्ध गराएको रासायनिक मलको कालोबजारी गर्नेलाई कार्यवाही गरिने। यस वर्ष मनसूनमा 2 लाख भन्दा धेरै जनसंख्या प्रभावित हुने आकलन। प्रतिकार्य योजना स्वीकृत।
0: काठमाडौँ महानगरद्वारा कक्षा 11 र 12 को छात्रवृत्तिका लागि आजदेखि परीक्षा आवेदन खुल्ला। अनलाइन मार्फत देशैभरबाट आवेदन दिन सकिने।
1: अमेरिकी राष्ट्रपति ट्रम्पको चीन भ्रमण पूरा। कुनै ठूलो व्यापार सम्झौताको घोषणा भएन।
0: र राखेपले एन्फामाथिको निलम्बन फुकुवा गर्यो। आईपीएल क्रिकेटमा आज राति लखनऊ र चेन्नई खेल्दै।
1: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी हृदय रिमाल र मदन पौड्याल पनि विदा हुन्छौं। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं।

0: नमस्कार। साँझ 6:30 बजेको आधी खोला खबरमा प्रविधि कक्षबाट अशोकसँग यहाँहरूलाई स्वागत छ। म आरती कुँवर। स्याङ जिल्लाको पहिलो आवाज रेडियो आधी खोलाको समाचारमूलक प्रस्तुति आधी खोला खबर एफएम 105.4 मेगाहर्ज र www.radioadikhola.org लगन गरेर संसारको जुनसुकै स्थानमा बसेर पनि हामीलाई प्रत्यक्ष रूपमा सुन्न सक्नुहुनेछ।
1: यस आधी खुला खबरको साथमा हिमाल सुनचाँदी पसल उच्च क्वालिटीका आकर्षक गरगहनाहरू ग्यारेन्टीका साथ खरिद बिक्री असल तपाईँकै सुख दुःखको साथी हिमाल सुनचाँदी पसल वालिङ बजार स्याङ्जा।
0: आधी खुला खबर शुरू गरौं अहिलेसम्मका मुख्य खबरहरूबाट। बिरकोट नगरपालिका 5 र नगरपालिकाको सहकारीमा महिलाहरूलाई पञ्चे बाजा बजाउने तालिम प्रदान। स्याङ्जाको पुतली बजार नगरपालिका 3 का वडाध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठ बेपत्ता र गण्डकी प्रदेश सरकारद्वारा राइट स्टियरिङ कार्यविधि नियमावली जारी। आधी खोला खबर अब विस्तारमा। बिरकोट नगरपालिका 5 र नगरपालिकाको सहकारीमा महिलाहरूलाई पञ्चे बाजा बजाउने तालिम प्रदान गरिएको छ। वडा नम्बर 5 का महिलाहरूलाई दिएको 2 महिने तालिम स्त्री विकास आत्मनिर्भरता र स्थानीय संस्कृतिको संरक्षण गर्ने उद्देश्यले संचालन गरिएको वडा अध्यक्ष कृष्ण बहादुर थापाले जानकारी दिनुभयो। मौलिक संस्कृतिको संरक्षण र उद्यमशीलता प्रवर्धन नै मुख्य उद्देश्य रहेको बताउँदै वहाँले जनजाति र दलित समुदायका महिलाहरूलाई समेटेर तालिम दिएको उल्लेख गर्नुभयो। तालिममा सोरेक चण्डिकाली आमा समूहका 16 जना र माथिबारी गढ़ी भन्ज्याङ आमा समूहका 12 जना गरी कुल 28 जना महिलाको सहभागिता थियो। तालिममा अर्जुन परियार, देवेन्द्र परियार र विक्रम परियारले प्रशिक्षण दिनुभएको थियो। प्रशिक्षकहरूले बाजा बजाउने आधारदेखि उन्नत अभ्यास, तालमेल र प्रस्तुतिकरणका पक्षमा केन्द्रित रहेर प्रशिक्षण प्रदान गर्नुभएको थियो। सोरेक चण्डिकाली आमा समूहका अध्यक्ष मीना थापाले आफ्नै ठाउँमा बसेर सिप सिक्न पाउँदा उत्साह र आत्मविश्वास बढ़ेको बताउनुभयो। वहाँले सिपलाई सही रूपमा उपयोग गरी आय आर्जन गर्दै आत्मनिर्भर बन्ने लक्ष्य रहेको पनि बताउनुभयो। पञ्चे बाजा तालिमका लागि उपमेयरसँग महिला कार्यक्रम अन्तर्गत 1,50,000 र वडा कार्यालयबाट 1,50,000 गरी कुल 3,00,000 रूपियाँ बजेट विनियोजन गरिएको थियो। स्याङ्जाको पुतली बजार नगरपालिका 3 का वडाध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठ बेपत्ता हुन भएको छ। 68 वर्षीय वडाध्यक्ष श्रेष्ठ बुधबार बिहान 10 बजेबाट बेपत्ता हुन भएको परिवारले जनाएको छ। शहीद चोक भरतपुरमा वहाँको अन्तिम लोकेशन देखाएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ। प्रहरीका अनुसार जिल्ला प्रहरी कार्यालय चितवनको सहकारीमा खोजी कार्य भइरहेको छ। वहाँ स्याङ्जा सदरमुकामको त्रिभुवन आदर्श माविमा लामो समय अध्यापन पश्चात राजनीतिमा लाग्नु भएको हो। श्रेष्ठ 2079 को स्थानीय तहको चुनावमा पुतली बजार नगरपालिका वडा नम्बर 3 को वडा अध्यक्षमा नेपाली कांग्रेसको तर्फबाट निर्वाचित हुन भएको थियो। वडा अध्यक्ष श्रेष्ठको खोजीका लागि सहयोग गर्न पुतली बजार नगरपालिकाका प्रमुख तुलसीराम रेग्मीले सबैलाई अनुरोध गर्नु भएको छ। वहाँले भन्नुभयो, बौद्धिक तथा उच्च मनोबलका साथ काममा निरन्तर खट्ने श्रेष्ठको खोजी गर्न आग्रह गर्दछु। नगरपालिकाको तर्फबाट खोजीका लागि नगर प्रमुख रेग्मी सहितको टोली चितवनतर्फ लागेको प्रमुख प्रशासकीय अधिकृत धर्मराज ढुङ्गानाले जानकारी दिनुभयो। प्रहरी, जनप्रतिनिधि तथा आफन्तको सहकारीमा खोजी शुरू गरिएको उहाँको भनाइ छ। गण्डकी प्रदेश सरकारले लामो समयपछि राइट सियरिङ कार्यविधि नियमावली जारी गरेको छ। यसअघि 2082 जेठ 1 गते राइट सियरिङ नियमावली प्रदेश राजपत्रमा प्रकाशित भएपछि त्यसको विरोधमा देशभर आन्दोलन भएको थियो। संघीय सरकारको अंकुशले पछि हटेको प्रदेश सरकारले केही नयाँ व्यवस्था थपेर नियमावली पारित गरेको हो। नयाँ व्यवस्थासँगै अब रातो प्लेटका निजी मोटरसाइकल तथा स्कूटरले राइड सियरिङ गर्न पाउनेछन्, तर चार पाङले कार वा जीपको हकमा भने रातो प्लेटलाई रोक लगाइएको छ। नियमावलीमा कालो प्लेटमा दर्ता गर्नुपर्ने भए पनि राइड शेयरिङमा चल्ने कारहरू परम्परागत ट्याक्सी भन्दा फरक हुने उल्लेख गरिएको छ। नियम तीनको उपनियम छमा आफ्नै राइड शेयरिङ एप मार्फत सेवा सञ्चालन गर्नुपर्ने व्यवस्थाको सट्टामा यसअघि राइड शेयरिङ वा सेल्फ ड्राइभ गरिरहेको भएका वा आफ्नै एप मार्फत यातायात सेवा सञ्चालन गरिरहेको भएमा मन्त्रालयले भाड़ा दर निर्धारण गरेको 30 दिनभित्र अनिवार्य दर्ता इजाजत लिएर मात्र सेवा दिन पाउने बनाइएको छ। राइड शेयरिङको एपमा प्रदेश सरकारले तोकेको शुल्कमा 10% र सार्वजनिक विद्युतीय सवारी साधनको हकमा 15%सम्म छूट दिन मिल्ने गरी निर्माण गर्नुपर्ने शर्त राखेको छ। यसअघि नै नियमावलीमा राइड शेयरिङमा चल्ने दुई पाङ्रे सवारी साधन 20 किलोमिटरसम्म जान पाउने व्यवस्था राखिएको थियो भने चार पाङ्रेको हकमा थिएन। चार पाङ्रे सवारी साधन 50 किलोमिटरसम्म जान पाउने व्यवस्था नियमावलीमा संशोधन गरी थपिएको थियो। गुल्मीको मुस्तीकोट नगरपालिका वडा नम्बर 7 झेदी क्षेत्रको सड़क खण्ड 9 दिन बन्द हुने भएको छ। शुक्रबारदेखि जेठ 9 गतेसम्म यस सड़क खण्ड सड़क बन्द हुने भएको मुस्तीकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहन अरियालले जानकारी दिनुभयो। प्रमुख प्रशासकीय अधिकृत अरियालका अनुसार यस नगरपालिका र जमुना निर्माण सेवा बीच ठेक्का सम्झौता भएको थियो। सोही अनुसार निर्माण भइरहेको झेदी वामी टक्सार वामी मैदान सड़क अन्तर्गत यस खण्डमा प्रिमिक्स कार्पेट पीचको कार्य भइरहेको छ। यहाँ निर्माणको काम गर्नका लागि यस खण्डमा सवारी आवत जावत बन्द गरिएको बताइएको हो। यस समय अवधिमा सवारी आवत सावतमा वैकल्पिक सड़क प्रयोग गरेर निर्माण कार्यमा सहयोग गरिदिन नगरपालिकाले आग्रह गरेको छ। रेडियो आदिखोलाको समाचारमूलक प्रस्तुति आदिखोला खबरमा अन्य खबर पनि बाँकी नै छन्। हामीसँगै रहनुहोला।
2: वस्तु तथा सेवाको मूल्य सूची राख्ने सम्बन्धी अत्यन्त जरूरी सूचना।
3: स्याङ्जा जिल्लाभित्र सञ्चालनमा रहेका होटल, रेस्टुरेन्ट, किराना पसल, स्टेशनरी, औषधि पसल, निर्माण सामग्री पसल, तरकारी तथा फलफूल पसल, छापाखाना, फोटो स्टुडियो, फोटोकपी तथा प्रिन्ट सेवा, माछा मासु पसल, ब्युटी पार्लर, कस्मेटिक पसल, सैलुन, फेन्सी तथा कपड़ा पसल, बिउ बिजन तथा कृषि सामग्री पसल, एग्रोभेट, भाँडा पसल तथा गाड़ी तथा मोटरसाइकल वर्कशप, परामर्श सेवा लगायत सम्पूर्ण व्यवसाय तथा सेवा प्रदायकलाई उपभोक्ताको हित संरक्षण एवं मूल्य पारदर्शिता तथा एकरूपता कायम गर्नका लागि विक्रेताले आफूले बिक्री वितरण गर्ने प्रत्येक वस्तु तथा सेवाको कर र अन्य शुल्क सहितको मूल्य सूची बिक्री वितरण स्थलमा स्पष्ट देखिने बुझिने गरी यही ज्येष्ठ 3 गते भित्र ट्रान्स गर्न हुन अनुरोध गरिन्छ।
2: मूल्य सूची नराखेमा प्रचलित कारण बमोजिम कार्यवाही गरिने बेहोरा समेत सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ।
3: अनुरोधक
2: जिल्ला प्रशासन कार्यालय स्याङ्जा
3: र गण्डकी प्रदेश सरकार एकीकृत सेवा कार्यालय स्याङ्जा।
0: रेडियो आदिखोलाको समाचारमूलक प्रस्तुति आदिखोला खबरमा यहाँलाई पुनः स्वागत छ। अब बाँकी खबर। 2.5 दशकदेखि दूध र दुग्धजन्य पदार्थको उत्पादन, प्रशोधन र बजारीकरणमा क्रियाशील बागलुङ दुग्ध सहकारी संघले मोही ब्रान्डिङ शुरू गरेको छ। 26 स्थापना दिवसको अवसर पारेर संघले आज जेठ 1 गतेबाट बागलुङ बजारबाट मोही ब्रान्डिङको तयारी गरेको हो। स्थापना दिवसको अवसरमा बागलुङ नगरपालिका वडा नम्बर 2 श्रीनगर टोल स्थित संघको कार्यालयमा आयोजित पत्रकार संघको अन्तर्क्रियामा संघका अध्यक्ष दीपक गौतमले महीको बिक्री वितरण गर्न लागि जानकारी दिनुभयो। उपभोक्ता माझ परम्परागत तथा गुणस्तरीय दुग्ध पदार्थलाई थप व्यवस्थित रूपमा प्रस्तुत गर्ने उद्देश्यले मही ब्रान्डिङ अभियान थालिएको अध्यक्ष गौतमले जानकारी दिनुभयो। संघले हाल खुला दूध खुला तथा प्याकेट दही, खुला तथा प्याकेट घिउ, खुवा, विभिन्न क्वालिटीका आइसक्रीम, खुला तथा प्याकेट छुर्पी, लस्सी, पनीर, खुवा, नौनी लगायतका दुग्धजन्य पदार्थ बिक्री वितरण गर्दै आएकोमा पछिल्लो समय मही समेत बिक्री वितरण हुन थालेको संघले जनाएको छ। संघका अनुसार स्थानीय किसानबाट संकरित दूधलाई प्रशोधन गरी बजारमा गुणस्तरीय उत्पादन उपलब्ध गराउने अभियान अन्तर्गत अब महिला पनि छुट्टै पहिचान सहित बजारमा ल्याउन लागि हो। स्वास्थ्यका दृष्टिले उपयोगी तथा परम्परागत नेपाली पेयका रूपमा परिचित महीको ब्राण्डिङले स्थानीय उत्पादनको प्रवर्धनसँगै दुग्ध उपभोग संस्कृति विस्तारमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरा महानगरपालिका 25 हेम्जामा विशेष सरप्राइज चेकिङ गरेको छ। सवारी दुर्घटना न्यूनीकरण तथा प्रहरीको कार्य सम्पादनमा सुधार ल्याउने उद्देश्यले जिल्लाका उच्च पदस्थ प्रहरी अधिकारीहरू आफै सड़कमा उत्रिएर सवारी जाँच गरेका हुन्। जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी परीक्षक एसपी नवीन कार्कीको नेतृत्वमा भएको उक्त आकस्मिक चेकिङमा प्रहरी नायब परीक्षक डीएसपी हरिबहादुर बस्नेत, इलाका प्रहरी कार्यालय डाँडाको नाकाका डीएसपी गुणराज बुढाथोकी र वडा प्रहरी कार्यालय मैदानका डीएसपी नमराज भट्टराई लगायत जिल्ला मातहतका सम्पूर्ण प्रहरी निरीक्षकहरूको सहभागिता थियो। चेकिङका क्रममा वरिष्ठ प्रहरी अधिकृतहरूले आफै सवारी चालक र यात्रुसँग सोधपूछ तथा सवारी साधनको जाँच गरेका थिए। अन्य दर्जाका प्रहरी कर्मचारीलाई सवारी जाँच गर्ने सही तरिका, चालक तथा यात्रुसँग गरिने शिष्ट व्यवहार तथा कार्यकुशलता बारे व्यावहारिक ज्ञान दिने यो अभ्यास प्रभावकारी भएको एसपी नवीन कार्कीले जानकारी दिनुभयो। अधिकृतहरूले चेकिङ गरिरहँदा अन्य सुरक्षाकर्मीले त्यसको सूक्ष्म अवलोकन गरेका थिए। मध्य पहाड़ी लोकमार्ग अन्तर्गत पर्ने हिमजा खण्ड पछिल्लो समय भाइरल रोडका रूपमा चर्चित छ। यस सड़क खण्डमा सवारी साधनको गति तीव्र हुने र दुर्घटनाको जोखिम उच्च रहने भएकाले विशेष चेकिङ गरिएको कास्की प्रहरीका सूचना अधिकारी डीएससी हरिबहादुर बस्नेतले बताउनुभयो। सड़क सुरक्षा सुनिश्चित गर्न तथा ट्राफिक नियमको पूर्ण पालना गराउन प्रहरीले यस्तो सक्रियता देखाएको हो। धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा परिचित सुब्बा देउराली मन्दिरमा दर्शन तथा घुमफिरका लागि आउने तीर्थालुको संख्या उल्लेख्य रूपमा बढ़ेको छ। मन्दिरमा बिहानदेखि साँझसम्म भक्तजनको घुइँचो लाग्ने गरेको छ। मन्दिर व्यवस्थापन समितिका अनुसार वैशाखमा मात्रै 2,00,000 भन्दा बढ़ी भक्तजनले मन्दिर दर्शन गरेका छन्। नेपालका विभिन्न जिल्ला तथा भारतबाट समेत दर्शनार्थी यहाँ पुग्ने गरेका छन्। नेपालका प्रमुख 100 पर्यटकीय गन्तव्य मध्ये सुब्बा देउराली मन्दिर पनि हो। मन्दिर व्यवस्थापन समिति सदस्य चुरा बहादुर केसीका अनुसार नयाँ वर्षको दिन मात्रै झण्डै 50,000 भक्तजनले मन्दिर दर्शन गरेका थिए। उहाँले दर्शनार्थीको भीड़ निरन्तर बढ़िरहेको बताउँदै यस वर्ष भागल तथा दर्शन गर्न आउने भक्तजनको संख्या अझ बढ़ने दावी गर्नुभयो। मंगलबार मात्रै करिब 25,000 भक्तजन मन्दिर आएका थिए। केसीले भन्नुभयो, 50,000 भक्तजनबाट 2,10,000 र 25,000 भक्तजनबाट 1,00,000 रूपियाँ भेटी संकलन भएको छ। एक दिनमा 1,000 देखि 50,000 दर्शनार्थी आउने गरेका छन्। सुब्बा देउराली मन्दिर दर्शन गरे मनोकामना पूरा हुने धार्मिक विश्वास रहँदै आएको छ। यही विश्वासका कारण प्रत्येक वर्ष मन्दिरको महिमा र आकर्षण बढ़दै गएको स्थानीयवासी बताउँछन्। अब अन्तिमादी खुला खबर सक्नु अघि मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। भिरकोट नगरपालिका 5 र नगरपालिकाको सहकार्यमा महिलाहरूलाई पञ्चेबाजा बजाउने तालिम प्रदान। साङ्जाको पुतली बजार नगरपालिका 3 वडा अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठ बेपत्ता र गण्डकी प्रदेश सरकारद्वारा राइट स्टियरिङ कार्यविधि नियमावली जारी। आदि खोला खबर सकियो। भोलि बिहान 7 बजे अर्को आदि खोला खबर लिएर आउनेछौ। अहिलेलाई भने प्रविधि कक्षबाट अशोकसँगै म पनि विदा हुन्छु। ज्ञान सूचना र मनोरञ्जनका लागि सुन्दै गर्नुहोला रेडियो आदि खोला। नमस्ते।
1: यस आधिखोला खबरको साथमा हिमाल सुन चाँदी पसल उच्च क्वालिटीका आकर्षक गरगहनाहरू ग्यारेन्टीका साथ खरिद बिक्री असल तपाईँकै सुख दुःखको साथी हिमाल सुन चाँदी पसल वालिङ बजार स्याङ्जा।

0: रेडियो आदि खुला 105.4
1: खुलियो खुलियो खुलियो पाइनिजमा प्राविधिक शिक्षामा भर्ना खुलियो
2: सिटी भेटीद्वारा सम्बन्धन प्राप्त गरी विगत 30 वर्षदेखि विभिन्न प्राविधिक शिक्षा कार्यक्रम सञ्चालन गर्दै आइरहेको र परिषदले सञ्चालन गरेका गत वर्षहरूको अन्तिम परीक्षामा गण्डकी प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल भएको यस पायोनियर्स हायर एजुकेशन एकाडेमी वालिङमा डिप्लोमा तहको 3 वर्षे जनरल मेडिसिन याचे कार्यक्रममा शैक्षिक सत्र 2083-84 लागि निशुल्क छात्रवृत्ति तथा पूर्ण शुल्कीय कोटामा भर्ना खुलेकोले एसईईमा न्यूनतम 2 जीपीए प्राप्त इच्छुक विद्यार्थीहरूले आफ्ना शैक्षिक प्रमाण पत्रहरू सहित आवेदन फारम भर्नको लागि सूचित गरिन्छ।
1: आवेदन फारम भर्ने अन्तिम मिति 2083 जेठ 13 गते सम्म।
2: विस्तृत जानकारीका लागि यस एकाडेमीमा सम्पर्क राख्न अथवा यो सूचना www.citybtexam.org.np मा हेर्न पनि सकिन्छ।
1: साथै यस संस्थामा 3 महिने केयर गिभर तालिम पनि सञ्चालन भइरहेकोले इच्छुक व्यक्तिले सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
2: सम्पर्क नम्बर 063-441-2020, मोबाइल नम्बर 98-560-31-730, 98-560-55-536 र 98-473-41-010।
1: पायोनियर्स हायर एजुकेशन एकेडेमी वालिङ 10 भकुण्डे स्याङ्जा।
3: नाक छोडी कान छोडी नाक, बिमारले नि कहिले नछोड्ने भयो।
4: हैन ए दाई, बिमारले फेरि च्यापेको क्या हो, गुनगुनाइरहनु भएको छ त।
3: बिमार कहिले निको होला र खै, सधैँको यस्तै एक एक थोक बिमारले च्यापेको च्यापै छ त नि नानी।
4: नातिनुहोस् न दाई, वालिङ 8 मिर्दी खरिपुटमा जानु त चेक जाँच गर्न लुनिबा फार्मेसी छ। त्यहाँ त एमबीबीएस एमडी डाक्टर पीके सिंहद्वारा 24 घण्टा बिरामीहरूको स्वास्थ्य चेक जाँच गरिन्छ नि। अनि काठमाडौँ तथा पोखरामा लामो अनुभव संगालेका विशेषज्ञहरू पनि आउँछन्।
2: यहाँ उपलब्ध विशेषज्ञ सेवाहरू:
4: जनरल मेडिसिन, फिजिसियन, मुठु रोग, मृगौला रोग, मस्तिष्क तथा स्नायु रोग, दम, छाती तथा पोक्ष रोग, हाड जोड्नी तथा नसा रोगका साथै स्त्री तथा प्रसूति रोग सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ।
2: सम्पर्क लुनिवा फार्मेसी, वालिङ 8 मिर्दी खरिबोट, मोबाइल 98-560-85-667।
5: आमाले जति बेला नि सन्चो भएन भन्नु भएको छ, खास के समस्या भएछ? म अस्पताल लगेर ल्याउँछु है।
6: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ, रातभरि सुत्नु भएको छैन, बरु कहाँ लैजानुहुन्छ?
5: वालिङ छ मिर्दीको तल्लो चोकमा पुलको नजिकै मिर्दी क्लिनिक छ, त्यही लैजान्छु।
6: हजुर, विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू:
5: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा,
6: हरेक दिन अनुभवी एमबीबीएस डाक्टरहरूद्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा,
5: आधुनिक ल्याब प्रयोगशालामा रगत, दिशा, पिसाब, खकार, वीर्य, सुगर र कोलेस्ट्रोल परीक्षण सेवा,
6: मुटुको जाँच, ईसीजी सेवा,
5: भाँचिएको हड्डी प्लास्टर सेवा,
6: डिजिटल एक्सरे सेवा,
5: चिरफार गर्ने,
6: थाइराइड जाँच,
5: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा,
6: सर्वसुलभ फार्मेसी सेवा।
5: सम्पर्क स्थान मिर्दी क्लिनिक, वालिङ नगरपालिका 6 मिर्दी, तल्लो चोक पुलको नजिकै।
6: फोन नम्बर 063-441-087, मोबाइल 98-469-7174।
7: हरे शिव, आज पनि कति नमिठो पकाएको होला, म त बाहिरै गएर खाना खान्छु, यो घरमा त कहिले पनि मिठो खाना नपाउने भए।
6: हजुरलाई त भनिदिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति, स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
7: भनेको त हो नि, वालिङ 8 बिपी चोकमा रहेको डीएनवाई जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
6: ल ल, म भर्खरै लिन जान्छु है, आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
7: हजुर, हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्ग्यानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ, साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
6: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, डीएनवाई जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ 8 बिपी चोक,
2: मोबाइल नम्बर 98-560-54-313 र 98-41-43-48-32।
6: मूल्य होइन, स्वास्थ्य रोजौ।
8: अच्छा कस्तो सास गनाएको तिम्रो त
9: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई तिमी सास गनाएको भन्छौ
8: उपचार गर्नु पर्दैन त दाँत दुख्यो भरेर मात्रै हुन्छ र
9: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला अब
8: यही हाम्रो वालिङ आठ भीआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक त्यही गएर उपचार गराउ त त्यहाँ त दाँत गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि
10: हजुर हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे
11: अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण दाँत कलरको सिमेन्ट भर्ने दाँत सफा गर्ने टल्काउने दाँत नभएको ठाउँमा दाँत राख्ने दाँतको जरीदेखि उपचार आरसीटी गर्ने डिजिटल प्रविधिद्वारा एक्सरे आरबीजी गर्ने बिना दुखाई दाँत निकाल्ने बुद्धि बंगराको शल्यक्रिया साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ
12: यहाँ नेपाल मेडिकल काउन्सिल एनएमसीबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा सम्बन्धी सम्पूर्ण रोग उपचार पनि गरिन्छ सम्पर्क उपकार डेन्टल क्लिनिक वालिङ आठ भीआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान मोबाइल 9845648622 र 9821440029
13: स्कूल तथा अफिसका ड्रेसहरू किनेर बनाउनु पर्ने अनि अन्य कपडाहरू पनि चाहिएको थियो भागादौड गर्नु पनि समय छैन सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने
8: त्यति कुरा माने यति धेरै तनाव भर्खरै जानुस् त वालिङ आठ नयाँ बजारको पोसाक बगैँचामा सबै सामान त्यही पाइन्छ
13: हजुर सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू सरकारी कर्मचारीका ड्रेसहरू संघ संस्था सहकारीका ड्रेसहरू रेडीमेड बेहुलाका दौरा सुरुवाल रेडीमेड कोट प्यान्ट झोला जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपडाहरू तथा अर्डर बमोजिमका कपडाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्
12: पोसाक बगैँचा वालिङ आठ नयाँ बजार प्रोप्राइटर प्रकाश अरियाल मोबाइल 9856308029
14: ओहो अंकल चिटिक्क परेको घरमा मौरी पो पाल्नु भएछ हैन यो घर कहाँबाट ल्याउनु भएको
15: ए नानी दक्षिण तालिम प्राप्त कालीगढबाट निर्माण गरिएको चोरी खर्क मौरी घर उद्योगबाट ल्याएको हो नि घर मात्र होइन नानी मौरी पनि त्यहीबाट ल्याएको हो नि
14: ए हो र अंकल अनि यो चोरी खर्क मौरी घर उद्योग चाहिँ कहाँ छ होला
15: सुन नानी भिरकोट चोरी खर्कमा छ नि त्यति मात्र हो र नानी त्यहाँ त आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध गराइनुका साथै मौरी पाल्नको लागि प्राविधिक ज्ञान सिप पनि पाइँदो रहेछ म त सबै कुराहरू सिकेर ढुक्क भई गोलाघाट नै ल्याएर आएको छु घरलाई गहना जस्तो पनि हुने मह पनि खान पाइने
14: हजुर हामी कहाँ दक्षिण कालीगढबाट आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह गोलाघार खाली घार र मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध गराउनका साथै मौरी पाल्नका लागि प्राविधिक ज्ञान सिप र परामर्श दिइन्छ
16: प्रोप्राइटर रत्न बहादुर गुरुङ सम्पर्क नम्बर 0363-691-0004
17: सम्पर्क मोबाइल 97484-34484
18: चोरी घरको मौरी घर उद्योग भेटकोट नगरपालिका 7 सेन्जा
19: हेलो भाइ तिमी पोखरा नै छौ नि है मैले यहाँ व्यापार सुरु गर्न थालेको राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो बनाएर पठाइदिन्छौ र
20: यहाँ दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट डोरीमी प्रिन्ट भएको आईडी कार्ड कप प्रिन्ट लाइट बोर्डहरू सबै बनाउँछन् त्यही बनाउनु न
19: हो र यही बन्ने भए त सजिलो भयो नि बरु कहाँ भन्छ
20: वालिङ आठ केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा भन्छ नि
19: हजुर हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड कप प्रिन्ट टी सर्ट प्रिन्ट सपिङ ब्याग प्रिन्ट क्यालेन्डर निमन्त्रणा कार्ड भिजिटिङ कार्ड फ्लेक्स प्रिन्ट लाइट बोर्ड प्रमाण पत्र विवाह कार्ड छपाई बिल किताब छपाई डिजिटल छाप तथा डीटीएफ प्रिन्ट लगायतका कामहरू छिटो छरितो र सुपथ मूल्यमा गरिन्छ
21: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्
19: ग्लोबल मल्टी प्रिन्ट सेन्टर वालिङ आठ केदारनाथ मार्ग प्रोप्राइटर बलराम चौधरी
21: मोबाइल नम्बर 9856-19076 9861-9076 र 9917-1682
19: ए दिदी पक्नुस्ट भनेको होइन हतार हतार गर्दै कता हो र
22: घर बनाए त सकियो अब डेकोरेसनको लागि फर्निचरका सामानहरू किन्न भनेर बजार जान आँटेकी नि बहिनी
19: फर्निचरको सामानहरू दिदी त्यस्तो हो भने वालिङ एक रामबासम्म रहेको सफल फर्निचरमा जानु न त्यहाँको फर्निचरका सामानले साँच्चै घर सुन्दर बन्नेछ
22: ए साँच्चै हो र ल त्यसो भए त म त्यही गइहाले
0: हाम्रा सेवाहरू फर्निचर तथा फर्निसिङ का गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइनुका साथै अर्डर अनुसार घर तथा अफिसियल सामानहरू तयार पारिन्छ। नोट: बैरघारी प्रगति टोल मुल्का चौतारी तथा नगरपालिका रोडबाट जैसी पदेरा सरेको जानकारी गराउँदछौ। सफल फर्निचर उद्योग भिरकोट छ सुन्दर बजार वालिङ एक रामबाचा शोरूम भिरकोट एक बैरघारी मेन रोड वालिङ आठ जैसी पदेरा। मोबाइल 9856309988 र 9856555988। होइन, के भयो? किन बन्द भएको गाडी?
1: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन, कति छिटो बिग्रिएको बन्द भएको भैछ।
0: कुन ब्याट्री फेरेको हो र यति छिटो बिग्रिएको?
1: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन।
0: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिँदैन त? वालिङ आठ जैसी पदेरामा छ नि कामना इलेक्ट्रिकल, हो त्यहाँ पाइन्छ एक्साइड ब्याट्री, लामो समय टिक्ने र भर पर्दो पनि हुने। त्यही गएर एक्साइड ब्याट्री राखिहाल्नु त।
1: हुन्छ, म त्यही जान्छु, गएर फेरिहाल्छु।
3: एक्साइड ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल। एक्साइड ब्याट्रीमा 2-5 वर्षसम्मको वारेन्टी पनि रहेको छ।
23: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल।
3: हामी कहाँ एक्साइड ब्याट्री, इन्भर्टर, सोलर, कुलर, मोटर, सिम्नी, गिजर, हिटर, एनएसआर, आरओ फिल्टर साथै घर, अफिस, उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मर्मत गर्ने एकमात्र भर पर्दो पसल कामना इलेक्ट्रिकल। वालिङ आठ जैसी पदेरा, प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र सावित्री अर्याल रेग्मी।
23: फोन नम्बर 0364145502, मोबाइल 9856405502 र 9860551401।
24: ए नानी, त्यो पानी नपिऊ त।
25: किन र काका?
24: त्यो पानी फोहोर छ।
25: शुद्ध र फिल्टर गरेको पानी मात्र पिउने गरौँ।
26: सार्वजनिक हितका लागि रेडियो आदि खुला।
27: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगे हुन्थ्यो नि रोगैले। औषधि खाएको त हो, निको नभएपछि के गर्ने?
28: किन चिन्ता लिएकी तिमीले? अब झगडा हुने दिन सकियो, आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा।
27: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुना भएको छैन, अब त जान्नमा कहीँ पनि।
28: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा, त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन।
27: हो र, त्यहाँ के सेवाहरू पाइन्छ त?
28: त्यहाँ त रगत, दिसा पिसाब, खकार, वीर्य, थाइराइड, कोलेस्ट्रोल, सुगर, युरिक एसिड, बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे, एक्सरे, मुटुको जाँच, इसिजी, आकस्मिक उपचार, निशुल्क गर्भवती जाँच, छाला तथा यौन रोग, मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ।
27: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। नाक, कान, घाँटी, दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। साथै 24 घण्टा ग्रह प्राथमिक अस्पताल पालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार, स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ।
23: गण्डकी मेडिकल कलेज जीएमसी पोखराका वरिष्ठ पेट, छाती, मुठ रोग तथा दीर्घ रोग, सुगर, थाइराइड, प्रेसर रोग विशेषज्ञ डाक्टर सरोज थापा एक महिनाको चौथो शनिबार।
28: वालिङ सिटी पोलिक्लिनिक प्राली, वालिङ आठ सेन्जा। फोन 0364405094।
29: सुन्नुहोस् न, अहिले हाम्रो गर्नेमा 7 बजेको छ।
30: यस समयको साथमा जितु सुनचाँदी पसल वालिङ आठ पेट्रोल पम्पको नजिकै जैसी 15 जाने बाटो तर्फ, विश्वासिलो, भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ।
29: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

0: रेडियो आधी खोला 105.4 मेगाहर्ज।
1: तपाई घरमा वा कार्यालयमा इन्टरनेट जडान गर्दै हुनुहुन्छ?
2: यदि हुनुहुन्छ भने विगत 14 वर्षदेखि वालिङ नगरपालिका, पिरकोट नगरपालिका, सापकोट नगरपालिका, गलाङ नगरपालिका, कालीगण्डकी गाउँपालिका र पैयु गाउँपालिकामा गुणस्तरीय सुलभ र भरपर्दो इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको वालिङ इन्टरनेटको सेवा लिन नभुल्नुहोला।
1: पुनश्च हामीले ब्यान्ड विड्थ अनुसार मासिक रू 800 देखि इन्टरनेट सेवा उपलब्ध गराएको जानकारी गराउँछौ।
2: साथै इन्टरनेटको जडानमा एउटा टिभीको मासिक शुल्क निशुल्क हुनेछ।
1: जानकारीका लागि वालिङ इन्टरनेट प्रणाली वालिङ 8 मोड
2: फोन 0364142558।
3: आहा, कति राम्रो हो बालिनाले। बिउ नै राम्रो हो कि मल पनि राम्रो हो?
4: बिउ र मल दुवै राम्रो हो नि नानी। रैथाने जातका बिउहरू लगाएको हो, धेरै राम्रो भएको छ। अझै गडेउली मल भएपछि त सुनमा सुगन्धै भयो नि।
3: मलाई नि रैथाने जातका बिउहरू र गडेउली मल चाहिएको थियो, कहाँ पाइन्छ दाई?
4: वालिङ 8 पतञ्जलि योगपीठको आडैमा वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्य सहकारी संस्थामा अन्नबाली तथा तरकारीका लोपुनी अवस्थामा पुगेका रैथाने जातका बिउ बिजनहरू संकलन गर्ने र बीज वृद्धिको कार्यहरू गर्दै आइरहेको छ। साथै बालीनालीका लागि आवश्यक पर्ने गडेउले मल उत्पादन गरी खरिद बिक्री पनि गरिन्छ नि।
3: अन्य विस्तृत जानकारीको लागि वालिङ प्रोडक्ट होल्डिङ बहुद्देश्य सहकारी संस्था वालिङ 8 नयाँ बजार र पतञ्जलि यो पीठको आडैमा सम्पर्क नम्बर 0364146696।

0: अरे शिव, आज पनि कति नमिठो पकाएको होला। म त बाहिरै गएर खाना खान्छु, यो घरमा त कहिले पनि मिठो खाना नपाउने भए।
1: हजुरलाई त भन्दिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति। स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
0: भनेको त हो नि, वालिङ 8 बीपी चोकमा रहेको DNY जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
1: ल ल, म भर्खरै लिन जान्छु है। आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
0: हजुर, हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्ग्यानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ। साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
1: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, DNY जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ 8 बीपी चोक।
0: मोबाइल नम्बर 9855054313 र 9841348 32।
1: मूल्य होइन स्वास्थ्य रोजौ।
2: होइन, यही चौपारीमा बतास चल्यो भन्दै बस्ने हो कि अब बजारतिर पनि लाग्ने हो? धानको बिउ राख्ने बेला भयो, म त धानको बिउ लिन भनेर बजार जान लागेको हो।
1: ए अँ, साँच्चै है, मलाई पनि कुखुराको भाले भाले चल्ला लिन थियो, म पनि हजुरसँगै जान्छु है।
2: ल त्यसो भए तिमीलाई कुखुराको भाले भाले चल्ला अनि मलाई धानको बिउ एकै ठाउँमा पाइने पसलमा जाउ न त।
1: हुन्छ, त्यसो भए वालिङ 8 मोडमा रहेको गरिमा एग्रोमा जाम न त। त्यहाँ कुखुराको भाले भाले चल्ला अनि धानको बिउहरू, रामधान, सामा, सावित्री तथा हाइब्रिड धानहरू, US 312, US 305, उपज, राजा, चाइनिज जिटेन, शान्ति, च्याम्पियन, हरदीनाथ, JK 33 33, 64 44 अनि झार मार्ने विषारी पनि पाइन्छ। त्यति मात्रै नभएर विभिन्न तरकारीका बिउ बिजनहरू, गाई भैँसीका औषधि, कुकुर बिराला बङ्गुरका औषधि तथा दानाहरू पनि पाइन्छ।
0: गरिमा एग्रो, वालिङ 8 मोड, स्टाफ होटलको आडैमा, वालिङ सिटी पोलिक्लिनिकको ठ्याक्कै अगाडि।
1: प्रोप्राइटर कृष्ण भट्टराई र अस्मिता न्यौपाने। मोबाइल 9855051068 र 9836707071।
0: एकपटक आएर त हेर्नुहोस्, तपाईँलाई फर्की फर्की आउने बनाउने जिम्मा हाम्रो हो।

0: हतार हतारमा छोराको बिहे आँटियो। अरू सबै व्यवस्था मिल्यो, तर अब सुनका गरगहनाको व्यवस्था गर्नुपर्ने भयो। कहाँ जाने के गर्ने अल्पत्र परियो।
1: तिमी अल्पत्र नपर न, मैले विश्वासिलो ठाउँमा बिहेका लागि आवश्यक पर्ने सबै गरगहना बनाउन अर्डर दिइसकेको छु।
0: लौ अब कहाँ दिनुभयो? मैले बैरेघारी नयाँ बजारको भूपु सैनिक एन्ड खिलुङ कालिका सुनसाथी पसलबाट ल्याउने सोच बनाएकी थिए।
1: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको, ढुक्क बस न।
0: हजुर, ग्राहकहरूको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 सोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास ब्याङ्कको ठिक अगाडि सरेको जानकारी गराउँछौ।
1: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ। यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ।
0: प्रोपराइटर गुप्त बहादुर सुनार एन्ड राजन सुनार, भूपु सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल,
1: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैङ्कको ठिक अगाडि।
0: मोबाइल नम्बर 9806641870 र 9865494497।
1: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
0: आज बल्ल चित्त बुझ्दो जुत्ता ल्याइदिएछ, मैले खोजेको जुत्ता यही नै हो।
2: हजुरलाई जस्तो पायो त्यस्तै जुत्ता मन पर्दैन भन्ने थाहा थियो नि मलाई।
0: बाबु बरु कहाँबाट ल्याएछ यो जुत्ता?
2: वालिङकै पहिलो अनि पुरानो जुत्ता पसल छ नि, पाण्डे सु सेन्टर, हो त्यहीबाट ल्याएको।
0: ल ठिक गरिस्। विगत 40 वर्षदेखि वालिङमा रही यहाँहरूकै सेवामा समर्पित पाण्डे सु सेन्टरमा विभिन्न किसिमका जुत्ता चप्पलहरू, जस्तै जेन्ट्सका लागि चाहिने स्पोर्ट्स सुज, अफिसका लागि अफिसियल सुज, स्कूल कलेजका लागि स्कूल कलेज सुज, साथै लेडिजका लागि स्पोर्ट्स सुज, क्याजुअल सुज, सेन्डलका साथै सम्पूर्ण किसिमका सस्तो जुत्ता चप्पलको होलसेल तथा खुद्रा सुपथ मूल्यमा उपलब्ध छ।
2: पाण्डे सु सेन्टर, वालिङ बजार।
0: प्रोप्राइटर भीमप्रसाद पाण्डे र थानेश्वर पाण्डे।
2: मोबाइल नम्बर 9846086000।
3: ए रुमा गाउँको ठिटो बोली।

ए हीरा खेतै भरी पैसा फल्छ रुखैमा, टिप्ने अरू खेता लाछन् बसौली सुखैमा। ए ढुङ्गै पनि प्यारो लाग्छ मनले पूजा गरेको, पछि हट्नु कसरी झन्।

0: लौ हेर, आज पनि आधा सामान त छोडिराखेको रहेछ। खै त पूजाको सामान
1: एकै ठाउँमा सबै पाउने भए पो सबै सामान आउँथ्यो र। भोलिदेखि आफै बजार गएर लिएर आऊ।
0: कहाँ जानु भयो र एकै ठाउँमा नभेट्नु भएको? एन्जल फलफुल तरकारी तथा किराना पसलमा गएको भए त सबै पाइन्थ्यो नि।
1: ए हो र, ल ल, के छुटेछ टिपेर देऊ त, म एन्जल फलफुल तरकारी तथा किराना पसलमा गइहाल्छु।
0: हजुर, हामी कहाँ स्वच्छ सफा मौसमी तथा बेमौसमी तरकारीहरू, ताजा फलफूल तथा किराना सामान सुपथ मूल्यमा पाइनुका साथै विवाह व्रत बन्ध लगायत पूजा आजा शुभ कार्यको लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उपलब्ध छ।
1: एन्जल फलफूल तरकारी तथा किराना पसल, वालिङ 8 बगालेटोल,
0: प्रोप्राइटर नारायण पङ्गेनी र पेमा डुम्रे पङ्गेनी,
1: मोबाइल नम्बर 98467-21380।
2: घरि पैसा राख्न गयो, घरि निकाल्न, घरि बिजुलीको बिल पानीको बिल तिर्न दौडेका दौडै गर्दा फुर्सदै छैन। हजुरले समय कसरी व्यवस्थापन गर्नु भएको छ के दिदी?
0: यी सबै कुरामा मलाई त धेरै सहज छ, म घरमै बसेर मोबाइलबाटै काम गर्छु।
2: हो र दिदी, अनि घरमै बसेर यस सेवा लिन कसरी सकिन्छ त?
0: हेर भाइ, म वालिङ समृद्धिमा रहेको रिद्धि सिद्धिमा सेयर सदस्य छु, त्यहाँबाट यी सेवा अनि सुविधाहरू पाइन्छ, मैले त्यसै गरेको छु।
2: सजिलो अनि समयको पनि बचत हुने भएपछि म पनि त्यसै गर्छु, एकपटक सहकारीमा गएर बुझ्छु।
0: घरमै बसेर देश तथा विदेशबाट आएको रकम आफ्नो खातामा जम्मा गर्न वा निकाल्न सकिने।
1: 365 दिन अथवा बिदाका दिनमा पनि कार्यालय 11 देखि 2 बजेसम्म खुल्ला रहने।
0: टेलिफोन, खाने पानी, विद्युत, डिस होम लगायतको बिल भुक्तानी गर्न सकिने।
1: जहाजको टिकट बुकिङ गर्न सकिने सुविधाहरू रहेका छन्।
0: त्यस्तै नियमित, ऐच्छिक, दैनिक, बाल बचत, खुत्रुके बचत, गृहिणी बचत, ज्येष्ठ सदस्य बचत, कोपिला बचत, आवधिक बचत, चाडपर्व बचत लगायतका 2 दर्जन बढी विभिन्न किसिमका बचत सुविधा भएको।
1: त्यस्तै औद्योगिक, व्यापार व्यवसाय, कृषि, शैक्षिक, आय आर्जन नगर्ने सम्पत्ति खरिद गर्ने ऋण
0: सकिने।
1: 365 दिन अथवा बिदाका दिनमा पनि कार्यालय 11 देखि 2 बजेसम्म खुल्ला रहने।
0: टेलिफोन, खाने पानी, विद्युत, डिस होम लगायतको बिल भुक्तानी गर्न सकिने।
1: जहाजको टिकट बुकिङ गर्न

0: उपलब्ध गराउँदै आएको जानकारी गराइन्छ।
1: त्यस्तै आईएमए, प्रभु, हिमाल, वेस्टर्न युनियन, सिटी एक्सप्रेस लगायतका थुप्रै रेमिट सञ्जाल भएकाले पैसा पठाउन र जित्न सकिने सुविधा रहेको छ।
0: रिद्धि सिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ छ मेर्दी स्याङ्जा।
1: फोन 0363446600।

0: रेडियो आदिखोला 105.4
1: सरकारको बेरुजो 88 अर्ब नाग्यो, आर्थिक अनुशासनमै चुनौती।
2: बेरुजु भनेको रुजु नभएको, कानून भन्दा बाहिर गएर खर्च गरेकोलाई बेरुजु भएको हुनाले कानूनको पालना गर्नु नै सबभन्दा ठूलो चाहिँ उपाय।
1: विपदमा पशु उद्धार प्राथमिकतामा नपर्दा वार्षिक करोड़ौंको क्षति। वैदेशिक रोजगारी सुध्रदै सात देशसँग श्रम सम्झौताको तयारी। श्रम स्वीकृति प्रक्रिया अब पूर्ण रूपमा स्वचालित बन्दै
3: पुनः श्रम स्वीकृतिलाई फुल्ली अटोमेशन गर्ने कुरामा अन्तरालयमा आएको छ। हामीले सम्भवत अब एक दुई दिनमा हामी त्यसलाई हेरेर त्यसको निरूपण के गर्नुपर्ने हो हामी सम्बन्धित अधिकारीहरूसँग छलफल गर्छौं।
1: दाङ सड़क खण्डमा जीव दुर्घटना, मृत्यु भएका दुवैजनाको पहिचान खुल्यो। जंगली च्याउको जोखिम बढ़दो, वर्षेनी करिब 30 जनाको मृत्यु, चिनेर मात्र

0: प्रयोग गर्न विज्ञको सुझाव।
1: चिनी राखे मान्छेले ल्याएको छ, खाइराखेको छ, खाने च्याउ हो भनेर खाएर देखाउँछ भने त्यो खाने, नभए नचिनी खाने नखाने।
0: र एन्फामाथिको प्रतिबन्ध फुकुवा, अब नेपाली फुटबलले नयाँ गति लिने।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: नेपालको राजनीतिमा नयाँ र पुराना दुवै दलको अस्तित्व जोगाउने चुनौती छ। पुराना दलहरू पुनर्संगठित र व्यवस्थित भएर मात्र जनतालाई जनताको मन जित्न सक्दछन् भने नयाँ दलहरूले पनि नेपाली जनताको चेतना स्तर माथि उठिसकेको अहिलेको अवस्थामा कुशासनलाई जरैदेखि उखेल्ने काम गरेर देखाउनुपर्ने चुनौती छ। आफ्नो चाहनामा ठेस लगाउने नेता तथा दललाई ठेगान लगाउने लगायतका प्रतिरोध भन्दा पनि कसरी मिलेर अगाडि बढ़ने भन्ने कुरा दुवै पार्टीहरूले बुझ्नुपर्ने देखिन्छ। नयाँ दलले पनि जनचाहना पूरा नगरे जनताले फेरि विकल्प खोज्छन् भन्ने सिक्नुपर्दछ। अब खबर सुशीला श्रेष्ठबाट।
3: गत वर्षको तुलनामा यस वर्ष सरकारको बेरुजु 2.99% बढ़ेको छ। महालेखा परीक्षकले आज सार्वजनिक गरेको आर्थिक वर्ष 2081-82 वित्तीय तथ्याङ्क अनुसार कुल 88.09 करोड़ रूपियाँ बेरुजु देखिएको हो। महालेखा परीक्षक तोयम रायले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पेश गर्नुभएको 63 वार्षिक प्रतिवेदनमा संघीय सरकारी कार्यालयतर्फ 53.48 करोड़ बेरुजु देखिएको छ। प्रदेशतर्फ 5.22 करोड़ रहेको छ। स्थानीयतर्फ 19.04 करोड़ र समिति एवं अन्य संस्थातर्फ 10.32 करोड़ रूपियाँ रहेको छ। प्रदेशगत बेरुजुमा मध्य प्रदेशमा सबैभन्दा बढ़ी 3.77% बेरुजु देखिएको छ भने बागमती प्रदेशमा सबैभन्दा कम 0.83% देखिएको छ। जेएनजी आन्दोलनका समयमा कार्यालयमा कागजात जलेर नष्ट भएको भन्दै कतिपय स्थानीय तहले भने लेखा परीक्षण नै नगरेको महालेखा परीक्षक तोयम रायाले बताउनुभयो।
4: जुन आन्दोलन भयो 23-24 त्यो कारणले क्षति भएको छ। हामीसँग डकुमेन्ट दुरुस्त छैनन् भनेपछि ती स्थानीय तहहरूको हामीले गरेनौं। नगरिसकेपछि त्यो बेरुजु पनि घट्यो, लेखापछि अङ्क पनि घटेका छ। तथापि अर्को विषय फेरि के हो भन्नुहुन्छ भने मैले अहिले यो तेस्रो प्रतिवेदन हो। मेरो पहिलो प्रतिवेदनमा करिब करिब 31 अरब रुपियाँ चाहिँ बेरुजु थियो स्थानीय तहको, र गतबका 25 अरब थियो र अहिले 19 अरब छ। र बेरुजु पनि स्थानीय तहमा क्रमशः घट्ने क्रम चाहिँ देखिन्छ। फेरि त्यो त्यहाँ सबै के भनेदेखि त्यो अडिट नगराएको कारणले त्यो भए होइन, तर सुधार पनि छ भन्ने चाहिँ मैले तपाईँहरूलाई यहाँ अनुरोध गरेँ।
3: हरेक वर्ष जस्तो बेरुजु बढ़दा आर्थिक सुशासनमा कमी आउनेदेखि सरकारी कोषको दुरूपयोग बढ़ने अर्थविदको भनाई छ। यसले देशको आर्थिक अनुशासनलाई कमजोर बनाउने, भ्रष्टाचार र अनियमितता बढ़ने भन्दै चिन्ता व्यक्त गरिएको छ। बढ़दै गरेको बेरुजुलाई कसरी कम गर्न सकिन्छ? सीआईएनसँग कुरा गर्दै अर्थविद प्राध्यापक डाक्टर चन्द्रमणि अधिकारीले भन्नुभयो,
5: खरिद कानूनहरूमा पनि अलिकति संशोधन गर्नु आवश्यक छ। जस्तो नो बिडिङवालालाई मात्रै दिने भन्ने भनेको छ। त्यो नो बिडिङवालाले काम गर्दै गर्दै जाँदाखेरि कहिलेकाहीँ पैसा पुग्दैन, उसले काम गर्न सक्दैन, त्यस्ता कुराहरू पनि हुन्छन्। त्यस कारणले एउटा त कानूनलाई चाहिँ नि व्यवहारिक ढंगले विधिसम्मत ढंगले कानून सच्याउने, योजनाहरू निर्माण गर्दाखेरि तयारी भएका योजनाहरू मात्रै गर्ने, अरू भुक्तानी प्रणाल गर्दाखेरि पनि कानूनको पालना गर्ने काम गर्यो भने त्यो बेरुजु क्रमशः कम भएर जान्छ। बेरुजु भनेको रुजु नभएको, कानून भन्दा बाहिर गएर खर्च गरेकोलाई बेरुजु भएको हुनाले कानूनको पालना गर्नु नै सबभन्दा ठूलो चाहिँ उपाय हो।
3: यसैबीच सरकारले कृषि क्षेत्रको विकासका लागि एकै आर्थिक वर्षमा 32 अर्ब रूपियाँ भन्दा बढ़ी अनुदान वितरण गरेको छ। तर वास्तविक किसान भने अनुदानको पहुँच बाहिर देखिएको महालेखा परीक्षक कार्यालयले जनाएको छ। परीक्षकको प्रतिवेदन अनुसार कृषि तथा पशुपन्छी विकास मन्त्रालयले विभिन्न 12 कार्यक्रम मार्फत कुल 32.13 करोड़ रूपियाँ अनुदान खर्च गरेको छ। आर्थिक गतिविधि तथा वित्तीय उत्तरदायित्व नियमावली 2077 नियम 40 दफा 5 अनुसार अनुदान पाउने निकायले खर्चको अनुगमन र वार्षिक प्रतिवेदन तयार गर्नुपर्ने व्यवस्था भए पनि यसको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन। यसले अनुदानको वास्तविक उपयोगबारे स्पष्ट जानकारी अभाव भएको महालेखाको भनाई छ। अभिलेख स्पष्ट रूपमा किन राखिएन? सीआईएनसँग कुरा गर्दै महालेखा मन्त्रालयका सूचना अधिकारी लालकुमार श्रेष्ठले भन्नुभयो,
6: वास्तवमा अब त्यो हामीसँग रिपोर्टिङको मेकानिजम नै छैन होइन. संहिता भन्दा अगाडि लागू हुनुभन्दा पहिला जुन किसिमको रिपोर्टिङ हुन्थ्यो त्यो रिपोर्टिङ मेकानिजम चाहिँ ब्रेक भएको कारणले गर्दा अहिले तलबाट के अरे स्थानीय र प्रदेश सरकारबाट वितरण भएको अनुदानको विवरण चाहिँ संघीय मन्त्रालयसँग अथवा कृषि तथा पशुपन्जी विकास मन्त्रालयसँग त्यो उपलब्ध छैन. तर माथिल्लो जुन संघीय निकायहरूले चाहिँ आयोजनाहरू अथवा के अरे चाहिँ यहाँ संघीय निकायहरूबाट चाहिँ वितरण भएको र सञ्चालन भएको कार्यक्रमको अनुदानको विवरण चाहिँ बुकमा प्लस वेबसाइटमा पनि चाहिँ त्यो पाउन सकिन्छ. त्यो भएको कारणले गर्दाखेरि अब त्यो अब यदि त्यो तलको पनि रिपोर्टिङ हुन्थ्यो भने क्युमुलेटिभ रूपमा एकमुष्ट रूपमा चाहिँ यति भयो अथवा यतिले चाहिँ पाए भन्ने हुनसक्छ होइन. तर अब त्यो नभएको कारणले गर्दाखेरि चाहिँ अहिले हामीले भन्नुपर्दा चाहिँ संघीय निकायबाट यति यति गएको छ भनेर त्यो जुन हामीले वार्षिक पुस्तिकामा अथवा अनुदानको विवरण भनेर छुट्टै पुस्तकहरू पनि सम्बन्धित निकायले निकालेको हुन्छ त्यसबाट थाहा पाउन सकिने अवस्था होस्.
3: किसान सूचीकरण र परिचय पत्र वितरण कार्य अझै पूर्ण नहुँदा समेत अनुदान वितरण प्रक्रियामा पारदर्शिता कमजोर देखिएको छ. श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सातवटा मुलुकसँग द्विपक्षीय सम्झौता श्रम सम्झौता गर्ने प्रक्रिया अगाडि बढ़ाएको छ. मन्त्रालयका सचिव डाक्टर दीपक काफ्लेले नेपालका तर्फबाट आवश्यक सबै प्रक्रिया पूरा गरी पत्राचार गरिसकिएको बताउनुभयो. त्यस्तै वैदेशिक रोजगारीका लागि प्रदान गरिने पुनः श्रम स्वीकृति प्रक्रियालाई पूर्ण रूपमा स्वचालित बनाउने मन्त्रालयको तयारी रहेको छ. सचिव काफ्लेले अबको एक दुई दिनभित्रै सम्बन्धित अधिकारीहरूसँग छलफल गरी आवश्यक कानूनी तथा प्राविधिक समस्या समाधान गरिने बताउनुभयो.
7: सातवटा मुलुकसँग द्विपक्षीय श्रम सम्झौता गर्नको लागि हामीले अब चाहिँ त्यसको प्रक्रियाहरू अगाडि बढ़ाइसकेका छौं. अब यो अर्को मुलुकको पनि कन्सर्न भएको हुनाले हाम्रो तर्फबाट गर्ने कामहरू हामीले गरेका छौं. अब उताको मुलुकहरूबाट रेस्पोन्स आउने चाहिँ आएको छैन, त्यसलाई पनि हामीले फलोअप गर्छौं. र स्थानीय तह मार्फत 15,000 रोजगारी प्रवर्धन गर्ने भनेका छौं. त्यो कामहरू सम्बन्धित अधिकारीहरूले हेर्नु पर्यो कहाँ पुगेको छ त्यसलाई चाहिँ गर्छौं. पुनः श्रम स्वीकृतिलाई फुल्ली अटोमेशन गर्ने कुरामा अन्तरालयमा आएको छ. हामीले सम्भवत अब एक दुई दिनमा हामी त्यसलाई हेरेर त्यसको निरूपण के गर्नुपर्ने हो हामी सम्बन्धित अधिकारीहरूसँग छलफल गर्छौं.
3: मन्त्रालयले विभिन्न 100 व्यावसायिक फर्महरूमा श्रम अडिट गर्ने कार्यलाई अघि बढ़ाएको छ, जस अन्तर्गत मुख्य गरी व्यवसायजन्य स्वास्थ्य र सुरक्षाको अवस्थाबारे अनुगमन गरिनेछ. वहाँले त्यसका लागि कानूनी सुधारका सम्बन्धमा 5 कानून संशोधनको तयारी गरिएको बताउनुभयो. विपदका समयमा पशु उद्धार प्राथमिकतामा नपरेको भन्दै पशु अधिकार कर्मीहरूले चिन्ता व्यक्त गरेका छन्. राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार एक वर्षमा 3,102 पशु वस्तु मौसमी विपदका कारण मरेका छन्. विपदका बेला मानिसको उद्धार पहिलो प्राथमिकता भए पनि सतर्कता अपनाउन सके वस्तु भाउबाट हुने क्षति कम गर्न सकिने पशु चिकित्सकहरू बताउँछन्. तर विपदका समयमा पशुको उद्धार प्राथमिकतामा नपर्ने पशु सेवा विभागका निर्देशक उमेश दहालले सीआईएनसँग बताउनुभयो.
8: यद्यपि यो के भनेदेखि पशु सेवा विभागको प्रयास भन्दा त समग्र यो क्षेत्र भनेको त वास्तवमा सबैको समन्वयमै तत्काल भनौँ न हामी धेरै कामहरू गर्छौँ तर कतिको पनि हुनुहुन्छ र हामी उहाँहरू सबैको सहयोग लिएर काम गर्ने गरेका छौँ. र मूलत यसमा आबद्ध रहनुभएका पशु कल्याण सम्बद्ध जुन पशु कल्याण महासंघहरू छ उहाँसँग आबद्ध भएको संघ संस्थाहरूसँग पनि बेला बेलाको अन्तर्क्रियाहरूमा हामीले यो कुराहरू भन्ने गरेका छौँ. ल हाम्रो दायित्व हामीले बिर्सिनु हुँदैन. यो अवध प्राणीलाई यहाँले काम गर्नुभएको छ. हामीले समन्वय गर्छौँ. हामीले समन्वय गर्यो भने यहाँहरूका सहयोग जरुरी परेको बेलामा हजुर आइदिनुपर्छ भन्ने हामीले अनुरोध गरेका हुन्छ. तत्कालै हामी ती कामहरू शुरूआत गर्छौँ. जस्तै अस्ति यहाँलाई थाहा छ यो सुकुमासी समस्याले गर्दाखेरि चाहिँ सुकुमासीहरूको व्यवस्थापनका लागि वास्तवमा मानवीय व्यवस्थापन धेरै ठाउँमा हुँदै गयो. अहिले पनि हुँदैछ, गर्नुभएको छ, त्यहाँ पनि समस्या छ. तर पशु पन्छीको क्षेत्रमा हेर्ने हो भनेदेखि बिचरा त्यो पशुले कतिपय पशुले धनी पाएन, कतिपय चाहिँ त्यहाँ घाइते भए ती उद्धारकरण गर्ने कुरामा पनि विभाग लगायत विशेष
3: नेपालमा वर्षेनी जंगली च्याउ खाँदा औसतमा 30 मृत्यु हुने गरेको छ. च्याउ विज्ञहरूका अनुसार जंगलबाट टिपेर ल्याइएका विषालु च्याउको पहिचान गर्न नसक्दा उनीहरूको मृत्यु हुने गरेको हो. आज मात्रै जंगली च्याउ खाँदा चितवनको इच्छा कामना गाउँपालिका एक कुल वाङकी 6 नमूना चेपाङको मृत्यु भएको छ भने उनका दुई दाजुभाइ सजन चेपाङ र मनिता चेपाङ गम्भीर घाइते हुनुभएको छ. यसअघि हिजो सिन्धुलीको मरिन गाउँपालिका 3 जंगली च्याउको तरकारी खाँदा 3 परिवारका छ जना बिरामी परेका छन् जसमा पाँच बाल बालिका समेत रहेका छन्। त्यस्तै झापामा दुई दिन अघि एउटै परिवारका 11 जना जंगली च्याउ खाँदा बिरामी परेका थिए। विज्ञहरूका अनुसार वर्षायाम शुरू भएसँगै यस्ता घटना बढ़ने गरेका छन्। खाँदा स्वादिलो हुने भएकाले च्याउ प्रायको रोजाईमा पर्छ, तर चिनेर मात्रै खान विज्ञको आग्रह छ। विषालु च्याउ कसरी चिन्ने? सीआईएनसँग कुरा गर्दै जंगली च्याउ विज्ञ डाक्टर महेश कुमार अधिकारी।
1: आयुर्वेदले चाहिँ सकेसम्म च्याउ नखाउ भन्छ, परालमा उम्रेको च्याउ खाऊ भन्छ। परालमा कुनै कुनै च्याउहरू फेरि नखाने च्याउहरू पनि छन्। अब यो पाश्चात्य सभ्यतामा त्यसरी विषालु च्याउ छुट्याउने तरिकै अहिलेसम्म निकालेको छैन, कसैले पनि निकालेको छैन कि। त्यस हुनाले यो चिनी राखे मान्छेले ल्याएको छ, खाइराखेको छ, खाने च्याउ हो भनेर खाएर देखाउँछ भने त्यो खाने, नभए नचिनी खाने नखाने।
3: ताजा खबरमा अब खेल खबर। अखिल नेपाल फुटबल संघ एन्फामाथि लागेको प्रतिबन्ध बिना शर्त फुकुवा गरेको छ। नेपाली फुटबलमा देखिएको लामो समयको गतिरोध अन्त्य गर्दै एन्फामाथि लागेको प्रतिबन्ध बिना शर्त फुकुवा गरिएको एन्फाले जनाएको छ। प्रतिबन्ध फुकुवासँगै अब नेपाली फुटबलले नयाँ गति लिने विश्वास लिइएको छ। नेपाली खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषद राखेपले चैत 11 गते अवैधानिक रूपमा निर्वाचन गर्न लागेको र आफ्नो निर्देशन पालना गरेको भन्दै एन्फालाई 3 महिनासम्मका लागि निलम्बन गरेको थियो।
0: पर्यटन विधेयक सम्बन्धमा पर्यटन क्षेत्रका सरकारवालाहरूले उठाएका प्रश्नको सम्बोधन गर्ने सांसदहरूको प्रतिबद्धता।
9: पारित भएको पर्यटन विधेयक प्रतिनिधि सभामा टेबल भए पनि छलफल हुनु बाँकी नै छ।
0: पर्यटनबाट नै समृद्धिको बाटो रोज्नुपर्ने। चितुन राष्ट्रिय निकुञ्जमा प्राकृतिक ताल सुक्न थालेसँगै कृत्रिम ताल बनाउने अभियान शुरू। लगायतका विशेष सामग्री, प्रकृति र जीवन पनि बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफिओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
10: रामे, यो के चलाएको हो यस्तो? धुवाले त आँखै पोल्यो नि, सासै फेर्न गाह्रो भयो।
11: यसरी चलायो भने खेत छिट्टै सफा हुन्छ के भाउजू?
12: रामे दाईको कुरा त ठिकै हो, तर बाली अवशेष जलाउँदा कार्बन डाइअक्साइड, कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छन्। यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ।
10: छ्वाली, पराल र मकैको ढोडबाट बायोग्यास, कम्पोस्ट मल, पशु आहार र इन्धन पेकेट बनाउन सकिन्छ।
13: नमस्कार नमस्कार, कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि त।
11: जनप्रतिनिधि नानी पनि आउनु भएछ नि?
13: हो नि, यसमा सरकार, उद्योगी र सहकारी मिलेर किसानलाई तालिम, अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि।
11: ओहो, धन्यवाद नानी, अब त म जलाउँदै जलाउँदिन, अवशेष त मेरो धन रहेछ नि।
12: बाली अवशेष जलाउँदा धुवा, प्रयोग गर्दा आमदानी र स्वस्थ भविष्य।
14: बाली अवशेष नजलाऊ, वातावरण र स्वास्थ्य जोगाऊ।
12: एकीकृत पर्वतीय विकास केन्द्र इसिमोर, राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकुराब नेपालद्वारा जनहितका लागि जारी सन्देश।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब बाँकी खबर। प्रतिनिधि सभा तथा राष्ट्रिय सभाका सांसदहरूले पर्यटन विधेयक 2081 को सम्बन्धमा पर्यटन क्षेत्रका सरकारवालाले उठाएको प्रश्नको जवाफ दिँदै ती प्रश्नहरूको सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। सामुदायिक रेडियो प्रसारक संघ नेपालले आज काठमाण्डुमा आयोजना गरेको सरकारवालासँगको अन्तर्क्रिया कार्यक्रममा उनीहरूले सांसदहरूलाई पर्यटन व्यवसायबाट मात्रै देशको समृद्धि हुने कुरा बुझ्नको लागि आग्रह गरेका थिए। अन्तर्क्रियामा सांसदहरू पर्यटन व्यवसाय, पेशागत संघ संस्था, सरकारी प्रतिनिधि तथा नीति विज्ञहरूको सहभागिता रहेको थियो। कार्यक्रममा संकलित सुझावलाई पर्यटन विधेयकको अन्तिम पुनरावलोकन प्रतिवेदनका रूपमा समावेश गरी प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा पेश गर्ने अकुरावले जनाएको छ। कार्यक्रममा नेपाल पर्वतारोहण संघ, नेपाल होटल व्यवसायी संघ, ट्रेकिङ एजेन्सी अफ नेपाल, नेपाल एसोसिएशन फर द टूर एण्ड ट्राभल एजेन्ट, होमस्टे फेडरेशन नेपाल, भिलेज टूरिज्म प्रमोशन फोरम नेपाल लगायतका विभिन्न 40 भन्दा बढ़ी संघ संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। पर्यटन व्यवसायी आङसेरिङ शेर्पाले नीतिगत सुधारका कारण तिब्बत अहिले नेपालभन्दा पर्यटनमा धेरै अगाडि गइसकेको बताउँदै नेपालमा पनि पर्यटन कानून राम्रो भयो भने पर्यटक व्यवसायी समुदाय र मजदूर मैत्री अवस्था सिर्जना गर्न सक्यो भने पर्यटन व्यवसाय फस्टाउने प्रबल सम्भावना रहेको बताउनुभयो। होटल संघ नेपालका विनायक शाहले संघ प्रदेश र स्थानीय सरकारले छुट्टा छुट्टै कर लगाउँदा र छुट्टा छुट्टै कानून बनाउँदाखेरि पर्यटन व्यवसायीलाई अप्ठ्यारो भइरहेको बताउनुभयो। संघ प्रदेश र स्थानीय तहमा दर्ता हुने पर्यटन व्यवसायको लगानीको आधार स्तर निर्धारण गरेर होटलको स्तर निर्धारण जस्तै व्यवसायको स्तर पनि निर्धारण गर्न सकेमा गुणस्तर वृद्धि हुनेका साथै अनुगमन र अन्तर्राष्ट्रिय रूपमा पनि नेपालको पर्यटन सुरक्षित र गुणस्तरीय छ भन्ने सन्देश दिन सकिने बताउनुभयो। राष्ट्रिय सभाबाट पारित भएर प्रतिनिधि सभामा टेबल भएको विधेयकमा छलफल चलाएर समितिलाई सहयोग पुर्याएकोमा हेलो सांसद कार्यक्रमलाई धन्यवाद दिँदै प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिका सभापति सुम्निमा उदासले सबै सरोकारवालाको सुझाव समेटेर अगाडि बढ़ने बताउनुभयो।
9: पारित भएको पर्यटन विधेयक प्रतिनिधि सभामा टेबल भए पनि छलफल हुनु बाँकी नै छ, उहाँले भनि नै सक्नुभयो। त्यसैले आज म धेरै यसको व्याख्या गर्नु चाहिँ अब छिटै अन्त हाम्रो समितिमा यो विधेयक आउनेछ र हामी यो प्रत्येक दफामा गहिरो छलफल त गरि नै हाल्छौं। यसरी बिल समितिमा आउनु अगाडि यो स्टेक होल्डर्सको मिटिङ जसरी हजुरहरूले यो सक्रिय यो चासो दिएर हेरिराख्नु भएको छ यसकोलाई म एकदमै वेलकम गर्छु। करिब 48 इयर्स पछि पहिलो पटक हामीले यो टुरिज्म बिललाई अध्ययन गरेर बनाउनु लाग्दैछौँ। सो यस्तो कार्यक्रमहरू एकदमै महत्वपूर्ण छ र जति धेरै जति डाइभर्स धारणाहरू आउँछ त्यति नै हाम्रो विधेयक प्रभावकारी र दूरदर्शी विजनरी हुन सक्छ जस्तो लाग्छ। मेरो रायमा यो विधेयक केवल नियमकारी दस्तावेज यो त रेगुलेटोरी डकुमेन्ट मात्र हुनु हुँदैन। यो विधेयकलाई आउने भविष्यमा नेपालको पर्यटनको स्पष्ट दिशा निर्देश पनि गर्नुपर्छ जस्तो लाग्छ। यो त भिजन डकुमेन्ट जस्तो यो डकुमेन्टको अब्जेक्टिभ के हो त्यो पनि एकदमै स्पष्ट रूपमा हामीले आर्टिकुलेट गर्नुपर्छ जस्तो लाग्छ।
0: सांसद गणेश विकले पर्यटनको अधिकारमा तीनै तहका सरकारहरू स्पष्ट नभएकाले समस्या आएको र सुदूरपश्चिम लगायतका विभिन्न क्षेत्रहरूमा रहेका पर्यटकीय क्षेत्रहरूको विकासमा केही अवरोध भएको बताउनुभयो।
15: यो पर्यटन उद्योगलाई चाहिने वास्तवमा जनताको आँखाले हेर्ने गरिकन हामीले चाहिँ यसको कानून बनाउने हो होइन, यसलाई चाहिँ अब निजी क्षेत्रलाई मात्र हेर्ने अथवा व्यवसायलाई मात्र हेर्ने हिसाबले भन्दा पनि जस्तै त्यो क्षेत्र जस्तै अब हामी सामान्यतया म चाहिँ सुदूरपश्चिमको योजना आएको उपाध्यक्ष हुँदाखेरि मैले त्यहाँ महसुस गरेको हामीले चाहिँ खर्तरमा चाहिने होटल व्यवसायलाई चाहिँ अनुमति दिन खोज्यौं अनि त्यसपछि यता शुक्लाफाटामा अनुमति दिन खोज्यौं त्यहाँ बन्ने दिँदो रहेछ होइन, त्यो कानूनी जाने झन्झटका कारणले गर्दाखेरि अब त्यो फाइभ स्टार होटल बनाउँछु भनेपछि त्यसको स्ट्यान्डर्ड चाहियो र त्यसको लागि चाहिने ठूलो जग्गा चाहियो, जग्गा चाहिँ बलले दिँदो रहेछ। यस्तो चाहिँ धेरै कुराहरू चाहिँ नै हुँदो रहेछ होइन। अर्को कुरा कस्तो हुँदो रहेछ भन्दाखेरि बर्दिया जाने टुरिस्टहरू जाने शुक्लाफाँडा जान मान्नु रहेछ होइन, जाँदो रहेछ त्यही नजिकै छ नि त, वास्तवमा खर्च पनि धेरै हुँदैन होइन, अनि रारा जानेले जाने खर्च जान मान्दो रहेछ होइन। त्यसले गर्दाखेरि जाने अर्को कुरा चाहिँ जस्तै हामी म एकदम धेरै लडेर एकदम म खुसी पनि छु सुदूरपश्चिमबाट धनगढ़ीबाट काठमाडौँ आउने जाने जाने प्लेनको फियर चाहिँ विदेशीहरूलाई चाहिँ डलरमा हुने अथवा अरूलाई चाहिँ उसमा हुने हुँदो रहेछ, यो घटाउँ भनेर चाहिँ मैले नै प्रस्ताव लिएर गएको त्यो बेलामा होइन, अहिले अहिले चाहिँ त्यो अलिक पहिले त्यो भाँच जस्तो लाग्छ। त्यसले गर्दाखेरि यस्तो कुरालाई चाहिँ अलिकति ख्याल गरौँ भन्छु म। अब मलाई वकिल साहबको चाहिँ त्यो भनाइ चाहिँ एकदम दुःख लाग्छ, तपाईँले यस्तो शब्द प्रयोग नगरिदिया भए हुन्थ्यो।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। चितवन राष्ट्रिय निकुञ्जमा प्राकृतिक ताल सुक्न थालेसँगै कृत्रिम ताल बनाउने अभियान शुरू।
16: बेसिक चाहिँ वासस्थानको कुराहरू चाहिँ भित्रै हामीले बनाउन सक्यो, व्यवस्थित गर्न सक्यो भने त्यो वन्यजन्तुलाई पनि राम्रो, उसको वृद्धि विकासको लागि राम्रो भयो, उसको लागि पर्याप्त आहाराहरू पाउने भयो भने वन्यजन्तुहरू भतारिएर बाहिर नआउने भएपछि त्यस्ता द्वन्द्वका घटनाहरू पनि घट्ने भयो।
0: वन्यजन्तु र समुदाय बीचको द्वन्द्व घटाउनु पर्ने विशेष सामग्री प्रकृति र जीवन बाँकी नै छ। सीआईएन को साझा खबर सुन्दै गर्नुहोला।
17: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल भिटामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल बानेश्वर जमल र ओम अस्पतालमा।
18: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtiye.org, फोन नम्बर 01-5224-352-5224-353।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ विशेष श्रृंखला प्रकृति र जीवन। जर्नल अफ साइन्स एण्ड टेक्नोलोजीमा प्रकाशित पछिल्लो विवरण अनुसार नेपालमा 5000 भन्दा धेरै ताल छन्। अध्ययन अनुसार 74 भन्दा धेरै जिल्लाहरूमा ताल रहेका छन्। सबैभन्दा बढ़ी ताल हुम्लामा 381 छन् भने 472 वटाको नामाकरण नै नगरिएको अवस्था रहेको छ। तर पछिल्लो समयमा ताल सुक्ने पुरिने अतिक्रमणमा पर्ने अवस्था छ। चितवन राष्ट्रिय निकुञ्जले प्राकृतिक ताल सुक्न थालेपछि कृत्रिम ताल बनाउने अभियान शुरू गरेको छ।
19: विश्व सम्पदा सूचीमा सूचीकृत चितवन राष्ट्रिय निकुञ्ज दुर्लभ पाटे बाघ, एक सिंगे गैंडा र सयौं प्रजातिका चराचुरूङ्गीको सुरक्षित वासस्थान हो। पछिल्लो विवरण अनुसार निकुञ्ज र आसपासका क्षेत्रमा 128 पाटे बाघ, 694 एक सिंगे गैंडा रहेका छन्। यी सबै जीवहरू पानीका लागि आश्रित रहने निकुञ्जभित्रका प्राकृतिक ताल, तलैया तथा सिमसार क्षेत्र जलाशयहरू सुक्दै र खुम्चदै जाँदा पछिल्लो एक दशकदेखि निकुञ्जभित्र पानीको अभाव बढ़दै गएको छ। एकैचोटि ठूलो बाढ़ी आउने र नारायणी राप्ती नदीले गिटी बालुवा र माटो निकुञ्जभित्र ल्याएर छोड्दा पनि तालहरू पुरिँदै गएको 2030 सालमा स्थापना भएको निकुञ्जमा स्थापना ताका 50 भन्दा बढ़ी ठूला तालहरू रहेका थिए। निकुञ्जभित्र तालको संख्या अहिले 25 भन्दा कम छ, भएका पनि खुम्चदै र सुक्दै गएका छन्। वन्यजन्तु र चराचुरूङ्गीका लागि पानीको जोहो गर्न कृत्रिम स्रोतहरूको खोजी गर्ने काम निकुञ्जले 4 वर्ष अगाडिदेखि शुरू गरेको हो। निकुञ्जका संरक्षण अधिकृत प्रवीण पौडेल:
20: केही ठाउँमा चाहिँ वाटर टेबल माथि नै छ भने चाहिँ सोलर पम्पबाट यही नै पम्प गरेर निकालेर त्यसपछि दिनमा जुन जब सोलर इनर्जी आउँछ सोलर प्यानलमा त्यहाँबाट चाहिँ त्यो पावरबाट बोरिङ मार्फत चाहिँ पानी अनि बाहिर निकालेर गरिन्छ भने जहाँ चाहिँ नजिकै खोलाको स्रोत छ त्यहाँबाट पनि झन सहज रूपमा चाहिँ सोलर इनर्जी मार्फत त्यसलाई तानेर पाइपहरू अन्डरग्राउण्ड गरेर यसरी पोखरीमा ल्याएर चाहिँ दिनको समयमा पानीको चाहिँ आवश्यकतालाई परिपूर्ति गर्छ।
19: निकुञ्जभित्र पानीको मुख्य स्रोत मानिने पश्चिमी क्षेत्रको देवीतालमा 5 वर्ष अघिसम्म पानी थियो, तर अहिले धेरै क्षेत्र घाँसे मैदानमा परिणत भएको छ। लामी तालमा पनि पछिल्लो 5 वर्षदेखि पानीको क्षेत्र खुम्चदै गएको छ। तमर, नन्द भाउजू, मुन्ना र छत्रे तालमा पानी सुकेको पनि केही वर्ष भइसक्यो। निकुञ्जभित्र पानीको अभाव हुँदा जलचर, थलचर र चराचुरूङ्गी बढ़ी प्रभावित भएका छन्। निकुञ्जले यो वर्ष मात्रै सुकेभार र कसरा क्षेत्रमा रहेको घाँसे मैदानमा कृत्रिम ताल बनाएको छ। खोल्सामा रहेको पानीलाई सोलरको माध्यमबाट लिफ्टिङ गरेर बनाइएको तालमा जंगली जनावरहरू तिर्खा मेटाउन आउने गरेका छन्। पुनः चितवन राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत पौडेल:
20: विशेष गरी सुक्खायाममा हुने पानीको अभावलाई चाहिँ पूर्ति गर्नको लागि प्राकृतिक स्रोतबाट मात्रै सबै कुरा पूर्ति नहुनाले चाहिँ यस्तो किसिमको मानव निर्मित पानी पोखरी चाहिँ हामीले बनाएको। विशेष गरी यसको प्रयोगको हेर्ने हो भने यो अहिले नवनिर्मित भए तापनि यसलाई चित्तलले, हात्तीले, पौधले चाहिँ व्यापक रूपमा प्रयोग गरिराखेको चाहिँ देखिएको छ।
19: निकुञ्जका अनुसार एउटा कृत्रिम ताल बनाउन तालको क्षेत्रफल, प्रयोग गरिएको प्रविधि, उपकरण लगायतमा गरी 7-9 लाखसम्म बजेट चाहिन्छ। चितवन राष्ट्रिय निकुञ्जले प्राकृतिक तालहरूको संरक्षणसँगै 2 दर्जन भन्दा धेरै स्थानमा कृत्रिम तालको आवश्यकता पहिचान गरेको छ। हाल 5 ताल निर्माण गरिएको छ। निकुञ्ज अवलोकन र भ्रमणमा आउनेहरू भने पानीको स्रोत अभावमा निकुञ्ज प्रतिको आकर्षण घट्ने हो कि भन्ने चिन्तामा छन्।
4: मेरो नाम चाहिँ अस्मिता छेत्री, घर चाहिँ चितवन चौरा। एकै ठाउँमा बसेर एनिमलहरू स्पोर्ट गर्न सकिन्थ्यो, त्यही पानी खान आउने, त्यही खेल्ने गर्दा अहिले स्पोर्ट हुनु सजिलो हुन्थ्यो। अब अहिले तालो तालो यहाँ सुकेको छ, अब आउँदै आउँदैन क्या, अब खोलातिर जाने हो कि अब पानीको स्रोतको मुहान जहाँ त्यही जाने सम्भावना चाहिँ बढी हुन्छ।
21: जलकुम्भले भरेकै देखिन्छ क्या, त्यसले गर्दा पनि त कतिपय जनावरहरू आउँदैन। र अर्को कुरो, यो माछा अनि कछुवा तालहरूमा धेरै छ, मैले पहिले नै देखाए हो, जुन बेला क्लियर पानी थियो त्यतिखेर।
22: पहिला त्यही जलकुम्भीहरू घिच्ने निकाल्ने कामहरू हुन्थ्यो।
19: त्यसै पनि निकुञ्जका वन्य जन्तु र स्थानीय बासी बीचको द्वन्द शून्यमा झर्न सकेको छैन। बेला बखत वन्य जन्तु मानव बस्तीमा पुगेर आक्रमणका घटना भइरहेको अवस्थामा पानीको अभावमा बस्तीमा वन्यजन्तु पुग्ने क्रम बढ़ने हो कि भन्ने चिन्ता थपिएको छ। तराई भू परिधि तथा संरक्षण कार्यक्रम चितवनका क्लस्टर इन्चार्ज प्रेम पौडेल,
16: मेन भनेको वन्यजन्तुहरूलाई चाहिने भनेको पानी हो। पानीको लागि चाहिँ ऊ भोतारिनु पर्ने हुन्छ, होइन, ऊ नदीतिर जानु पर्यो अथवा चाहिँ तपाईँको समुदायतिर चाहिँ खोलातिर आउनु पर्यो, जसले गर्दाखेरि चाहिँ जनद्वन्द्वको घटनाहरू घट्ने भएको हुनाले बेसिक चाहिँ वासस्थानको कुराहरू चाहिँ भित्रै हामीले बनाउन सक्यो, व्यवस्थित गर्न सक्यो भने त्यो वन्यजन्तुलाई पनि राम्रो, उसको वृद्धि विकासको लागि राम्रो भयो, उसको लागि पर्याप्त आहाराहरू पाउने भयो भने वन्यजन्तुहरू भतारिएर बाहिर नआउने भएपछि त्यस्ता द्वन्द्वका घटनाहरू पनि घट्ने भयो।
19: प्राकृतिक ताल सुक्दै जाँदा वन्यजन्तु बस्तीमा नपसुन् भन्नेतर्फ निकुञ्जले ध्यान दिनुपर्ने संरक्षण अभियान कर्मीहरूको जोड छ। कृत्रिम तालको अभ्यास अन्तर्गत हालसम्म शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा 2 दर्जन भन्दा धेरै र बर्दिया राष्ट्रिय निकुञ्जमा यो संख्या झण्डै 200 पुगेको निकुञ्जको भनाई छ। सिन्धु ढकाल, सीआईएन रेडियो भरतपुर, चितवन।
0: गत वर्षको तुलनामा यस वर्ष सरकारले आधारभूत बेरोजगारी 2.9% बढ़ेको जनाएको छ। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले 7 मुलुकसँग द्विपक्षीय श्रम सम्झौता गर्ने प्रक्रिया अगाडि बढ़ाएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पशुपति क्षेत्र विकास कोषको कर्मचारी सेवा शर्त सुविधा नियमावली स्वीकृत गर्दै कार्यकारी निर्देशक पद हटाउने निर्णय गरेको छ। प्युठानको मान्डवी डामरी खोला स्थित देवस्थान र दाङ सड़क खण्डमा जीव दुर्घटना हुँदा मृत्यु हुने दुवैजनाको पहिचान खुलेको छ। र अखिल नेपाल फुटबल संघ एन्फामाथि लागेको प्रतिबन्ध बिना शर्त फुकुवा भएको छ। हवस् त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि जेठ 2 बिहान 6 साझा खबरमा फेरि भेटौंला। अहिलेलाई भने म दीपक आचार्य पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: ए नानी, त्यो पानी नपिउ त।
1: किन र काका?
0: त्यो पानी फोहोर छ।
1: शुद्ध र फिल्टर गरेको पानी मात्र पिउने गरौ।
2: सार्वजनिक हितका लागि रेडियो आदि खोला।
3: सुन्नुहोस् न, अहिले हाम्रो गर्नेमा 8 बजेको छ।
4: यस समयको साथमा जितु सुनचाँदी पसल वालिङ 8 पेट्रोल पम्पको नजिकै जैसी 15 जाने बाटो तर्फ विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ।
3: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

0: रेडियो आदिखोला 105.4
1: आहा कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त गजब लाग्यो
2: हो र मैले नि राम्रो लागेर गोल्ड स्टारको अथराइज शोरूम आरती उज्जवल सुज हाउस वाली नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए
1: मलाई नि चाहिएको थियो आजै त्यही जान्छु
2: गोल्ड स्टार को आधिकारिक शोरूम अथोराइज शोरूम आरती उज्जवल शूज हाउस वालिंग आठ नया बजार चोकईमा गोल्ड स्टार कंपनी का पार्टी शूज स्कूल तथा ऑफिशियल शूज स्पोर्ट्स शूज लेडीज जेन्स शूज तथा जुत्ता चप्पल को होलसेल एवं खुद्रा बिक्री गरिन्छ
1: गोल्ड स्टार को अथोराइज शोरूम आरती उज्जवल शूज हाउस वालिंग आठ नया बजार चोक
2: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी
1: मोबाइल 9849618921 र 9842349

0: नेपाल सरकार विज्ञापन बोर्ड
1: निकै सोचमा परे जस्तो देखिनु भएको छ नि माइलो बा के पर्यो त्यस्तो मास्टर बाबु छोराको बिहे गर्न आँटेको सुनका गरगहना किन्न कहाँ जाने होला भनेर सोचेको नि सुनका गहना जस्ता सामान किन्दा विश्वासिलो र भरपर्दो स्थायी दोकान रोज्नु पर्छ साफेर गर्न पनि सजिलो होस् त्यस्तो दोकान कहाँ पर्छ त मास्टर बाबु आकर्षक र राम्रा सुन चाँदीका गरगहना ढुक्क भएर किन्नका लागि विश्वासिलो र भरपर्दो यही हाम्रो वाली बजारमा रहेको उही पुरानो चिर परिचित पसल हिमाल सुन चाँदी पसल छँदैछ त्यहाँ शुभ विवाहमा चाहिने समय अनुसारका सम्पूर्ण गहनाका सेटहरू र अन्य कुनै पनि कार्यको लागि सुन चाँदी गहना उचित मूल्यमा पाइन्छ नि
2: विगत लामो समयदेखि ग्राहक वर्गहरूको सेवामा समर्पित रहे ग्राहक वर्गहरू माझमा विश्वास कमाउन सफल रहेको यस हिमाल सुन चाँदी पसल समयको गति सँगै अझ व्यवस्थित सुदृढ गर्दै तपाईँहरूको सेवामा समर्पित रहेको जानकारी गराउँछौ
1: हाम्रा सेवाहरू आधुनिक तथा परम्परागत डिजाइनका छापावाला सुनका सम्पूर्ण गरगहना पाइन्छ
2: हिराका गहनाहरू पाइनुका साथै अन्य बहुमूल्य पत्थर जडित गहनाहरू पाइन्छ
1: सुनको शुद्धतामा पूर्ण ग्यारेन्टी रहनुका साथै बाई ब्याक ग्यारेन्टी हुनेछ
2: सुखको गहना दुखको खजना
1: प्रोप्राइटर हिमलाल सुनार एन्ड सन्स विष्णु हिमाल सुन चाँदी पसल
2: फोन नम्बर 063-44-235 मोबाइल नम्बर 98-560-55-250
3: के भयो के को हल्ला खल्ला हो यो
4: के हुनु डोजर चलेको नि अब त हाम्रा दुःखका दिन सकिए
5: के सकिनु नि गाउँमा सडक बने पनि बसा हिँड्नु पर्ला भन्ने डर छ रातभरि सुत्न सके होइन
3: होइन किन माइली भाउजू अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या खन्ने मात्रै होइन हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या
5: सडक बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो परतिरको मुहानको धारो पनि सुक्यो अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नु पर्छ बाटो मात्र भएर के गर्ने
4: हो त है हामीले त ध्यानै नदिएको
5: त्यही त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ तर वातावरण बिगारेर होइन वातावरण बचाएर
0: विकासका नाममा विनाश ननिम्प्याउ नेपाल सरकार विज्ञापन बोर्ड
6: बाबा मलाई आज स्कुल जाने मन छैन आज जाँदिन नि है
7: लो किन नि के भयो सन्चो भएन
6: होइन यतिकै जानै मन लागेन
7: यतिकै पनि हुन्छ
6: मैले साइन्सको कन्ठै गर्न सकिनँ सरले कुट्नुहुन्छ
7: ए कुरा त्यस्तो पो ल हेर म पनि तिमीसँगै जान्छु नमस्ते म्याडम म रिनाको बुवा
8: नमस्ते कति कामले पाल्नु भयो
7: आज रिनाले स्कुल जान्न भने साइन्सको कण्ठ गर्न सकिन रे सरले पिट्नुहुन्छ भन्दै थिए
8: ओहो हो र हजुर आएर राम्रो गर्नुभयो विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिमाना हुन्छ म साइन्सको सरलाई सम्झाउँछु रिना तिमी क्लासमा जाऊ त सरले केही गर्नुहुन्न
6: हस् म्याडम
9: नेपाल सरकार विज्ञापन बोर्ड

0: यो पाली तिम्रो जन्मदिनमा तिमीले सोचे जस्तै राम्रो उपहार दिनु छ। तिम्रो मनैमा बस्ने गहना कहाँ पाउला त?
1: हितैको मायाले दिने उपहार त शुद्ध र खास हुनुपर्छ नि। त्यस्तो गहना त वालिङको जितो सुनचाली पसलमा मात्रै पाइन्छ।
0: ए त्यही वालिङ आठ पेट्रोल पम्प नजिकै पशुपति चस्मा पसलको ठिक अगाडि भएको नयाँ डेकोरेसनको पसल हो
1: त। त्यहाँका आधुनिक डिजाइनका गहनाहरू त जो कोहीको मनैमा बस्छन्। शुद्ध सुन, भरपर्दो सेवा।
0: विगत लामो समयदेखि हाम्रै वालिङ बजारमा सेवा दिँदै ग्राहकहरूको मन जित्न सफल यस जितु सुनचाँदी पसल वालिङमा विवाह, व्रतबन्ध एवं शुभ कार्यका लागि आकर्षक डिजाइनका सुन तथा चाँदीका नयाँ नयाँ गरगहनाहरू अर्डर अनुसार बनाउनुका साथै पुरानो गरगहनासँग नयाँ गरगहना साटफेट तथा खरिद बिक्री गरिन्छ। यहाँ अर्डर अनुसार हिराका गरगहनाहरू पनि बनाइन्छ। अत्याधुनिक प्रविधिबाट नयाँ डिजाइनका गरगहना बनाइन्छ।
2: प्रोप्राइटर जित बहादुर सुनार एन्ड सन्स दिपेश, जितु सुनचाँदी पसल वालिङ आठ पेट्रोल पम्पको नजिकै जैसी पदिरा जाने बाटो तर्फ।
0: सम्पर्क मोबाइल नम्बर 9842625767 र 9806617137।
2: पुरानो पसलबाट ठिक अगाडि आफ्नै निवासमा सरेको जानकारी गराउँदछौ। सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ए अंकल, गालामा हात राखेर अध्यारो मुख लाएर बस्दै हुनुहुन्छ। हैन, के भएको छ र तपाईलाई?
2: के हुन्थ्यो र नानी, यही दाँतले त सताउँछ नि जहिले पनि। दुई चार दिन भयो न राम्ररी खाना खाछु न त सुतेको नै छु, कहिले सन्चो नहुने भयो मलाई त।
1: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि। उपलब्ध सेवाहरू:
3: वालिङमा पहिलो पटक दन्तरोग विशेषज्ञबाट दाँत परीक्षण,
1: दाँत सफा गर्ने टल्काउने,
3: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
1: दाँतको जरासम्म सफा गरी भर्ने,
3: दाँत उखेल्ने कृत्रिम दाँत राख्ने,
1: दाँतमा खोल राख्ने,
3: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने,
1: बाङ्गो ठिङ्गो दाँत मिलाउने,
3: बच्चाहरूको दाँतको विशेष उपचार,
1: मुखको धेरै पुरानो समस्याहरू, मुख गनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार। विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माइल डेन्टल केयर वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ।
3: सम्पर्क कान्तिपुर स्माइल डेन्टल केयर वालिङ बजार मल्ल फार्मेसी अगाडि।
1: मोबाइल 9846211629 र 9841668251।
4: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
5: हो दिदी, त्यतिका दुःख गरेर शुरू गरेको पसल पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यस्तो 2-4 पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
4: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
5: खै के गर्ने गर्ने दिदी,
6: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखरमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाऊ।
7: नेपाल सरकार विज्ञापन बोर्ड।

0: अनि एमजी श्रेया कसम तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त कुन इन्टरनेशनल ब्रान्डको शरण पुगेर आयौ
1: थ्याङ्क यू रिया इन्टरनेशनल होइन बाबा यो त हाम्रै वालिङको मन्जु ब्युटी सलुनको कमाल हो नि
0: सिरियसली वालिङमा यस्तो वाउ लुक्स दिने सलुन छ म त छक्क परे
1: छ नि वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन्नै अमेजिङ छ मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो अहिले त ग्लास मिरर जस्तै चम्किन्छ
0: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो त्यहाँ हुन्छ
1: अफकोर्स ब्राइडल मेकअप नेल एक्सटेन्सन देखि लिएर लेडिज र जेन्ट्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ
0: ल अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले
1: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट बोटक्स बोटोलेक्स न्यानो प्लास्टिया हेयर स्मुदिङ हेयर कलर हेयर रिपेयरिङ ब्राइडल मेकअप नेल आर्ट नेल एक्सटेन्सन फेसियल हाइड्रा फेसियल ट्रिटमेन्ट स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ
2: साथै यहाँहरूले मन्जु ब्युटी सलुन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ
0: प्रोपराइटर मन्जु भण्डारी र विमल भण्डारी मन्जु ब्युटी सलुन एन्ड ट्रेनिङ सेन्टर वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला
1: सम्पर्क मोबाइल 9842698145

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगी हुन्थ्यो नि रोगैले। औषधि खाएको त हो, निको नभएपछि के गर्ने?
2: किन चिन्ता लिएकी तिमीले? अब झगडा हुने दिन सकियो, आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा।
1: सधैँ त्यही भनेर गयो अनि औषधि। यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगी हुन्थ्यो नि रोगैले। औषधि खाएको त हो, निको नभएपछि के गर्ने?
2: किन चिन्ता लिएकी तिमीले? अब झगडा हुने दिन सकियो, आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा।
1: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुनाव भएको छैन, अब त जान्नमा कहीँ पनि।
2: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा, त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन।
1: हो र, त्यहाँ के सेवाहरू पाइन्छ त?
2: त्यहाँ त रगत, दिसा पिसाब, खकार, वीर्य, थाइरोइड, कोलेस्ट्रोल, सुगर, युरिक एसिड, बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे, मुटुको जाँच, ईसीजी, आकस्मिक उपचार, निशुल्क गर्भवती जाँच, छाला तथा यौन रोग, मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ।
1: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। नाक, कान, घाँटी, दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। साथै 24 घण्टा ग्रह प्राथमिक अस्पताल वालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार, स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ।
3: गण्डकी मेडिकल कलेज, जीएमसी पोखराका वरिष्ठ पेट, छाती, मुठ रोग तथा दीर्घ रोग, सुगर, थाइरोइड, प्रेसर रोग विशेषज्ञ डाक्टर सरोज थापा, एक महिनाको चौथो शनिबार।
2: वालिङ सिटी पोलिक्लिनिक प्राली, वालिङ 8 स्याङ्जा, फोन 063-440-594।
4: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
5: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
4: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
5: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: आहा, कति राम्रो हो बाली नाली, बिउ नै राम्रो हो कि मल पनि राम्रो हो?
2: बिउ र मल दुवै राम्रो हो नि नानी, रैथाने जातका बिउहरू लगाएको हो, धेरै राम्रो भएको छ। अझै गडेउली मल भएपछि त सुनमा सुगन्धै भयो नि।
1: मलाई नि रैथाने जातका बिउहरू र गडेउली मल चाहिएको थियो, कहाँ पाइन्छ दाई?
2: वालिङ 8 पतञ्जलि योगपीठको आडैमा वालिङ प्रोडक्ट होल्डिङ बहुद्देश्य सहकारी संस्थामा अन्नबाली तथा तरकारीका लोप हुने अवस्थामा पुगेका रैथाने जातका बिउ बिजनहरू संकलन गर्ने र बीज वृद्धिको कार्यहरू गर्दै आइरहेको छ। साथै बाली नालीका लागि आवश्यक पर्ने गडेउले मल उत्पादन गरी खरिद बिक्री पनि गरिन्छ नि।
1: अन्य विस्तृत जानकारीको लागि वालिङ प्रोडक्ट होल्डिङ बहुद्देश्य सहकारी संस्था, वालिङ 8 नयाँ बजार र पतञ्जलि योग पीठको आडेमा, सम्पर्क नम्बर 063-441-6696।
6: यो किचनको डेकोरेसन देखेपछि त खाना बनाउनै मन लाग्दैन मलाई त।
2: हेर हेर, भाँडा सबै फ्याँकेर नरिसाउ न तिमी। भकुन्डेको बाबा फर्निचरमा तिमीले खोजेको जस्तै किचन डेकोरेसन बनाउँछ, त्यही गइहाले भइहाल्छ नि।

0: बीबीसी नेपाली सेवाको साँझ पक्कबाट पवन राज पौडेलको नमस्कार। आज कार्यक्रममा संविधान संशोधनतर्फ सरकारको पहलप्रति कतिपय जेएनजी प्रतिनिधि असन्तुष्ट, बहसपत्र सम्बन्धी कार्यदलको छलफल अस्वीकार,
1: विषयवस्तु स्पष्ट नभइसकेपछि हामी जान सक्दैनौ, अनि तीन मिनट भित्रमा कसले कुन बुदामा कुन कुरा राख्ने हो,
0: संविधान संशोधन कार्यदलबारे उठेका प्रश्न कति तर्कसंगत,
2: हरेक पार्टीका आफ्ना विचारहरू हुन्छन् र ती विचारहरूलाई समेट्न ताजा किसिमको चुनाव आयोग जरूरी हुन्छ, जेएनजीले भनेको पनि त्यही हो।
0: वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारी र आफ्नो चीन भ्रमण सफल भएको ट्रम्पको दावी, तर भएन ठूला व्यापारिक सम्झौताको घोषणा। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
3: अशोक दाहालबाट समाचार सुन्नुहोस्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीन भ्रमण सकेर स्वदेश फर्किएका छन्। चीनसँग व्यापार सम्झौता भएको भनिए पनि त्यसबारे विस्तृतमा खुलाइएको छैन। फर्कने क्रममा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले ताइवानको विषयलाई लिएर चीनसँग द्वन्द हुने आफूलाई नलागेको प्रतिक्रिया दिए। चिनियाँ राष्ट्रपति सी जिनपिङले आफूसँग ताइवानको स्वतन्त्रताबारे बेजिङको विरोध जनाएको तर आफूले त्यसबारे कुनै प्रतिबद्धता नजनाएको उनले बताए। चीनले कडा विरोध जनाउँदै आएको ताइपेईलाई अमेरिकी हतियार बिक्रीको विषयमा छिट्टै निर्णय लिइने ट्रम्पले बताएका छन्। उनले होर्मुज जलमार्ग खुलाउने विषयमा आफूले चीनसँग कुनै सहयोग नमागेको र त्यो आवश्यक पनि नरहेको बताएका छन्। बेजिङबाट बीबीसी संवाददाता लरा बिकर भन्छन्, फर्कनु अघि राष्ट्रपति ट्रम्पले चीनको सहयोग चाहिँदैन भने। भ्रमणका क्रममा र फक्स न्यूजसँगको अन्तर्वार्तामा पनि उनले सीले इरान युद्धमा सहयोग गर्ने बताएका थिए। संवाददाता लरा बिकरको भनाई, वाशिङटनले क्युबाका पूर्व राष्ट्रपति राहुल क्यास्ट्रो विरूद्ध फौजदारी मुद्दा चलाउने प्रक्रिया अघि बढ़ाएको अमेरिकी संचार माध्यमले जनाएका छन्। 94 वर्षका राहुल क्युबाको क्रान्तिका नेता फिडेल क्यास्ट्रोका भाइ हुन्। उनीमाथि 30 वर्ष अघि गैर सैनिक विमान खसालेको आरोपमा हुन लागेको अभियोजन अमेरिकाको अदालतले स्वीकृत गर्न बाँकी छ। एक मानवीय सहायता निकायले प्रयोग गरेको विमानले हवानामा प्रोपोगाण्डाका पर्चा खसालेको र क्युबाको हवाई क्षेत्र उल्लंघन गरेको दावी गरिएको थियो। भारतमा सरकारले सञ्चालन गरेका इन्धन बिक्री केन्द्रहरूले 4 वर्षपछि पहिलो पटक तेल र ग्यासको मूल्य बढ़ाएका छन्। इरान युद्धका कारण विश्वभरि नै तेलको मूल्य र लागत बढ़ेसँगै भारतको विदेशी मुद्रा संचितमा दबाव शुरू भएको छ। विश्वको तेस्रो ठूलो तेल आयातकर्ता भारत पम्पहरूमा तेलको मूल्य बढ़ाउने ठूला अर्थतन्त्रहरूमध्ये अन्तिमतिर पर्छ। इन्धनको मूल्य बढ़ेसँगै ठूलो जनसंख्या भएको भारतमा दैनिक उपभोग्य वस्तुको मूल्य बढ़ने चिन्ता शुरू भएको छ। उत्तर पश्चिमी पाकिस्तानका अधिकारीहरूले एउटा सैनिक पोस्टमा लडाकुहरूले आक्रमण गरेर 8 जनाको ज्यान लिएको बताएका छन्। घटनामा अन्य 35 जना घाइते भएका थिए। अफगानिस्तानको सीमा नजिक सशस्त्र विद्रोहीहरूले सैनिक भवनमा गाड़ी ठोकाएपछि गोली चलाएका थिए। जवाफी भिडन्तमा 9 जना आक्रमणकारी मारिएको विवरण आएका छन्। अफगानिस्तानले विद्रोही समूहहरूलाई आश्रय दिएको पाकिस्तानको आरोप काबुलले खण्डन गर्दै आएको छ। र भारतीय अर्बपति गौतम अदानी र उनका भतिज सागरले अमेरिकामा दायर भएको एउटा ठगी मुद्दा टुंग्याउन 1,80,00,000 अमेरिकी डलर तिर्ने सहमति गरेका छन्। भारतका सबैभन्दा ठूला उद्योगपति मध्येका अदानीमाथि भारतीय अधिकारीहरूलाई घुस दिएको र अमेरिकी लगानीकर्ताहरूलाई भ्रममा पारेको आरोप लागेको थियो। मुद्दाका पक्षहरू बीचको सहमति अदालतबाट स्वीकृत हुन बाँकी छ। यो बीबीसी नेपाली सेवा हो।
0: साझपखमा पुनः स्वागत छ। संविधान संशोधन सम्बन्धी बहसपत्र तयार गर्न सरकारले अघि बढ़ाएको प्रक्रियाप्रति कतिपय जेएनजी प्रतिनिधिहरूले असन्तुष्टि जनाएका छन्। बहसपत्र तयारीका लागि गठित कार्यदलले आज जेएनजी प्रतिनिधिहरूसँग छलफल गर्ने कार्यक्रम तय गरेको थियो, तर सरकारको संविधान संशोधन सम्बन्धी दृष्टिकोण र कार्यदलको कार्यशैलीप्रति प्रश्न उठाउँदै 25 जना जेएनजी प्रतिनिधिहरूले उक्त छलफलमा भाग लिन अस्वीकार गरे। एक रिपोर्ट। असन्तुष्ट जेएनजी प्रतिनिधिहरूले छलफलको पूर्व शर्तका रूपमा पूर्ववर्ती सुशीला कार्की नेतृत्वको सरकारसँग आफूहरूले गरेको सम्झौतामा उल्लेखित संविधान संशोधन सुझाव आयोग गठन लगायतका माग अघि सारेका छन्। सरकारले एकलौटी रूपमा बहसपत्र कार्यदल बनाएर आफूहरूसँगको उक्त सम्झौता कार्यान्वयनको बाटो नरोजेको उनीहरूको भनाई छ। कार्यदलसँगको आजको बैठक अस्वीकार गर्ने मध्येका माजिद अन्सारीले सरकार स्वयं संविधान संशोधनका विषयमा स्पष्ट नभएको टिप्पणी गरे।
1: गभर्मेन्टले चाहिँ हामी यो कुरामा छलफल चाहन्छौँ भन्दा त्यो त स्पष्ट बनाइदिएको छैन. विषयवस्तु स्पष्ट नभइसकेपछि हामी जान सक्दैनौँ. त्यो छलफलको आधार त दिनु पर्यो नि त. अनि तीन मिनट भित्रमा कसले कुन बुदामा कुन कुरा राख्ने हो, इफ गभर्मेन्ट रिकग्नाइज हामीलाई पोलिटिकल फोर्सको रूपमा भने पोलिटिकल फोर्समा पोलिटिकल फोर्सलाई जसरी ट्रिट गरिन्छ त्यसरी गभर्मेन्टले हामीलाई ट्रिट गर्नुपर्छ.
0: जवाफदेहिता र पारदर्शिताको माग सहित शुरू भएको जेएनजी आन्दोलनको मर्म विपरीतका कदम आफूहरूलाई स्वीकार्य नहुने उनीहरूको भनाई छ. बैठकमा भाग लिन अस्वीकार गर्ने जेएनजी प्रतिनिधिहरूले कार्यदलले औपचारिकताका लागि मात्रै आफूहरूलाई छलफलमा बोलाएको आशंका पनि व्यक्त गरेका छन्. जेएनजी प्रतिनिधि मोनिका निरौलाले बीबीसीसँग भनिन्,
4: यो चाहिँ एकदमै प्रक्रिया पनि बुझ्न सकिएन र यसको अवधारणा यसको चाहिँ सीमितता यसको स्कोप पनि बुझ्न सकिएन. होइन हाम्रो पहिलो माग भनेको पारदर्शिता हो. को चाहिँ टेबलमा हुन सक्छ, को चाहिँ टेबल बाहिर छ र किन बाहिर छ, होइन र टेबल बाहिर भएका जेएनजी युवा देशभरिका जेएनजीको आन्दोलन हो नि त यो. त्यही भएर देशभरिका जेएनजीको आवाज चाहिँ कसरी समेटिन्छ भन्ने स्पष्टता र पारदर्शिता भए
0: जेएनजी अगुवाहरूले छलफलमा भाग लिन अस्वीकार गरेपछि बहसपत्र तयारी कार्यदलका संयोजक असीम शाहले नवयुवाहरूको पुस्ताबाट लिखित तथा मौखिक दुवै माध्यमबाट सुझाव संकलन गर्न खोजिएको बताएका छन्. 25 जनाले बहिष्कार गरे पनि अन्य केही जेएनजी प्रतिनिधिहरूले भने छलफलको निम्ति स्वीकारेका थिए. कार्यदलका सदस्य सचिव लीलाधर सुवेदीका अनुसार आजको छलफलमा जेएनजी आन्दोलनका घाइते सहित 52 जनालाई आमन्त्रित गरिएको थियो. यसै सन्दर्भमा हामीले राष्ट्रिय सभाका पूर्व सांसद तथा संविधान सभाका सदस्य समेत रहेका वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारीलाई टेलिफोन सम्पर्क गरी शुरूमा संविधान संशोधन कार्यदलबारे उठेका प्रश्न कति तर्कसंगत छन् भनेर सोधेका छौं.
2: उनीहरूको अहिलेको चिन्ता र सरोकारको कुरा ठिक हो भन्ने मलाई लाग्दछ. किनभने अस्ति व्यक्तिगत रूपमा बोलाउँदाखेरि म पनि त्यसमा सहभागी भएको थिएँ. 12 विषयवस्तु उनीहरूले चाहिँ खुट्याएका छन् तर विषयवस्तुको बारेमा उनीहरूको कुनै धारणा छैन. केवल उनीहरू के भन्दछन् भनेदेखि तपाईँहरूको यसबारेमा 6 मिनटमा तपाईँहरू यो दृष्टिकोण बनाएर चाहिँ हामीलाई भन्नुहोस् भन्छन्. त्यो कुरा त अब सम्भवै छैन. एउटा कुरा हामीले पहिले काँग्रेस र एमालेको बेलामा सरकार बनाउँदाखेरि संविधान संशोधन गर्छौं भन्ने दोस्रो बुदामा राखिएको थियो संसदमा भन्दाखेरि. त्यो बेलामा पनि हामीले के भनेको थियौँ भनेदेखि काँग्रेस र एमाले बनाउने संशोधनहरूमा अरू पार्टीहरूको सहयोग हुँदैन भनेका थियौं. अहिले पनि ठ्याक्कै त्यही कुरा भइरहेको छ. राष्ट्रपा एक्लैले अहिले राष्ट्रपा भन्नु वा चाहिँ अब बालिनजीको चाहिँ के छ भने कार्यदलले चाहिँ यो काम गरिरहेछ तर त्यसमा चाहिँ के छ भने अरू पार्टीहरूलाई जोड्न खोजिरहेछ. त्यो त्यस किसिमले चाहिँ संविधान बन्छ र संविधान चाहिँ यो बनाउन सकिन्छ भन्ने मलाई लाग्दैन. किन भन्नुहुन्छ भने हरेक पार्टीका आफ्नो विचारहरू हुन्छन् ठुलो भए पनि सानो भए पनि र ती विचारहरूलाई समेट्नको लागि चाहिँ एउटा चाहिँ साझा किसिमको चाहिँ सुझाव आयो जरुरी हुन्छ. अहिले जेएनजीले भनेको पनि त्यही हो, त्यही माग गरेको जस्तो लाग्छ. आयोग वा कार्यदल जे बनाएको
5: तर अधिकारी चाहिँ यो बहसपत्र बनाउने कार्यदलले सबै पक्षलाई समेटेर बहसपत्रको विकास गर्न खोज्दाखेरि चाहिँ समस्या हुनुको कारण चाहिँ के देख्नुहुन्छ त तपाईँ?
2: भने त्यसमा सबभन्दा ठुलो कुरा नै के छ भन्नुहुन्छ भने यो बहसपत्र चाहिँ राष्ट्रपाको दृष्टिकोणबाट चाहिँ बनाइएको छ. उनीहरूको कुरालाई त्यसमा चाहिँ जस्तो उदाहरणको लागि भन्नुहोस् न, त्यसमा के छ भनेदेखि जे कुरा भए पनि नलुकाइकन भन्नुपर्दाखेरि प्रत्यक्ष निर्वाचित राष्ट्रपति वा कार्यकारीको चाहिँ तर्फ चाहिँ ढल्काउने खालको, त्यस्तै गरेर तपाईँको संसदलाई चाहिँ पूर्ण समानुपातिक बनाउने खालको त्यतापट्टि उनीहरूको चाहिँ काम भइरहेको जस्तो देखिन्छ. जसले गर्दा के हुन्छ भन्नुहुन्छ भनेदेखि हाम्रो जुन संसदीय प्रणाली, हाम्रो जुन देशको विविधतापूर्ण अवस्था छ र जुन हाम्रो जियो पोलिटिकल सिचुएसनमा जुन किसिमको चाहिँ हामीहरूसँग नजिकको देशहरूसँग अथवा साउथ एसियाका देशहरूसँग चलन चल्तीको जुन शासन पद्धति छ त्योभन्दा टाढा गएर बनाउने जुन उनीहरूको सोच भइरहेको छ त्यो प्रष्ट रूपमा झल्किन्छ. तर त्यसलाई अहिले आवरणमा राखिएको छ तर वास्तवमा त्यही तर्फ चाहिँ उन्मुख भएको मैले चाहिँ त्यो महसुस गरेँ.
5: तपाईँले भन्नुभएको चाहिँ सरकारको समग्र दृष्टिकोणमाथिको प्रश्न हो, यो प्रक्रियाको मात्रै कुरा होइन.
2: होइन होइन, तर त्यसमा बाँकी अरू दलहरूले कसरी सोच्छन्, अरू राजनीतिक सबै किसिमका व्यक्तिहरूले अन्तिममा गएर संविधान संशोधन गर्दाखेरि त एउटा दृष्टिकोण बन्ला, तर अहिले उनीहरूको कोसिस चाहिँ त्यसमा भएको प्रष्ट देखिन्छ.
5: तर अब सबैले संविधान संशोधनको खाँचो पनि देख्ने, हिजो कांग्रेस एमाले पनि गर्न खोज्या हुन्, जेएनजीको माग पनि त्यो थियो पुनर्लेखन गर्न आयोग बनाऊ भन्ने, तर सबैसँग छलफल गरेर बहसपत्र तयार पार्न खोज्दा शंका पनि गर्ने भन्ने पक्ष पनि त छ नि. फेरि
2: म त्यसै भएर भने नि आवरणमा उहाँहरू त्यो भन्नुहुन्छ, तर भित्री तहमा चाहिँ के छ भने प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक सांसदकै उहाँहरू कुरा गर्नु भएको छ। त्यस किसिमको कुरा भयो भने जनताबाट टाढा भएको अप्रत्यक्ष रूपको चाहिँ संसद बनाउने र चाहिँ प्रत्यक्ष कार्यकारीबाट चाहिँ रूल गर्ने जुन कोसिस भइरहेको छ त्यो चाहिँ तपाईँको नेपालको निम्ति धेरै घातक हुन्छ भन्ने मलाई।
5: अब यो प्रक्रिया जसरी उहाँहरूले अगाडि बढाइराख्नु भएको छ नि, यो प्रक्रियामा अब आज केही जेएनजी प्रतिनिधिहरूले विमति राखे, यो प्रक्रिया यसै गरी अघि बढ्यो भने यसले समाधान दिन्छ कि अरू केही समस्या पनि निम्त्याउन सक्ने देख्नुहुन्छ तपाईँ? त्यसो भए
2: अहिलेकै अवस्थामा यसै गरे भने यसले ध्रुवीकरण गर्छ होला, मुलुकलाई नै ध्रुवीकरण गराउँछ होला। संविधानको संशोधनमा उहाँहरूको जुन चासो देखियो, जुन किसिमको दृष्टिकोण देखियो, त्यसले ध्रुवीकरणै गर्छ भन्ने मलाई लाग्छ।
5: यो कार्यदलको संयोजकले नै के भन्नुभयो आज भने प्रधानमन्त्रीको सचिवालयले दिएको विवरण अनुसार यो छलफलमा भाग लिनु चाहिँ यसका सबै पक्षको अधिकार पनि हो, दायित्व पनि हो, हामीले चाहिँ केवल बहसपत्रलाई पूर्णता दिन खोजेका हौं भन्ने उहाँको कुरा छ।
2: उहाँहरूले जे भने पनि उहाँहरूले के दृष्टिकोण छ भने हामीसँग जनादेश छ 182 जनाको, हामीले भने अनुसार हुनुपर्छ र त्यो हामीले भनेको चाहिँ कुरा के हो भनेदेखि कार्यकारी प्रमुख चाहिँ प्रत्यक्ष रूपमा निर्वाचित हुनुपर्छ, यसको अभिष्ट आन्तरिक अभिष्ट यही नै हो। र अर्को चाहिँ के छ भन्ने हुन्छ भने यो चुनाव चाहिँ प्रत्यक्ष रूपमा चाहिँ संसदको चुनाव नगर्ने किसिमको चाहिँ उहाँहरूको सोच छ, एफपिटिपीबाट चाहिँ नजाने किसिमको उहाँहरूको सोच छ। त्यसले यो मुलुकलाई चाहिँ के छ भने जनताबाट चाहिँ संसदलाई टुटाउँछ र जनताले चाहिँ जनता केन्द्रित कुरा होइन, यो के छ भने शासन केन्द्रित कुरा भइरहेछ भन्ने मलाई लाग्छ।
0: उनी थिए वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारी। अब एउटा प्रसंग संक्षेपमा, राष्ट्रिय खेलकुद परिषदले अखिल नेपाल फुटबल संघ एन्फामाथि लगाएको 3 महिने निलम्बन फुकुवा गरेको छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल र एन्फा पदाधिकारी बीच आज मन्त्रालयमा भएको छलफलपछि कुनै शर्त बिना निलम्बन फुकुवा भएको एन्फा प्रवक्ता सुरेश शाहले बीबीसीलाई बताए। नियम विपरीत बलपूर्वक अर्ली इलेक्सन गर्न खोजेको भन्दै गत चैत्र 11 गते राखेपाले एन्फालाई 3 महिनाका लागि निलम्बन गरेको थियो। तपाईँ नेपालका विभिन्न एफएम स्टेशनबाट बीबीसी नेपाली सेवाको साझा पख सुनिरहनु भएको छ। हामी 9:15 बजेदेखि 9 बजेसम्म प्रसारणमा रहन्छौं। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चीन भ्रमण सफल भएको दावी गरिए पनि हालसम्म कुनै सम्झौता भएको पुष्टि भएको छैन। ट्रम्पले अमेरिका फर्किनु अघि आफूले चीनसँग गजबको व्यापार सम्झौता गरेको र त्यो दुवै देशका लागि राम्रो भएको बताएका थिए, तर दुई शक्ति राष्ट्रबीच भएको भनिएको सहमतिबारे कुनै पनि थप विवरण सार्वजनिक भएका छैनन्। बीबीसीका विवरणहरूमा आधारित रिपोर्ट सुनौ अशोक दाहालबाट।
3: चीनीय राष्ट्रपति सी जिनपिङसँग भेट्न बेजिङ आउँदा ट्रम्पले अमेरिकी प्रविधि र औद्योगिक घरानाका कार्यकारीहरू पनि सँगै लिएर आएका थिए। उनको भ्रमणको प्रमुख विषय दुई देशबीचको व्यापार थियो, त्यसपछिको प्राथमिकतामा मात्रै इरान युद्ध थियो। व्यवसायीहरूले आगामी नोभेम्बरमा सकिन लागेको ट्यारिफ स्थगनको सहमतिले निरन्तरता पाउने र महत्वपूर्ण सम्झौताहरू पनि हुने अपेक्षा गरेका थिए। चीनमा पाएको स्वागतबाट प्रभावित देखिएका ट्रम्पले सीलाई अमेरिका भ्रमणको निम्तो पनि दिए। ट्रम्पले भ्रमणलाई सफल र सीले ऐतिहासिक भने, तर दुवै पक्षले पनि उल्लेख्य व्यापारिक सम्झौता भएको घोषणा गरेका छैनन्। अमेरिका फर्कँदै गर्दा एयरफोर्स वनमा संवाददाताहरूसँग ट्रम्पले चीनले 200 वटा बोइङ जेट किन्ने सहमति गरेको र थप 750 वटाका लागि प्रतिबद्धता जनाएको बताएका छन्। चीनले अरबौं डलरको सोयाबीन किन्ने पनि उनको भनाई छ, तर चिनिया पक्षले यी कुनै पनि सम्झौताको पुष्टि गरेको छैन। अमेरिका र चीनले एक अर्कामाथि लगाएको ट्यारिफ स्थगित गर्ने यसैको सहमतिले निरन्तरता पाउने वा नपाउने बारेको प्रश्न कायमै छ। ट्रम्पले सीसँग आफूले ट्यारिफ बारे कुरै नगरेको प्रतिक्रिया संवाददाताहरूलाई दिएका छन्।
0: यसका साथै बीबीसी नेपाली सेवाको साँझपख यहीं सकिन्छ। सोमबार बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
6: ए समयको साथमा जितु सुनचादी पसल वालिङ 8 पेट्रोल पम्पको नजिकै जैसी 15 जाने बाटो तर्फ विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
7: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

0: ट्रेजेडी अट्र्याक्सन
1: कता हुनुहुन्छ, के गर्दै हुनुहुन्छ, कस्तो छ सन्चो बिसन्चो आराम, आफन्त तपाईँको आफन्तलाई कस्तो छ, तपाईँलाई कस्तो छ, साथीभाइ इष्टमित्रलाई कस्तो छ, के गर्दै हुनुहुन्छ आज भोलि, योजना के बनाउँदै हुनुहुन्छ, सपना के देखिरहनु भएको छ, काम गर्दै हुनुहुन्छ, असफलता छ भने पनि त्यो पनि सिकाइ हो। यस्तै कति एकजना साथीले भन्दै हुनुहुन्थ्यो, तपाईँले के काम गर्नुभयो, सानो बजेटबाट गर्दै हुनुहुन्थ्यो अथवा तपाईँको अनुकूलको एउटा बजेटबाट गर्दै हुनुहुन्थ्यो, त्यो असफलता भइहाल्यो भने पनि नआत्तिनुहोस्। त्यो असफलता बरु के लाउनुहोस्, किन असफलता भयो भन्ने कुरा, कुनै न कुनै रूपमा त्यो असफलता हुनुको पछाडि केही न केही कुराहरू तपाईँले सिक्नुहुन्छ जसले तपाईँलाई सफलताहरू दिन्छ। मैले दीपक राज गिरीदाई सम्झे, आदरणीय लोकप्रिय हास्यव्यङ्ग्य कलाकार, अभिनेता, लेखक, निर्माता, दाइले भन्नुहुन्थ्यो यो सिनेमा हलमा लाग्ने जुनसुकै फिल्म पनि म हेर्छु, त्यो सिनेमाबाट के कुरा, राम्रो फिल्म मात्रै अथवा एकदम सफल भएको सिनेमा मात्रै अथवा एकदमै फलानुको ब्रान्डको सिनेमा मात्रै म होइन, म हरेक फिल्ममा हेर्छु, नयाँ फिल्म सकेसम्म हेर्छु। किन भन्दाखेरि त्यो फिल्मबाट मैले के कुरा लिने भन्ने कुरा चाहिँ, त्यो फिल्म किन नराम्रो भएको छ, त्यो फिल्म किन राम्रो भएको छ, अथवा त्यो फिल्मलाई यस्तो बनाएको भए अझ राम्रो हुन्थ्यो भन्ने कुरा चाहिँ म सिक्छु बुझ्छु भन्नुहुन्थ्यो कि। त्यसैले हरेक असफलताहरू तपाईँका गुरु हुन्, हरेक असफलताहरू तपाईँका गुरु हुन्, शिक्षक हुन्, मार्गदर्शक हुन्। त्यसैले असफलताहरूले मलाई अप्ठ्यारोमा पार्यो भने नसोचिदिनुहोस् भन्ने चाहिँ मलाई लाग्छ। म त हरेक असफलताले पार्ने दिने चोट, पार्ने अप्ठ्यारो, त्यो असफलताले त्यो असफलतासँगै अनि नमज्जाको भागीदार त तपाईँ हुनुहुन्छ भन्ने मान्छेलाई भन्न सजिलो छ, तर जसले बेहोर छ होइन, जसले बेहोर छ, जसले सहनुपर्छ, जसले एउटा असफलतासँगै आउने थुप्रै परिणामहरूलाई स्वीकार गर्नुपर्छ, एक्सेप्ट गर्नुपर्छ, त्यो भोग्नीलाई मात्र थाहा हुन्छ। यद्यपि त्यो भोगाईलाई पनि एउटा सिकाइको रूपमा लिनुहोस् भन्ने चाहिँ तपाईँको साथीको नाताले, अलिकति अनुभव भएको नाताले, तपाईँको साथीको तपाईँको शुभचिन्तकको हिसाबले तपाईँको असफलतामा पनि तपाईँ नहात्तिनुहोस् है भनेर तपाईँसँग गरेको यो एउटा अपेक्षा हो अथवा अनुरोध हो। रेडियो अधिकको स्टुडियो कमेडी हाइट नारायणेश्वर मार्ग बालेश्वरबाट हामी बोलिरहेका छौं, देशैभरिका लोकप्रिय एफएम स्टेशनबाट खुल्लुल .com को श्रृंखला तपाईँले सुनिरहनु भएको छ। फेसबुकमा हामीलाई तपाईँले facebook.com/खुल्लुली पेजमा भेट्न सक्नुहुन्छ, अहिले हाम्रो फेसबुक पेजबाट पनि तपाईँले लाइभ सुनिरहनु भएको छ। हाम्रो पात्र मोबाइल एपबाट, हाम्रो पात्र भन्ने बित्तिकै मोबाइल एप हो अथवा हाम्रो पात्र .com पनि छ, हाम्रो पात्रबाट तपाईँले सुन्नुहुन्छ, पोडकास्टको रूपमा तपाईँले हाम्रो पात्रमा हामीसँग जोडिन सक्नुहुन्छ। तपाईँ देश विदेशमा जहाँ भए पनि हाम्रो वाट्सएप नम्बर छ 9801106610, यो नम्बर 24 घण्टा खुला हुन्छ। तपाईँले आफूलाई लागेका पीर मर्का अप्ठ्यारा चिन्ता सुख दुःख सबै कुरा लेखी पठाउन सक्नुहुन्छ, बोली पठाउन सक्नुहुन्छ, अडियो पनि रेकर्ड गरेर पठाउन सक्नुहुन्छ, हामी खुल्लु .com समावेश गर्न सक्छौ। र खुल्लु .com हरेक श्रृंखला तपाईँलाई मन परेन भने हामीलाई खबर गरिदिन सक्नुहुन्छ, मन पर्यो भने साथीभाइ इष्टमित्र आफ्ना आफन्तजनलाई पनि खबर गरिदिन सक्नुहुन्छ। यो अवसर अप्सनहरू छन् र पछिल्लो समयमा हामीले भन्ने गरेको कुराकानी गरौं, छलफल गरौं होइन, दुईजना भेटौँ राखेरि चाहिँ एउटा गीत मैले सम्झेँ हेमन भाइको, एकैछिन तपाईँको समय छ भने सुन्दैन।
2: उसको कुरा
0: kurakatyo ule usko kurakatyo ule usko kurakatyo ule usko kurakatyo kurakatyo kurakatyo kurakatyo kurakatyo ule usko kurakatyo ule usko kurakatyo mukrakan betu hoki mukrakan betu hoki mukrakan betu hoki mukrakan betu hoki.

पार्कमा भेटोस्, चाहे पानी भर्ने पहेरीमा भेटोस्, पार्टीमा भेटोस् या पार्कमा भेटोस्, चाहे पानी भर्ने पहेरीमा भेटोस्। आसन काल्दै हात हल्लाउँदै कुरा काट्न थाल्छन्, धारे हात लाउँदै फल्नाको बुहारी कति छैनन्, निस्काको सास राम्री होइनन्, फल्लाको लोग्नीको आठवटा गर्लफ्रेन्ड, टिस्काको छोरीको नौवटा बोयफ्रेन्ड, फल्लाको सालोले कति भात खाएको, टिस्काको दिदीले के लुगा लाएको, फल्ला गायकले के गीत गाएको, टिस्काको भाउजूले कति बच्चा पाएको, टिस्काको भाउजूले कति बच्चा पाएको, मुख र कान भेट भो कि।

कमिला कमिला मा कस्तो मिलापट।

0: उसले उसको तारिफ गरौँ, उसले उसको तारिफ गरौँ, उसले उनलाई मदत गरौँ, उसले उनलाई मदत गरौँ, तारिफ गरौँ, मदत गरौँ, माया गरौँ, जतन गरौँ, उसले उसको जतन गरौँ, उसले उसको जतन गरौँ। नेपाली नेपाली भेटु हो कि नेपाली नेपाली भेटु हो कि नेपाली नेपाली भेटु हो कि नेपाली नेपाली भेटु हो कि
1: हो। उसले उसको कुरा काट्यो, उसले उसको कुरा काट्यो, उसले उसले कुरा काट्यो, उसले उसको कुरा काट्यो भन्नुभन्दा पनि त्यो समयलाई पनि हामीले सृजनशील बनाउन सक्छौ, आत्मीयता बनाउन सक्छौ। होइन, हामीले दुईजना भेटाउँदाखेरि चाहिँ यता कसैको कथा भन्न सक्छौ, आफ्नै कथा भन्न सक्छौ, जसले हामीलाई राम्रो काम गर्नका लागि प्रेरित गर्न सक्छ, ऊर्जा दिन सक्छ। कोही कोही मान्छे कस्तो हुन्छ, भिड भयो कि नकारात्मक कुरा गर्ने, देश डुबिहाल्यो, नेताले खत्तम पारे, कर्मचारीले काम गर्दैनन्, होइन, केटाकेटी अहिलेको नयाँ पुस्ता सबै बिग्रिए, होइन, आजभोलि चाहिँ यो सम्मान भन्ने नै छैन, आफन्तको भने चिन्दैनन्, हेर्नु त नयाँ पुस्तालाई ब्लेम कति छ, है, त्यो भने सबै विदेश गए, नयाँ पुस्ता भनौँ न अहिलेको पुस्ताहरू देशको माया छैन, अभिभावकको केयरिङ नै छैन, अभिभावकले फेरि केटाकेटीलाई भन्न पर्यो पुरा हाम्रो बाबाआमाले हाम्रो कुरै बुझ्दैनन्, हेर्न त नेगेटिभ थटहरू, बाटोमा खाल्डो छ, एक फलाङ्गो नदीले डुबायो, जो नदीको छेउमा गएर घर बनाउँदाखेरि घरको जग्गा हाल्ने बेला पनि थाहा हुन्छ कि यो डुबाउँछ कि डुबाउन भन्ने कुरा, अहिले अहिले यतातिर नलागौँ, नेगेटिभ थट राखेर हुँदैन, कुरा काटेर हुँदैन, छलफल र कुराकानीले हामीलाई ऊर्जा थपिदियोस्, त्यति मात्रै भन्न खोजेको। खुल्नु .com को साथमा रहनु होला, हामी एकैछिनमा आउँछौं।
2: कन्फ्युजनमा दोहारमा छौ हामी।

0: confusion, get the solution. It's the coolduly.com. Get the solution. It's the coolduly.com.
1: साथे हो र भन्या के कुरा गर्नुहुन्छ दिदी हजुर पनि
2: हो त नि कान्छी केही महिनादेखि महिनावारी नै गडबड भइरहेको थियो सेतो पानी पनि बग्ने अनि मनमा कस्तो शङ्का लाग्न थाल्यो भने
1: अनि जेसुकै परोस् भनेर अस्पताल गए नभन्दै कान्छी क्यान्सरको त पहिलो स्टेज पो देखियो त
2: ए किन त्यही कान्छी
1: मलाई क्यान्सर निको भइसक्यो
2: बरु ध्यान दिएर सुन कान्छी काठमाडौँ क्यान्सर सेन्टर ताथलीका डाक्टरले भने अनुसार क्यान्सरको पहिल्यै स्टेजमा लक्षण चाहिँ थाहा पाउन सक्यो भने नि क्यान्सर रोग निको हुन सक्छ
1: हो र दिदी कस्तो खुसीको कुरा सुनाउनु भयो तपाईँले
3: क्यान्सर रोग सम्बन्धी सल्लाह जानकारी र उपचारका लागि काठमाडौँ क्यान्सर सेन्टर ताथली भक्तपुरले जनहितमा जारी गरेको सन्देश
1: थप सल्लाह सुझाव र जानकारीका लागि 9851 3132 33 मा फोन गर्नुहोस् क्यान्सर डर होइन अब उपचार
4: वेलकम टु द मुभी वर्ल्ड टु लर्न फिल्म मेकिङ एभरेस्ट फिल्म एकेडेमी इज द बेस्ट एकेडेमी इन नेपाल वी प्रोभाइड क्लासेस फर डाइरेक्टर्स एक्टिङ सिनेमाटोग्राफी साउन्ड एन्ड एडिटिङ
5: सम्पर्क नम्बर 01-4798-188
4: टु जोइन द नेपाल फिल्म इन्डस्ट्री योर फर्स्ट स्टेप एभरेस्ट फिल्म एकेडेमी वेलकम
5: एभरेस्ट फिल्म एकेडेमी नयाँ बानेश्वर मिन भवन

0: the town. Confusion, get the solution. It's the cooldoolie.com. Get the solution. It's the cooldoolie.com.
1: मेरो नाम जितेन्द्र, यो cooldoolie.com हो. हामी यति बेला काठमाडौँ स्थित रेडियो अडीको स्टुडियो कमेडी हाइट नारायणेश्वर मार्ग स्थित रेडियो अडीको स्टुडियोबाट बोलिरहेका छौं. सुविधा सम्पन्न स्टुडियोबाट बोलिरहेका छौं. अगाडिपट्टि रविन्द्रजी हुनुहुन्छ, अनि के अरे अर्जुनजी हुनुहुन्छ, रविन्द्र सिन्धुपाल्चोकबाट बिलङ गर्नु प्रतिनिधित्व गर्नुहुन्छ, के अरे अर्जुन बैतडीबाट आउनुभएको. हामी काठमाडौँमा कोही रहरले आएका छौँ, कोही करले आएका छौँ, कोही सम्भावनाको खोजी गर्दैछौ, कोही सपनाको खोजी गर्दैछौ. तपाईँले रविन्द्रले अभिनय गर्नुभएको फुर्के नम्बर वान भन्ने सिरियल युट्युबमा हेर्नुभयो भने हाम्रो के अरे उल्सन विक्रम दाईसँगै तपाईँले हेर्न पाउनुहुन्छ. उहाँलाई दले दाईको भूमिकामा हुनुहुन्छ. बडो रोमान्टिक भनौँ, रोमान्टिक भन्ने कमेडी क्यारेक्टर उहाँले गर्नुभएको छ. रेडियोमा पनि थुप्रै क्यारेक्टरको प्रोग्रामहरू उहाँले गर्नुहुन्छ. हामी यति बेला तपाईँको साथमा छौँ. झ्यालुकाको चुक्कुल लगाउन नबिर्सनुहोस्, सकारात्मक सोच राख्नुहोस्, सकारात्मक व्यवहार गर्न सकियो भने, आफूले राम्रो व्यवहार गर्न सकियो भने अरूले पनि हामीलाई त्यस्तै व्यवहार गर्छ, अरूबाट पनि त्यस्तै व्यवहारको अपेक्षा गर्न सकिन्छ. अथवा तपाईँ अरूबाट जस्तो राम्रो व्यवहारको अपेक्षा गर्नुहुन्छ अरूलाई पनि त्यस्तै व्यवहार गरिदिनुहोस्, ताकि जिन्दगी बहुत झन्डुबामा हुन्छ. अघि हामी कुराकानी गर्दैथ्यौं के अरे यो राम्रो कुराको सोच्ने कुराहरू हो. पछिल्लो समयमा युवा पुस्ताहरूमा धैर्यताको कमी छ, सपनाको खातै खात छ, जमिनमा नै अभिभावकले जिम्मेवारी सुरुमै थपिएको छ. अहिले योजनाबद्ध हिसाबले बच्चा बच्ची जन्मिने भएको हुनाले म यही उमेरमा बिहा गर्छु, यही उमेरमा बच्चा जन्माउँछु, यतिवटा बच्चा जन्माउँछु, मेरो बच्चालाई यस्तो बनाउँछु भनेर पहिल्यै अभिभावकले एउटा माइन्ड सेटअप गरेर इन्जिनियरिङको यो इन्जिनियरको खाका पहिल्यै तयार हुन्छ के. आजभोलि घर बनाउने बेलामा चाहिँ जग्गा हालिहाल्नु घर त बन्दै जाला भन्ने हुँदैन. कति बाई कतिको कोठा हुन्छ, कत्रो किचन हुन्छ, कत्रो पूजा कोठा हुन्छ, कत्रो पिल्लर हाल्ने, कति छड हाल्ने, कति सिमेन्ट हाल्ने भन्ने हिसाबले मूल्य कति लाग्छ भने पहिल्यै थाहा हुन्छ होइन. ठ्याक्कै त्यस्तै पनि पछिल्लो पुस्ताबाट जन्मेका सन्तानहरू हेर्ने हो भने चाहिँ अनि त्यही माइन्ड सेट अब एउटा मेसिनरी चिजमा, अनि त्यसले गर्दाखेरि चाहिँ कहीँ कहीँ कतै जुन नेचुरल थियो नि स्वाभाविक हुर्किनु पर्ने स्वाभाविक रूपमा बढ्नुपर्ने अथवा स्वाभाविक स्वाभाविक रूपमा सपनाहरू आउनुपर्ने, जस्तो बच्चा जन्मियो ऊ कस्तो बन्छ भन्ने कुरो उसले आफूले निर्धारण गर्दैन कि उसले ऊ आफैले अहिले माइन्ड सेटअप गर्न सक्दैन अथवा गरिँदैन. उसलाई सुरुदेखि एउटा स्कुलिङ गरिएको हुन्छ जस्तो लाग्छ. त्यस कारणले गर्दाखेरि काहीँ न काहीँ जस्तो पछिल्लो समयमा हेर्ने नि ठूलो युवा पुस्ताको ठूलो जमात अस्ट्रेलिया, अमेरिका अथवा कोरिया अथवा कामको सिलसिलामा कोरिया एकदमै काम गर्न सक्ने अलिअलि सिप भएको इनर्जेटिक टिम एउटा ठूलो टिम कोरिया पुगेको छ, दुबई मलेसिया गएको छ. त्यही पनि फेरि साउदी कता दुबई मलेसिया भने पछिल्लो समय खास गरी दुबई र केही देशहरूमा मध्यपूर्वका केही देशहरूमा पनि यो प्रोफेसनल्सहरू राम्रो पढा लेखेका साथीहरू युरोपमा अमेरिकामा अस्ट्रेलियामा भन्दा पनि फाइनेन्सियली बेनिफिट चाहिँ त्यहाँ राम्रो हुने भएको हुनाले चाहिँ साउदी कतार दुबई गएको पनि देखिन्छ है. भनेको इनर्जी लेभलको इनर्जेटिक जनशक्ति विदेशिएको छ, पलायन भएको छ, र स्वदेशमा भएको जनशक्तिसँग चाहिँ स्किल छैन, हामीसँग धैर्यता छैन, अनि हामीसँग स्किल छैन, अनुभव छैन, सिप छैन, अनि हामी के भनिरहेका छौँ भन्दा फेरि नेपालमा बसेर केही पनि हुँदैन भनेर पनि सोचिरहेछौ. विदेशमा गएको दाईलाई, भाइलाई, भान्जा दाईलाई, मामालाई यसो सोध्नुहोस् त, विदेशको काम गराएको स्टाइल कस्तो हुन्छ, शैली कस्तो हुन्छ। मेरो विचारमा कामलाई सम्मान गरौं, काम गरौं, सानो काम, सानो ठूलो, अनि यो लिङ्गको त्यो लिङ्गको यस्तो त्यसको भन्ने हुन्छ जस्तो लाग्दैन। सानो कामबाट पनि मलाई अहिले पनि सम्झना छ, बालेश्वरको बिआइसिसी अपोजिटमा अहिले त ठेलागाडी छैन, ठेलागाडीमा फलफुल बेच्ने दाईको भक्तपुरमा तीनवटा घडेरी थियो। हामीले झट्ट हेर्दा खाली सिसी बोतल पुरानो कागज भनेर भन्छौ, तर खाली सिसी बोतल पुरानो कागज भन्दै मान्छेहरू घर घर नआइदिएको भए, खाली सिसी बोतल पुरानो कागज फलामकै टुक्रा टाकरीको व्यापार काठमाडौँ कसैले सञ्चालन नगरेको भए, सम्झिनुहोस् त काठमाडौँ फोहोरको थुप्रो कत्रो हुन्छ होला। व्यापार कति गराएछ भन्नुभन्दा पनि फोहोर कति थुप्रिन्थ्यो होला। तर झन्डै आजभन्दा 20 वर्ष अगाडि यो गीत लेख्ने बेलामा मैले त्यो कुरा चाहिँ सोचेको थिइनँ। जस्ट एउटा मेहनती परिश्रमी एउटा पात्रको परिकल्पना गरेको थिएँ। म दिपेन्द्र, मेरो आफ्नो आवाज, मेरो आफ्नै, म आफैले संगीत तर्जुमा गरेको र आफैले गाएको र आफैले लेखेको एउटा गीत प्रस्तुत गर्दैछु। खुल्लो.com को साथमा रहनुहोला।

मैं हूँ जोगिंदर, जय काले जोगिंदर, तर राम जोगिंदर, जय पानी

सन्देश छ यो गीतमा. म एकदमै टिनेजको बेलामा आजभन्दा झन्डै 20-21 वर्ष अगाडि लेखेको गाएको अहिले पनि उस्तै लाग्छ. म पोलेको मकै

अनि हरेक दिन 4 बजे म छोरीलाई लिने स्कुल जानुपर्छ, अनि फर्किँदाखेरि एउटा रुट छ त्यहाँ चाहिँ म मध्य मानेश्वरमा, त्यहाँबाट म मकै लिएर आउँछु पोलेको, छोरीलाई पनि एकदम मनपर्छ। अनि कस्तो रे आज भोलिको बच्चाले पोलेको मकै मन पराउँछ भन्दा नि क्या खुसी लाग्दो रहेछ एउटा अभिभावकलाई। अनि त्यो त्यो दाईले म अघि त मैले खाली सिस्ने बोतल पुरानो काजको कुराकानी गरेँ होइन, तर त्यो दाई दाई र एकजना दाई र एकजना भाउजूले त्यो ठेलामा मकै अहिले पनि भित्र भित्र भित्रतिर मध्य बारेसको भित्रपट्टि ठेलामै मकै पोलेर बेच्नुहुन्छ। दिनमा मेरो विचारमा कम्तीमा पनि उहाँले 2000 रुपियाँ कमाउनुहुन्छ क्या, मिनिमम पनि दिनमा 2000 रुपियाँ भनेको महिनाको 60,000 रुपियाँ हो, जबकि नेपालमा सायद सहसचिवको तलब पनि उपसचिवको तलब 60,000 रुपियाँ छ जस्तो मलाई लाग्दैन है। त्यसैले यहाँ जोड्न खोजेको चाहिँ काम गरौँ, कामलाई सानो ठुलो नभनौँ, सबै ठुलो देखौँ तर भनौँ घर ठुलो बनाउने सपना देखौँ तर जग त खन्नै पर्छ, घर बलियो बनाउन जग बलियो हुनुपर्छ, जग बलियो बनाउनका लागि हामी शारीरिक रूपमा र मानसिक रूपमा तन्दुरुस्त हुनुपर्छ, एकैचोटि घर एकाएक बन्दैन, एकैछिनपछि आउनेछौ खुल्लु झट्कमको साथमा रहनु।

0: सधैँ हल्ली चल्ली हुन्छ अनि खुल्दुली फ्रेन्डसिप र रिलेसनसिप खुल्दुली जेनरेसन ग्याप थाहै नपाई हुन्छ ब्रेकअप हौ न पेन्सन करियरको कन्फ्युजन एजुकेसनको ट्रेजेडी अट्र्याक्सन
1: रेडियो अडियोको स्टुडियो नयाँ बानेश्वर रत्नराज स्कूल बानेश्वरको रत्नराज स्कूल सँगैको पश्चिम बाटो बाट झन्मै 700-800 मिटरको दूरीमा छ। यता अनामनगर भाटवडेरीबाट आउँदाखेरि पनि रेडियो अडियोको स्टुडियो रेडियो अडियोमा सजिलै आइपुग्न सकिन्छ। रेडियो अडियोको स्टुडियो कमेडी आइट नानेश्वर मार्ग बानेश्वरबाट हामी बोलिरहेका छौँ। स्टुडियोमा रविन्द्र हुनुहुन्छ, सँगै रविन्द्रसँगै अर्जुन अनि मेरो नाम दिपेन्द्र। तपाईँलाई कस्तो छ, सन्चो बिसन्चो, गाह्रो साह्रो, अप्ठ्यारो, के गर्नुहुन्छ, के गर्दै हुनुहुन्छ, पढ्दै हुनुहुन्छ, होमवर्क गर्दै हुनुहुन्छ, अथवा अलिअलि ठन्डा छ भने सिरकमा दोलाइमा, हामी दोलाइ भन्दै पाहाडतिर सानसानो यस्तो च्यादर च्यादर उठेर निजाउँदै हुन्छ कि तराईतिर भयो भने, र अहिले लामखुट्टेबाट बसिदिनुहोस्, र अहिले आँखा पाक्ने रोगबाट बसिदिनुहोस्, सजगता अप्नाइदिनुहोस्, हिलचक्रै नगर्नुहोस्। मेरो दुई तिन दिनदेखि देब्रे आँखा एकदमै भयो, के भन्छ एकदमै दुख्यो, अलि सुन्निएको जस्तो पनि भयो। आज बिहानै श्रीमती र छोरीले हो कस्तो आँखा सुनेछ भन्यो, बाबा हस्पिटल जाऊ जाऊ जाऊ जाऊ भने छोरी गमाए बाउलाई, अनि म दिउँसो हस्पिटलमा गएँ, खासै केही भएको रहेनछ। तर डक्टर जो स्वास्थ्य कर्मी हुनुहुन्थ्यो उहाँ डक्टर विशेषज्ञ डक्टर चाहिँ हुनुहुन्थेन जस्तो लाग्यो मलाई, आँखाको प्राविधिक हुनुहुन्थ्यो होला, उहाँले चेकअप पडताल गर्नुभयो, अलिकति कमजोर रहेछ आँखा, अनि उहाँले के भन्छ यो ड्रप दिनुभयो, हाले निको हुने क्रममा छ, अरू निको होला भन्ने अपेक्षामा छु। यो चाहिँ लामखुट्टेको टोकाइले डेङ्गु हुन सक्ने सम्भावना, आँखा पाक्ने रोगले आँखामा समस्या हुन सक्ने, कति जिल्लाहरूमा चाहिँ स्कूल बन्द गरेको सूचनाहरू आइरहेछ। अनि अर्को चाहिँ महत्वपूर्ण कुरा चाहिँ तराईको जिल्लाहरूमा म पनि केही समय नवलपरासीमा जन्मेको त होइन हुर्केको, सबै हामीलाई त यो गर्मीको सिजन हुने बित्तिकै सर्पको डर हुन्थ्यो, असाध्यै नै हामी छोराहरू काठमाडौँ बस्थ्यौँ।

अनि आमा बुवा नलपरासीमा, अनि फोन आउँदा पनि हामीलाई डर लाग्थ्यो। खासमा गर्मी भयो भनेपछि अनि त्यो करेन्ट सर्प मारेको भन्ने हुन्थ्यो कि, डर लाग्थ्यो। त्यसैले सर्पबाट बस्नको लागि घर वरिपरि झाडी नबनाउने, सफा सुग्घर राख्ने, हामीले खुल्लो डटकममा यौन तथा प्रजनन स्वास्थ्यको थुप्रै कुराकानी गर्यौं है। अब तपाईँ जोखिमपूर्ण यौन व्यवहार गर्नु हुँदैन, हस्तवैदन स्वाभाविक हो, महिनावारी स्वाभाविक हो होइन, यसमा हेल्थ र हाइजिनको कुराहरूमा ध्यान दिनुहोस् भन्ने कुराकानी गरौं। सँगसँगै यो सामाजिक कुराहरू है, सँगसँगै सामाजिक कुराहरू, हेलचक्रै नगर्नु, पानी जम्न नदिनु, जमेको छ भने त्यो लावा नष्ट गर्नको लागि के गर्नुपर्छ भन्ने कुरा अपिल गरौं। र आज भोलि हरेकको घर घरमा सिम दरबार पुगेको छ भनिन्छ, गणतन्त्र आएपछि हरेकको घर नजिक सिम दरबार पुगेको छ भनिन्छ पछिल्लो समयमा गणतन्त्र आएपछि। तपाईँको घर अगाडि जननिर्वाचित कोही सदस्यहरू हुन्छ, पानी जमेको छ होइन, संक्रमण छ डेङ्गुको अथवा केहीको भने त्यसको रोकथामका लागि गाउँपालिकाले गर्देला नि, नगरपालिकाले गर्देला नि, उपमहानगरपालिकाले गर्देला नि, महानगरपालिकाले गर्देला नि भन्दा नि हामीले पनि पहल गर्यो भने, झकझकायो भने यसमा चाहिँ समाधान अथवा त्यसको सम्भावित दुर्घटनाबाट हामी बस्न सक्दछौ। हामीले पनि पहल गरौं। युवा किशोर किशोर साथीहरू च्याटमा, मेसेन्जरमा, वाट्सएपमा, भाइबरमा, तपाईँ देशमा विदेशमा जा भयो भने अभिभावकसँग गफ भइरहेको हुन्छ। बुवाले रेगुलर खानुपर्ने सुगरको औषधि खानुभयो कि खानु भएन, आमाले रेगुलर खानुपर्ने ब्लड प्रेसरको औषधि खानुभयो कि खानु भएन, अब त्यो जिम्मेवारी पनि वहन गर्नु पर्यो कि जस्तो लाग्छ के है। हामीले भैँसी ब्यायो कि ब्याएन, पाडा पायो कि पाडी, पाडो पायो कि पाडी प्यायो, बाख्रो ब्यायो कि ब्याएन, अथवा धान रोपेर सकियो कि सकिन भन्ने सँगसँगै आमा बुवाको केयरिङ गर्ने बेला भएको छ। पछिल्लो समयमा यही गति रह्यो, यही अवस्था रहिरह्यो भने अबको दुई दशक पछि नेपालमा 24 सालमा होला सायद गाउँ फर्क अभियान चला जस्तै 51 सालमा नेकपा एमालेको सरकार भएको बेलामा 51-52मा आफ्नो गाउँ आफै बनाऊ भने जस्तै विदेशका छोराछोरी गाउँ नेपाल फर्क्यौं भन्ने अभियान चलाउनु पर्ने स्थिति छ, जटिल छ है। थुप्रै गाउँहरू रित्तिसकेको छ, बढ्दो शहरीकरण अथवा शहरीकरणका नाममा, आधुनिकीकरणका नाममा चाहिँ परिवारभित्रको मिलाप, परिवारभित्रको एकता भत्किँदैछ, परिवारभित्रको एकता गुम्दैछ, परिवारभित्रको एकता कमजोर हुँदैछ। त ठुलो कि म ठुलो भन्ने हिसाबमा हामी एकअर्का परिवारभित्रै हामी कमजोर हुँदैछौँ। एकचोटि सोच दिनुहोस्, फिल गरिदिनुहोस् होइन र, मलाई त हो जस्तो लाग्छ। मलाई लाग्ने बित्तिकै तपाईँलाई तपाईँको घर ठ्याक्कै मिल्नुपर्छ भन्ने त छैन, तर रोजगारीका सिलसिलामा छोराछोरी विदेश जानुपर्ने, बुहारी बुहारी घरमा बस्नुपर्ने, छोराले अलि पैसा कमाएपछि बुहारी अलि भनौँ छोराछोरी भनौँ नातिनातिर पढाउन, बुहारी अलि पर बस्नुपर्ने, कस्तो कहीँ न कहीँ के नमिले नमिलेको हो जस्तो छ। त्यसले जोखिमहरू निम्ताउन सक्छ। अनि युट्युबमा हामीले छरपस्त परिवारभित्र कथाहरू हेर्न र सुन्नुपर्छ, यो चाहिँ दुर्भाग्य हो। यहाँ यौन जोडिएको छ, यहाँ मैले भनिरहेको कुरामा यौन व्यवहार जोडिरहेको छ। हामी कमाउनका लागि विदेश गइरहेका छौ, तर कमाउनका लागि विदेश गइरहेको बेलामा घरभित्रको अथवा सम्बन्धहरू चाहिँ गुमाइरहेका छौ कि गुम्नु लागेको छ कि, कता कता समाजको जुन बन्डिङ थियो नि एकअर्काप्रतिको, बुवा आमा छोरा छोरी जै नाता नाति नातिना बुहारीको जुन एउटा सामाजिक संरचना थियो नि, कहीँ न कहीँ हामीले गुमाइ पो रहेका छौ कि। अबको पुस्ताले त्यो कुरा सोच्ने पो हो कि,
त्यो कुरा सोचिएन भने पाउने कुरा भन्दा घुम्ने कुरा पो बढी हुन्छ कि हो। स्वाभाविक रूपमा युवा र किशोर अवस्थामा पुगेपछि हाम्रो यौन व्यवहार चेन्ज हुन्छ, परिवर्तन हुन्छ, शरीर परिवर्तन हुन्छ, मन परिवर्तन हुन्छ, व्यवहार परिवर्तन हुन्छ, सोचाइ परिवर्तन हुन्छ, बुझाइ परिवर्तन हुन्छ। तर परिवर्तनका नाममा हामीले हाम्रो धरातल बिर्स्यौं भने, बेस बिर्स्यौं भने, हामीले हाम्रो कर्तव्य बिर्स्यौं भने, हामीले हाम्रो जिम्मेवारी बिर्स्यौं भने, हामीले गर्नुपर्ने कुरा के हो त त्यो बिर्स्यौं भने के हुन्छ होला? पानी खान बिर्स्यौं, पानी खान बिर्स्यौं, पानी खान बिर्स्यौं भने, पानी पनि नखाने पिसाब पनि रोक्दै गयो भने किडनीमा समस्या हुन सक्ला, होइन र? एकैछिन नाकले अथवा फोक्सीले अक्सिजन लिनु बिर्स्यो भने के हुन्छ होला? ज्यान जान सक्छ नि। त्यसैले जिम्मेवारी भन्ने कुरामा चाहिँ हामीलाई थाहा छ हाम्रो जिम्मेवारी के हो। छोराछोरीलाई पनि हुर्किँदै गरेका बढ्दै गरेका बच्चा बच्चीहरूलाई पनि जिम्मेवारी दिउँ, जिम्मेवारीबाट विमुख नबनाऊ। अनि सामाजिक शिक्षा सिकौं, नैतिक शिक्षा सिकौं, आध्यात्मिक कुराहरू सिकौं, नैतिक आचरणका कुराहरू सिकौं, ताकि घरमा छोराछोरीले आज गाँजा खाएर आयो रे भन्ने कुरा चाहिँ सुन्नु नपरोस्। ताकि एउटा युवा ग्याङ फाइटका लागि आफूलाई मेन्टली तयार गर्नु नपरोस्। गलत नराम्रो काम कुकर्म गर्नतिर कोही पनि युवा किशोर किशोरी प्रेरित नहोस्। यसका लागि परिवार, समाज, छर छिमेक असाध्यै भूमिका महत्वपूर्ण रहनेछ। रेडियो अडीको स्टुडियो कमेडी हाइट नारायण मार्ग भानेश्वरबाट हामी बोलिरहेका छौं। खोलनोली.com को आजको श्रृंखला तपाईँलाई मन परेन भने हामीलाई खबर गरिदिनुहोस्, मन पर्यो भने साथीभाइ इष्टमित्र आफ्नो आफन्तजनलाई पनि सुन्न भनिदिनुहोस्। हामी एकैछिनपछि आउनेछौं।

गरी सुन्न सकिन्छ हाम्रो पात्रमा सजिलो गरी सुनौ बुझौ बुझौ सुनौ हटाऊ कन्फ्युजन ग्याप सोलुसन It's a cool dooley.com.

0: सासै भरि सुन्न सकिन्छ हाम्रो पात्रमा सजिलो गरी सुनौ बुझौ बुझौ सुनौ हटा कन्फ्युजन ग्यास प्रदूषण
1: रेडियो अडिको स्टुडियो कमेडी हाइट नारायण मार्ग बालेश्वरबाट बोलिरहेका छौ। हाम्रो पात्रको प्रस्तुति खुङ्गुल डट कमको आजको श्रृंखलाबाट अन्तिम भनौँ जाने बेलामा मेरो नाटक तपाईँलाई सुरु हुँदैछ।
2: आमा कता हुनुहुन्छ? आमा ए बुहारी कतिखेर आयो तिमी?
3: भर्खर आउँदैछु आमा, आज लघु वित्तीयमा अलि ढिला भयो। तपाईँले प्रेसरको औषधि खानुभयो?
2: खाएँ, के ल्याकिनी त्यो झोलामा?
3: यसमा फलफुल छ, साग छ, त्यसपछि घिउ पनि छ, अलिकति मासु पनि लिएर आएको छु आमा।
2: ओहो, यतिका चिज किन किनेर ल्याउनु पर्यो?
3: काम गरेपछि खाना पनि पर्छ नि आमा।
2: अब के मात्रै खानु, काम गरेको भन्नु मात्रै छ, पछिलाई नि त साँच्नु पर्ला नि, सबै पैसा खाएरै सकाउने हो र?
3: त्यसो त म के गरूँला रामा, कमाएको केही पैसा बचत हुन्छ, केही पैसाले लाउने खाने त हो नि।
2: खै यस्तो तालले के बचत गर्लाउ र तिमीहरूले? तिम्रो बुढो सुमने पनि कमताको फुर्मासी छैन, अब बच्चा नि जन्माउनु पर्ला, तिनलाई हुर्काउनु बढाउनु पढाउनु कमता गाह्रो हुन्छ।
3: कहाँ अहिले बच्चा, मैले त सोचेकै छैन नि आमा,
2: बुढी भएपछि कसरी पाउनु? हामीले त तिमीहरूको उमेरमा ती तिनटा पाइसकेका थियौँ, त्यसपछि दुईटा भएको त हो नि
3: आमा। ल यता बस्नु त।
2: किन बस्ने फेरि?
3: बस्नु न बस्नु।
2: ल भन,
3: तपाईँले पाँचवटा सन्तान पाउँदाको जमानामा खाना चाहिँ कस्तो खानुहुन्थ्यो नि?
2: के खानु नि, घर जे थियो त्यही खाइयो, जान ठुला पुर्याउनै मुस्किल हुन्थ्यो।
3: त्यही भएर त आज रोगी हुनु भएको छ नि तपाईँ आमा।
2: के कुरा गर्थिनी नि?
3: ल अब धेरै नसोच्नु, म खाना बनाउँछु, तपाईँ तरकारी काट्दिनु।
2: तरकारी अघि नै काटेर राखिसकेका छु मैले।
3: लौ हो र, सासु त मैले पाकै हो।
2: हेर न फुर्काकी फेरि, के भन्नु यसलाई।

0: हेलो पूजा
1: कस्तो झसङ्ग पार्दैको छ
0: अनि के एक करोड भएर काम गरिरहेको त
1: तिमी उता टिभी हेरिरहेको मान्छे म आए भनेर आउनु पर्दैन मान्छेलाई तर्साएर
0: सुत्नु मन लाग्यो नि त बेला भएन
1: हेर न दिउँसो अफिसमा हतार भएर यो हिसाब किताबको कामै गर्न भ्याएको थिइन त्यही गरेर बसिरह
0: म सघाइदिउँ
1: पर्दैन म गरिहाल्छु नि बरु तिमी यो मैले लेखेको पढ न
0: के हो यो
1: पढ न
0: हामी बच्चाको तयारी अबको एक वर्षपछि गर्नेछौ बच्चा भएको छ महिनापछि म फेरि अफिस जान थाल्नेछु त्यतिखेरसम्म हामी दुवै मिलेर केही पैसा जम्मा गर्नेछौ त्यस अघि म र तिमी दुई तीनवटा ठाउँ घुम्न जानेछौ
1: कस्तो लाग्यो
0: पुरा मनोकामना लेखेर बसेकी रहेछौ के हो यार यो पुरानै जस्तो भन त
1: आमाले अब बच्चा कहिले पाउने भनेर सोध्दै हुनुहुन्थ्यो त्यही भएर दिमागमा यस्ता कुराहरू खेलिरह्यो अनि योजना बनाइरहेको नि
0: ठिक छ त प्लान तर बच्चा पाएर पनि तिमी अफिस जाने सोच्दैछौ
1: हेर त्यो मेरो करियर हो अनि बच्चा हाम्रो जीवन म दुवै छोड्न सक्दिन दुवैलाई मिलाएर अघि बढ्नुपर्छ जीवनमा कति धेरै इच्छाहरू हुन्छन् पूरा गर्न सक्नेलाई पूरा गर्दै जाने हो अब
0: ठिकै छ त मलाई के लाग्छ भने नि तिम्रो खुसीले पाएको बच्चा नै स्वास्थ्य र राम्रो हुन्छ तिमीले नौ नौ महिना गर्भमा राख्नुपर्छ तिमी नै दुखी भयो भने के हुन्छ भन त
1: मलाई थाहा थियो तिमी मेरो कुरा बुझ्छौ भनेर
0: कुरा नबुझ्ने भएको भए एक वर्षसम्म तिम्रो पछि लागेर बिहे गर्थे त
1: तिमी त टाँसिएपछि जुगा टाँसे जस्तै टाँसिने मान्छे हो नि हुन त
0: अब यति राम्री मान्छेलाई छोड्न भयो त फेरि लाइनमा अरू पनि निकै थिए
1: अरू जोसुकै भए पनि मेरो आँखा तिमीमा थियो नि त
0: श्रीमतीज्यू म पनि कम ह्यान्डसम चाहिँ होइन है
1: मेरो तुलनामा त कमै हो
0: त्यो चाहिँ मैले माने आफूले आफूलाई हेरचाह गर्ने मामलामा चिरिच्याट राख्ने मामलामा तिमीलाई कसैले भ्याउँदैन तर सुत्न चाहिँ तिमी ढिला गर्छौ के
1: कामले हो नि त
0: आऊ न त बाँकी काम भोलि म सघाउँला नि
1: साँच्ची सघाउने हो आउनै पर्यो
0: के नआउने विचार छ त

0: आमा लुचिया लिने।
1: ए सुमन, तेरो बुढी के भन्छ?
0: के भन्छ र आमा, मलाई त केही थाहा छैन।
1: खै तेरा कुरा नि के हो के हो, बिहान बिहानै पुनः निस्किन्छे, दिउँसो अफिस जान्छे, खाने कुरा लाउने कुरा घुम्ने कुरा भन्दा केही कमी छैन, अनि अझ बच्चा अहिले कहाँ पाउने भन्छे।
0: मान्छेले सधैँ अरूको बारेमा सोच्नु पर्छ भन्ने पनि त छैन नि आमा, उसले आफ्नो बारेमा सोचेरै अगाडि बढिरहेकी छ, घरको काम पनि भ्याएकै छ, मैले नि सघाएकै छु।
1: ए भनेपछि तिमीहरूको सल्लाह नि भइसक्यो?
0: सल्लाह नै भनेर भन्दा पनि मलाई उसको कुरा सबै थाहा छ क्या आमा, ऊ त अन्तबाट हाम्रो घरमा बुहारी बनेर आएकी हो नि, ऊ यो घरमा खुसी हुनु पर्यो क्या आमा, ऊ खुसी हुँदा उसले तपाईँलाई मलाई पनि त खुसी राख्न सक्छ नि।
1: आइपुगे जस्तो छ आमा, चिया खानुभयो? अँ खाँदैछु। अँ सुमन सुन न, आज अलिक चिसो जस्तो पो भयो, एउटा सोलर जोड्नु पर्छ जस्तो लागिरहेको छ हौ मलाई।
2: किन फेरि सोलर? बिहान बिहान चिसो पानी लिनु आउँदा बिरामी पर्न सकिन्छ नि आमा, म बिरामी पर्दा अफिस छुट्छ अनि तपाईँलाई पकाएर कसले दिन्छ? म बिरामी भइरहे भने तपाईँलाई नाति नातिना कसले दिन्छ भन्नु त?
1: लौ के भन्छ यो?
0: घुमाउरो ताराले कुरा सही छ त आमा,
1: तँलाई त तेरो बुढीको सब कुरा ठिक लागिहाल्छ नि।
2: आमा आज के पकाइदिउँ?
1: तिम्रै इच्छा गर न।
2: हेलो बिन्दा, के छ तेरो? ए यता आउन लाग्यो कि? ए ल ल ल ल आन त, म खाना बनाएर राख्छु है त। ल ल ल ल
1: को हो नि?
2: मेरो साथी बिन्दा के त आमा, आज यता आउँछ अरे के?
1: ए त्यसका त छोराछोरी भइसक्यो होइन?
2: लौ फेरि छोराछोरीको कुरा गर्नुभयो, त्यसका त एउटा होइन नि, तिन तिनवटा भइसके।

0: बिन्दा के छ पुतौला भन् त
1: मलाई त सबै पुग्छ
0: लोग्नेको कुटाई खाएको बेलामा अलि धेरै खानु पर्छ निको हुन परेन फेरि कुटाई खानु पर्ला
2: के भएर हातै छोडे त बिन्दा नानी तिम्रा लोग्नेले
1: सन्की छ नामा बाहिरको रिस पनि घरमा निकाल्छन्
2: तीनटा सन्तान पाइसक्दा नि के हात उठाइरह हुन्
0: अब चौकी जानु पर्छ है बिन्दा
1: के भन्छ हो कहाँ चौकी जाने म त तैँले र सुमन भिनाजुले सम्झाइदिनुहुन्छ कि भनेर आएको
0: सम्झाएर लाग्दैन तेरो बुढालाई यति जेलसम्म सहेर बस्ने त अनि फेरि सम्झाएर लाग्छ भन्ठाने कि
1: चौकी गयो भने त मेरो सब बर्बाद हुन्छ पूजा
0: लु भो तेरै जान्ने न हो चौकी नजाँदा चाहिँ बर्बाद हुन्छ फ्याट ठाउँ पुठाउँ लागेर ज्यान गयो भने के गर्छेस अलिकति आफ्नो ज्यानको त माया हुनुपर्ने नि
1: आफ्नो मात्रै होइन सबको माया लाग्छ नि छोराछोरी छन् तिनको त असाध्यै पिर लाग्छ नराम्ररी खाना लाउन पाएका छन् नराम्ररी पढ्न
0: त्यही भएर त भनेको नि मैले हामीले पहिले मिलेर के गर्ने भनेर सपना देखेका थियौँ सब बिर्सिस होइन साथी होस् माया लाग्छ नत्र त कम्ता रिस उठेको होइन मलाई त
3: पूजा भो नि अब खान त देऊ साथी साथी अहिले बाँझ्नु के ल मलाई चाहिँ तरकारी हालिहाल त
0: सुन न आज हामी यसको घरमा जानुपर्छ है
3: म किन जानु र तिमी जाऊ न
0: होइन होइन तिमी पनि हिँड सधैँ मन लागि त गर्न पाइएन नि त यसको बुढाले
3: त्यो त मैले बुझेको छु अब तर
2: हेर छोरा बुहारले भने ठिकै हो जान त जा आज एक दिन त काममा ढिला गरेर केही पनि हुँदैन गरिरहेकै काम हो
0: त्यही भने
3: ल ल पहिले खाना खाऊ अनि कुरा गरौँला हुन्न
4: नाटकको कथा नाटकका पात्रहरूको विचार भन्न खोजेको सन्देश आफ्नो हिसाबले ग्रहण गरिदिनुहोस् शुरूआतीमै हामीले भनेको थियौं लोकप्रिय हास्यव्यङ्ग कलाकार अभिनेता लेखक निर्माता दिपक राजगिरीले हरेक सिनेमा हेर्नुहुन्थ्यो र हरेक सिनेमाबाट के कुरा सिक्ने के कुरा बुझ्ने भन्ने कुरो अनुमान गर्नुहुन्थ्यो युवा र किशोर किशोरीहरूका लागि तयार गरेको नाटकको सार बुझ्ने मनन गर्ने मन पर्यो भने साथीभाइलाई भनिदिने र मन परेन भने हामीलाई खबर गरिदिने फेसबुकमा facebook.com/khulnuli हाम्रो पेज हो आधिकारिक पेज हो त्यसै गरी हाम्रो वाट्सएप नम्बर 9801 86 610 तपाईँले हामीलाई मेसेज गरेर फोन गरेर अथवा अडियो पठाएर पनि आफ्नो प्रतिक्रियाहरू दिन सक्नुहुन्छ आजलाई नाटक सँगसँगै खुल्लु .comको श्रृंखलाबाट रविन्द्र अर्जुन दिपेन्द्र हामी सबैजना एकै साथ बिदा हुन्छौ नमस्कार शुभरात्री

0: रेडियो आदिखोला 105.4
1: कस्तो सास गनाएको तिम्रो त
2: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई तिमी सास गनाएको भन्छौ
1: उपचार गर्नु पर्दैन त दाँत दुख्यो भरेर मात्रै हुन्छ र
2: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला अब
1: यही हाम्रो वालिङ आर्ट भीआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक त्यही गएर उपचार गराऊ त त्यहाँ त दाँत गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि
3: हजुर हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे
4: अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण दाँत कलरको सिमेन्ट भर्ने दाँत सफा गर्ने टल्काउने दाँत नभएको ठाउँमा दाँत राख्ने दाँतको जरीदेखि उपचार आरसीटी गर्ने डिजिटल प्रविधिद्वारा एक्सरे आरबीजी गर्ने बिना दुखाई दाँत निकाल्ने बुद्धि बंगराको शल्यक्रिया साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ
1: यहाँ नेपाल मेडिकल काउन्सिल एनएमसीबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा सम्बन्धित सम्पूर्ण रोग उपचार पनि गरिन्छ सम्पर्क उपकार डेन्टल क्लिनिक वालिङ आठ बिहाई टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान मोबाइल 9845648622 र 9821440029

0: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
1: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
0: 28 वर्षदेखिको अनुभव, न्युरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-074-044।
2: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
3: यो पाली तिम्रो जन्मदिनमा तिमीले सोचे जस्तै राम्रो उपहार दिनु छ। तिम्रो मनैमा बस्ने गहना कहाँ पाउला त?
4: हितैको मायाले दिने उपहार त शुद्ध र खास हुनुपर्छ नि। त्यस्तो गहना त वालिङको जितो सुनचाँदी पसलमा मात्रै पाइन्छ।
3: ए त्यही वालिङ 8 पेट्रोल पम्प नजिकै पशुपति चस्मा पसलको ठिक अगाडि भएको नयाँ डेकोरेसनको पसल
4: हो त। त्यहाँका आधुनिक डिजाइनका गहनाहरू त जो कोहीको मनैमा बस्छन्। शुद्ध सुन, भरपर्दो सेवा।
3: विगत लामो समयदेखि हाम्रै वालिङ बजारमा सेवा दिँदै ग्राहकहरूको मन जित्न सफल यस जितु सुनचाँदी पसल वालिङमा विवाह, व्रतबन्ध एवं शुभ कार्यका लागि आकर्षक डिजाइनका सुन तथा चाँदीका नयाँ नयाँ गरगहनाहरू अर्डर अनुसार बनाउनुका साथै पुरानो गरगहनासँग नयाँ गरगहना साटफेर तथा खरिद बिक्री गरिन्छ। यहाँ अर्डर अनुसार हिराका गरगहनाहरू पनि बनाइन्छ। अत्याधुनिक प्रविधिबाट नयाँ डिजाइनका गरगहना बनाइन्छ।
5: प्रोप्राइटर जित बहादुर सुनार एन्ड सन्स दिपेश, जितु सुनचाँदी पसल वालिङ 8 पेट्रोल पम्पको नजिकै जैसी पदिरा जाने बाटो तर्फ।
3: सम्पर्क मोबाइल नम्बर 98462-25767 र 98066-17137।
5: पुरानो पसलबाट ठिक अगाडि आफ्नै निवासमा सरेको जानकारी गराउँदछौ। सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
3: आमाले जति बेला नि सन्चो भएन भन्नुभएको छ, खास के समस्या भएछ? म अस्पताल लगेर ल्याउँछु है।
6: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ, रातभरि सुत्नु भएको छैन, बरु कहाँ लैजानुहुन्छ?
3: वालिङ छ मिर्दीको तल्लो चोकमा पुलको नजिकै मिर्दी क्लिनिक छ, त्यही लैजान्छु।
6: हजुर, विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू।
3: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा।
6: हरेक दिन अनुभवी MBBS डाक्टरहरूद्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा।
3: आधुनिक ल्याब प्रयोगशालामा रगत, दिशा, पिसाब, खकार, वीर्य, सुगर र कोलेस्ट्रोल परीक्षण सेवा,
6: मुटुको जाँच, ECG सेवा,
3: भाँचिएको हड्डी प्लास्टर सेवा,
6: डिजिटल एक्सरे सेवा,
3: चिरफार गर्ने
6: थाइराइड जाँच,
3: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा,
6: सर्वसुलभ फार्मेसी सेवा।
3: सम्पर्क स्थान मिर्दी क्लिनिक, वालिङ नगरपालिका 6 मिर्दी, तल्लो चोक पुलको नजिकै।
6: फोन नम्बर 0364-41-087, मोबाइल 98469-071-7740।
7: सुन्नुहोस् न, अहिले हाम्रो गर्नेमा 11 बजेको छ।
3: यस समयको साथमा जितु सुनचाँदी पसल वालिङ 8 पेट्रोल पम्पको नजिकै जैसी 15 जाने बाटो तर्फ, विश्वासिलो, भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ।
7: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

0: आज 2083 जेठ 2 गते शनिवार, जेठ कृष्ण चतुर्दशी 16 मई सन् 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री बिनु शर्मासँगै रिदम सिंहको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल बैंक सधैं सँगै अघि।
2: गुप्तेश्वर निकाय फेरी प्रधानमन्त्री माथत, एमालेमा नयाँ अन्तर संघर्ष, ओली हटाउने गृह कार्यमा शंकर विष्णु, ऋण तिर्न नसक्दा थला पर्यो नेपाल एयरलाइन्स, एक वर्षमै थपियो बेरुजो 88 अर्ब, ट्रम्पको चीन भ्रमणमा भएनन् ठूला सम्झौता लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले हिमालयन टाइम्समा छापिएको संघर्षदेखि सफलतासम्म सुमनको कृषि उद्यम यात्रा शीर्षकको शुभ समाचार।
0: धनकुटाको पहाड़ी भेकमा बिहानको चिसो हावासँगै खेतबारीमा लाग्ने किसानहरूको दिनचर्या कुनै नौलो कुरा होइन, तर यही माटोमा केही फरक गर्ने सोच बोकेका युवाहरू भने अझै कमै देखिन्छन्। धेरै जसो युवाहरू विदेशी नै सपना देखिरहेका बेला आफ्नै गाउँठाउँमा भविष्य खोज्ने साहस गर्नु आफैमा चुनौतीपूर्ण काम हो। यही चुनौतीलाई अवसरमा रूपान्तरण गर्ने एक नाम हो छथर जोरपाटी गाउँपालिका सिधुवा बजार धनकुटाका सुमन पौडेल। कृषि विषयमा स्नातकसम्मको अध्ययन पूरा गरेपछि उनीसँग पनि विकल्पहरूको कमी थिएन, चाहेको भए सजिलै विदेशी नै बाटो रोज्न सक्थे, तर उनले रोजेनन्, फरक बाटो रोजे। आफ्नै माटोमा केही गर्ने किसान सँगै उभिने र कृषि क्षेत्रमै नयाँ सम्भावना खोज्ने यही सोचले उनको यात्राको आधार तय गर्यो। उनको जागिरे जीवन कर्मा कृषि केन्द्र सिन्धुवा शाखाबाट शुरू भयो। यहाँ काम गर्ने क्रममा उनले केवल प्राविधिक ज्ञान मात्रै प्रयोग गरेनन्, बरू गाउँ गाउँमा पुगेर किसानहरूका लागि वास्तविक समस्या बुझ्ने, उनीहरूको अनुभव सुन्ने र समाधान खोज्ने काम पनि गरे। उनको पहलमा यस क्षेत्रमा बन्दा खेतीमा गाँठी रोग लागेर उत्पादन नै कम भइरहेका बेला कर्मा ग्रुपको सहकार्यमा गाँठी रोग सहने नयाँ बन्दाको प्रजाति किसानहरूको लागि रोग लागेका बारीमा अनुसन्धान गरी खेतीलाई विस्तार गरियो। बालीमा लाग्ने रोगदेखि मल बिउको अभावसम्मका विषय उनले नजिकबाट निहाल्न थाले। यसले उनलाई एउटा कर्मचारी भन्दा बढ़ी कृषकका साथी र सहयात्री बनायो। यही अनुभव र फिल्डमा रहेको सिकाइले उनले दृष्टिकोण नै बदले। उनले स्पष्ट रूपमा महसुस गरे नेपालमा कृषि क्षेत्रको सम्भावनाले भरिएको छ, तर त्यसलाई व्यवस्थित रूपमा अघि बढ़ाउने हातहरू अझै अपर्याप्त छन्।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एक नाश हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: होस हरेक 15 दिनमा रामचन्द्रको मिक्सचर र बम्पर लक ड्रामा माइडिया डबल डोर र फिसेल जित्ने मौका पनि नागरिकता मात्र भइपुग्छ सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर
2: काठमाडौँमा रेडियो एनआरए 99.1 देशभर विभिन्न एफएम संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा अब पहिलो पृष्ठका समाचार गुप्तचर निकाय फेरि प्रधानमन्त्री कार्यालय मार्फत शीर्षकमा नागरिक दैनिकले खबरले छापेको छ प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रिय अनुसन्धान विभागलाई फेरि प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय मार्फत ल्याउनु भएको छ नेपाल सरकार कार्य विभाग नियमावली 2083 मार्फत गृह मन्त्रालय अन्तर्गत रहेको यो विभागलाई प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय अन्तर्गत लगिएको हो यो विभागले मुलुकको शान्ति सुरक्षा अपराध नियन्त्रण तथा संवेदनशील सूचना संकलनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दछ यसअघि 2074 सालमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पनि विभागलाई गृह मार्फतबाट अलग गरी प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय मार्फत राख्नु भएको थियो जेएनजी आन्दोलनपछि सुशीला कार्के प्रधानमन्त्री भएपछि विभागलाई गृह मन्त्रालय मार्फत ल्याइएको थियो अहिले विभागलाई पुनः प्रधानमन्त्रीको कार्यालय मार्फत राखिएको हो यसबाट शाह पनि ओली पथमा लागेको देखिन्छ प्रधानमन्त्री शाहले आफ्नो कार्यकारी नियन्त्रण बलियो बनाउने उद्देश्यसहित विभागलाई पुनः प्रधानमन्त्री कार्यालय मार्फत राख्नु भएको हो यो विभागलाई राजनीतिक नेतृत्वले पटक पटक आफ्नो अनुकूल प्रयोग गर्ने प्रवृत्ति बढ़दै गएको छ कहिले गृह मन्त्रालय त कहिले प्रधानमन्त्री कार्यालय मार्फत राख्दा विभागको दीर्घकालीन संरचना व्यवसायिकता र अनुसन्धान क्षमता प्रभावित भएको बताइन्छ लामो समयसम्म गृह मार्फत रहेको यो विभागलाई ओलीका पालामा प्रधानमन्त्री कार्यालय अन्तर्गत राख्दा आधुनिक तथ्य र प्रभावकारी गुप्तचर निकाय बनाउने भनी गरिएको घोषणा कागजमै सीमित छ
3: यस्तै सोही समाचारलाई मध्याह राष्ट्रिय दैनिकले थप शक्तिशाली बने ब्रालेन चारै सुरक्षा अंग प्रधानमन्त्रीको मातहतमा शीर्षकमा लेखेको छ सुरक्षाका चारै अंग आफैसँग राखेर प्रधानमन्त्री बालेन्द्र शाह थप शक्तिशाली बनेका छन् रक्षा मन्त्रालयदेखि शुरूदेखि नै उनीसँगै छ गृह मन्त्री सुदन गुरूङले राजीनामा दिएपछि गृह मन्त्रालय पनि प्रधानमन्त्री आफैसँग राखेका छन् यसै गृह मन्त्रालय अन्तर्गत रहेको राष्ट्रिय अनुसन्धान विभागलाई पुनः प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय मातहत लगिएपछि सुरक्षाका चारवटै अंग प्रधानमन्त्री शाहसँग हुने भएको छ रक्षा अन्तर्गत नेपाली सेना र गृह मन्त्रालय अन्तर्गत सशस्त्र प्रहरी बल नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभाग रहेका छन् गत बुधबारको मन्त्री परिषद बैठकबाट कार्य विभाजन नियमावली 2083 स्वीकृत गरिएको थियो त्यसैमा राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री मातहत राखिएको छ स्वीकृत नामावलीले प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयको कार्यक्षेत्र विस्तार गर्दै 48 निकाय तथा कामका क्षेत्रमा आफू मातहत राखिएको छ विवादास्पद व्यवसायहरूसँगको साझेदारी सम्पत्तिको स्रोत र हदबन्दी भन्दा बढ़ी जग्गाबारे प्रश्न उठेपछि गुरूङले राजीनामा गरेका थिए गुरूङले सरकार छाडेको तीन साता भइसक्दा पनि प्रधानमन्त्री बालेन्द्र शाहले गृहमन्त्री नियुक्त गरेका छैनन् विवादमा तानिएर राजीनामा दिएका पूर्व गृहमन्त्री गुरूङमाथि छानबिन भने भएको छैन त्यसबारे उनी आफैले टिप्पणी गरेपछि बिहिबार पूर्व न्यायाधीशको नेतृत्वमा एक समिति गठन गरिएको छ प्रमुख प्रतिपक्षी दल नेपाली कंग्रेस सहित विपक्षी दलहरूले भने गुरूङलाई चोख्याएर मन्त्रीमा फर्काउन गृह मन्त्रालय नेतृत्वविहीन राखिएको टिप्पणी गर्दै आएका छन्
2: मालेखाको 63 प्रतिवेदन बेरुजु 7.5 खर्ब शीर्षकमा नागरिक दैनिकले खबर छापेको छ हरेक वर्ष मुलुकको बेरुजु बढ़ेको बढ़ी छ मालेखा परीक्षकको कार्यालयले 63 वार्षिक प्रतिवेदन अनुसार मुलुकको कुल बेरुजु 7.5 खर्ब नागेको जनाएको छ मालेखा परीक्षक कार्यालयले शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेललाई उक्त प्रतिवेदन बुझाएको छ प्रतिवेदनमा आर्थिक वर्ष 81-82 बेरुजु रकम 7.55 खर्ब रूपियाँ बराबर पुगेको जनाइएको छ मालेखा परीक्षकको कार्यालयका अनुसार आर्थिक वर्ष 81-82 संघीय प्रदेश स्थानीय तह संगठित संस्था र संघीय कानूनद्वारा तोकिएका अन्य संस्था तथा समितिको गरी 94.84 अर्ब बराबरको लेखा परीक्षण गरिएको छ कार्यालयका अनुसार गत भदौ 23 र 24 को जेएनजी आन्दोलन र घटनाका कारण 179 कार्यालय तथा निकायको पनि लेखा परीक्षण गरिएको छैन। ती कार्यालय तथा निकायको लेखा र सो सम्बन्धी शेषता पेश नभएको तथा कागजात जलेका कारण 1,47,90,00,000 बराबरको लेखा परीक्षण भएको छैन।
3: गत मंगसिर 27-29 एघारौं महाधिवेशनबाट केपी शर्मा ओलीलाई तेस्रो पटक अध्यक्ष बनाएको नेकपा एमालेमा नयाँ अन्तर संघर्षको संकेत देखिएको छ। त्यसले संस्थापन र इतर समूह बीच दूरी मात्रै बढ़ाएको छैन, सिंगो पार्टी पंक्तिमा उकुस मुकुस बढ़ेको छ। प्रतिनिधि सभामा नमिठो हार बेहोरेको एमालेभित्र नेतृत्व परिवर्तनको मुद्दामा मोर्चाबन्दी शुरू भएको हो। 21 फागुनको चुनावबाट एमाले 25 सीटमा खुम्चिएको छ। निर्वाचन परिणामपछि एमालेभित्र नीति र नेतृत्व परिवर्तनको बहस शुरू भएको हो। अध्यक्ष ओलीलाई हटाउन विगतमा उनकै विश्वासपात्र उपाध्यक्ष विश्व पौडेल र महासचिव शंकर पोखरेल सहितका नेताहरू एक ठाउँमा उभिएका छन्। तत्काल पार्टीको बैठक बस्यो भने हामी ओलीलाई राजीनामा दिन खुल्ला रूपमा भन्छौं, कार्यकर्तासँग उपाध्यक्ष विष्णु पौडेलले भनेका छन्। दोस्रो पुस्ताका यी नेताहरू पार्टी हारको समीक्षासँगै नेतृत्व फेरेर जानुपर्ने निष्कर्षमा पुगिसकेका छन्। उपाध्यक्ष पौडेल र महासचिव पोखरेलले ओलीलाई भेटेरै नेतृत्व हस्तान्तरणको विधि र प्रक्रिया सुझाउन पनि आग्रह गरिसकेका छन्। अघिल्लो शनिबार गुण्डुमै पुगेर उनीहरूले ओलीलाई भेटेका थिए। उनीहरूको प्रस्तावमा ओलीले ठोस जवाब त दिएनन्, तर एउटा अर्थपूर्ण टिप्पणी भने गरेका छन्, ठिक छ लाग्नुहोस् तर पार्टी चाहिँ नफुटाउनुहोला। ओलीको भनाईलाई उद्धृत गर्दै एकजना एमाले नेताले भनेका छन्, गुण्डुमा पोखरेल र पौडेलले गरेको संयुक्त भेटमा मुलुकको समग्र राजनैतिक अवस्था, राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थिति र पार्टीभित्र युवाहरूको बढ़दो दबावका सम्बन्धमा ओलीलाई ब्रिफिङ सहित आफ्नो विचार खुलस्त पारिएको थियो। सोही परिवेशलाई मध्यनजर गर्दै अध्यक्ष ओलीले पार्टी नेतृत्व छाड्ने वातावरण निर्माणको उपायका बारेमा समेत छलफल भएको एमालेका एक पदाधिकारीले बताएका छन्।
2: कफिनमा फर्किए 1273 शीर्षकको खबर छ। घरको आर्थिक अवस्था सुधार्ने, परिवारलाई सुख दिने र उज्जवल भविष्य बनाउने सपना बोकेर हरेक दिन हजारौं नेपाली युवा रोजगारीका लागि विदेश जान्छन्, तर त्यही सुनौलो सपनाको खोजीमा विदेशिएका कतिपय नेपालीका लागि वैदेशिक रोजगारी कमाईको अवसर नभएर जीवनकै अन्तिम यात्रा बन्न पुगेको छ। रोजगारीको खोजीमा गएका धेरै युवा बाकसमा फर्किन थालेपछि वैदेशिक रोजगारीको यथार्थ क्षण पीड़ादायी बनेको छ। वैदेशिक रोजगारीमा गएका नेपालीको मृत्यु हुने क्रम दिन प्रतिदिन बढ़दो छ। वैदेशिक रोजगार बोर्डको तथ्याङ्क अनुसार चालू आर्थिक वर्ष 82-83 साउनदेखि वैशाख 28 10 महिनामा मात्रै वैदेशिक रोजगारीका क्रममा विभिन्न देश पुगेका 1273 नेपालीले ज्यान गुमाएका छन्। तीमध्ये 44 महिला छन्। आफ्नो परिवारको आर्थिक अवस्था सुधार्ने आशामा विदेशिएका महिला तथा पुरूष दुवैले विदेशमै अकालमा ज्यान गुमाउनु परेको बोर्डको तथ्याङ्कले देखाएको छ। यो तथ्याङ्क केवल श्रम स्वीकृति लिएर गएका र बोर्डबाट क्षतिपूर्ति पाउनेहरूको हो। अवैध रूपमा वा श्रम स्वीकृति नवीकरण नगरी बसेकाहरूको मृत्यु संख्या जोड़ने हो भने यो आंकड़ा अझै भयावह हुने निश्चित छ, तर सरकारसँग त्यसको यकिन तथ्याङ्क छैन। औसतमा दैनिक 4 शव बाकसमा आउने गरेको बोर्डका अधिकारीहरू बताउँछन्। वैदेशिक रोजगार बोर्डका निर्देशक भूपेन्द्र सापकोटाका अनुसार मृत्युदर बढ़नुमा विदेश जाने श्रमिकको संख्या पनि बढ़दै जानु प्रमुख कारण रहेको छ।
3: विभागले व्यवसाय गर्नै त्रसित बनाएको व्यवसायीहरूको गुनासो शीर्षकमा आजको मध्याह राष्ट्रिय दैनिकमा खबर छापिएको छ। वैदेशिक रोजगार विभाग र म्यान पावर व्यवसायीहरू बीचको सम्बन्ध चिसिने खतरा बढ़ेको छ। विगतमा वैदेशिक रोजगारीका क्रममा देखा पर्ने समस्या समाधानका लागि पत्राचार गर्ने, त्यसपछि परस्पर छलफल र सहकार्यका आधारमा समाधान खोज्ने गरेका विभागका कर्मचारी नयाँ सरकार गठन लगत्तै समस्या समाधानका लागि लचक हुनुभन्दा प्रधानमन्त्री कार्यालयको निर्देशन भन्दै कानून देखाएर व्यवसायी तर्साउने क्रम बढ़ेको व्यवसायीहरूको आक्रोश छ। शुक्रबार वैदेशिक रोजगार व्यवसायीहरू अनुगमनका नाममा विभागका कर्मचारीबाट छापा मार्ने र तर्साउने गैर प्रशासनिक शैलीको व्यवहार भइरहेको गुनासो लिएर विभागमा पुगेका थिए। प्रधानमन्त्री कार्यालयमा रहेको हेल्लो सरकारमा गुनासो आएको